0: शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार पछिल्लो 3 वर्षमा 3,85,000 भन्दा बढी विद्यार्थीले अध्ययनका लागि विदेश जान एनओसी लिएका छन्। आर्थिक वर्ष 2082-83 1,21,000 विद्यार्थीले एनओसी लिएका थिए। त्यसभन्दा अघिल्लो वर्ष 1,16,000 र त्यस अघि 1,02,000 विद्यार्थीले अनुमति लिएका थिए। रोकिएन विदेश पढ्न जानेको लहर शीर्षकमा मध्याह्न राष्ट्रिय दैनिकमा खबर छापिएको हो।
1: आर्थिक वर्ष 2083-84 बजेट मार्फत सरकारले शिक्षा क्षेत्रमा लागू गरेको 3% समता शिक्षा सेवा शुल्कको चौतर्फी विरोध शुरू भएको छ। नेपालको निजी शैक्षिक क्षेत्रको नेतृत्व गर्दै आएका 4 प्रमुख छात्र संगठनहरूले सरकारको उक्त कदमलाई अभिभावक र विद्यार्थी माथिको ठाडो आर्थिक शोषणको संज्ञा दिँदै तत्काल खारेज गर्न जोरदार माग गरेका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल लगायतले विरोध गरेका छन्।

36 अवसरमा सिजिटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याश ब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।

0: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। काठमाडौँका पानीका स्रोतमा गरिएको परीक्षणमा हानिकारक जीवाणु कोलिफर्म भेटिएको छ। काठमाडौँवासीले प्रयोग गर्ने खाने पानीमा कोलिफर्म र इकोलाई जीवाणु फेला परेको हो। जनस्वास्थ्य कार्यालय काठमाडौँले हालै गरेको परीक्षणमा सबै खाने पानीका नमूनामा हानिकारक जीवाणु कोलिफर्म भेटिएको हो। मनसून सक्रिय भएसँगै काठमाडौँका अधिकांश पानीका स्रोतमा बाढ़ी पसेको छ।
2: पछिल्ला तीन दशकमा नेपालमा तीन पटक अस्वाभाविक कर्जा विस्तार भएको र लगत्तै अर्थतन्त्रमा गम्भीर संकट आएको राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ। हरेक क्रेडिट बुमपछि अर्थतन्त्रका बाह्य सूचक सुधारान्तर घाटा र चालू खाता बढेको, विदेशी मुद्रा संचित घटेको र कर्जा वृद्धिदरमा संकुचन आएको अध्ययनले देखाएको छ।
1: वैदेशिक रोजगारीका कारण गाउँघरबाट युवा जनशक्ति बाहिरिँदै गएपछि बारामा धान रोपाईमा कामदार अभाव भएको छ। पर्याप्त मजदूर नपाउँदा किसानले पहिले भन्दा कैयौं गुणा बढ़ी ज्याला तिर्नुपर्ने अवस्था सिर्जना भएको छ भने रोपाईको काम समेत प्रभावित भएको छ। जिल्लाका विभिन्न स्थानीय तहमा धानको बिउ उखेल्ने र धान रोप्ने मजदूरको ज्याला फरक फरक निर्धारण गरिएको भए पनि कामदारको अभावका कारण किसान थप आर्थिक मारमा परेका छन्।
2: नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंकले स्थापना भएको 42 वर्ष पूरा गर्दै बैंकिङ एण्ड बियोन्ड अवधारणा सहित नयाँ चरणको यात्रा शुरू गरेको छ। वार्षिक उत्सवका अवसरमा बैंकले परम्परागत बैंकिङ सेवाभन्दा माथि उठेर प्रविधि मैत्री समावेशी र भविष्य उन्मुख वित्तीय सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।
1: अब शेयर बजार। गत साता 5 कारोबार दिनमा 4 कारोबार दिन घटेको। नेप्से 2600.78 बिन्दुमा बन्द भएको छ। गत साता नेप्सेको न्यून बिन्दु भने 2592.67 रहेको छ। बिक्री चापको बीच पनि पछिल्लो दुई दिनको कारोबार हेर्दा नेप्से 2600 बिन्दु तल जान सकेको छैन।

0: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। हर्मुज जलमार्गलाई लिएर अमेरिका र इरान बीच बढेको तनावले जारी पश्चिम एसिया युद्ध लम्बिने देखिएको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोप्स आईआरजीसीको जलसेनाले अर्को सूचना जारी नभएसम्मका लागि हर्मुज बन्द गरिएको घोषणा गरेको छ। पश्चिम एसिया क्षेत्रमा अमेरिकी हस्तक्षेप अन्त्य नभएसम्म हर्मुज खुल्ला नहुने पनि आईआरजीसीले जनाएको छ।
2: अब खेल खबर। फिफा विश्वकप 2026 को सेमी फाइनलमा विश्व फुटबलका चार शक्तिशाली राष्ट्रबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ। साबिक विजेता अर्जेन्टिना, पूर्व विश्व विजेता फ्रान्स, स्पेन र इङ्ल्याण्ड अन्तिम चारमा पुगेपछि उपाधि दौड़ झन रोमाञ्चक बनेको हो। फिफाले प्रतियोगिताको म्याच ड्र सार्वजनिक गर्दा नै विश्व वरियताका शीर्ष चार टोली फ्रान्स, अर्जेन्टिना, स्पेन र इङ्ल्याण्डलाई समूह चरणमा शीर्ष स्थान हासिल गर्दै आफ्नो यात्रा अघि बढेमा सेमी फाइनल मात्र एकअर्कासँग भेट हुने गरी फरक फरक पटमा राखेको थियो। टोलीले समूह चरणमा शीर्ष स्थान हासिल गर्दै नकआउट चरणका आफ्ना खेल पनि जितेपछि फिफाको प्रारम्भिक योजना यथार्थमा परिणत भएको छ। विश्व वरियतामा शीर्ष स्थानमा रहेको फ्रान्सले सेमी फाइनलमा तेस्रो वरियताको स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। यता दोस्रो वरियताको अर्जेन्टिनाले उपाधि यात्राका लागि चौथो वरियताको इङ्ल्याण्डसँग भिड्नेछ।
1: अब विचार विश्लेषणको पालो। सबैभन्दा पहिले भानुभक्तका बगर र बाँध कुलो शीर्षकमा सर्वराज आचार्यको विचार गोर्खापत्रमा छापिएको छ, त्यसलाई लिँदैछौ। तत्कालीन राजा राजेन्द्र विक्रम शाहदेवको शासनकालमा उल्लेखित साँधको बगर बिर्ता जोखु पाध्यालाई भोग गर भने थमौती गरिएको छ। भानु जीवनी अनुसार विक्रम सम्वत 1878 भानुभक्त आचार्य 7 वर्ष र बाजे जोखु पाध्याय अनुमानित 58 वर्षका देखिन्छन्। भानुभक्तले मुद्दा खेप्नुभन्दा अगाडि 40-45 वर्षदेखि नै यो बिर्ता बगर बिराएर खेत रोप्ने गरिएको रहेछ भन्ने पनि बुझिन्छ।
2: गणेश आत्मदाहको अर्थ राजनीति शीर्षकमा राजाराम गौतमको विचार कान्तिपुर दैनिकमा छापिएको छ। पुराना र परम्परागत राजनीतिक दलहरू सत्ताका अनधिकृत अभ्यास विरूद्ध संकुटित भई प्रतिकार गर्न सक्ने अवस्थामा पुनर्जीवित भइसकेका छैनन्। प्रविधिको चरम विकाससँगै परम्परागत छापा मीडिया कमजोर भएको छ। छ्यापछ्याप्ती खुलेका न्यू मीडिया सत्य तथ्यका भाग हुन् कि मिस इन्फर्मेसनका हतियार अनिल छ। यो अवस्थाले सत्ता र शासकलाई अपारदर्शी अनि गैर जिम्मेवार भइरहन सघाउ पुगेको छ। यति बेला गरिखाने वर्गका एक भरभराउँदा युवाको जीवनमा विराम लागेको छ, तर उनको आत्मदाहले उजागर गरेका प्रश्नहरू जीवितै छन्। सत्ता नागरिकलाई सेवा दिने संयन्त्र हो कि जरिवाना दण्ड अनि नियन्त्रणमुखी शासनको साधन? जब सत्ताले नागरिकमाथि प्रशासनिक कठोरताका कोरा वर्षाउनुमै आफ्नो सफलता ठान्छ, जब मानवीयता र संवेदना गौण हुन्छ, तब महात्मा गान्धीका भनाई स्मरणीय हुन्छ। जस्तो अहिले बालेन राजमा निर्धा नागरिकहरू कठोर शासकीय शैलीको कोपभाजनमा पर्न थालेका छन्।
1: धितो होइन उद्यमशीलताबाट समृद्धि शीर्षकमा रोशन शर्मा नेपालको विचार आर्थिक अभियान दैनिकमा छापिएको छ। नेपाललाई हचुवा वा लापरवाहीपूर्ण कर्जा लगानी चाहिँदैन, नेपाललाई व्यावसायिक सम्भाव्यता आधारित स्मार्ट र समावेशी कर्जाको आवश्यकता छ। नेपालले धितो बन्दक राखेर समृद्धि हासिल गर्न सक्दैन, नेपालले उद्यमशीलताका माध्यमबाट मात्र समृद्धि हासिल गर्नु पर्दछ।
2: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
4: भागवती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा

0: शैक्षिक वर्ष 2083-84 का लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
1: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
0: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
1: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
0: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
1: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
0: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
1: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
2: स्वदेश टाइम चेक
3: यस समय सूचकका साथमा
4: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556-5569-7053, 98550-77061 र 98550-77053।
5: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0556-493-440, 493-580 र 98550-26440।
2: It's 6 o'clock. अहिले 6 बजेको छ।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईँलाई साथी हृदय रिमालसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 29 गते सोमबार, सन् 2026 जुलाई 13 तारिक असार कृष्ण पक्षको चतुर्दशी तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिङ सोलुसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको झापाको मेची ट्युन्स एफएम 96.8 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन सुरु गरौं। मुख्य खबरका शीर्षकहरूबाट
1: रवि र बालेन बीच समसामयिक विषयमा छलफल, मन्त्रीहरूले सुकुम्बासीहरूलाई आश्वासन दिए पनि लालपूर्जा वितरणको टुङ्गो दिएनन्। गणेश नेपालीका परिवार र सरकार बीच नौबुधे सहमति।
0: आर्थिक वर्षको अन्त्यमा बजेट रित्याउने गरी यसपालि पनि अनियन्त्रित खर्च, 3 दशकमा 3 पटक अस्वाभाविक कर्जा विस्तार र लगत्तै आर्थिक संकट भएको अध्ययनको निष्कर्ष।
1: जलन भएकालाई तत्काल प्राथमिक उपचार गर्न सकेमा जीवन जोगाउन सकिने, जलेको भागमा पानी निरन्तर खन्याएर अस्पताल लैजान डाक्टरको सुझाव।
4: पहिलो आधा घण्टा चाहिँ पानी नै लगाउने हो, जुन सुकै ठाउँमा पनि कुनै पनि बिरामी आयो भने हामी सोध्छौँ तपाईँको जलन भएको कति भयो, 3 घण्टा हो भने अझै पनि पानी दिन्छौँ हामी।
0: थाइल्यान्डको बैङ्कमा कममा रहेको एक बारमा मध्यरातमा ठुलो आग लागि, हर्मुज जलमार्गलाई लिएर अमेरिका र इरानको तनाव कायम है।
1: र फुटबल समर्थकहरूको ध्यान विश्वकपका सेमी फाइनल खेलतर्फ, स्टार खेलाडीहरूको प्रदर्शनलाई लिएर थप उत्साह।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित

0: कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ।
1: सार्वजनिक सुनवाईमा निमन्त्रणा सम्बन्धी माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको जरुरी सूचना।
2: आहार रासोपा सभापति रवि लामिछाने बीच हिजो लामो छलफल भएको छ। अहिलेका राजनीतिक घटनाक्रमदेखि पार्टीको विधान संशोधन पदाधिकारी केन्द्रीय मनोनयनसम्मको विषयमा उनीहरूका बीच कुराकानी भएको हो। आजको नागरिक दैनिकले रासोपा सभापति रवि लामिछानेले सरकारको कामका विषयमा प्रधानमन्त्री शाहसँग असन्तुष्टि जनाउनु भएको खबर लेखेको छ। पार्टी पहिलो महाधिवेशनसँगै आन्तरिक विवाद सार्वजनिक हुन थालेका बेला दुई नेताबीच हिजो छलफल भएको हो। छलफलमा लामिछानेले शाहलाई सरकारको काम गर्ने शैली परिवर्तन गर्न सुझाव दिनुभएको छ।
3: यसैबीच सरकारले अनावश्यक हैरानी दिएको भन्दै सुकुम्बासीहरूले हिजो पनि प्रदर्शन गरेका छन्। किर्तिपुर, इचङ्गु नारायण, बनेपा, रेडक्रस लगायत होल्डिङ सेन्टरमा बस्दै आएका भूमिहीन सुकुम्बासीहरू सरकारले आफूहरूमाथि दमन गरेको भन्दै विरोधमा उत्रिएका छन्। किर्तिपुरबाट लगेर भक्तपुरको खरिपाटी र बोडेमा राखिएका सुकुम्बासीको अवस्था बुझ्न हिजो एकैपटक 6 मन्त्री पुगेका थिए। गृहमन्त्री सुदन गुरुङ, भूमि व्यवस्था मन्त्री प्रतिभा रावल, महिला बालबालिका मन्त्री सीता बादी, स्वास्थ्य मन्त्री निशा मेहता, त्यसै गरी शिक्षा मन्त्री सस्मित पोखरेल र श्रम मन्त्री रामधीर यादव होल्डिङ सेन्टर पुग्नु भएको थियो। मन्त्रीहरूले सुकुमासीहरूको दिगो व्यवस्थापन गर्ने र चाँडै लाल पूर्जा बाँडिने आश्वासन समेत दिए। भूमि व्यवस्था मन्त्री रावलले सुकुमासी व्यवस्थापनको गृह कार्य गरेको बताउँदै छिटै लाल पूर्जा वितरण हुने बताउनुभयो, तर कति समयमा वितरण गर्ने भन्ने बारे मन्त्री रावलले ठोस निर्णय भने दिन सक्नु भएन। सरकारले सुकुम्बासी मात्र पहिचान गरेर भएन, जग्गा पनि पहिचान गर्नुपर्ने हुन्छ। यसले गर्दा सबै प्रक्रिया पुरा गर्न केही समय त लागिहाल्छ, तर सरकारले ढिलो चाँडो समस्या समाधान गर्छ, छिट्टै लाल पूर्जा वितरण हुन्छ। उहाँले सुकुम्बासीलाई आश्वासन दिँदै भन्नुभयो, अहिले होल्डिङ सेन्टरमा रहनुभएकाहरूलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ। आजको नयाँ पत्रिकामा खबर छ।
2: यसैबीच त्रिपुरेश्वरको राहदानी विभाग अगाडि आत्मदाह गरेका मुगुका 25 गणेश नेपालीका परिवार र सरकारबीच 9 सहमति भएको छ। हिजो काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा भएको सहमति अनुसार घटनाको निष्पक्ष छानबिन गर्नेदेखि पीडित परिवारलाई राहत तथा दीर्घकालीन सहयोगसम्मका विषय समेटेका छन्। प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको उपस्थितिमा सरकार, काठमाडौँ महानगरपालिका र पीडित परिवारका प्रतिनिधि बीच भएको सहमति अनुसार घटनाको सत्य तथ्य पत्तो लगाउन पूर्व न्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गरिनेछ। समितिलाई 7 सरकारलाई प्रतिवेदन बुझाउने समय सीमा तोकिएको छ। सहमति अनुसार छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा नेपालीलाई सहित घोषणा गर्ने विषयमा आवश्यक निर्णय प्रक्रिया अघि बढाइनेछ। घटनाका दिन फिल्डमा खटिएका काठमाडौँ महानगरका प्रहरीलाई तत्काल निलम्बन गर्न जिल्ला प्रशासन कार्यालयले महानगरलाई पत्राचार गर्ने भएको छ। उनीहरूमाथिको थप कारवाही भने छानबिन समितिको प्रतिवेदनका आधारमा हुनेछ। पीडित परिवारलाई राहत स्वरूप गणेशकी श्रीमतीलाई योग्य तारा क्षमता अनुसार काठमाडौँ महानगरपालिकामा रोजगारी उपलब्ध गराउने सहमति भएको छ। साथै मृतकी छोरीको उच्च शिक्षासम्मको सबै खर्च महानगरपालिकाले बेहोर्नेछ। आउँदो कार्यपालिका बैठकबाट परिवारलाई उचित राहत रकम उपलब्ध गराउने पनि सहमतिमा उल्लेख छ।
3: गैराती, मध्य र पूर्वी भेगका केही ठाउँमा ठूलो पानी परेको छ। सुनसरी, उदयपुर, सिन्धुली, नवलपरासी, पाल्पा, सोलुखुम्बु, झापा, मकवानपुर, म्याग्दी, कैलाली लगायत जिल्लामा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यका सहितका धेरै ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ। केही ठाउँमा अहिले पनि पानी परिरहेको छ। कैलालीको कटेनी नदी रतनपुर जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको तथा बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा बस्नेहरूलाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। आज र भोलि पनि देशका धेरै ठाउँमा हल्कादेखि ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भेगका धेरै र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भेगका धेरै ठाउँमा, मधेस प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई, त्यसै गरी कर्णाली प्रदेशको पहाडी भेगका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भेगको थोरै ठाउँमा तथा मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराईको एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
2: आर्थिक वर्षको अन्त्यमा बजेट रित्याउने गरी देशभरका सरकारी कार्यालयले अनियन्त्रित रूपमा चालु खर्च गरेका छन्। कार्यालय प्रमुख, प्रशासन, लेखा र स्टोर लगायतका फाँटका कर्मचारीले चालु बजेटको अरबौं रुपियाँ अनियन्त्रित रूपमा खर्च गरेका हुन्। यो वर्ष मात्रै होइन, विगतमा पनि असार अन्तिम हप्ता यस्तै गैर जिम्मेवारी रूपमा चालु खर्चको बजेट रित्याउने काम हुँदै आएको थियो। महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षको पछिल्ला 11 दिन असार 15 25 92 अर्ब रुपियाँ चालु बजेट खर्च भएको छ। असार 14 चालु खर्च 9.50 अर्ब रुपियाँ पुगेको थियो। असार 25 आउँदा 92 अर्ब थपिएर कुल चालु खर्च 10.42 करोड रुपियाँ भएको छ। यो वर्ष साउन 1 असार 14 चालु खर्च दैनिक औसत 2.71 करोड रुपियाँ थियो, तर असारका 11 दिनमा दैनिक औसत खर्च 8.36 करोडका दरले भएको खबर कारोबारले लेखेको छ।
3: यसैबीच विकास निर्माणका लागि छुट्याएको पुँजीगत बजेट खर्च गर्न सरकार असफल देखिएको छ। प्रतिनिधि सभा चुनावमा झण्डै 2/3 सिट प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको सरकार बनेपछि पुँजीगत खर्च बढ्ने अपेक्षा गरिए पनि चालु आर्थिक वर्ष 2082/83 पनि विगतमा जस्तै पुँजीगत खर्च हुनै सकेन। सरकारले खर्चको भुक्तानी असार 25 मध्यरातबाट रोकेको छ। चालु आर्थिक वर्षमा पुँजीगत खर्च 44.52% मात्रै भएको छ। सरकारले चालु आर्थिक वर्षमा पुँजीगत खर्चका लागि 4.78 अर्ब रुपियाँ बराबरको बजेट विनियोजन गरेको थियो, तर असार 27 1.8 अर्ब रुपियाँ मात्रै खर्च भएको छ। पोहोरको तुलनामा पुँजीगत खर्च निकै कमजोर देखिएको छ। गएको वर्ष 59.59% खर्च भएको थियो। पोहोरको तुलनामा यो वर्ष पुँजीगत 15.07% कम खर्च भएको खबर नागरिक दैनिकमा छ।
2: काया कैरनमा जलनको प्राथमिक उपचार बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: सार्वजनिक सुनवाईमा निमन्त्रणा सम्बन्धी माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको जरुरी सूचना।
4: नगरपालिका नगर कार्यपालिका कार्यालयको आयोजना तथा स्वदेश एफएमको सहजीकरणमा आर्थिक वर्ष 2082/83 वार्षिक एवं तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनवाई कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना गरिएकोमा यस नगरपालिका भित्रका राजनीतिक दलका प्रतिनिधिहरू, क्रियाशील संघ संस्था तथा समितिहरू, सरकारी तथा गैर सरकारी कार्यालयहरू

0: प्रांगण बसंतपुर चितवन र समय बिहान 10 बजे देखि
1: वने ये दुई किन टोला हौ के बिट बाल्यो
2: मुंगुर बाल्ने घाटै लाल त्यहाँ फेरि माछा बाल्ने त्यसमा पनि घाटै लायो चुर्नुमै बारो अस्ति त्यहाँ आएर अहिले चाहिँ कुखुरा बालेको त्यसमा पनि घाटै लायो होइन के गरौँ बा अब
1: ल यहाँका बुद्धि जान्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ ल यो बिजेपीले दाना खुवाउ तिमीलाई घाटै होइन फाइदै फाइदा हुन्छ
3: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855063172 र 9452512200
3: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
5: फेरि स्वागत छ यतिन्जेल हामीले रवि र बालेन्द्र शाह बीच समसामयिक विषयमा छलफल मन्त्रीहरूले सुकुम्बासीलाई आश्वासन दिए पनि लाल पूर्जा वितरणको टुङ्गो दिएनन् गणेश नेपालीका परिवार र सरकार बीच नौबुधी सहमति पूर्व र मध्य भेगका केही ठाउँमा ठूलो वर्षा आर्थिक वर्षको अन्त्यमा बजेट रित्याउने गरी यसपालि पनि अनियन्त्रित खर्च लगायतका खबर प्रस्तुत गर्यौं
6: अब बाँकी खबर पछिल्ला तीन दशकमा नेपालमा तीन पटक अस्वाभाविक कर्जा विस्तार क्रेडिट बुम भएको र लगत्तै अर्थतन्त्रमा गम्भीर सङ्कट क्रेडिट बस्ट आएको राष्ट्र बैङ्कको एक अध्ययनले देखाएको छ हरेक क्रेडिट बुमपछि अर्थतन्त्रका बाह्य सूचक शोधनान्तर घाटा र चालु खाता घाटा बढेको विदेशी मुद्रा सञ्चिति घटेको र कर्जा वृद्धि दरमा सङ्कुचन आएको अध्ययनले देखाएको हो यसरी तीनवटै क्रेडिट बुमपछिको आर्थिक सङ्कुचनबाट अर्थतन्त्र तङ्ग्रिन निकै सकस परेको अध्ययनले औँल्याएको छ राष्ट्र बैङ्कका कार्यकारी कायम निर्देशक वीरेन्द्र बहादुर बुढाले गरेको

0: गरेको एन एनाटोमी अफ नेपाल्स क्रेडिट बुम सन् 1950 देखि 2025 शीर्षक अध्ययन अनुसार गएको तीन दशकमा 2051 देखि 2053 सन् 1994 देखि 1996 पहिलो 2065 देखि 2067 सन् 2008 देखि 2010 दोस्रो र 2077 देखि 2079 सन् 2020 देखि 2022 तेस्रो गरी तीनपटक अस्वाभाविक कर्जा विस्तार भएको छ। हरेक अस्वाभाविक कर्जा विस्तार पछिका केही वर्ष अर्थतन्त्रमा गहिरो सङ्कट आएको अध्ययनले देखाएको छ। बेला बेलाका विस्तारकारी वित्त नीति, लामो समयसम्म अपनाएको खुकुलो मौद्रिक नीति र वित्तीय क्षेत्रको तीव्र उदारीकरणसँगै उच्च कर्जा विस्तार भएको देखिन्छ। तीव्र रूपमा कर्जा विस्तार भएका बेला सेयर बजार उकालो लाग्ने, बैङ्कहरूको जोखिम बढ्ने, चालु खाता घाटा चुलिने, विदेशी मुद्रा सञ्चित घट्ने र अर्थतन्त्र सुस्ताएको अध्ययनले देखाएको छ। हरेक उच्च कर्जा विस्तारपछि अर्थतन्त्रमा सङ्कट आएको पनि देखिएको खबर आजको कान्तिपुर दैनिकमा छ।
1: मधेसका धेरै जिल्लामा सेप्टिक ट्याङ्की, ढल, शौचालय र मानव मलमूत्र जन्य फोहोर सफा गर्ने काम खास गरी मेस्तर र हलखोर लगायतका दलित समुदायका पुरुषले गर्दै आएका छन्। सरकारी कार्यालय, अस्पतालदेखि निजी संस्था र घर घरसम्म सफाईको सबैभन्दा जोखिमपूर्ण काममा उनीहरू नै अगाडि हुन्छन्। तर उनीहरूका लागि न पर्याप्त सुरक्षा सामग्रीको व्यवस्था छ, न स्वास्थ्य बिमा, न सामाजिक सुरक्षा, न त कुनै सुरक्षा मापदण्ड नै। मलमूत्र, विषालु ग्यास र संक्रमणको प्रत्यक्ष सम्पर्कमा रहने यी कामदारका लागि यो ज्यानकै जोखिमसँग जोडिएको काम हो। सिराहाको प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर सुनिल प्रसाद कुशवाहाका अनुसार पर्याप्त सुरक्षा सामग्री बिना सेप्टिक ट्याङ्कीभित्र पस्नु अत्यन्त जोखिमपूर्ण हुन्छ। उहाँका अनुसार मानव मलमूत्रको सम्पर्कबाट टाइफाइड, हेपाटाइटिस ए र ई, छाला सम्बन्धी संक्रमण हुन सक्छ, औँलाका काबबाट परजीवी आन्द्रा र मस्तिष्कसम्म पुग्न सक्छन् र अरू संक्रामक रोग लाग्न सक्छ। सेप्टिक ट्याङ्की सफा गर्ने क्रममा भएका दुर्घटनामा पछिल्ला 10 वर्षमा 54 जनाको ज्यान गइसकेको छ। तर यो काम गर्ने मधेसका धेरै दलित सरसफाई कर्मी पर्याप्त सुरक्षा सामग्री, स्वास्थ्य बिमा र कानुनी संरक्षण बिना मानव मलमूत्र सफा गर्न बाध्य रहेका खबर नयाँ पत्रिकाले लेखेको छ।
0: पछिल्लो एक हप्तामा 3 जनाले शरीरमा आगो लगाएको घटना चर्चामा छ। नेपालमा वर्षेनी 60,000 मानिस कुनै न कुनै प्रकारका जलनको समस्या भई अस्पतालमा पुग्ने गरेका छन्। जलन विभिन्न कारणले हुने गरे पनि सबैभन्दा बढी दुर्घटनाका कारण हुने गरेका छन् भने शरीरमा आफैले वा अरूलाई आगो लगाउने घटना कम मात्रै हुने गरेको अस्पतालहरूको तथ्याङ्क छ। कुनै पनि कारणले शरीरमा आगो लागेमा तत्काल प्राथमिक उपचार गर्न सकेमा व्यक्तिको ज्यान जोगाउन सकिन्छ। जलनको बेला गर्नुपर्ने प्राथमिक उपचार बारेको जानकारी सहित साथी सम्झना महर्जन।
2: मुगुका गणेश नेपालीले शरीरमा आगो लगाएर आत्मदाह गरेको विषय अहिले चर्चामा छ। आगो लाग्ने बित्तिकै अस्पताल लैजाने हतार त गरियो, तर त्यो भन्दा पनि पहिले जलनबाट हुने क्षति नै रोक्न सकिने बारे पनि धेरै बहस चलिरहेको छ। यदि कुनै व्यक्तिलाई आगो लागिहालेमा तत्काल के गर्नुपर्छ त? किर्तिपुर अस्पतालका प्लास्टिक सर्जन प्राध्यापक डाक्टर शङ्कर मान राई।
3: कोही मान्छे जलिरहेछ भने त्यसलाई त त्यो जल्ने प्रक्रिया नै कम गर्न पर्यो, जलेको ठाउँबाट बाहिर निकाल्नु पर्यो उसलाई, होइन? घरभित्र जलायो भने, कोठाभित्र जलायो भने त बाहिर निकाल्नु पर्यो पहिले त। त्यो पछाडि चाहिँ उसलाई चाहिँ त्यो आगो निभाउने कोसिस गर्नु पर्यो। आगो निभाउन चाहिँ यदि आफ्नै शरीरमा जलेको हो भने बाहिर निस्किएर लडीबुडी गर्नु पर्यो। लडीबुडी गर्यो भने चाहिँ त्यो आगो त निप्छ, होइन? त्यो एउटा निभाउने तरिका।
2: नेपालमा जलन एक गम्भीर जनस्वास्थ्य समस्या मात्र नभई राजनीतिक, सामाजिक, आर्थिक समस्या पनि हो। विश्वमै जलनको प्रमुख कारण गरिबी हुने गरेको छ। नेपालमा पनि जलन भएका मध्ये 90% गरिबीकै कारण भएको विभिन्न अध्ययनहरूले देखाएका छन्। कुनै पनि कारणले शरीरमा जलन भइहालेमा सबैभन्दा पहिला बिरामीको शरीरबाट धातुका गहना वा सामान लगाइरहेको छ भने तत्काल हटाउनु पर्छ।
3: बिरामीको त्यो जलेको कपडा अथवा त्यो गहनाहरू केही छ शरीरमा जसले चाहिँ ताप लिइरहेको छ भने त्यस्तो खालकोलाई हटाउनु पर्यो र तुरुन्तै पानी लगाउन सुरु गर्नु पर्यो। जलेको भागमा बगाउनु पर्यो त्यो पानी, फेरि बगेको पानी डुबाएर राखेर भएन कि माथिबाटै खनाइराख्नु पर्यो त्यो चाहिँ आधा घन्टासम्म। त्यसो गर्यो भने त्यो गहिरो हुन दिँदैन। त्यो पछाडि चाहिँ घाउलाई त्यो पानी लगाउँदाखेरि त्यो पानी त्यो घाउ सफा पनि भयो। त्यो पछाडि एउटा सफा कपडाले त्यसलाई बेरेर बिरामीलाई चाहिँ हामीले अस्पतालसम्म, नजिक अस्पतालसम्म पुर्याउनु पर्दछ।
2: अस्पताल पुगेका मध्ये 10% बचाउन गाह्रो हुने गरेको डाक्टरहरू बताउँछन्। धेरै जसोलाई बचाउन नसक्नुमा बिरामीलाई जल्ने बित्तिकै आवश्यक प्राथमिक उपचार भयो कि भएन भन्ने महत्त्वपूर्ण हुन्छ। जलन भएको भाग भागमा बगिरहेको पानी आधा घण्टा निरन्तर बग्न दिन सकेमा शरीरका अरू भागमा फैलनबाट रोक्न

0: सकिने डाक्टर राईको भनाइ छ।
1: कुनै पनि बिरामी आयो भने हामी सोच्छौँ तपाईँको जलन भएको कति भयो, 3 घन्टा हो भने अझै पनि पानी दिन्छौँ, हामी 3 घन्टा भित्रमा अझै पनि पानी लगाइदिन्छौँ क्या। हामी त्यो लगाएर त्यसलाई चिसो बनाउन कोसिस गर्छौँ। तुरुन्तै त झनै राम्रो हो, किनभने ड्यामेज हुन पाएन। त्यो चाहिँ तातो त्यहाँ लामो समयसम्म बस्यो भने त्यो गहिरो हुन्छ र धेरै फैलिन्छ भन्ने कुरा हो।
2: जलन र यसको उपचारको विषयमा किर्तिपुर अस्पतालका प्लास्टिक सर्जन प्राध्यापक डाक्टर शङ्करमान राईसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
4: 24 घन्टा इमर्जेन्सी सेवा,
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
4: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
4: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
3: भेन्टिलेटर सेवा,
4: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953।
3: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
4: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म
3: नारायणी सामुदायिक हस्पिटल अगाडिको

0: कुन जमानामा छौ यार? टेक माइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेक माइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
1: हमादले आधुनिक कतार निर्माणको नेतृत्व लिएदेखि कतार नेपालीको महत्वपूर्ण वैदेशिक रोजगार गन्तव्यका रूपमा चिनिन थालेको हो। अमिरी दिवानले हिजो शोक मन्तव्य जारी गर्दै शेख हमदको निधनबाट राष्ट्रका लागि ठूलो क्षति भएको जनाएको छ। निधनको कारण भन्ने सार्वजनिक गरिएको छैन। सन् 1995 सत्ता सम्हालेका शेख हमदले सन् 2013 कतारको नेतृत्व गर्नुभएको थियो। 25 जुन 2013 उहाँले स्वेच्छाले आफ्ना छोरा तथा वर्तमान अमिर शेख तमिम बिन हमद अल थानीलाई सत्ता हस्तान्तरण गर्नुभयो। त्यति बेला तमिम 33 वर्षका हुनुहुन्थ्यो। त्यसपछि हमादलाई फादर अफ अमिरका रूपमा चिनिन्थ्यो। खाडी क्षेत्रमा सत्ता नेतृत्वको मृत्यु र सत्ताच्युतपछि मात्र नेतृत्व परिवर्तन हुने अवस्था रहेका बेला उहाँले युवालाई अगाडि बढाउने भन्दै सत्ता हस्तान्तरण गर्नुभयो। कतराका लागि नेपाली पूर्व राजदूत सूर्यनाथ मिश्रले शेख हमाद कुशल उद्धार र दूरदर्शी शासक भएको सम्झना गर्नुभयो। उहाँको नेपाल र नेपालीप्रति ज्यादै स्नेह थियो, नेपालीप्रति उच्च सम्मान थियो। तत्कालीन समयमा कतार भ्रमणमा रहनुभएका राष्ट्रपति रामवरण यादवसँग नेपालले जग्गा उपलब्ध गराए, आफैले घर बनाएर पहाडमा बस्ने इच्छा राख्नुभएको थियो। आजको कान्तिपुर दैनिकले यो खबर छापेको छ।
2: अब विदेशका खबर। थाइल्यान्डको राजधानी बैङ्ककको एक बार तथा रेस्टुरेन्टमा गैराती भएको ठूलो आगलागीमा कम्तीमा 27 जनाको ज्यान गएको छ भने 60 जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ। केही व्यक्ति अझै बेपत्ता रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने आशंका गरिएको छ। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। मध्यरातमा थाइल्यान्डको चातुचक जिल्लामा रहेको रोङ बियर नाफाट फ्राउ नामक बारमा आगलागी भएको हो। दमकल टोली घटनास्थलमा पुगेर झन्डै आधा घण्टामै आगो नियन्त्रण लिए पनि त्यसअघि नै ठूलो मानवीय क्षति भइसकेको खबरमा उल्लेख छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा बारको मुख्य प्रदेश द्वारबाट ठूलो आगोको मुस्लो निस्किरहेको, मानिसहरू ज्यान जोगाउन भागिरहेका तथा केही आगोले जलेको अवस्थामा बाहिर निस्किरहेको देखिन्छ। विदेशकै अर्को खबरमा अमेरिका र इरान बीचको सैन्य तनाव फेरि तीव्र बनेको छ। हर्मुज जलमार्गको नियन्त्रणलाई लिएर दुवै पक्षबीच नयाँ आक्रमण र प्रतिका आक्रमण सुरु भएपछि गएको महिना भएको अस्थायी युद्धविराम सङ्कटमा परेको छ। इरानले हर्मुज जलमार्गमा अर्को सूचना नभएसम्म बन्द गरिएको घोषणा गरेको छ। तर अमेरिकाले भने जलमार्ग पूर्ण रूपमा खुला रहेको र अन्तर्राष्ट्रिय व्यापारिक तथा तेल बोकेका जहाजहरूको सुरक्षित आवत जावत सुनिश्चित गर्न आफ्ना नौ सैनिक बल परिचालन गरिएको जनाएको छ। तनाव बढेपछि अमेरिकी केन्द्रीय कमान्डले इरानका 140 भन्दा बढी सैन्य लक्ष्यमा हवाई आक्रमण गरेको छ।
1: अब खेल खबर। फिफा फुटबलका शीर्ष 4 देश बीच हुने 2 सेमी फाइनल खेलतर्फ सबैको ध्यान केन्द्रित छ। एकातिर स्टार खेलाडीहरूको व्यक्तिगत प्रदर्शनलाई लिएर उत्साह छ भने अर्कोतर्फ यसपटकको विश्वकप उपाधि कसले जित्छ भन्ने धेरैको कौतूहलता छ। भोलि मङ्गलबार र पर्सि बुधबार मध्यराति हुने 2 खेल उपाधि यात्राका लागि महत्त्वपूर्ण छन्। त्यसैले नै अन्तिम 2 दावेदार तय गर्नेछन्। सबै टोली उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रने भएकाले विश्वभरका फुटबल समर्थकको नजर अब डलास र एटलान्टा रङ्गशालामा केन्द्रित बनेको छ। फ्रान्सका स्टार फरवार्ड केलियन एम्बाबे विश्वकपमा उत्कृष्ट लयमा छन्। उनले प्रतियोगिताका हरेक खेलमा गोल गर्दै आएका छन् भने स्पेन विरुद्ध पनि टोलीका मुख्य हतियार हुने अपेक्षा गरिएको छ। अर्जेन्टिनाका कप्तान लियोनल मेसीले यस विश्वकपमा 6 खेलमा 8 गोल गरेका छन्। क्वार्टर फाइनलमा गोल गर्न नसके पनि सेमी फाइनलमा टोलीलाई लगातार दोस्रो विश्वकप फाइनलमा पुर्याउने लक्ष्यका साथ मैदान उत्रने अपेक्षा गरिएको छ। फ्रान्सका माइकल ओलिसे र उस्मान डेम्बेलेबाट पनि आक्रामक प्रदर्शनको अपेक्षा गरिएको छ। स्पेनका 18 वर्षीय युवा प्रतिभा लामिन यामल पहिलो पटक विश्वकपको सेमी फाइनल खेल्दैछन्। उनी स्पेनको प्रमुख आकर्षण हुनेछन्। यस्तै पछिल्ला 2 खेलमा बेन्चबाट मैदान प्रवेश गरेर निर्णायक गोल गरेका मिकेल मोरिनोले पनि सुरुवाती टोलीमा स्थान बनाउन सक्ने सम्भावना छ। इङ्ल्यान्डका कप्तान ह्यारी केन टोलीका मुख्य गोलकर्ता रहे पनि नकआउट चरणमा जुड बेलिङ्गम उत्कृष्ट लयमा देखिएका छन्। उनले क्वार्टर फाइनलमा 2 गोलसहित प्रतियोगितामा कुल 6 गोल गर्दै गोल्डन बुटको दौडमा आफूलाई बलियो दावेदार बनाएका छन्। खेलकुदको प्रसङ्गमा T20 विश्वकप छनौट अन्तर्गत आज हुने समूह चरणको खेलमा डेनमार्क र हङ्गेरीले खेल्दैछन्। यो खेल नेपाली समयअनुसार दिउँसो 2:15 डेनमार्कको ब्रन्डीबीमा रहेको स्वानहल्म पार्क क्रिकेट मैदानमा हुनेछ। डेनमार्क प्रतियोगितामा उत्कृष्ट लय कायम राख्ने लक्ष्यका साथ हङ्गेरीसँग प्रतिस्पर्धा गर्दैछ।
2: बाह्या कैरनमा अब केही खबर संक्षेपमा। सरकारले भारतसँग सीमा जोडिएको पश्चिम नवलपरासीको नारायणी पारीको सीमावर्ती बस्ती सुस्तामा सुरक्षा उपस्थिति बढाएको छ। असार 19 गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय नवलपरासीलाई पत्र लेखी थप सुरक्षाकर्मी परिचालन र त्यहाँका नागरिकका समस्या समाधान गर्न निर्देशन दिएको छ। निर्देशन लगत्तै सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा सुस्तामा रहेको 25 जनाको टोलीलाई बढाएर 40 पुर्याएको छ। 3 दिनपछि असार 22 जनरल एम बहादुर अधिकारीको नेतृत्वमा नेपाली सेनाको टोली पुगेको थियो। 6 दिनपछि आइतबार सशस्त्र प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक अञ्जनी पोखरेलले समेत स्थलगत भ्रमण गर्नुभएको छ। सुस्तामा निर्माणाधीन तटबन्धको पूर्वी सिमानामा काम चलिरहेका बेला 1.5 महिना अघि भारतीय सीमा सुरक्षा बलले नेपाली भूभागमा आएर निर्माण रोक्न भनेका थिए। कान्तिपुरमा खबर छ,
1: आउँदो साउन 1 गतेदेखि बागमती प्रदेश सरकार 14 मन्त्रालयबाट घटेर 8 मन्त्रालयको संरचनामा जाने तयारीमा छ। प्रदेश मन्त्री परिषदको गएको 22 वैशाखकै मन्त्रालय संख्या 8 कायम गर्ने निर्णय गरे पनि त्यसअनुसार गठन हुने नयाँ मन्त्री परिषदमा को मन्त्री रहने र यसलाई कसलाई फिर्ता बोलाउने भन्ने विषयमा सत्ता साझेदार काङ्ग्रेस र एमाले अझै निर्णयमा पुग्न नसकेका खबर आजको नयाँ पत्रिकामा छ।
2: प्राविधिक लेखा परीक्षण नगरी विद्युतीय राहदानी छपाईमा नयाँ ठेक्का लगाउँदा राज्यलाई करोडौं नोक्सानी भएको छ। पुरानो ठेक्काको प्रिन्टरदेखि सर्भर तथा ल्यापटप लगायतका सामग्रीमा राज्यको दोहोरो खर्च हुने भएको छ। महालेखा परीक्षकको कार्यालयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्मले यो विषयमा प्रश्न उठाएका खबर नयाँ पत्रिकाले लेखेको छ।
1: राष्ट्रिय मानवाधिकार आयोगले नवयुवा आन्दोलन सम्बन्धी आफ्नो प्रतिवेदनमा त्रुटि भएको स्वीकार गरेको छ। आयोगले सामान्य जाँच नगरी बाहिर आएको हल्लाकै भरमा मान्छेहरूको नाममा अनुसन्धान गर्नुपर्छ भनेर उल्लेख गरेको देखिएको खबर नयाँ पत्रिकाले लेखेको छ।
2: सरकारले सार्वजनिक निजी तथा मालवाहक गाडीको डिजिटल ट्र्याकिङ गर्ने तयारी थालेको छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले 5 कानून खारेज र 3 संशोधन गर्न असार 23 प्रतिनिधि सभामा दर्ता गराएको अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्न बनेको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो।
1: नेपाल धितोपत्र बोर्ड 7 प्राथमिक शेयर निष्कासन आइपिओ स्वीकृतिको प्रक्रिया अघि बढ्न नसक्दा ओभर द काउन्टर ओटिसी मार्फत शेयर किनबेचको चाप परेको छ।
2: र वैदेशिक रोजगार विभागले भारतीय विमानस्थल प्रयोग गरी नेपाली श्रमिकलाई विदेश पठाउने तथा विभागले मागेको विवरण नबुझाउने 593 वैदेशिक रोजगार व्यवसायी संस्था म्यानपावर विरुद्ध कारवाही प्रक्रिया अघि बढाएको छ। काया कैरनमा अब पालो उखान।

0: जीवनको स्वाद डाडुलाई के थाहा।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
0: रवि र बालनबीच समसामयिक विषयमा छलफल। मन्त्रीहरूले सुकुम्बासीहरूलाई आश्वासन दिए पनि लालपूर्जा वितरणको टुङ्गो दिएनन्। गणेश नेपालीका परिवार र सरकार बीच नबुझे सहमति।
1: आर्थिक वर्षको अन्त्यमा बजेट रित्याउने गरी यसपालि पनि अनियन्त्रित खर्च। 3 दशकमा 3 पटक अस्वाभाविक कर्जा विस्तार र लगत्तै आर्थिक संकट भएको अध्ययनको निष्कर्ष।
0: जलन भएकालाई तत्काल प्राथमिक उपचार गर्न सकेमा जीवन जोगाउन सकिने। जलेको भागमा पानी निरन्तर खन्याएर अस्पताल लैजान डाक्टरको सुझाव।
1: थाइल्याण्डको बैङ्ककमा रहेको एक बारमा मध्यरातमा ठूलो आग लागि। हर्मुज जलमार्गलाई लिएर अमेरिका इरान तनाव कायमै।
0: र फुटबल समर्थकहरूको ध्यान विश्वकपका सेमिफाइनल खेलतर्फ। स्टार खेलाडीहरूको प्रदर्शनलाई लिएर थप उत्साह।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले रविन्द्र मानन्दरले बनाउनु भएको कार्टुन लिएका छौँ। विस्थापित सुकुम्बासीलाई राखिएको ठाउँमा डुबान भएर थप विचल्ली भएको प्रसङ्गसँग यो कार्टुन सम्बन्धित छ। यहाँ सुकुम्बासी होल्डिङ सेन्टर लेखिएको ठाउँमा पानीको पोखरी जस्तो भएको छ। घुँडाघुँडा पानीमा कोही बालबच्चा बोकिरहेका छन्, कोही भाँडाकुँडा र लुगाफाटा टाउकोमा राखेर निस्किरहेका छन्। एकजनाले भन्दैछन्, ताप्केबाट निकालेको त भुङ्रोमा हाल्न रहेछ। अनि अर्कोजनाले भन्दैछन्, त्यही त डुबानबाट जोगाउनु भनेर बस्तीबाट हटाए, यहाँ ल्याएर पो डुबाए। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। घरबाट बाहिर निस्कनु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौँ। नमस्कार।
2: 93.2 स्वदेश एफएम।
3: नमस्कार। आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। नेपाली बहसमा सिधा प्रश्नको सिधा जवाफ लिने गर्दछौँ र जनताका मुद्दाहरूलाई हामी नेपाली बहसमा उठाउने गर्दछौँ। र यतिखेर मौन र बिलामी छाने चुपचाप रासोपमा आज हामी बहस गर्न चाहन्छौँ। 4 घण्टा भेटमा के भयो कुराकानी, आत्मदाहका घटना र सुकुम्बासी समस्या बल्झिँदा चौतर्फी विरोध भइसकेपछि प्रधानमन्त्री बालेन्द्र शाहबालिनले पार्टी सभापति र बिलामी छानेसँग लामो छलफल गरेका छन्। प्रमुख स्वकीय सचिव कुमार बेन, सचिवालयका सदस्य सुभाष शर्मा र विवेक सहित बालिन आइतबार मध्याह बुढा नीलकण्ठ स्थित लामी छानेको निवास पुगेका थिए। उनीहरू बीच लामो समयसम्म झन्डै 4 घण्टा जति भेटवार्ता र छलफल भएको भन्ने बुझिएको छ। लामो समयपछि दुईजना बीचको यो भेटवार्ताले अब यो देशमा भइरहेका विभिन्न किसिमका समस्याहरूलाई चाहिँ समाधान गर्नका निम्ति लामी छानेले प्रधानमन्त्री बालिनलाई मान्छेहरू रोएको, आफूलाई ठिक नलागेको बताएको, निकट स्रोतले जानकारी दिएको छ हामीलाई। गरिबलाई यसरी उनीहरू सुकुम्बासी होइनन् भने पनि चित्त बुझ्ने गरी व्यवस्थापन गरौं उनले बालिनलाई भनेका थिए। छिटो जग्गा उपलब्ध गराएर सरकारले को मन हुन्छ भन्ने चाहिँ तपाईँहरू देखाउनुहोस्, तपाईँहरू चाहिँ क्रोर नबन्नुहोस्, तपाईँहरू रुट नबन्नुहोस् भनेर रवि लामी छानेले बालिन शाहलाई भनेका छन्। र गणेश नेपालीको आत्मदाहले निराशा कायमै रहेको संकेत गरेको पनि प्रसङ्ग निस्केको थियो। त्यसबाहेक पार्टी पदाधिकारीमा मनोनयन, मन्त्री परिषद पुनर्गठन र नियुक्तिबारे पनि बालिन र रवि बीच छलफल भएको बताइएको छ। प्रधानमन्त्री पार्टी सभापति बीच छलफलकै क्रममा 6 मन्त्रीहरूलाई भक्तपुरको खरीपाटी पठाएर सुकुम्बासीसँग पनि छलफल गराइएको छ। नागरिकहरूको यो निराशालाई चिर्नका निम्ति तत्काल सरकारले एक्सन लिनका निम्ति राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेले प्रधानमन्त्रीलाई निर्देश गरेका छन्। पार्टीको सभापतिको हैसियतले अब कुनै पनि हालतमा नागरिकहरूलाई रुवाउने छुट नभएको रवि लामी छानेले बताएका छन्। आधुनिक स्रोत आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ। सरकार पुँजीगत बजेट खर्चिन असफल भएको छ। पुँजीगत खर्च जम्मा 44.52% मात्रै र ढुकुटीमा 3 खर्ब घाटा रहेको छ। सरकारले पुँजीगत खर्च त्यति धेरै गर्न सकिरहेको अवस्था छैन। आज हामी बहस गर्न चाहन्छौँ सरकारका कामप्रति रवि लामी छाने असन्तुष्ट भएको विषय पनि आएको छ। सरकारले राम्रो काम गरोस्, राम्रो ढङ्गले काम गरोस्, राम्रो तरिकाले चाहिँ अगाडि बढोस्, यो विषयमा चाहिँ आज हामी चर्चा आएर परिचर्चा गर्न चाहन्छौँ। र विशेष गरी सुकुम्बासीसँग सरकार झस्किएको छ र सुकुम्बासीका समस्या समाधान गर्नका निम्ति र होल्डिङ सेन्टर खाली नगरिने र खाना पनि नरोकिने कुरा यतिखेर आएको छ। किनभने चौतर्फी विरोध भइसकेपछि एउटा नागरिकको मुद्दालाई यो सरकारले उठाउनुपर्छ, विवेक प्रयोग गर्नुपर्छ भन्ने ढङ्गले छलफल र बहस र चौतर्फी आइसके पछाडि चाहिँ सरकार ब्याक सरेको छ। र विशेष गरी रवि लामी छानेले यसमा इनिसिएसन लिएर प्रधानमन्त्रीका कामहरूप्रति असन्तुष्टि जनाइसके पछाडि त्यहाँ चाहिँ छलफल र बहसका माध्यमबाट सुकुम्बासी समस्यालाई समाधान गर्न खोजिएको छ। आदरणीय श्रोता, प्रश्न गर्दा पक्राउ पर्ने परिपाटी अझै पनि रोकिएको छैन। होल्डिङ सेन्टर डुबानमा परेपछि सुकुम्बासीको सम्मानजनक व्यवस्थापनको माग गर्दा शनिबार झेन्जी अगुवा मस्जिद अनुसार सरिस्मा थापा र

0: एजेन्डाहरूका विषयमा पनि हामी कुराकानी गर्नेछौँ। विशेष गरी यो देशमा सरकार भएको अनुभूति गराउने कि नगराउने, सरकार छ हाम्रो अभिभावक छ भन्ने विषयलाई चाहिँ अङ्गीकार गर्ने कि नगर्ने, हामी त्यो विषयमा पनि चर्चा परिचर्चा गर्न चाहन्छौँ। आज नेपालले आफ्नो उपस्थिति सीमामा बढाउनुपर्छ, नेपालले आफ्नो उपस्थितिलाई चाहिँ सीमामा व्यापक रूपमा परिचालन गर्नुपर्दछ, यो विषयमा पनि हामी चर्चा परिचर्चा गर्नेछौँ। र विशेष गरी यतिखेर निर्देशन लगतै सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा संस्थामा रहेको 25 जनाको टोलीलाई बढाएर 40 जना यतिखेर पुर्याएको छ। भारतले पनि यसमा चासो देखाएको छ। आदरणीय श्रोता, आज हामी चर्चा गर्दैछौँ। सुकुमवासीलाई अब लालपूर्जा छिटै दिने एउटा तयारी पनि गरिएको छ, सरकारले त्यो तयारी गरिरहेको छ। सुकुमवासीले अब लालपूर्जा पाउला नि त। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ। रोकिएन विदेश पढ्न जानेको लहर, 3 वर्षमा 3,85,000 एनओसी लिएका छन्, 1 वर्षमा बाहिरी 1 खर्ब 20 अर्ब रुपियाँ विदेश जानेको पनि त्यस्तै लहर छ। त्यसमा उच्च शिक्षा हासिल भन्दा पनि विदेशमा जाने लर्न एन्ड अर्न को नीति लिएर चाहिँ विद्यार्थीहरू विदेश जाने लहर चाहिँ यतिखेर बढिरहेको छ। आजको नेपाली बहसमा हामी चर्चा गर्नेछौँ। छोटो विश्राम लिन्छौँ, विश्रामपछि उपस्थित हुनेछौँ।
1: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
2: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
3: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
4: सार्वजनिक सुनवाईमा निमन्त्रणा सम्बन्धी माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको जरुरी सूचना।
5: माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको आयोजना तथा स्वदेश एफएमको सहजीकरणमा आर्थिक वर्ष 2082-83 वार्षिक एवं तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनवाई कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना गरिएकोमा यस नगरपालिका भित्रका राजनीतिक दलका प्रतिनिधिहरू, क्रियाशील संघ संस्था तथा समितिहरू, सरकारी तथा गैर सरकारी कार्यालयहरू, बैङ्क, सहकारी लघु वित्त लगायतका वित्तीय संस्थाहरू, स्वास्थ्य संस्था।
0: यतिको हाम्रो बेसमा सामाजिक अभियन्ता मेडिकल व्यवसायी दुर्गा प्रसाई हामीसँग जोडिनु भएको छ। प्रसाईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
6: नमस्ते, सबै श्रोताहरूलाई पनि नमस्कार।
0: अब देशले अहिले कस्तो गति लिइरहेको छ, हिजो मात्रै रवि लामिछाने र प्रधानमन्त्री बीच भेटवार्ता भएछ, 6 जना मन्त्रीहरूलाई होल्डिङ सेन्टर पठाएर चाहिँ अब सुकुमवासीहरूलाई थामथुम पारिएछ, तपाईँहरूले लालपूर्जा पाउनुहुन्छ, अब धेरै नरुनुहोस्, निराश नहुनुहोस् भनेर, र रविजीले म आँसु पनि देख्न चाहन्न कुनै पनि मानिसको, तपाईँहरू एक्सन लिनुहोस् भनेर चाहिँ निर्देशन दिनुभएछ बुढा नीलकण्ठमा बोलाएर, अब समस्या समाधान होला कि? कुन गतिमा कुन बाटोमा गइरहेछ सरकार सत्ता यतिखेर?
6: अब तपाईँले एउटा कुरा के बुझ्नुहोस् भने, र नेपाली जनताले पनि बुझ्नुपर्ने कुरा, त्यो सरकार नेपालीहरूका लागि आएको हो कि नेपालको लागि आएको हो कि, कुन उद्देश्यको लागि आएको हो यो सरकार? सबैभन्दा पहिला नेपाली नागरिकको उद्देश्यको लागि हो भने त्यो कुरा राम्रो हो, होइन अब सिंहदरबारमा आगो लगाएर, सर्वोच्च अदालतमा आगो लगाएर आएर यिनीहरूले बोलेका कुरा, त्यसमा पनि रवि लामिछानेजीहरूले बोलेका कुरा, कुन कुरा आज सत्य भएका छन् तपाईँले एउटा कुरा बुझ्नुहोस् त। सुकुमवासीका बस्तीमा डोजर चल्न जाँदैनन्, सु भ्रष्टहरूका घरमा डोजर चल्छन् भनेर भने होइन, म छाती थाप्न आउँछु भनेको कहाँ गए ती कुरा?
0: हिजो बुढा नीलकण्ठमा बालनलाई बोलाएर बालनका अगाडि छाती थाप्नु भयो नि त रविजीले।
6: अरे बालनजीका अगाडि छाती थाप्नु त्यो भनेको एउटा गलत कुरा हो। तपाईँले के बुझ्नुहोस् भने, अर्को कुरो, उहाँले हाम्रो सरकार बनेको 100 दिनमा म विदेशका गल्ली गल्लीमा गएर चाहिँ पोस्टर टाक्छु, कमसेकम 100 जनालाई ल्याउन सुरुवात गर्छु भनेर भनेको होइन, यति लामो मुख च्यातेर टिकट ऊ गर्छु भनेर भनेको होइन, टिकट फ्री टिकट भनेर भने होइन, यति मुख बिगारेर आज कहाँ गए त्यो दिन? नाप त त्यतिखेर रविजीले 32 वटा देखाउनु भएको

0: फ्री टिकट भन्दा
1: हो
0: अनि तपाईँको हरेक कुरा उहाँले सहकारीका कुरा भए आज आएर कुन जनतालाई उहाँले अब पूर्जा बाँड्नुहुन्छ तपाईँको जुन स्वास्थ्यमा भ्याट शिक्षामा भ्याट पानीमा भ्याट बिजुलीमा भ्याट बाटोमा हिँड्दाखेरि भ्याट अनि बाटोमा हिँड्दा लगाएको भ्याटले गर्दाखेरि आज गणेश नेपाली जस्ताहरूले चाहिँ आत्मदाह गर्नु पर्यो गरी खाने वातावरण छैन व्यापार 80% व्यापार छैन मुलुकमा मजाक गर्दैछन् साथीहरू 80% व्यापार छैन यिनले 1 किलो पिठो किनेको भए पो यिनलाई अनुभव हुन्थ्यो त 1 किलो चामल किनेको भए अनुभव हुन्थ्यो 1 किलो पिठो र 1 किलो चामल नकिनेको मान्छे देशमा त्यो ठाउँमा पुगेपछि नि तपाईँलाई म एउटा कुरो के भन्छु भने धोतीको जुम्रो टाउकामा पुगेपछि सल बलाउँछ भन्थे त्यही भएको हो यो पहिले स्पष्ट नेपाली ठेट भाषामा भन्नुपर्दाखेरि त्यही हो कुरो यस्तो हुने हुन्छ देशको हालत 80% व्यापार छैन राजस्व कहाँबाट उठ्छ पालन सरकार आएपछि 3 खर्ब रुपियाँ थपियो 3 महिनामा यो तरिकाले ऋण थपिँदै जाने भने अब 1 वर्षमा यिनीहरूले 50 खर्ब रुपियाँ ऋण पुर्याउँछन् अनि केपी ओलीहरू प्रचण्डहरू फटाकी यिनीहरू फटा देखिने भए अब जनताले त केपी ओली प्रचण्ड शेरबहादुर देउपाहरू फटा भए यिनीहरूले भ्रष्टाचार गरे यिनीहरूले जनताको काम गरेन भनेर पो यिनलाई भोट दिएको छ विदेशबाट धेर ऋण लिए भनेर
1: होइन ऋण ननिकालेर सत्ता चलाउन देश चलाउन गाह्रो छ नि त फेरि ऋण सही ठाउँमा सदुपयोग हुनु पर्यो पर्साइज ऋण काट्ने कुरा त नराम्रो भएन नि त होइन
0: होइन होइन ऋण काट्ने कुरा नराम्रो भएन ऋण का देशलाई यो तरिकाले ऋण ऋण भनेको के हो तपाईँलाई थाहा छ अर्काको बर्मस हो भोलि ऋण तिर्न नसक्दा के हुन्छ देश के हुन्छ भन्नुहोस् न यिनीहरू शासन र सत्ता हातमा लिएर शासन गर्न आएको रहेछन् र आफ्ना मुद्दा फिर्ता लिने
1: तर हिजो रविजीले त निर्देशन दिनुभयो नि त म कसै पनि रोएको हेर्न सक्दिनँ तुरन्त समाधान गर्नु सुकुमासीको समस्या भनेर बालेनजीलाई बुढानिल गण्ड बोलाएर चाहिँ 4 घन्टा भेटेर पठाउनु भयो नि त होइन यो सकारात्मक बाटो होइन यो सकारात्मक वे होइन
0: धरिपुर्जा दिएर मात्रै हुँदैन नि घर दिनु परेन घर मात्रै दिएर हुँदैन रोजगारी दिनु परेन बजारमा मान्छेले रोजगारी पाउँथ्यो भाँडामाथि अर्का घरमा गएर पानी बोक्थे अर्का घरमा गएर भाँडामाथि भारी बोक्थे सिमेन्ट घोल्थे इँटा बोक्थे त्यो त गाउँमा पाइँदैन यो त वर्ष सदियौँदेखि बस्थे आएको मिलेर आएको बजार आज न्यु रोडका गल्लीमा तपाईँको चाहिँ नि गएर बुझ्नुहोस् व्यापार छैन हिजो त्यही न्यु रोडका गल्लीमा हिजो तपाईँको चाहिँ नि त्यही महाबौद्धका व्यापारीहरू बालेन पालेन घन्टी घन्टी भन्ने अहिले लुकेर बसेका छन् व्यापार नभएर
1: व्यापार छैन होइन
0: व्यापार त 80% छैन ब्याङ्कको लगानी हुँदैन कसले ऋण लिन्छ ब्याङ्कमा घर जग्गा जमिन डुबाउनलाई सेयर मार्केट गयो अब साउने गतेदेखि जग्गाको कारोबार जिरो हुन्छ सबैभन्दा बढी राजस्व भनेको जग्गाबाट उठ्थ्यो भन्सारबाट उठ्थ्यो भन्सार जिरो मान्छेहरूले अब चाहिँ तपाईँको चाहिँ केही सामान मगाउन छोडे व्यापारीहरूले यहाँ व्यापारै हुँदैन मान्छे छैन अनि तपाईँले एउटा कुरो तपाईँले व्यापार गर्नुहुन्छ भनेदेखि व्यापार युवा जति सबै विदेश
1: किन्ने मान्छे त चाहियो ग्राहक चाहियो होइन व्यापार चल्नका लागि
0: ग्राहक चाहियो अनि बाटो जम्मै खाली भइसक्यो
1: ट्राफिक जरिवाना पनि त 500 देखि 1 लाखसम्म तोक्ने तयारी हुँदैछ नि त होइन नियमावली आउँदैछ
0: होइन त्यो त अब ल्याउनु पर्यो नि अझै नेपालीलाई पुगेको छैन कहाँ त 1 लाखले पुग्छ 5 लाख तिराउनु पर्छ
1: ए ट्राफिक नियम उल्लङ्घन गर्नेलाई 5 लाख नेपालीले सक्छ बिचरा एउटा सुकुमवासीले खडखडे मोटरसाइकल त चढ्छ अब उसले चाहिँ मोटरसाइकल चाहिँ मा व्हील लक लाग्यो भने कसरी तिर्छ 5 लाख रुपियाँ
0: तपाईँले अलिक दिनमा यहाँ यी नेपालीलाई बाटामा हिँड्दा पनि पैसा लिन्छन् बाटामा हिँड्दा फुटपाथमा हिँड्दा हेर्दै जानुहोस् यिनीहरू कसरी यिनीहरू नेपालीको लागि आएको थियो भने यो काम हुँदैन थियो यिनीहरू आएको दलै लामा जन्माउन यिनीहरू आएको विदेशी सेना नेपालमा ल्याउन यिनीहरू आएको यहाँ चाइना र इन्डियासँग न्यू खोज्न आएका हुन् चाइना र भारतसँग यति बुझ्दा हुन्छ नेपाली जनताले दसैँमा हेर्नुहोस् न कति हाहाकार हुन्छ यहाँ दसैँमा अब दुई महिना पर्खिनुहोस् न, के हुन्छ यिनीहरू हेर्दै गइन्छ। तिन महिना त हेरियो त, सय दिन हेरियो होइन, अझै 60 दिन हेरौँ न।
1: जनताले त दुई तिहाई दिए नि त होइन, चुपचाप घन्टी छाप गरे होइन, जनताले भने क्या देश बन्छ भनेर मुलुक बन्छ भनेर साथ दिनु पर्यो नि त सरकारलाई।
0: त्यतिखेरको गृहमन्त्री ओम प्रकाश अरियाल र सुशीला कार्कीलाई थाहा छ, प्रधानमन्त्रीलाई दुई तिहाई दिएको हो कि तिन तिहाई दिएको हो कि चार करोड मतपत्र छाडेर, निर्वाचन आयुक्तलाई थाहा होला होइन। अब अहिले त जसलाई पनि भोटा सोध्यो भने अस्ति त घन्टीले हालेको होइन भन्दा होइन, हामीले त हालेको होइन, त हालो कसले भनेर भन्दाखेरि भोट चाहिँ कसले हाल्यो त, अनि उनीहरूले के भन्छन्, चार करोड छापेको थियो अरे नि त भन्छन्, मतपेटिका मतपत्र
1: जम्मा डेढ करोड पनि लमसम पुगेन, चार करोड त किन छाप्नु परेको थियो र मतपत्र।
0: अब छापेको त्यतिखेर चार करोड छापेको होइन। अब तपाईँले एउटा कुरा के बुझ्नुहोस् भने, यिनीहरू जसरी आए त्यसरी जान्छन्, यिनीहरूलाई विदा गरेन भने, यिनीहरूलाई विदा गर्नु भनेको काङ्ग्रेस एमाले माओवादी रासपा यिनीहरूलाई विदा नगर्दा गर्नु भनेको,
1: यिनीहरूलाई विदा गरेर ल्याउनेको लागि भने क्या, फेरि कङ्ग्रेसलाई ल्याउने, फेरि प्रचण्डलाई ल्याउने, फेरि ओलीलाई ल्याउने, फेरि देउबालाई ल्याउने, यसो भए दुर्गा प्रसाईजी
0: होइन होइन, यो व्यवस्था फ्याँक्नु पऱ्यो, यो व्यवस्था ठिक छैन, यो नेपाली जनताहरूको लागि यो व्यवस्था ठिक छैन।
1: कस्तो व्यवस्था चाहन्छन् अब जनताहरू, कस्तो
0: पुरानो नेपाल चाहियो, 2047 को संविधान चाहियो,
1: नेपाल त नयाँ बनाउनु पर्यो नि त, नेपाल त अग्रगमनतर्फ जानु पर्यो नि त होइन, देश विकास र समृद्धितर्फ अगाडि बढ्नु पर्यो, देश
0: अग्रगमनतिर त गएको कै छ त। मान्छेले तपाईँले एउटा कुरो के बुझ्नुहोस् थाहा छ, मान्छेले शरीरमा आगो लाउनु, मान्छे झुनिएर मर्नु, मान्छेले विष पिएर
1: आत्महत्या गर्नु, यो निरङ्कुश भयो क्या, यो चाहिँ सत्ता होइन, यो चाहिँ यो राम्रो हुँदैन, नागरिकहरूलाई त खुसी पार्नु पर्यो नि त राज्यले,
0: आशमा निराश भएपछि त्यसले गरेन यसले गर्छ भनेर भोटाले मरिन्जेलसम्म सुकुम्बासीहरूले आज तिनीहरूलाई नै लगेर पानीमा चाहिँ डुबाए,
1: धेरै भोट त सुकुहरूको हो नि त होइन, घन्टीलाई
0: सुकुम्बासीहरूको हेर्नुहोस् त, आज सबैभन्दा बढी पीडित ती भए, अब धनी पुर्जा दिएर के गर्नु, यसलाई अब अर्कोपल्ट पत्याउँदैन।
1: झापाका सुकुम्बासी अस्ति भन्दै थिए, खै बालिन शाह त आजकल अनुहारै देख्न छोड्यो हामीले भनेर भन्दै थिए होइन,
0: एउटा कुरो के बुझ्नु भने, यो त कस्तो खालको, उनीहरू सनकको भरमा कानुन बनाउँछन् राति बसेर, त्यही गर्दा मैले भने नि, एक किलो पिठो नकिनेको मान्छे, एक किलो चामल नकिनेको मान्छे, राति सनकमा 11 बजी कानुन बनाउने, अनि 11 बजी स्टाटस लेख्ने, अनि बालेनले सही तरिकाले सत्ता चलाउने भए रवि लामिछानेको मुद्दा फिर्ता लिन्थे, मुद्दा फिर्ता लिन्थे, अहिले सोनी वागले के भन्दैछन्, यो देशलाई ग्रे लिस्टबाट निकाल्ने, ब्ल्याक लिस्टमा नलाने भए नि अमेरिकन सेना ल्याउनु पर्छ भनेर भन्दैछन्, अहिलेदेखि कन्भिन्स गर्दैछन् यो देशलाई,
1: अमेरिकी सेना नेपालमा सम्भव छ, जनताले मान्छन्,
0: अमेरिकन सेना अमेरिकन सेना नेपालमा आएन भने हाम्रो देश ब्ल्याक लिस्टमा जान्छ, ब्ल्याक लिस्टमा गयो भने के हुन्छ,
1: होइन सोनी वाग्लेले अमेरिकी पठाइदिए भइगयो नि, उहाँले यदि त्यस्तो भन्नु भएको हो भने, स्वास्थ्य बिमा 3500 तिरेर 1,00,000 धान्न सकिँदैन भन्नुभयो होइन, अब 3500 रुपियाँ त एउटाले दिने होइन होला, सबै नेपालीहरूले दिने होला नि होइन, यो चाहिँ स्वास्थ्य बिमा माथि किन यस्तो खेलबाड भइरहेछ आज,
0: 1 करोड मान्छेले स्वास्थ्य बिमा, यसो 1 करोड मान्छेले स्वास्थ्य बिमा गरेका थिए, 35 अर्ब रुपियाँ उठेको थियो, सालको 24 देखि 25 अर्ब रुपियाँ पैसा स्वास्थ्य बिमामा जान्थ्यो, 10 अर्ब रुपियाँ सरकारलाई फाइदै थियो,
1: स्वास्थ्य बिमालाई जनता
0: झापामा हेर्छन्, झापामा स्वास्थ्य बिमा मेची अञ्चलमा है, हाम्रो हस्पिटल बिएनसीलाई हेरेर 17 लाख मान्छेले गरेकोमा अहिले 13 लाख मान्छेले बिमा गरेन, बिमा बन्द प्राइभेटमा बन्द गरेपछि, स्वास्थ्य बिमा त सिद्धियो त, अनि यिनीहरूले फ्रीमा स्वास्थ्य, फ्रीमा मुखिया तिच्याति बोलेको होइन, शिक्षा भनेको होइन, अब कन्सल्टेन्सीहरू, उयो कन्सल्टेन्सी छन् नि, कन्सल्टेन्सीको हालत त्यस्तै छ, मेन पावरको हालत त्यस्तै छ, अनि तपाईँको चाहिँ नि अर्को यो बाटो बनाउने निर्माण व्यवसायको हालत त्यस्तै छ, पेप्सन एन्ड पेप्सन सबै विद्यार्थीबाट पैसा उठाउँदैनौँ भनेर भन्दैछन्, यिनीहरू चाहिँ नि हामी भ्याट उठाउँदैनौँ भनेर भन्दैछन्, हस्पिटलहरू त्यही भनिरहेछन्, अनि अब यो के हुन्छ, यो द्वन्द्वमा गइरहेन मुलुक, अनि मलाई उहाँ बाटोमा आउँदाखेरि बाटोबाट पक्रेर पुलिसले घरमा पुर्याउँछ, सहरतिर बस्न दिँदैन। यही हो तपाईँहरूले खोजेको सरकार हो बमजी।
1: होइन, सरकार सुध्रिनुपर्छ, पटक पटक परीक्षण हुनु हुँदैन, देश चाहिँ पोलिटिकल ल्याब टेस्ट हुनु हुँदैन, देश बन्नुपर्छ, देश सरकारलाई पनि सपोर्ट गर्नुपर्छ, सरकारले आफ्ना बानीहरू पनि सुधार्नुपर्छ, नागरिकहरू यो तल्लो वर्गसम्मको सरकार भएको महसुस गराउनुपर्छ, होइन यसमा हाम्रो खबरदारी छ। तर अहिलेको अवस्थामा चाहिँ यो देशमा जुन किसिमको रिक्तता देखिएको छ, जुन किसिमको उकुस मुकुस देखिएको छ, यसको डेस्टिनेसन के हो सरकारको भन्ने कुरामा पनि हामी खबरदारी गर्दैछौँ क्या। तर सरकारले भन्दैछ
0: सरकारको डेस्टिनेसन भनेको नेपाली जनतासँग मतलब छैन, यहाँ दलाई लामा जन्माउने हो।
1: नेपाली जनताले स्वीकार नै सक्दैन नि यो विषय त दुर्गाजी।
0: तपाईँले नस्वीकारेर हुन्छ जन्माएपछि के गर्नु? माइती गर्म गरेर एकछिन उफ्रिन्छन्, 10,000 पुलिस लगेर मान्छे कुटेर खेदेपछि अर्को डेस्टिनेसन के हो भन्दाखेरि एमसिसी एसयुभी पास गराएर अमेरिकन सेना ल्याउने। डेस्टिनेसन दुईटा हुन्। अनि थ्री टिबेट भनेको टिबेट फुटाउने, उता भारतलाई टुक्रा टुक्रा पार्ने।
1: अनि फेरि अन्तर्वार्ता सुन्दै गर्दाखेरि दुर्गा प्रसाईजी फेरि पक्राउ गर्ने तयारी गर्ला नि त, होइन प्रमाणित कुराहरू मात्रै गरौँ हामी, होइन
0: पक्रे लोकतन्त्र हो, आफूलाई लागेको कुरा बोल्न पाइन्छ,
1: हो
0: आफूलाई लागेको कुरा बोल्न पाइन्छ। मैले बोलेको कुरा पुगिया छैन भनेदेखि दलाई लामाको जन्मदिन मनाइयो होइन नेपालमा,
1: मनाइयो त्यो कुरा आयो,
0: त्योभन्दा अगाडि मनाएको थिएन नि, हो कि होइन भन्नुहोस् त, स्वीकृति दिए होइन, स्वीकृति दियो कि होइन भन्नुहोस् न।
1: देश विरोधी कामहरू सही हुन सक्दैन क्या नेपालको लागि, राष्ट्र हित विपरीत कामहरू सही हुन सक्दैन।
0: तपाईँलाई एउटा कुरो के छ भने नि, खुइयाँ अमेरिकन सेना आएर 5,000 छिरे भने नि यहाँ ल्यान्ड गरे एयरपोर्टमा भने तपाईँले के गर्नुहुन्छ? नेपाली जनताले के गर्छ?
1: शक्तिशाली देशहरू छन् नि त,
0: नेपाली जनता त क्यामेरा लिएर यो मोबाइल लिएर फोटो खिच्न पो जान्छन्। अस्ति घर भत्काउन जाँदाखेरि खिच्यो, फोटो खिच्न जान्थे नि घर भत्काउन जाँदा, अर्का घर भत्काउन जाँदा फोटो खिच्ने मान्छे छन् यहाँ। आउनुपर्छ त अमेरिकन सेना, आउनुपर्छ यहाँ, धलेरामा जन्मिनुपर्छ यहाँ, गाई काटेर खाना पाउनुपर्छ, पृथ्वीनारायण शाहको भत्काउ मूर्ति भत्काउनुपर्छ, नेपाली झन्डा च्यात्नुपर्छ, आगो लाउनुपर्छ भन्ने मान्छे छन् यहाँ।
1: जनताको मतको कदर त गर्नु पर्यो नि त, होइन जनमतको,
0: जनताको मतको कदर कहाँ भयो त भन्नु न, मलाई एउटा कुरो भन्नु न।
1: हजुर, जनताको मतको कदर भनेको के हो भने लोकतन्त्रमा चाहिँ निर्वाचन हो, होइन निर्वाचनलाई त स्वीकार्नु पर्यो, परिणामलाई त स्वीकार्नु पर्यो।
0: संसारमा लोकतन्त्र दुबईमा पनि छ, साउदी अरबमा पनि छ, कतारमा पनि छ, त्यहाँ खोइ चुनाव हुँदैन त, त्यहाँका जनता सुखी छन् त,
1: होइन त्यहाँ त राजा छ नि त, देशमा राज संस्था छ,
0: यहाँ पनि राजा ल्याउनु त के बिग्रियो?
1: राजा आउनै चाहनु भएको छैन, कसरी ल्याउनुहुन्छ बोकेर फेरि? राजा आउनै चाहनु भएको छैन,
0: समय आउला नि त,
1: राजालाई यो खेल मनै परेको छैन, उहाँ आफ्नै धन्दामा हुनुहुन्छ,
0: धन्दामा हुनुहुन्छ केमा हुनुहुन्छ उहाँको कुरा हो कि, तर नि
1: भाद्र 23-24 राजालाई त कुनै पनि क्षति भएन नि त, होइन राजामाथि त कसैले पनि आक्रमण गरेन नि त, उहाँ त आफ्नै होइन दुनियाँमा हुनुहुन्छ, राजालाई राजगति चाहिएको छैन, सिंहासन चाहिएको छैन।
0: अनि राजगतिमा हुँदाखेरि यी यस्तै घरतिरको यो राजा भन्दा पनि तपाईँले एउटा कुरो, राजाको कुरामा अहिले संसारमा राजा भएका देशहरू आनन्दले रहनेछ,
1: तपाईँसँग त भेटघाट हुन्छ, तपाईँले वार्ता गर्नु भएको छ, तपाईँले भेट्नु भएको छ, अनि राजाले चाहिँ फर्किन चाहनु भएको छ र अहिले त तपाईँ साँच्चै भन्नुहोस् त, बिहान बिहान हृदय खोलेर भन्नुहोस् त, राजा आउनु चाहनु भएको छ?
0: होइन, अब राजा अहिले राजा
1: लाखौँ जनताले सुनिरहनु भएको छ देशभरिका 400 रेडियोबाट,
0: यहाँ सुन्नु न, राज संस्था र यहाँ सुन्छ, नेपालको भूगोल, भूगोलको गर्भभित्र रहेको वैदिक सनात, किराँत बौद्ध सहितको वैदिक सनातनी हिन्दू अधिराज्य र राज संस्था यो देशको लागि अपरिहार्य हो। बिपी कोइरालाले त्यत्तिकै भने होइन, बिपी कोइरालालाई चलाउने मान्छे पनि आज बालनहरूलाई नै चलाउने मान्छे बिपी कोइरालालाई चलाउने थिए, तर अन्तिममा गएर बिपी कोइरालाले यो कुरो बुझेपछि राजाको गर्दनमाथि मेरो गर्दन, राज संस्था चाहिने रहेछ भनेर चाहिँ भने हो। त्यसले गर्दाखेरि एक दिन बिपी कोइरालाको विचार र दुर्गा प्रसाईको विचार एउटै हो, त्यही बाटोमा हामी हिँडेका छौँ, एक दिन सबैजनाले हामीलाई साथ दिनुपर्छ। भदौ असोजमा हेर्नुहोस् कति हाहाकार हुँदैछ, हाहाकार हुँदैछ, आकार
1: अनि होर्मुजमा फेरि नाकाबन्दी गरिसकिएको छ हैन इरान अमेरिकाको युद्ध चर्किया छ गोली हानान जारी छ
0: हैन यो मध्य पूर्वमा मतलब नराख्नु न तपाई
1: मध्य पूर्वका समस्या
0: छैन तपाईको सेना यार छोडिदिनुस् न
1: हैन व्यापारको गन्तव्य हैन व्यापारको गन्तव्य हैन
0: तपाईलाई होर्मुजसँगले कुनै असर गर्दैन तपाईलाई भारतले नि तेलमा रेट बढाएको छ 58 रुपैयाँ लिटरमा तेल दिएको छ अहिले पनि
1: हो
0: 58 रुपैयाँ लिटरमा तेल दिएको छ भारतले
1: अस्ति भर्खरै आयल निगमले 4.41 करोड मुनाफै भाने नि त होइन कर्मचारीहरूले भकाभक घर रमाउनुसम्म
0: अनि हर्मुज किन देखाउनु भुटानलाई या सुन्नुहोस् इन्डियाले भुटानलाई मालदिप्सलाई बङ्गलादेशलाई र नेपाललाई तेल दिन्छ सबै तेल रसियाबाट आएको तेल दिन्छ सुन्नुहोस्
1: भने मध्य पूर्वको तनाव र हर्मुजको तनाव देखाएर चाहिँ त्यो काम छैन होइन त्यो बिकाउने कुरा मात्र
0: काम छैन
1: सरकार त भन्दैछ नि त मध्य पूर्वको तनाव छ होइन ग्यास आधा बिक्री भइरहेछ अहिलेसम्म व्यापारीहरूलाई व्यवसायहरूलाई फुल ग्यास बिक्री हुँदो रहेछ उपभोक्ताहरूलाई आधा मात्र दिइरहेछ बजारमा
0: तपाईँले बुझ्नु न त्यो हर्मुज किन देखाउनु हर्मुज अमेरिका किन देखाउनु इरान किन देखाउनु अर्जेन्टिनामा एकछिन उहाँ विश्वकप हुन्छ अनि त्यहाँबाट यहाँ जर्सी लगाएर नाच्ने मान्छे छन् अनि त्यहाँबाट
1: त्यो त समर्थकहरू हुन् नि त होइन अर्जेन्टिनाका समर्थक छन् मेस्सीका समर्थक छन् होल्यान्ड भन्नेका समर्थक छन् होइन देशमा कतिपयहरू त अमेरिकै पुगेका छन् गेम हेर्न भनेर
0: हामीलाई लाग्यो भने इन्डिया लाग्छ चाइना लाग्छ इन्डियाले तेलको रेट बढायो भनेदेखि हाम्रो उपाय छैन तर इन्डियाले त बढाएको छैन तेलको भाउ चाइनाले त बढाएको छैन त्यसले गर्दाखेरि तपाईँको यो जम्मै नाटक हो यिनीहरूको अब यति कुरा के बुझ्नुहोस् भने राज संस्था फर्किएन भने हिन्दू अधिराज्य आएन भने
1: अहिले बालेन शाहले पनि राज संस्था फर्काउन खोजिरहेका छन् भन्ने पनि चर्चा छ नि त होइन
0: खोइ त्यो चाहिँ मलाई थाहा छैन होइन फर्काउँदा राम्रो
1: हो होइन त्यहाँ त धेरैले बहस गरेर सुनिन्छ नि त म त्यो बाटोमा पनि हुनुहुन्छ भन्ने छ होइन
0: राज संस्था फर्काउने मान्छेले गणतन्त्र विरुद्ध बोल्यो भने 25 वर्ष जेल हाल्छु भनेर कानुन बनाउँछ
1: त्यो भनेको मनको लड्डु घिउसँग खाइरहेको त्यसो भए रापरवाको कतिपय नेताहरू
0: अब उनीहरूको त्यो के भन्नु हौ अब यो मान्छेलाई मान्छेलाई भनेर लाग्दैन होइन बमजी
1: होइन तपाईँले त तपाईँले पुनः पुनः आवाज उठाउनु भएको छ तर कतिपय कुराहरू तपाईँले भनेका कुराहरू प्रमाणित हुँदै गएका छन् कि प्रसाईजी
0: कतिपय होइन 99% प्रमाणित भएका छन् अब दुईवटा काम हुँदैछ पर्खिनुहोस्
1: के हुँदैछ के हुँदैछ अब दुईवटा काम
0: दसैँसम्म पर्खिनुहोस् दसैँसम्म
1: अहिले
0: अहिले अहिले छोडिदिउँ अर्कोपल्ट भन्नुहोला दसैँसम्म पर्खिनुहोस्
1: जनतालाई भनिदिनुहोस् न आज के हुँदैछ फेरि जनता सतर्क भयो भने त्यो नहुन पनि सक्छ नि त हित विपरीत हुन थालेको छ भने त भन्नु पऱ्यो नि त आजै भइसकेपछि भनेर त के काम भयो त अनि प्रसाईजी
0: अब हेर्दै जानुहोस् न तपाईँ बिस कलले चलाएको छ कहाँबाट चलेको छ होइन अब
1: जनता बुझिरहेका छन् केही अचम्म जनताहरूमा एक किसिमको जुन आशा थियो
0: बालनजीले लेख्नुहुन्छ नि ढुक्क हुनुहोस् भनेर
1: ढुक्क
0: हुनुहोस् ढुक्क हुनुहोस् समय आउँछ यो सबैजनाको अन्तिम खेल हो अन्तिम खेलको अन्त्य हुँदैछ
1: भनेपछि पुराना राजनीतिक दलहरू पनि फेरि फर्किने सम्भावना छैन होइन मुलुकमा
0: अब पुराना राजनीतिक यी नयाँ राजनीतिक जम्मै गएर व्यवस्था नै जान्छ व्यवस्था गएन भने यो देश रहँदैन हिन्दू राष्ट्र त भयो भयो 5000% हिन्दू अधिराज्य यति मैले बोले
1: अब जाँदा जाँदै सरकारका 100 दिन मधुमास कस्तो रह्यो मधुमास चाहिँ यस्तै हो तपाईँले भने जस्तै
0: तपाईँहरूलाई कस्तो लाग्छ भन्नुहोस् त पहिला
1: जनतामा निराशा छ जनतामा उकुस मुकुस छ समस्या समाधान हुन सकेका छैन होइन झन् यसको ग्राफ चाहिँ बढिरहेको छ सरकारले यसमा चाहिँ संयमता अपनाउनुपर्छ सबै नागरिकलाई समान व्यवहार गर्नुपर्छ भन्ने हाम्रो खबरदारी निरन्तर छ तर एउटा अभियन्ताको हिसाबले तपाईँ त एउटा व्यवसायको
0: हिसाबले 100 दिनको त यस्तो आउँछ नि रिजल्ट साउने गतेदेखि आउँछ अब
1: के हुँदैछ फेरि
0: 100 दिनमा उसले नियम लागू गर्यो नि त स्वास्थ्य बिमा हटायो स्वास्थ्यमा कर लगायो शिक्षामा कर लगायो पानीमा कर लगायो बिजुलीमा कर लगायो बाटामा कर लगायो फुटपाथमा कर लगायो होइन अब घर जग्गा जमिनमा तपाईँको स्क्वायर फिटले लाउने होइन अब जग्गामा तपाईँको चाहिँ नि 10% किनबेचमा लगायो, यता तपाईँको चाहिँ नि सेयर मार्केटमा लगाएको छ नि, त्यो त साउने गतेदेखि हो नि त, पर्खिन्न।
1: होइन, मैले राजसभा एकजना सांसदले भनेको सुन्दैछु, मल्लिकको माछा खान मनपर्छ अनि सिधै हवाई जहाजबाट चाहिँ पोखरा ल्यान्डिङ गरेर कसरी मल्लिकको माछा खान पाइन्छ, गाडीमा जानु पर्यो नि मल्लिकको माछा खानलाई त भन्ने सुन्दै थिएँ क्या, यो करको विषयलाई लिएर निजी उसमा पढाउन पनि खोज्ने फेरि चाहिँ अनि कचर कचर गर्ने भन्ने खालका अभिव्यक्तिहरू सुनिरहेको थिएँ कि। मल्लिकको माछा खानलाई गाडीमा हिँड्न सक्नु पर्यो, प्लेनबाट गएर मल्लिकको माछा खोज्नु भएन भन्छन् कि, जनताले तिर्न सक्छ यो कर भन्ने छ उहाँहरूको, जनताले कर तिर्न सक्छन्, 3% भन्ने सामान्य हो, 100 मा 3 रुपियाँ हो भन्ने छ कि उहाँहरूको धारणा।
0: ठिक छ त, 100 मा 3 रुपियाँ 70% पुगिसक्यो त नेपालमा कर जम्मै गरेर, इन्टायर कर भ्याट होइन, इन्कम ट्याक्स अनि समता कर, स्वास्थ्य कर सबै गर्दाखेरि नि मान्छेले सर्ट पेयर जम्मै खोल्नुपर्छ, मान्छेसँग कट्टु किन्ने पैसा हुँदैन कर तिर्दा तिर्दै। नेपालमा त भाडामा बसे जस्तो हुन्छ नेपालीहरूलाई, हेर्दै जानुहोस्
1: भाडाको पनि अचक्कली मूल्य बढेको छ अहिले सहरतिर होइन, काठमाडौँतिर भाडा पनि धेरै बढेको छ क्या, गर्दनीहरूलाई पनि चर्को मूल्यमा भाडा तिर्नु परेको छ अहिले। हस्, यहाँको महत्त्वपूर्ण समय संवादका लागि धेरै धेरै धन्यवाद यहाँलाई। उहाँ हुनुहुन्थ्यो मेडिकल व्यवसायी दुर्गा प्रसाई। आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि, सम्पर्क 0656 5369 53, 98550 77061 र 98550 77053। 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0656 493 440, 493 580 र 98550 26 440।
3: It's 7 o'clock, अहिले 7 बजेको छ।
4: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको,
5: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता,
6: तपाईँ हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर, स्वदेश खबर।

बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। चितवनको माडी नगरपालिकाले बाँसो रहेको खेतीयोग्य जमिनको सदुपयोग गर्दै भूमिहीन विपन्न तथा युवा किसानलाई व्यवसायिक खेतीतर्फ आकर्षित गर्न भूमि बैङ्क कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। बढ्दो बसाइसराईका कारण खेतीयोग्य जमिन बाँझो रहने क्रम बढेपछि नगरपालिकाले भूमि बैङ्क सम्बन्धी कार्यविधि तयार गरी आगामी आर्थिक वर्ष 2083-84 कार्यक्रम कार्यान्वयनमा ल्याउने प्रस्ताव अगाडि सारेको हो। एउटा वर्गसँग खेती गर्न जग्गा छैन वा महँगो भाडा तिर्न सक्दैन, अर्को वर्गसँग जग्गा भएर पनि खेती गर्ने जनशक्ति छैन। का प्रमुख प्रशासकीय अधिकारी जगत प्रसाद भूषालले भन्नुभयो, भूमि बैङ्कले यी दुई पक्षलाई पालिकाको रहबरमा जोड्नेछ। यस प्रणालीमा जग्गा धनी र किसान बीच प्रत्यक्ष लेनदेन नभई दुवै पक्ष पालिका मार्फत मात्रै जोडिने भएकाले भविष्यमा आउन सक्ने कानूनी तथा व्यावहारिक जटिलता न्यूनीकरण हुने उहाँले बताउनुभयो। माडीका धेरै जग्गा धनी भरतपुर लगायत अन्य क्षेत्रमा बसाइ सरेकाले खेतीयोग्य जमिन उपयोगविहीन बनेको छ। नगरपालिकाले यस्ता जमिन न्यूनतम शुल्कमा लिई खेती गर्न चाहने तर जग्गाविहीन वास्तविक किसानलाई उपलब्ध गराउने योजना बनाएको हो। जग्गा बाँझो राख्ने प्रवृत्ति निरुत्साहित गर्न नगरपालिकाले कर प्रणालीमा समेत परिवर्तन गर्ने तयारी गरेको छ। खेती नगरी जमिन बाँझो राख्नेले खेती गर्ने किसानको तुलनामा 4 गुणा बढी कर तिर्नुपर्ने प्रमुख प्रशासकीय अधिकारी भूषालले जनाउनुभयो। नगर कृषि शाखा प्रमुख सुरेश सिमखडाका अनुसार माडीमा करिब 8,500 हेक्टर खेतीयोग्य जमिन मध्ये हाल करिब 6,500 हेक्टरमा मात्रै खेती भइरहेको छ भने करिब 2,000 हेक्टर जमिन बाँझो रहेको छ। भूमि बैङ्क कार्यक्रम प्रभावकारी बनाउन नगरपालिकाले कृषक सूचीकृत गर्ने अभियानलाई तीव्रता दिएको छ। चालु आर्थिक वर्षमा वडा नम्बर 6 सम्मका 4,200 भन्दा बढी किसान सूचीकृत भइसकेका छन्। आगामी वर्ष बाँकी वडामा पनि अभियान सञ्चालन गरी कृषकको विस्तृत तथ्याङ्क तयार गरिने कृषि शाखाले जनाएको छ। माडीमा धान खेतीमा कृषि यान्त्रिकीकरण बढ्दै गएको छ। माडी नगरपालिका 4 खैरनी स्थित माडी प्राङ्गरी कृषि फर्म तथा रिसर्च सेन्टरमा मेसिनबाट रोपाई भएको हो। पीएचडी किसानको उपनामले देशैभर चर्चित कृषि वैज्ञानिक डाक्टर भानु पोखरेलले शनिबार आफ्नो फर्मको खेतमा मेसिनबाट धान रोपाई गर्नुभयो। खेतीमा यान्त्रिकीकरणले उत्पादन लागत 30-40% घटाउँदै कृषकलाई नाफामूलक व्यवसाय बनाउन सकिन्छ उहाँको भनाइ छ। मेसिनबाट धान रोप्दा परम्परागत विधिको तुलनामा श्रम समय र बिउको खपत उल्लेखनीय रूपमा घट्ने तथा उत्पादनमा समेत सकारात्मक प्रभाव पार्ने उहाँले बताउनुभयो। धान खेतीलाई आधुनिक कम लागत र बढी उत्पादनमुखी बनाउने उद्देश्यले माडी पाँच राधापुर स्थित एग्रोनाइन कम्पनीको धान खेतमा समेत मेसिनबाट धान रोपाई हुँदैछ। मेसिनबाट रोपाई गर्न प्लास्टिक ट्रेमा बेर्ना उत्पादन गर्नुपर्ने भए पनि एकैपटक प्रविधि सिकेपछि काम छिटो सहज र कम खर्चिलो हुने किसानहरूको अनुभव छ। यस प्रविधिबाट बिउको खपत पनि उल्लेखनीय रूपमा घट्ने कृषि प्राविधिकहरू बताउँछन्। गैराती धुर्बी हात्तीले एकवटा घर भत्काएको छ। धुर्बीले घर भत्काउँदा घरभित्र रहेका परिवार भने मुस्किलले जोगाएका छन्। बनकट्टा गाउँ निवासी दीपक बोटको घरमा गैराती करिब 12:30 जङ्गली हात्ती धुर्बीले आक्रमण गरी घर भत्काउन सुरु गरेको थियो। धुर्बी हात्ती आएको थाहा पाएसँगै स्थानीय वासीहरूले ट्राक्टरसहित निकुञ्ज तर्फ धपाएकाले थप जनधनको क्षति वा हाताहाती हुनबाट जोगिएको हो। हालसम्म 25 जना भन्दा धेरै र हाल मात्रै 2 जना मानिसको ज्यान लिइसकेको धुर्बे खोजीमा निकुञ्जको प्राविधिक टोली खटिएको छ। टोलीले धुर्बेलाई ट्र्याक गर्न प्रयास गरिरहे पनि नियन्त्रणमा लिन सकेका छैनन्। यस्तोमा राति माडीको बनकटामा आएको सो हात्तीका कारण बनकटा र माडी क्षेत्रमा भने त्रास फैलिएको छ। व्यवहार गरेको आरोपमा चितवन प्रहरीले एक होटल व्यवसायीलाई पक्राउ गरेको छ। पूर्वी चितवनको खैरनी नगरपालिका स्थित होटल नमस्ते मिलुजुली खाजा घरका सञ्चालक 35 वर्षीय विकास कुमार श्रेष्ठलाई सो आरोपमा प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार 2083 असार 11 गते होटल सञ्चालक श्रेष्ठले आफ्नै होटलमा काम गर्ने 17 वर्षीय बालिकालाई कोठामा बोलाई शारीरिक सम्पर्क गरी 50,000 रुपियाँ दिने प्रलोभन देखाएका थिए। पीडितले अस्वीकार गर्दा पनि उनले जबरजस्ती गर्ने प्रयास गर्दै शरीरका संवेदनशील अङ्ग छोएको आरोप छ। अनुसार घटनापछि श्रेष्ठले प्रयोग गर्ने व्हाट्सएप र इन्स्टाग्राम मार्फत बालिकालाई अश्लील शब्द लेखी सन्देश तथा अश्लील भिडियोहरू समेत पठाउने गरेका थिए। घटनाको जानकारी इलाका प्रहरी कार्यालय खैरनीमा प्राप्त भएपछि असार 27 गते खटिएको प्रहरी टोलीले होटल सञ्चालक श्रेष्ठलाई पक्राउ गरेको हो। उनीमाथि बालबालिका विरुद्धको कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
पर्यावरण मन्त्री गीता चौधरीले सौराइस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रलाई व्यवस्थित गरी उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड़ दिनुभएको छ। वार्षिक करिब 2,00,000 पर्यटक केन्द्रको भ्रमणमा आउने गरेकाले यसलाई अझ व्यवस्थित गर्नुपर्नेमा उहाँले जोड़ दिनुभएको हो। केन्द्रको निरीक्षणपछि मन्त्री चौधरीले धेरैभन्दा धेरै पर्यटकलाई आकर्षित गर्न केन्द्रलाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो। नगरपालिका आठ सल्यानी टोलबाट लागू औषद कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले 2 जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार भरतपुर आठ निवास 31 वर्षीय प्रकाश मोक्तानले लागू औषधको कारोबार गरिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी गोद्राङबाट खटिएको टोलीले छापा मारेर उनलाई पक्राउ गरेको हो। घटनास्थलबाट भरतपुर 12 निवासी 27 वर्षीय गोविन्द गैरीलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। सुस्ता पूर्व नवलपुरको देवचुरी नगरपालिकाले त्यहाँका किसानलाई ₹92,00,000 मूल्य बराबरको कृषि सामग्री अनुदानमा वितरण गरेको छ। कृषि क्षेत्रको प्रबन्धन गर्दै उत्पादनलाई वृद्धि गर्ने उद्देश्यले आधुनिक कृषि सामग्री वितरण गरिएको कृषि विकास शाखा देवचुलीका प्रमुख गगन भट्टराईले बताउनुभयो। राष्ट्रिय खबरहरू। नेपाली काङ्ग्रेसले आफ्नो संगठन सुदृढीकरणका लागि सञ्चालन गरेको जरा अभियान साउन 6 गते समापन गर्ने भएको छ। अभियानमा समेटिएका प्रावधानले काङ्ग्रेसमा विवाद देखिएको थियो भने जसका कारण पार्टी फुटको सङ्घारमा पुगेको नेताहरू बताउँछन्। पार्टीको केन्द्रीय कार्यालयले मातहतका प्रदेश जिल्ला तथा पालिका कार्य समितिलाई परिपत्र जारी गर्दै अभियान समापन गर्ने जानकारी गराएको हो। अधिवेशनबाट 10 कानून निर्माण भएका छन्। वैशाख 28 गते शुरू भएको संघीय संसद प्रतिनिधि सभा र राष्ट्रिय सभाको दोस्रो अधिवेशनले असार 26 गतेसम्म 10 कानून निर्माण गरेको हो। उक्त क्रममा 3 वटा बजेट सम्बन्धी 6 वटा अध्यादेशलाई प्रतिस्थापन गरेका विधेयक र 1 संसदमा नियमित प्रक्रियाबाट दर्ता भएको विधेयकलाई जारी अधिवेशनले कानूनको रूप दिएको संघीय संसद सचिवालयका प्रवक्ता एवं सहसचिव एकराम गिरीले जानकारी दिनुभयो। सहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरीपाटी स्थित होल्डिङ सेन्टरको अवलोकन गरेका छन्। मन्त्री गुरुङसँगै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र युवा श्रम तथा रोजगार मन्त्री रामजी यादव त्यहाँ पुग्नु भएको थियो। भारतका विमानस्थल प्रयोग गरेर श्रमिकलाई वैदेशिक रोजगारीमा पठाएको भन्दै वैदेशिक रोजगार विभागले 159 वटा वैदेशिक रोजगार व्यवसायी संस्थालाई कार्यवाही गरेको छ। यस्तै विभागले माग गरेको विवरण नबुझाउने थप 434 म्यान पावर कम्पनीलाई सचेत गराएको जनाएको छ। विभागका अनुसार भारतबाट अनुमति बिना उडान गराउने तथा विभागले मागेको विवरण नपठाउने मास ह्युमन रिसोर्स नन रिसोर्स एपेक्स एसआर कन्सल्टेन्सी टेस्ला ओभरसिज सुनागुवा इन्टरनेसनल एलाइड इन्टरनेसनल म्यान पावर र अञ्जली ओभरसिज सर्भिस ग्रान्ड स्विट जबलाई जरिवाना गरिएको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्य सम्बन्धी सेवा उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने उद्देश्यले मन्त्रालयले संघ प्रदेश र स्थानीय तहका संयन्त्र परिचालन गर्ने भएको छ। यसै सन्दर्भमा मन्त्रालयका सहसचिव विकास देवकोटाको अध्यक्षतामा सम्पन्न अनलाइन बैठकमा मन्त्रालयका महाशाखा तथा केन्द्र प्रमुख साथै प्रदेशका स्वास्थ्य सचिव र स्वास्थ्य निर्देशनालयका निर्देशक तथा विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। महानगरपालिका 15 स्थित पद्मोदय माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति निर्वाचनलाई लिएर विवाद हुँदा शिक्षा अधिकृतमाथि कालो मोबिल खनाएर दुर्व्यवहार भएको घटना सार्वजनिक भएको छ। गुराई उपमहानगरपालिकाका शिक्षा अधिकृत अजय बोहरामाथि वडा नम्बर 15 का वडा सदस्य लेखनाथ बुढा थोकीले कालो मोबिल खनाएर दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको हो। साना गाउँमा कार्यरत प्रहरी जवान गणेश सुगीको उपचारका क्रममा मृत्यु भएको छ। आइतबार बिहान अत्तरिया अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको हो। डडेलधुराको जोगबुढा घर भएका जोशीलाई 27 गते राति ड्युटीका क्रममा अचानक पेट दुखेपछि जिल्ला अस्पताल ड्युटी लगिएको थियो। स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई थप उपचारका लागि अत्तरिया अस्पताल रिफर गरिएको थियो। शैक्षिक संस्थाहरूले 3% समता शिक्षा सेवा शुल्क कर खारेज गर्न माग गरेका छन्। आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी विद्यार्थीबाट असुल गरिने सम्पूर्ण शैक्षिक शुल्कमा 3% समता शिक्षा सेवा शुल्क लगाउने व्यवस्था व्यवहारिक न्यायोचित तथा दीर्घकालीन रूपमा उपयुक्त नभएको भन्दै समता शिक्षा सेवा शुल्क कर खारेज गर्न माग गरिएको हो।
कोटेश्वरले काठमाडौँ महानगरपालिका सहकुमारी गाल क्षेत्रबाट 72,100 ड्रामा डोल क्याप्सुल सहित दुईजनालाई पक्राउ गरेको छ। लागू औषध कारोबार हुने उच्च जोखिममुक्त स्थानमा निगरानी तथा विशेष कार्यवाही गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्। शाह सरकार विरुद्ध काठमाडौँको माइतीघरमा सुकुम्बासी तथा अभिव्यसित बसोबासीहरूले प्रदर्शन गरेका छन्। उनीहरूले सरकारको 78 दिनसम्म सुकुम्बासी व्यवस्थापन गर्न नसकेको गैर कानूनी पक्राउ गरेको भन्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले दमन होइन न्याय दे, अभियन्ता माथिको दमन बन्द गर, होइन भने होस गर जस्ता प्ले कार्ड समेत प्रदर्शन गरेका थिए। जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपदको जोखिमलाई न्यूनीकरण गर्न सबै जनसरकारवाला निकायको समन्वयलाई तीव्र बनाएको बताएको छ। प्राधिकरणको आइतबार बसेको बैठकमा मनसुनजन्य विपदको तयारी र सरकारवाला निकायले गरेका कामको प्रगति समीक्षा गर्दै विवरण संकलन अध्यावधि गरेको जनाएको छ। सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: मेरो पाहुना हुनुहुन्छ जेनजी अभियन्ता सरिस्मा थापा। सरिस्माजी स्वागत छ।
1: हजुर धन्यवाद।
0: हिजो तपाईँहरू होल्डिङ सेन्टरमा किन पुग्नु भएको खासमा?
1: यस्तो छ, हाम्रो हिजो होल्डिङ सेन्टरमा पुग्दाखेरि चाहिँ हाम्रो जुन माझी दन्सारीज्यू हुनुहुन्थ्यो उहाँले चाहिँ यसरी जबरजस्ती उठीवास गराउन चाहिँ हाम्रो संविधानले दिँदैन भन्ने कुरामा चाहिँ हामीले रिट पनि हाल्नु भएको थियो उहाँहरूले सर्वोच्चमा। त्यो रिट हाल्ने क्रममा चाहिँ जहाँको त्यो हिजो अस्तिको दिन डुबान भएको होल्डिङ सेन्टर छ, त्यो होल्डिङ सेन्टर चाहिँ पहिला नै उहाँहरूले त्यो डुबान हुन सक्ने ठाउँमा छ भन्ने किसिमको र त्यहाँको म्यापिङ र हिजोको दिनमा पनि त्यहाँ पसेको बाढीहरूको चाहिँ उहाँहरूले सर्वोच्चमै पनि बहस गर्नु भएको थियो। त्यो क्षेत्र चाहिँ झनै डरलाग्दो अवस्थामा छ।
0: त्यो केही महिना अगाडि नै हालिएको रेटमा त्यो स्थान डुबानको खतरामा छ भनेर पनि त्यो रिटमा उल्लेख छ।
1: हजुर, उल्लेख पनि छ। माझीजीले नक्सा नै लगेर देखाउनु पनि भएको थियो यो, अनि उहाँहरूले त्यो गर्दा गर्दै पनि भनौँ सरकारले कस्तो खालको भाषा भनिदिनु भएको थियो भने उहाँहरू नदी किनारमा भएर सेफ हुनु पनि भएन भन्ने खालको एउटा भाषा आएको थियो। त्यो भाषामा चाहिँ झन् अनसेफ ठाउँमा जहाँ चाहिँ एकतर्फीबाट खोला आउँदै जाँदा त्यो जुन होल्डिङ सेन्टर किर्तिपुरको थियो त्यो एकदम तल भएको कारणले त्यहाँ दुई तिन तर्फबाट चाहिँ पानीहरू आएर झन् धेरै मान्छेहरू प्रभावित हुन सक्छन् भन्ने कुरा चाहिँ उहाँले पहिला नै बहस गरिसक्नु भएको थियो। अनि हामी चाहिँ अस्तिदेखि नै एउटा कार्यक्रममा हामी बुढानीलकण्ठमा थियौँ। हिजो हाम्रो 2 बजे मात्रै त्यो कार्यक्रम सकिएको थियो। अनि हामीले एकजना बिहानै चाहिँ हाम्रो भगवती दिदीहरू चाहिँ पुगिसक्नु भएको थियो होल्डिङ सेन्टरमा। त्यो सिन देख्दै गर्दा हामीलाई पनि एकदमै नराम्रो चाहिँ लागेको थियो। फोनबाट कन्टिन्यू हामीलाई रातभरि पनि हाम्रो मोनिका निरौला दिदीहरूलाई चाहिँ सुकुम्बासी बस्तीको दिदीहरूले हाम्रो त बच्चा बच्ची नै डुबायो, बच्चा बच्चीको लुगा नै डुबायो, खानाको लागि चामलै डुबायो भनेर रातभरि पनि फोन गर्नुभएको थियो। तर त्यो हामी कार्यक्रममा पुगिसकेको भएर कार्यक्रम सकाएरै निस्कनुपर्ने बाध्यतावश भइसकेपछि कार्यक्रम सकाएर हामी त्यहाँ बुझ्नको लागि मात्रै गएको थियौँ। अरू त केही पनि होइन। कस्तो छ अवस्था, कतिजनाको अब सरकारले व्यवस्थापन गरिसक्यो या कतिजना त्यहाँ अझै हुनुहुन्छ भन्ने कुरा जानकारी लिन मात्रै, अनि त्यो जानकारी चाहिँ अर्को बहसमा भनौँ सर्वोच्चको अर्को बहसमा चाहिँ माजिदजीले बहस गर्नको लागि चाहिँ मैले मेरो आँखाले देखेको कुराहरू बताउनु पर्छ भन्ने किसिमले चाहिँ हामी त्यहाँ गएको थियौँ।
0: अब सरकारको पक्षको भनाइ चाहिँ जो सरकारको तर्फबाट प्रतिनिधि बनेर त्यहाँ हिजो आउनुभएको थियो एकजना के थापा कि के
1: होइन,
0: उहाँको भूमिकालाई लिएर पनि तपाईँले एक दुईवटा केही सामाजिक सञ्जालमा आएको भिडियोमा प्रश्नहरू उठाएको देखिन्थ्यो। उहाँ न सरकारको तर्फबाट नियुक्ति पाएको व्यक्ति हो न सरकारको आधिकारिक प्रतिनिधि हो, उहाँ किन यहाँ आउनुभयो, उहाँले कसरी यहाँ स्थान पाउनुभयो भने जस्तो तपाईँले आवाज उठाए, तपाईँले विशेष गरी आवाज उठाउनु भएको जस्तो देखिन्थ्यो। सहयोग गर्न आउन पाउँदैन?
1: होइन, हामी पनि त सहयोगै गर्न भनेर गएको थियौँ नि त त्यहाँनेरि। अनि त्यही माथि पनि हामीले त यो अहिले मात्रै उठाएको मुद्दा होइन नि त, जसरी ओजस्वीजी हिजो देखिनुभयो त्यो देखिँदै गर्दा अहिले मात्रै होइन, हामीले त भत्काउनुभन्दा अगाडि नै पनि उहाँहरूलाई धेरै कुरामा वार्न गर्न खोजेको हौँ। यो कुरा चाहिँ तपाईँहरूले 15 दिनमा हामी सल्युसन गर्छौँ भन्दै जाँदाखेरि चाहिँ कसरी गर्नुहुन्छ, के हुन्छ भन्ने कुरामा चाहिँ अगाडिदेखि नै हामीले प्रश्न उठाउँदै आएको कुरा हो। अनि हिजो उहाँको भूमिकामा प्रश्न उठाउनु पर्ने बाध्यता चाहिँ कसरी आयो भन्नुहुन्छ भने, हामी त्यहाँ होल्डिङ सेन्टरमा पुगिसकेको थियौँ। पुगिसकेपछि प्रहरीलाई हामी भित्र जाने क्रममा चाहिँ माधवजीले म लयर हो भनेर पनि कुराहरू गर्नुभयो। त्यो गर्दा पनि प्रहरीले भित्र जान दिनु भएन। अनि हामीले सोच्यौँ ल ठिकै छ, भित्र व्यवस्थापनको केही काम भइरह होला, जान मिल्दैन भने बाहिर नै बोलाएर त्यहाँको व्यक्तिहरूसँग कुरा गरौँ, केही आवश्यकताको कुराहरू छ, कपडाहरू लत्ता कपडा, हिजो एकजना बच्चाको रुँदै भिडियो पनि आएको थियो, मलाई जाडो भइरहेछ, चिसो भइरहेछ, कपडा सबै भिजेको छ भन्ने अवस्थामा के कस्तो स्थिति छ भनेर पनि बुझौँ भनेर हामीले फोन गरेर उहाँ त्यहीँभित्रको एकजना दाईलाई बोलायौँ। दाई बाहिर आएर कुरा गर्दै जाँदा तपाईँहरू पनि हिँड्नु न, हामीसँग त केही पनि छैन, हिँड्नलाई हिँड्नु त भनेर भन्दाखेरि अनि हामीलाई त जान दिनु भएन, मिल्दैन रे भन्ने हामीले कुरा गऱ्यौँ। अनि ओजस्वीजी त भित्रै हुनुहुन्छ त बिहानदेखि भन्ने खालको शब्द आयो। अनि त्यो आइसकेपछि माधवजीले फर्स्टमा प्रश्न चाहिँ उठाउनु भयो, एउटै नेपाली नागरिक भइसकेपछि उहाँले चाहिँ तपाईँले भने जस्तै समाजसेवाको रूपमा भित्र जान मिल्ने, हामीले चाहिँ किन मिल्दैन भन्ने प्रश्न पनि सोध्नु भएको थियो सुरुमा। त्यो सोद्धा चाहिँ प्रहरीबाट आएको चाहिँ उहाँ चाहिँ सरकारले खटाइएको व्यक्ति भनौँ न, सरकारले सरकारको एउटा
0: प्रतिनिधिको
1: रूपमा त्यहाँ आउनु भएको भन्ने कुरा चाहिँ गर्नुभयो होइन। अनि त्यो कुरामा चाहिँ हामी अचम्मित भयौँ, किनभने ओजस्वी थापाज्यू चाहिँ कहीँबाट पनि आधिकारिक त्यो रूपमा नियुक्ति हुनुभएको भन्ने कुरा हामीले सुनेको पनि थिएनौँ। अनि उहाँलाई कुनै आधिकारिक पेपर दिएर खटाइयो कि खटाइएन भन्ने कुरामा हामी डाउटफुल पनि भयौँ। या यो जसरी यो बालेन सरकार आइसकेपछि उहाँहरूले नातागोताकै आधारमा धेरै कामहरू गर्दै हुनुहुन्छ हाम्रै अगाडि, अनि हाम्रो जेएनजी आन्दोलनको मेन मुद्दा भनेको नाता गोता नातावाद किर्तावाद गर्नु भएन भन्ने मुद्दा हुँदै गर्दाखेरि त्यो मुद्दाको लागि सहीद हुने मान्छेहरूको लागि पनि त एउटा घातक प्रहार जस्तो कुरा भइसकेपछि हामीले त्यो प्रश्न उठायौँ. त्यो प्रश्न प्रहरीसँग सोद्धा प्रहरीले हामीलाई सुरुमा चाहिँ जवाफ नै दिनु भएन अनि अन्तिममा धेरैचोटि कानुनको धेरैवटा धारा हाम्रो माजिद अन्सारीज्यूले भनिसकेपछि चाहिँ त्यसको अन्तर्गत चाहिँ उहाँले सरकार नेपाल प्रहरीको प्रवक्तासँग कुरा गर्नु, उहाँहरूलाई आधिकारिक त्यो पेपर के हो चाहिने तपाईँहरूले त्यहाँबाट लिनु, हामीलाई आधिकारिक त्यो पेपर भएकै भएर चाहिँ उहाँभित्र हुनुहुन्छ भन्ने खालको कुरा गर्नुभयो. अनि त्यही क्रममा चाहिँ ठ्याक्क ओजस्वीजी
0: प्रहरीले झुट बोले तपाईँहरूसँग
1: होइन, अहिलेसम्म चाहिँ हामीले पाएको छैनौँ त्यो पत्र या यो झुटो हो कि काँचो हो भन्ने कुरा म पनि यकिन रूपमा भन्न सक्दिनँ. किनभने भित्री रूपमा कुनै नियुक्ति भएको या भित्री रूपमा कुनै पत्र आएको छ
0: हजुर
1: त्यही हुन सक्छ. अनि हामीले पनि त त्यो होइन भने चाहिँ गलत हो भने चाहिँ सही नै छ भन्नेकै लागि त क्लियर गर्नको लागि के हो भन्ने प्रश्न सोधिएको हो नि त. अनि त्यो प्रश्न सोध्दै जाँदा ठ्याक्क उहाँलाई हामीले देख्यौँ कि होल्डिङ सेन्टरको बाहिरबाट चाहिँ उहाँ चाहिँ दुईजना प्रहरीहरूसँग कुरा गर्दै हुनुहुन्थ्यो. अनि प्रहरीहरूसँग कुरा गर्दै भएपछि हामीले साइडबाट ओ जस्तो अब हामीले साथीको रूपमा चिनेको मान्छे हो नि त, जे भए पनि जेएनजी आन्दोलनको साथी सहयात्रीको रूपमा. अनि उहाँलाई हामीले बोलायौँ क्या बाहिरबाट ओजस भनेर, अनि उहाँले सुनेर पनि रियाक्ट गर्नु भएन. अनि रियाक्ट नगरेपछि माधीजीले आफ्नै फोनबाट उहाँलाई फोन गर्नुभयो. म चाहिँ एकदम आक्रोशित रूपमा थिएँ किनकि यो कुरा मैले उहाँहरूलाई पहिल्यै गर्दाखेरि चाहिँ उहाँहरूले एकदम नेग्लेक्ट गरेको जस्तो सरकारले गरिदिइरहेछ त, किन विकास विरोधी भएको जस्तो खालको एउटा भाषा भइसकेपछि र पनि अब हामी विकास विरोधी होइनौँ नि त, ल ठिक छ तपाईँहरू उचित व्यवस्थापन गर्नुहुन्छ भने हामी तयार छौँ भनेर जुन तरिकाले उहाँहरूको साथ दिँदै जाँदा त हिजोको अवस्था जुन देखियो त्यो चाहिँ एकदमै तपाईँको अनह्युमन बिहेभियर देखिसकेपछि त मन पोल्छ नि त. ती रोगा आमाहरूलाई त हामीले भेटेका छौँ नि त अगाडिदेखि नै, उचित व्यवस्थापन
0: अमानवीय व्यवहार के भयो हिजो खास त्यहाँ.
1: होइन एउटा कुरा के थियो भने उहाँहरूलाई खोला किनाराबाट उठाउने क्रममा चाहिँ 15 दिनमा हामी व्यवस्थापन गर्छौँ भनियो.
0: 15 दिनमा स्क्यान गर्छौँ, 3 महिनाभित्रमा लाल पूजा बाँड्छौँ भनेर सरकारले भनेको थियो. करिब 3 महिना अब पुग्न लाग्यो होइन, तर अब सरकारले थप के भन्दैछ, 25,000 रुपियाँले अहिले तपाईँहरू आफ्नो लागि टेम्पोररीली व्यवस्थापन गर्दै गर्नुहोस्, अबको 3 महिनामा हामी तपाईँलाई लाल पूजा बाँड्छौँ भनेर सरकारले भनिरहेको छ. सरकारले यदि यति भनिरहेको छ भने एउटा आम नागरिकले एउटा जनताले नागरिकले त सरकारले भन्ने कुरा मानिदिँदाखेरि के फरक पर्ला र
1: होइन. यस्तो हो, हामीले चाहिँ के भन्दैछौँ भने सरकार भन्ने कुरा चाहिँ प्रक्रियाले चल्ने कुरा हो. लोकतन्त्रको एउटा मेन हतियार भनेको पनि प्रोसेस फलो गर्नुपर्ने कुरा पनि हुन्छ या विधिगत कुरालाई चाहिँ स्थापित गर्ने कुरामा पनि हुन्छ. जसरी हामीले आवासको हक अन्तर्गत त्यसरी मान्छेहरूलाई जबरजस्ती उठान गर्न मिल्दैन या भनौँ उहाँको पनि त एउटा गोपनीयताको कुरादेखि लिएर उहाँको पनि मानव अधिकार बाल अधिकारदेखिको कुरा लिएर बच्चा बच्चीको पढाइसम्मको कुराहरू छ जुन चाहिँ सरकारले वेट गरिदिनु भन्दा 3 महिना त उहाँहरूको पढाइ बिग्रिने हो होइन. 3 महिनासम्म त उहाँहरू बेजत हुनुपर्ने हो, 3 महिनासम्म गरिब हुनु हाम्रो कलङ्क हो कि भन्ने कुरा सोची सोची बाँच्नुपर्ने बाध्यता हो. यो कुरामा चाहिँ सरकारले पहिला उहाँहरूसँग समन्वय नगरेकै कारणले अन्यलमा परेका मान्छेहरूले 2 जनाले आत्महत्या गर्नुभएको घटना पनि हामीले सुन्नै परेको थियो. त्यसकै क्रममा अरू 2 जनाको पनि मृत्यु भयो पछि होइन. त यो चाहिँ एकदमै ह्युमन बिहेभियरमा चाहिँ के छ भने गर्दैछ हुन्छ नि त भनेर आशा गर्दै जाँदा हरेक दिन उहाँहरूको लागि कति कष्टकर छ त. बिचमा खाना बन्द गराइयो होइन, उहाँहरू त्यहाँबाट भागेरै जाउन् जस्तो अवस्था बनाइयो होइन, या त आफै कोठा खोजेर व्यवस्थापन गर्नु भन्दै गयो, या भनौँ हिजो जहाँ चाहिँ हामीले सर्वोच्चमा बहस गर्दैखेरि हाम्रो साथीहरूले त्यो ठाउँ डुब्छ है भन्दै गर्दा पनि त्यो नेग्लेक्ट गरिएर त लास्टमा डुबाएरै उहाँहरूको त चम्चाको पनि माया हुन्छ क्या. उहाँहरूले यति मेहनत गरेर जड्नु भएको छ, श्रम एउटा श्रम गर्ने मान्छेहरूले जोडेको कुराको चाहिँ हरेक कुराको मेहनतको माया हुन्छ. त्यो मेहनतको माया चाहिँ लगेर खोलाको पानीमा दबाइएको कुराहरू भयो नि त. अनि यो चाहिँ फेरि म्यान मेड डिजास्टरको रूपमा मानवद्वारा सिर्जित भएको एउटा प्रकोपको रूपमा हामीले जुन तरिकाले देख्नु पर्यो त्यसमा चाहिँ अनह्युमन देखिएको पनि हो, या भनौँ हिजो डुबिसकेको
0: मानव सिर्जित समस्या
1: हजुर. यो मानव
0: सिर्जना पर्नु
1: हजुर, उहाँहरूले चाहिँ पहिला कहाँ राख्दा ठिक हुन्छ भन्ने कुरा, या तपाईँले नै भने जस्तो हामीले 15 दिनमा स्क्यानिङ गर्छौँ भन्दैछौँ भनेपछि 15 दिनमा उचित व्यवस्थापन गर्न सक्ने कुरा, या अहिलेसम्म पनि सरकारले कति चाहिँ थिए त जुन उहाँहरूले एउटा भाषा निकाल्नु भएको थियो हुकुमवासी र सुकुमवासी, हामीले तथ्याङ्क दुइटैको माग्या हो. हुकुमवासी को थिए, कसले चाहिँ ती श्रम गर्ने मान्छेहरूलाई झन् शोषण गर्यो, कसले चाहिँ त्यो प्रयोग गलत काममा त्यो सुकुम्बासी बस्तीहरूलाई प्रयोग गर्यो जुन तरिकाले उहाँहरूले त्यहाँनिर लागू औषध सेवन हुन्थ्यो भन्ने कुराहरू
0: स्पष्ट रूपमा
1: होइन
0: तपाईँहरूले कतै कुनै तथ्याङ्क माग्ने प्रयास गर्नुभयो कि भएन? यकिन कति रहेछ त सुकुम्बासी काठमाडौँमा?
1: हाम्रोमा चाहिँ उहाँहरूले चाहिँ हामीलाई यकिन तथ्याङ्क दिनुभएको छैन अहिलेसम्म पनि, होइन यो यकिन तथ्याङ्क उहाँहरूसँग पनि छैन। अनि उहाँहरूले पनि कस्तो किसिमले कुरा गर्नुभयो भने पहिला हुकुमवासी खोज्न जाने क्रममा चाहिँ उहाँहरूले घरै भत्काइदिइसक्नु भयो, जो हुकुमवासीको घर थियो कुनै पनि रजिस्टर्ड ठाउँमा त्यहाँनेरि रजिस्टर्ड भएको छैन होइन, अनि त्यसले गर्दा अब घरै भत्किसकेपछि त्यहाँबाट लाभ लिने मान्छेहरूको चाहिँ उहाँहरूसँग डाटा पनि छैन कि अहिलेसम्म। अनि वास्तविक सुकुम्बासी भनिँदै गर्दाखेरि चाहिँ यो कसरी मान्छे सुकुम्बासी हुन पुगे, या हिजोको दिनमा ल्यान्ड डिस्ट्रिब्युसन सिस्टम कसरी थियो, जग्गा कसरी वितरण गरिन्थ्यो, या वृत्ता प्रविधिदेखि लिएर तपाईँको मोयाना हकदेखि लिएर हिजोको दिनमा त धेरै सङ्घर्ष गर्नु परेको छ नि त। घरमा तपाईँको हलियाहरू राख्ने, कुमारीहरू राख्ने तरिकाले उहाँहरूलाई दमन गरा उहाँहरूको पुस्तौ पुस्तासम्म पनि घरको काम गर्ने व्यक्तिको रूपमा मात्रै न नागरिकता छ न कुनै जग्गा छ। त्यो बेलामा एउटा क्रान्तिको रूपमा सिर्जना हुँदाखेरि जग्गा कसको जोत्नेको, घर कसको पोत्नेको भनेर, या मैयाना हक अन्तर्गत भनौँ, या जग्गा यतिसम्म राख्न मिल्ने भन्ने किसिमले धेरै जग्गा राख्नु भएको, अतिक्रमण गर्नुभएको व्यक्तिहरूबाट चाहिँ गरिब जनताहरूमा बाँडिने जुन कामहरू भएको थियो त्यसमा पनि सर्टेन मान्छे तथ्याङ्कले गर्दा पनि छुटेका थिए, सर्टेन मान्छे चाहिँ पहुँच नभएकै कारणले पनि छुटेका थिए, या सर्टेन मान्छे चाहिँ भूमिहीन दलित सुकुम्बासी भएको कारणले गर्दाखेरि पनि झन् पिछाडिएका पनि त व्यक्तिहरू थिए नि त। सो समाजले अलरेडी नै शोषण गरिसकेको व्यक्तिहरूलाई चाहिँ शोषण गर्नु गलत हो, त्यसमा चाहिँ तपाईँले अनह्युमन देखिन्छ क्या। उहाँहरूको एउटा समुदायलाई चाहिँ पहिल्यैदेखि नै शोषण गरेर अहिलेसम्म लिएर आइएको छ, जुन न्यारेटिभ थियो उहाँहरूले भन्नुभएको 35 वर्षसम्म भोटर ब्याङ्क मात्रै बनाइयो, उहाँहरूको समस्या समाधानतर्फ कोही पनि सोचेनन्, दीर्घकालीन सोच गरिएन भन्ने जुन थियो त्यो त यो सरकारले पनि त गरेन नि त। सो हामी चाहिँ के भन्दैछौँ भने सरकार जुन सुकै होस्, सरकार चाहिँ गरिबको लागि उभिदिनु पर्यो, निमुखा जनताको लागि उभिदिनु पर्यो, आफू शारीरिक रूपमा या मानसिक रूपमा अशक्त भएका व्यक्तिहरूको साथमा हुनु पर्यो होइन, या भोलिकै दिनमा पनि भनौँ हामी नै मापति कतिजना कुनै घातक रोग लागेर अहिले जसरी स्वास्थ्य बिमा पनि बन्द भएको छ, उपचारकै क्रममा सम्पूर्ण कुरा गुमाउनु पर्यो भने अनागरिक व्यवहार हामीमा पनि हुन सक्छ, या धेरैवटा विकासको योजना बन्दै गर्दाखेरि हाम्रा घर गृहस्थीहरू पनि उड्न सक्छन्, या खोला लालपूर्जा त छ तर लालपूर्जामा चाहिँ तपाईँको खोला बगिरहेछ होइन, किटान हाम्रो तराई र चाहिँ त्रियुगा खोलाले पहिला पनि मुसर बस्तीहरू धेरैचोटि डुबान गरेको भएर उहाँहरूलाई पनि उत्खनन गरेर हामीले एउटा भनौँ न ऐलानी जग्गामा बसोबास जुन तरिकाले गराउनु परेको थियो अहिलेसम्म पनि पूर्जा दिनुको सट्टा उल्टे उसीवासको कुराहरू पनि छ। सो यो धेरै प्रब्लमेटिक कुरा, धेरै सेन्सिटिभ कुरा, जसमा चाहिँ मान्छेको जीवन या उसको, अनि त्यो बस्ती भनेको चाहिँ कस्तो हुँदो रहेछ भने त्यहाँ आमा बुवा नै बसिसकेपछि बच्चा बच्चीलाई चाहिँ थाहा हुँदैन रहेछ कि उहाँहरूको, तर बच्चा बच्चीको चाहिँ एउटा सफा मनले चाहिँ यो मेरो समुदाय हो भनेर जुन तरिकाले बस्नु भएको छ, त्यो समुदाय भत्किँदै गर्दाखेरि त उहाँहरूलाई मानसिक रूपमा कति पीडा भयो।
0: ठिकै छ, अब हिजोको घटनाको अलिकति हामी विस्तारमा कुराकानी गरौँ, यो सान्दर्भिक रहन्छ, आम दर्शकले पनि थाहा पाउनुपर्छ। हिजो तपाईँ माझी अन्सारी लगायतका जेएनजी अभियन्ताहरू किर्तिपुर स्थित राधा स्वामी होल्डिङ सेन्टरमा पुग्नुभयो, त्यहाँ तपाईँहरूको प्रहरीसँग भनाभन भएको जस्तो दृश्यहरू सामाजिक सञ्जालमा अहिले चलिरहेको छ। खासमा के भन्नुभयो तपाईँहरूले प्रहरीलाई, के संवाद भयो तपाईँको?
1: त्यही त, जब हामीले त्यो ओजस्वीजीलाई अघि नै भनेको थिएँ, मैले बोलायौँ अनि उहाँ आउनु भएन, अनि उहाँ नआइसकेपछि हामीले प्रश्न गर्न खोज्यौँ उहाँ किन नआउने या हामी किन जान नपाउने भन्ने कुरामा। त्यही क्रममा दुईजना प्रहरीसँग उहाँले कुरा गरिसकेपछि प्रहरीहरूको ब्यारिकेड बनाउनु भयो कि, ह्युमन चेन ब्यारिकेड भन्छ नि, हामीलाई चाहिँ कभर अप भयो कि। अनि त्यही क्रममा चाहिँ हामीले जसरी उहाँहरूलाई देख्यौँ, सार्वजनिक पद धारणा गर्नुभएको व्यक्तिहरू जो चाहिँ अलिकति ठुलै पोस्टमा हुनुभएको मान्छेहरू पनि हुनुहुन्थ्यो, उहाँहरूलाई एकजना हाम्रो आन्दोलनको साथी नियुक्ति बिना निर्वाचन बिना होइन यस्तो तरिकाले आदेश दिइराख्नु भएको थियो कि सर भन्ने तरिकाले अगाडि पछाडि गराइराख्नु भएको थियो कि, त्यो चाहिँ हाम्रो लागि जबकि मेरो आफ्नै
0: पीडादायी
1: भयो
0: किन।
1: एउटा कुरा के छ भनिसकेपछि हाम्रो प्रहरी प्रशासनलाई यति साह्रो निरीह गराइएको छ या यति साह्रो गुलाम बनाइएको छ यो पहिलाको सत्ताबाट पनि या अहिलेको सत्ताबाट पनि, प्रहरीले आफ्नो हिसाबले डिसिजन गर्न पनि सक्दैन निष्पक्ष रूपमा या कानुनसम्मत डिसिजन गर्न पनि सकिँदैन, या अहिलेसम्म पनि माथिबाट आएको आदेशमै तलसम्म चल्नुपर्ने बाध्यताको कारणले गर्दा फिल्डमा के भइरहेको छ त भन्ने कुरा माथिसम्म नपुगिकन माथिबाट जे आदेश आयो त्यो पालना गर्नुपर्ने एउटा बाध्यतामा होइन, या भनौँ हाम्रै साथी जुन साथीले चाहिँ हिजोको दिनमा प्रहरी दमन भयो भन्ने खालका शब्द बोल्नै जाँदा त त्यही व्यक्तिले चाहिँ प्रहरीलाई नै दमन गराउँदा त हामी त प्रहरीको पक्षधर भएर बोलेको हो त्यो बेलामा। यसरी तपाईँहरूले हाम्रै हिजोको दिनमा पनि नेताहरूले के गरे, जेएनजी आन्दोलनकै कुरा लिऊँ, एकतिरबाट नेपाल प्रहरी जसलाई चाहिँ प्रहरी मेरो साथी प्रहरी मामा भन्ने खालको एउटा 100 फोन गर्ने बित्तिकै आउनुहुन्छ हाम्रो मामाहरू भन्ने तरिकाले एउटा आत्मीय भावना एउटा राखेको प्रहरीलाई बानेश्वर जस्तो ठाउँमा यताबाट आएको विद्यार्थी जुन विद्यार्थीको हातमा हतियार पनि छैन उहाँहरूलाई हतियार चलाउन एउटा बाध्य बनाउने अराजक जुन समूह थियो या हतियार चलाउने क्रममा पनि उहाँहरूलाई दिने चेन अफ कमान्डले कस्तो तरिकाले उहाँहरूलाई बिचमै छोड्यो भन्ने कुराहरू हेर्दै जाँदा यहाँ 24 गतेको घटनामा चाहिँ ठुल्ठुला पदमा बस्नुभएका प्रहरीहरूले चाहिँ कुनै पनि किसिमको यातना भोग्नु नपर्ने र जो जो चौकीमा हुनुभएको प्रहरीहरूलाई त्यही चौकीमा मर्नको लागि शुद्ध या तिनजना उहाँहरू जसको मृत्यु भयो हो उहाँहरूलाई पनि यत्तिकै लावारिस रूपमा छोडिदिनु भएको एउटा जुन चलाउने व्यक्तिहरू हुनुहुन्थ्यो।
0: यही नै मैले रोकेँ, तपाईँले हिजो एउटा बोलेको मैले ठ्याक्कै सम्झिएँ। तपाईँले हिजो एउटा आरोप के लगाउनु भयो भन्दाखेरि ओजस्वी थापा भनेको त्यो व्यक्ति हो जुन व्यक्तिले भदौ 23 गते प्रहरीमाथि 24 गते प्रहरीमाथि जुन भिडले आक्रमण गर्यो त्यो आक्रमण गराउने नेता नेतृत्व नै ओजस्वीले गरेको हो। तपाईँ त्यही व्यक्तिलाई अहिले सुरक्षा दिइरहनु भएको छ, तपाईँलाई तपाईँहरूलाई गाह्रो पर्ला है भनेर तपाईँले भन्दै हुनुहुन्थ्यो होइन?
1: हजुर, यो नेतृत्व गर्दै जाँदा भन्दा चाहिँ एउटा कन्टेक्स्ट सेटिङ चाहिँ गराइएको थियो भनेपछि प्रहरीबाट दमन भयो
0: ओजस्वी थापाले।
1: हजुर, उहाँहरूको चाहिँ कस्तो थियो भने ओजस्वी थापा लगायत जुन सुदन गुरु ओजस्वी थापा चाहिँ द काउन्सिल अफ जेएनजी जुन जेएनजी चाहिँ राष्ट्र स्वतन्त्र पार्टीको जेएनजीहरूको एउटा समूह थियो जुन समूह चाहिँ पहिला निष्पक्ष रूपका जेएनजी थिए लास्टमा गएर तपाईँको जतिजना टिम मेम्बर छन् सबैजना चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य भएका टिमहरू थिए
0: भनिसकेपछि
1: हजुर अब त्यही होइन चुनावभन्दा अगाडि नै बालेन्द्र शाहजीको टिमबाट जानुभएको साथीहरू पनि केन्द्रीय सदस्य हुनुभएकोमा चाहिँ सुदनजीहरू पनि पुग्नु भएको ठाउँ चाहिँ भनौँ त्यो ग्रुपबाट हो होइन। त्यो हुँदै गर्दाखेरि चाहिँ सुरुमा एउटा कसरी भयो भने ओजस्वी पनि वान अफ द मेन नेतृत्वमा अगाडि बढ्दै जाँदाखेरि सुशीला प्रधानमन्त्री बनाउने कुरादेखि लिएर गृहमन्त्रीको चयनदेखि लिएर तपाईँको त्यहाँ जङ्गी अड्डाको वार्तादेखिको लिएर होइन उहाँले त आफ्नो बिजनेस पार्टनरहरूलाई पनि प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रममा बोलाउनु भएको कुराहरूदेखि लिएर या भनौँ सोसल मिडियामा चाहिँ सिंहदरबार जल्नुभन्दा अगाडि नै उहाँले भिडियो हाल्दा आफू चाहिँ सिंहदरबारभित्र कसरी पुगेँ भन्ने कुराको ट्रान्सपेरेन्सी हामीलाई देख्न नसक्नु या बाहिरबाट साथीहरू आऊ सिंहदरबार बचाउनुपर्छ भन्दै गर्दा उहाँ चाहिँ कसरी पहिल्यैभित्र हुनुहुन्थ्यो भन्ने कुराहरू खोल्न नसक्नु अहिलेसम्म या भनौँ त्यो क्रममा उहाँले गरेको भूमिका चाहिँ जसरी हाम्रो गृहमन्त्रीज्यू चाहिँ संविधान राख्ने कि फाल्ने भन्ने प्रश्न गर्दै गर्दाखेरि त्यो बेलामा जो व्यक्तिहरूले चाहिँ संविधान भनेको यो हो भनेर माझी दन्सारीले जसरी सिकाउनु भएको थियो या हामीलाई के हो त संविधान भन्ने तरिकाले अहिलेसम्म पनि ज्ञान या हरेक धारा भन्दै हुनुहुन्छ त्यो व्यक्तिलाई कारवाही गर्नुपर्छ भन्ने गरेकाको लास्टसम्मको जुन भयो त्यो चाहिँ उहाँले प्रहरीलाई एकदम इजिली अराइराख्नु भएको थियो क्या त्यहाँ पनि।
0: त्यो एकैछिन रोक्नुहोस् है, तपाईँ भन्दै हुनुहुन्छ सिंहदरबार जलाउने मुख्य पात्रहरूमा ओजस्वी थापा जो हिजो होल्डिङ सेन्टरमा देखिए उनी पनि सिंहदरबार जल्नेमा एउटा प्रमुख कारक व्यक्ति उहाँ पनि हो?
1: होइन, मैले जलाउनु भएको कुरामा मैले भनिनँ, उहाँ पहिला नै त्यहाँ किन हुनुहुन्थ्यो भन्ने कुरामा चाहिँ हामीलाई अहिलेसम्म थाहा छैन भनेर भने
0: जलाउने बेलामा उनी सिंहदरबारभित्र थिए,
1: जलेकै थिएन सिंहदरबार जब उहाँभित्र हुनुहुन्थ्यो
0: ए
1: त्यसपछि चाहिँ सर्टेन समय त्यहाँनिर हिंसात्मक हुँदै गइसकेपछि जलेको कुराहरू भयो तर पहिल्यै पनि उहाँभित्रै हुनुहुन्थ्यो भनिसकेपछि त्यतिको एक्सेसेबल पहिल्यै भइसकेको व्यक्तिहरू हुनुहुन्थ्यो नि त होइन। अनि जेएनजी आन्दोलनकै क्रममा पनि विभिन्न घटनाक्रममा त उहाँहरू प्रहरीहरूसँग त एकदम इजिली हिँडिराख्नु भएको थियो नि त,
0: त्यसको प्रमाण छ।
1: हजुर, हामी त सँगै नै थियौँ नि, उहाँलाई र मलाई एकै ठाउँमा राखेर प्रश्न सोध्नु भयो भने नि मैले भन्छु नि त्यो कुरा त, या उहाँले सिंहदरबारबाट
0: पनि प्रमाण पनि चाहिन्छ।
1: हजुर, सिंहदरबारबाट भित्रबाट बनाउनु भएको उहाँकै भिडियो थियो, त्यतिखेरसम्म सिंहदरबार जलेको थिएन, कोही मान्छेहरू जलाउन आउँदैछन् बरु बचाउन आउनु भन्ने खालको भिडियो चाहिँ थियो
0: उहाँको।
1: पोजिटिभ रह्यो तर पोजिटिभ रहँदा उहाँ चाहिँ कसरी भित्र हुनुहुन्थ्यो मात्रै सोध्या हो क्या मैले, मैले उहाँले जलाउनु भयो जलाउनु भएन या आर्मीको संलग्नता के थियो या उहाँ आर्मीले किन रोकेनन् भन्नेसम्म म पुग्दै पुगिनँ क्या, या उहाँले नै जलाउनु भयो भन्ने कुरामा पनि म पुगिनँ। यसरी तपाईँले त्यो भन्दै जाँदाखेरि चाहिँ यो गलत नेगेटिभ पनि जाला र मान्छेले भोलिको दिनमा ऊ पनि नेगेटिभ पनि जाला. म के भन्दैछु भने हामीलाई चाहिँ डाउट लाग्न पायो नि त. उहाँहरूले जसरी हामीलाई डाउट गर्नुहुन्छ होइन, जसरी हामीलाई आरोप लगाउनुहुन्छ, त्यसरी नै त हामीले पनि त सोध्न पायौँ तपाईँ त्यहाँ किन हुनुहुन्थ्यो भन्ने कुरा. अहिलेसम्म क्लियर नहुनु भनेको चाहिँ रिजन त्यो. 23 गते पनि जब संसद भवनको अगाडि गोली चल्दै थियो उहाँको, त्यो बेलाको पनि एउटा भिडियो एकदमै धेरै सामाजिक सञ्जालमा देख्न सक्नुहुन्छ. हामीले बाइकहरू किन छिर्न दिउँ, हामीले शान्तिपूर्ण आन्दोलन भनेर ब्यारिकेडभन्दा उता किन पुग्यौँ, प्रहरीलाई गोली चलाउन बाध्यै किन बनायौँ भन्ने तरिकाले कुरा गर्नुभयो. त्यो साइडमा चाहिँ पोजिटिभ थियौँ हामी होइन, एकदम राम्रो कुरा गर्नुभयो. प्रहरी हाम्रै सङ्गठन हो, जसरी यसरी निरय बनाउनको लागि या निषेधित क्षेत्रमा पुगाउन्जेलसम्म पनि उहाँहरूलाई गाह्रो हुने भन्ने क्रमसम्म पनि हामी सही नै थियौँ. तर त्यो भन्दै गर्दा हामीले किन रोक्न सकेनौँ भन्दा प्रहरीले नै किन रोक्न सकेन त? हामी त आन्दोलन गर्ने भनेर गएको मान्छे, त्यहाँ रोक्ने भन्ने कुरामा त शान्ति सुरक्षा माग गरेको प्रहरीले रोक्नु भएन नि त. त्यसमा प्रहरीलाई पनि अकाउन्टेबल बनाउने कुराहरू त थियो नि त. त्यो कुराहरूमा पनि फेरि गएन होइन. त्यहाँपछि चाहिँ हामीलाई के भयो भन्नुहुन्छ भने, अब ठ्याक्कै त्यही घटनाक्रममा जोडौँ कृतिपुर्गेमा. यो हिजोको दिनमा मैले त्यो शब्द भन्दै गर्दाखेरि पुलिसलाई निरय बनाउनेमा चाहिँ तपाईँहरूको पनि हात थियो. पुलिसलाई त्यो दिन निरय बनाउनको लागि भन्दाखेरि जुन तरिकाले तपाईँहरूले भन्नुभएको थियो भिड आउँछ, त्योभन्दा धेरै मात्रामा भिड बोलाउनु भयो. 500-600 जना आउँछन् भनेर तपाईँहरूले शान्ति सुरक्षा माग्दै गर्दाखेरि त्यहाँनिर धेरै मात्राको भिड आयो. या जुन तरिकाले तपाईँहरूले शान्तिपूर्ण आन्दोलन हुन्छ भन्दै जाँदा कहाँ गएर हिंसात्मक भयो भन्ने कुराको अहिलेसम्म पनि अकाउन्टेबिलिटी लिन नसक्नु, जिम्मेवारी म पनि थिएँ, मेरो पनि केही त्रुटि भयो भनेर एक्सेप्ट गर्न नसक्नु होइन, त्यो कुराहरू चाहिँ हामीले क्वेसन मार्क गरायो.
0: अब होल्डिङ सेन्टरका व्यक्तिहरूलाई त अब अन्यत्र सार्नुको विकल्प छैन, त्यहाँ राख्नुको विकल्प त छैन. तर तपाईँहरूले सरकारको रवैया ठिक देखिरहनु भएको छैन, त्यसैमा आवाज उठाउँदाखेरि हिजो तपाईँ लगायत माझी दन्सारी पुग्नुभयो. माझी दन्सारीको त आँखादेखि लिएर घाउमा अथवा कहाँ कहाँ नाकमा घाउ लागेको जस्तो तस्विरहरू सार्वजनिक भयो. खासमा उहाँलाई अहिले कस्तो छ अवस्था?

0: नाम पनि मैले खोज्ने प्रयास गरी भिडियो जुम पनि गर्ने प्रयास गरेँ तर त्यो फाटियो जुम गर्दाखेरि. उहाँको बोली चाहिँ मलाई पनि व्यक्तिगत रूपमा निको लागेन. तँ भनेर बोल्ने उहाँलाई कसले अधिकार दियो?
1: अनि त्यो मात्रै होइन, माझीजीलाई हेर्ने नजरिया नै पुलिसको एकदम नेगेटिभ थियो कि सुरुदेखि नै. तपाईँले उहाँले गर्दा जसरी म कानुनको विद्यार्थी हो,
0: विदेशी मूलको जस्तो देखियो, सामान्य पोसाकमा जस्तो देखियो,
1: त्यो डाइरेक्ट त्यो शब्द चाहिँ भन्नु भएन, तर तँ हेर्दै अनपढ गवार जस्तो देखिन्छ, तैँले दिएको ज्ञान कस्तो ज्ञान हुन्छ र जस्तो शब्दहरू के
0: बोले.
1: हजुर
0: त्यो भिडियो,
1: हजुर त्यो त्यो भिडियोमा पनि बोल्नु भएको छ त उहाँले. त्यो हामीले अनपढ गवार म अनपढ गवार होइन भनेर किन माजिद बोलिरहेको थियो त? कसैले उसलाई अनपढ गवार भनियो र त उसले त्यो शब्दमा चाहिँ आफूले बहस गर्नु पर्यो त त्यो अवस्थामा होइन. अनि यहाँ चाहिँ के भएको थियो
0: भन्नुहोस्, कि त्यहाँ उपस्थित सुरक्षाकर्मीले
1: होइन, मैले कसैले भन्दाखेरि चाहिँ उहाँले नै सुरक्षाकर्मीले नै बोल्नु भएको, तर मैले के भने कसैले भनेर चाहिँ हजुरहरूले बुझ्दाखेरि चाहिँ कसैले उसलाई प्रश्नमा चाहिँ अनपढ गवार भन्ने प्रश्न भइसकेपछि उसले होइन म पढे लेखेको व्यक्ति हो भनेर बहस गर्नुपर्ने अवस्था सिर्जना भयो. अनि उहाँलाई चाहिँ के भएको थियो भने सुरुमा अनि ठ्याक्क ओजस्वीजी हामीले त्यहाँनिरबाट जुन मैले त्यो नाराजहरू गरेँ, ओजस्वी मुर्दाबाद भने होइन, अनि गरिब मारा सरकार भनौँ या गरिब मारा सुदन किनभने जेम्स भनेर भन्दै जाँदा अस्ति भर्खर उहाँले सुकुम्बासीसँग माफी माग्नु भयो होइन. अनि यो देखावटी माफी, अगाडि माफी माग्ने अनि पछाडि तपाईँहरूको त हात खुट्टा रहेछ त, हाम्रा जेएनजीहरूले त हातै नहुँदा त काम गरिरहेका छन् भन्ने खालको, या त उहाँले लेखेको एउटा अभिव्यक्ति गरिब भएर मर्नु अपराध हो भन्ने खालको कुराहरू होइन, क्राइम गरेर मर्नु अपराध हो, कसैको लुटेर खाएर सम्पत्ति विवरण झुटो देखाएर या भनौँ सम्पत्तिको स्रोतै नखुलाएर कमाइकन मर्नुहुन्छ भने चाहिँ त्यो चाहिँ तपाईँको अपराध हो.
0: अझै पनि गृहमन्त्री सुदन गुरुङको सम्पत्तिमाथि तपाईँलाई शंका चाहिँ छ?
1: होइन, अहिलेसम्म प्रतिवेदन
0: पनि लाग्दैन,
1: किनकि सरकारकै प्रवक्ताले मैले अस्ति पनि तपाईँको कार्यक्रममा भनेको थिएँ, 2 बजीसम्म हामी अध्ययन गर्छौँ भन्दै हुनुहुन्थ्यो, 3 बजे शपथ ग्रहण भइसकेको थियो, अहिले पनि धेरैजना विपक्षी दलको सांसदहरूले यो कुरा उठाइ नै राख्नुहुन्छ, कहाँ छ
0: सुदन गुरुङको सम्पत्ति अकुत रूपमै कमाइएको भन्ने शंका छ?
1: हजुर छ, हामीलाई त छ नि, हामीलाई त हुन पनि पर्यो, आफ्नो आफ्नो स्रोत खुलाउन सक्नुहुन्न, किनभने उहाँले नै हामीले नदेखेको कुरा चाहिँ होइन कि, उहाँले नै इलेक्सन अगाडि आफ्नो बाबाको इन्टरभ्यूहरू हेर्नुभयो भने हाम्रो जीवन कति कष्ट गर्थ्यो भन्ने कुरा उहाँले त्यहाँबाट भन्नुहुन्छ.
0: योभन्दा अगाडिको इन्टरभ्यूमा यो कुरा धेरै भइसक्यो. अब हामी माजिद अन्सारीकोमा छौँ, तपाईँहरूलाई कति बेर थुनामा राखियो?
1: ठ्याक्क ओजस्वीजीले बाहिर निस्किनु भयो फर्स्टमा चाहिँ उहाँ, हाम्रो त्यो मुर्दाबाजको नाराहरू भइसकेपछि भनौँ या त्यहाँनिर चाहिँ अब सशक्त रूपमै नै हामी बोलिरहेका थियौँ नि त, त्यो गर्दै जाँदाखेरि चाहिँ प्रहरीहरूले एकदम घेरेर राख्नु भएको थियो. अनि ठ्याक्क ओजस्वीजी बाहिर आउनुभयो, अनि बाहिर आइसकेपछि हामीले उहाँसँग बोल्ने प्रयास गऱ्यौँ, अनि उहाँ चाहिँ हामीलाई चिन्दै नचिनेको जस्तो मै हुँ भनेर गाडीको एउटा त्यो थियो, यताउता गरे जस्तो तरिकाले देखावटी भइरहेको थियो त्यहाँनिर कामहरू, जसले आफै भत्काउने अनि भत्काएर मै समाजसेवा गर्न जान्छु या उहाँकै साथी जेम्स चाहिँ भत्काउने बेलामा एकतिरबाट सेना, एकतिरबाट सशस्त्र, एकतिरबाट ट्याङ्क, एकतिरबाट महानगर प्रहरी लगेर डराइएर हतियारधारी प्रहरीहरूलाई हाम्रो भनौँ या ट्याङ्क लगेर नै तर्साइएर चाहिँ लखाट्ने, अनि त्यही लखाटेर अनि अर्को साथी आएर मलमपट्टी गर्छ, किनकि जेम्स त त्यहाँ अनुहार देखाउन जान सक्ने अवस्थै भएन, उसले नै लखाटेको होइन.
0: अनि
1: ठ्याक्क त्यही भइसकेपछि उहाँ बाहिर निस्किनु भयो, बाहिर निस्केपछि माधुजीले उहाँको हात समातेर उहाँलाई साइडमा लगेको, तपाईँ तिमी अब सरकारको प्रवक्ताको रूपमा या सरकारको एउटा आधिकारिक व्यक्तिको रूपमा काम गर्दैछौ भने मैले तिमीलाई यो कुरा भन्नु छ भने उहाँहरू साइडमा कुरा गर्दै हुनुहुन्थ्यो, म यतापट्टि थिएँ, हामी
0: सामान्य कति बेर थुनामा राखे होइन.
1: ठ्याक्क यो पनि भन्नु चाहिँ एकदम जरुरी भएर भने क्या, उहाँ ठ्याक्क फर्केर आउनुभयो, माधुज सिंहकै कुरा भयो, उहाँ तपाईँहरूले माधुजी ठिक भएपछि सोध्नु होला, तर फर्केर आएपछि के भयो भने त्यहाँ दुईजना प्रहरी जो तपाईँले भर्खर भन्नुभयो शब्द चित्त नबुझेको र अर्को साइडमा एउटा एउटा मात्रै ठ्याक्क तारा भएको सर हुनुहुन्छ फ्रन्टमै त्यो हाम्रो भिडियोमा, त्यो दुईजना सरलाई चाहिँ ओजस्वीजीले यसरी सँगै राखेर केही कुराहरू भन्नुभयो. त्यो भनिसकेपछि त्यो प्रहरी एकछिनसम्म चाहिँ नर्मल रूपमै देखिरहेको प्रहरी एक्कासी हामी त कहीँ भनौँ न त्यहाँ आएर दङ्ग गर्न आएको मान्छे जस्तो नेगेटिभ तरिकाले हेर्न थाल्यो. ठ्याक्क माधुजी चढेर एउटा गाडीमा एउटा बहिनीहरू हुनुहुन्थ्यो जसको चाहिँ कलेजहरूको टाढा टाढा भएर अब झन् उहाँहरूलाई टाढासम्म सारिँदै गर्दाखेरि चाहिँ अब पढाइमा इफेक्ट पर्छ भनेर माधुजीले एकदम यो सम्पूर्ण समस्याबाट तपाईँहरूलाई बाहिर निस्किनु छ भने यसको एउटा मेन हतियार भनेको शिक्षा पनि हो, तपाईँहरूलाई रिस उठ्दा पनि बरु तपाईँहरू पढ्नुहोस् होइन भन्ने तरिकाले उहाँले एउटा राम्रो गाइडलाइन्समा कुरा गर्दै हुनुहुन्थ्यो, या मैले नै पनि कुरा गरेँ उहाँहरूको एउटा जाने ठाउँहरू चाहिँ किन भएन भन्दा हामीले पैसा पाउनु भयो भन्दा पैसा चाहिँ पाइन् तर कोठा खोज्ने क्रममा अहिलेसम्म कोठा पाइसकेको छैन, झन् सुकुम्बासी भन्ने बित्तिकै दिँदैन थिए, अहिले त हाम्रो सामान्य सबै हिले हिले भयो, अब त झन् कसैले पनि राख्न दिँदैनन् होला भनेर कुरा गर्दै हुनुहुन्थ्यो. ठ्याक्क आउने बित्तिकै अर्ती उपदेश दिन आउने यो हेर्दै अनपढ गवार जस्तो छ, यसको अर्ती उपदेश के मान्छस् भनेर त्यहाँ पनि भन्नुभयो. अनि माझेदी त्यहाँबाट पनि झर्नुभयो, धेरै ठाउँमा उहाँले पनि सहनुभयो, मैले पनि सहेँ कि. अनि त्यहाँ एउटा ठाउँमा पुगिसकेपछि त्यो बेलामा चाहिँ हाम्रो कहाँ गएर सिमाना क्रास भयो भन्दाखेरि चाहिँ आमाको चामल पोखियो, त्यो चामल प्रहरीले उठाउन हेल्प गर्दै हुनुहुन्थ्यो, माथि माथिको छानीले उठाउनु भयो नि, हामीले हुन्छ त्यो नउठाइदिनु भयो छोडिदिनु भन्ने तरिका

0: हुनुहुन्छ माजिद अन्सारी माथि सामाजिक रूपमा अथवा रेसिजम प्रहरीबाटै भयो
1: हिजो भएको थियो हिजो एकदमै मलाई पनि भएको कुरा हो मेरोमा पनि एउटा
0: गाली त्यो शारीरिक दमन मात्रै होइन
1: मानसिक
0: रूपमा मौखिक रूपमा जातीय रूपमा
1: डाइरेक्ट जात त भन्नु भएन जस हेर्दै पनि अनपढ जस्तो देखिन्छ हेर्दै पनि केही नजान्ने जस्तो देखिन्छ हजुर त्यही कुरा चाहिँ अनि ठ्याक्क तँ विद्यार्थी भएर राजनीति गर्न आउँछस् या तँ यस्तो गर्छस् भन्ने खालको कुरा अनि त्यो पोखेको बेलामा चाहिँ माजिदजीले त्यहाँ कुरा गर्दै हुनुहुन्थ्यो प्रहरीले उहाँलाई हेर्नुभयो भने कसैले यताबाट घोच्याएको छ कसैले उताबाट घोचेको छ कसैले यताबाट छोएको छ अनि त्यो क्रममा चाहिँ उहाँले मलाई नछुनु तपाईँहरू मध्ये कसैले पनि मलाई छुन पाउने अधिकार छैन तपाईँहरूमा भनेर भनिसकेपछि त मलाई औँला ठहराउने तँला ठहराउने को हो भन्नुभयो अनि त्यही क्रममा चाहिँ मैले छोडिदिएँ भनेर यसरी हातमा उसको माजिदको ठ्याक्क हातमा यसरी तल पनि गराएको थिएँ त्यसपछि चाहिँ उहाँलाई समातेर एकदम तानेर जबरजस्ती गाडीमा हालियो र हामीलाई बेलुकाको 8 बजेसम्म म र नेल्सन घतानी भन्ने दाईलाई चाहिँ राख्यो उहाँलाई चाहिँ लगेर 1 घन्टा जति आधी घन्टा जति त्यहाँनिर कुराहरू भयो कसले फोनहरू गर्न थाल्नुभयो होइन प्रहरीले पनि हामीलाई आफ्नो विवरणहरू सोध्दै हुनुहुन्थ्यो नामहरू चाहिँ टिप्नुभयो अनि त्यो टिप्ने क्रममा चाहिँ उहाँलाई हस्पिटल सिफ्ट गराइयो किनभने त्यतिखेरसम्म उहाँको ननस्टप ब्लिडिङ पनि भइरहेको थियो प्लस उहाँले भिजन अलिकति ब्लरी पनि हुन थाल्यो र यता दुख्न थाल्यो भन्ने कुरा गर्नुभयो त्यसपछि उहाँलाई हस्पिटल लग्यो अनि हामी पनि गयौँ पहिला हाम्रो पनि मेडिकल भयो हाम्रो मेरो मेडिकलमा चाहिँ तपाईँको अलिकति सामान्य मात्रै छोड्थ्यो त्यस्तो केही पनि थिएन सो मैले छैन ममा चाहिँ जे हो त्यही हो होइन छैन ममा चाहिँ उहाँ उहाँमा चाहिँ भएको छ भनिसकेपछि उहाँलाई चेक गरायो चेक गराउने क्रममा उहाँको भिजनमा प्रब्लम भयो जस्तो लागिसकेपछि चाहिँ सिटी स्क्यानको कुराहरू पनि अगाडि सर्यो एक्सरेको कुराहरू पनि गर्यो सो उहाँलाई चाहिँ त्यहीँ थियौँ हुनुहुन्थ्यो अनि मलाई र नेल्सन दाइले चाहिँ फेरि अर्कै गाडीमा हालेर चाहिँ हामीलाई लगेर चाहिँ फेरि त्यही हाम्रो साथीसँग राख्नु भएन या उहाँको अवस्था कस्तो छ हामीलाई थाहा थिएन होइन या हामी त्यहाँ हुनुपर्ने अरू मान्छे आउनुसम्म
0: चाहिँ
1: बेलुकाको रातिको 8 बजेसम्म
0: राखियो माजिदलाई अस्पताल पुर्याइसकेको त्यसपछि तपाईँहरू फेरि अस्पताल कति बजी पुग्नु भयो
1: फेरि अर्को चाहिँ निक्लिने बेलामा चाहिँ 8:23 आई गेस उहाँहरूले फेरि हामीलाई मेडिकल गर्न लानुभयो त्यही किर्तिपुरमै अनि मेडिकल गर्न लग्यो छोड्ने बेलामा पनि मेडिकल गर्यो या छिर्ने बेलामा पनि दुवैचोटि हाम्रो मेडिकल गर्यो अनि मेडिकल गरेर जब हामीलाई छोड्ने बेला भएको थियो त्यो बेलामा चाहिँ माजिदजीलाई चाहिँ यता त्रिभुवन यता लगिसक टिचिङतिर लगिसकेको छ भन्ने कुराहरू हामीलाई थाहा भयो अनि हामी त्यहाँनिरबाट चाहिँ
0: टिचिङ पुग्नु
1: टिचिङ गयौँ हजुर अनि अहिलेसम्म पनि टिचिङमै थिएँ म यहाँ
0: भनेर छोड्नु भयो तपाईँहरूलाई
1: हामीलाई चाहिँ पेपर एकजना हाम्रो कविता दिदी पनि जानुभएको थियो पेपरमा साइन गराइयो त्यो पेपरमा चाहिँ के लेखेको थियो भने सोधपुछको लागि ल्याइएको थियो सोधपुछ सकियो अनि मतलब बुझाइयो
0: सोधपुछको लागि त्यसरी धरपकड गरेर ल्याइँदो रहेछ
1: हजुर
0: शारीरिक रूपमै लुछालुच गरेर ल्याइँदो रहेछ सोधपुछको लागि
1: सोधपुछको लागि ल्याइयो भन्नुभयो पक्राउ पनि होइन भन्ने कुरा गर्नुभयो
0: माजिदलाई पनि पक्राउ होइन
1: होइन
0: अन्त सोधपुछ गर्दाखेरि त्यसरी धकेला धकेला गरेर लछार पसार गरेर लगिँदो रहेछ
1: रगतै निकाल्ने गरी
0: सोधपुछ गर्नलाई प्रहरीले लग्ने चलन रहेछ
1: अनि त्यही माथि एकजना माजिदजीलाई चाहिँ 20 जनाले समात्नु पर्ने
0: सोधपुछको लागि भनेपछि हिजो जे तस्बिरमा हामीले देख्यौँ दृश्यमा देख्यौँ माजिदलाई जुन लछार पसार गरेर लगियो शारीरिक रूपमा चोटपटकै लाग्यो रगतै आयो तर तपाईँहरूलाई छोड्ने बेलामा सोधपुछको लागि ल्याइएको मात्रै भनेर भनियो सोधपुछको लागि चाहिँ लछार पसार गरिदो रहेछ उहाँमाथि रेसिजम पनि भयो माजिद अन्सारी माथि होइन अब तपाईँहरू कसरी अन्तिम प्रश्न कसरी अगाडि बढ्नुहुन्छ
1: होइन अब हामीले त हिजै पनि कुरा गरेको थियौँ या आज पनि हाम्रो 2 बजेदेखि चाहिँ प्रहरीको दमन विरुद्ध अनि आन्दोलन पनि छ माइती घरमा 2 बजेदेखि हाम्रो विभिन्न प्रहरीको दमन सहनु भएका समुदायहरू या भनौँ हिजोको दिनको आन्दोलन गर्दै जाँदा जेएनजी आन्दोलनमा पनि प्रहरी दमन भएकै कारणले यति धेरै मान्छे मर्नु परेको थियो या योभन्दा अगाडिका मधेस आन्दोलनहरूदेखि लिएर या विभिन्न भातृ सङ्गठनको आन्दोलनमा एकदम अनह्युमेन तरिकाले उहाँहरूलाई भाटै भाटा हानिनेदेखि लिएर जबरजस्ती घिसार्नेदेखि लिएर ट्राफिक प्रहरीले पनि एकदम लातीले हानेको एउटा भिडियो अस्तिको अगाडि आएको थियो त्यो भिडियोहरूदेखि लिएर या हिजो माजिदजीलाई नै छुटाउनु पर्छ भनेर विराटनगरमा आन्दोलन गर्ने साथीहरूलाई आन्दोलन
0: हजुर
1: त्यहाँ चाहिँ फेरि उहाँहरू चाहिँ हाम्रो जस्तो पनि केही छैन उहाँहरू त बेलुका गएर बस्नु भएको छ कि प्रहरी पुलिस स्टेसनको अगाडि होइन गएर यतिकै चुप लागेर शान्तिपूर्ण हिसाबले बस्दा उहाँहरूलाई अहिलेसम्म पनि जेल हालिएको छ या जेएनजी आन्दोलनकै क्रममा गए भनेर हाम्रो अस्ति पनि मैले कुरा गरेको थिएँ अहिलेसम्म पनि जेलमा 935 जना भनिएको थियो त्यो बेलामा या 5-10 मुद्दा चलाइयो भनेको थियो उहाँहरू चाहिँ अझै पनि जेलभित्र बस्नु परेको छ सो यो दमन विरुद्ध चाहिँ हामीले एउटा सडकबाट आवाज पनि राख्छौँ सदनका हिजो धेरैजना माननीयहरू आउनु भएको थियो हामीलाई भेट्नको लागि पनि टिचिङमा या भनौँ हाम्रै पुलिस स्टेसनमै हुँदा अप्सना बानु हाम्रो जेएनजी सांसद हुनुहुन्छ सामानुपातिक उहाँ त वहीँ पुलिस स्टेसनमै हुँदा पनि पुग्नु भएको थियो होइन या त यता हस्पिटल आइसकेपछि हाम्रो सुलभ खरेलज्यू पनि पुग्नु भएको थियो मनिष खनालज्यू पनि पुग्नु भएको थियो अनि हाम्रो तासी दिदी केन्द्रीय सदस्य हुनुभएको दिदी पनि पुग्नु भएको थियो थियो भनिसकेपछि उहाँहरूले पनि सदन मार्फत पनि यो कुरा उठाइदिनुहुन्छ भन्ने आशा पनि छ. अनि प्लस ह्युमन राइटको कन्सेप्टबाट चाहिँ हामीले अदालतकै प्रोसेसबाट या सरकारी वकिलकोबाट माझेजीलाई अलिकति फिट भइसकेपछि चाहिँ हामी कानुनी हिसाबले पनि अगाडि बढ्छौँ, किनकि यो हामीमा मात्रै हुने कुरा होइन. प्रहरी दमन चाहिँ जसलाई पनि हुनसक्छ, एक्लै रूपमा तपाईँ हिँड्दै गर्दाखेरि तपाईँलाई 10-15 प्रहरीले आएर कुटपिट गर्नु भनेको तपाईँको ज्यानैसम्म जान सक्ने कुराहरू पनि हो, या तपाईँको सेल्फ रेस्पेक्टको कुराहरू पनि हो, या प्रहरीलाई जुन किसिमले हामीले घुँडाभन्दा तल प्रहार गर्नु इन केस अफ इमर्जेन्सी भन्दा पनि टाउकोमै जसरी उहाँलाई प्रहार भएको थियो देख्नुभयो भने भुतालिएको थियो, अर्को नेल्सन दाईलाई घाँटी घाँटीमा हानिएको थियो, त्यो चाहिँ मार्नकै लागि गरिने खालको क्रियाकलापहरू जुन हुँदैछ त्यसले चाहिँ भोलिको दिनमा ल हिजो कुनै नर्भ्समा लागेन अरे थ्याङ्क्स टु गड, तर लागिहालेको भयो. यति सेन्सिटिभ क्षेत्र हो हाम्रो टाउको, त्यो सेन्सिटिभ क्षेत्रमा केही भएर कसैको मृत्यु भइहाल्यो भने, या अस्ति हिरासतमै मृत्यु भएको कुरामा पनि हामी डाउटफुल थियौँ किन भन्नुहुन्छ भने प्रहरीको यही दमनले गर्दा चाहिँ त्यहाँभित्र पनि केही दमन भयो कि भन्ने हामीलाई या खगेन्द्र सुनार या रुमा विश्वकर्मालाई पनि त्यो डाउट नै भएको भएर छानबिन हामीले मागेको थियौँ त्यो बेलामा पनि, या भनौँ या यसको लागि पनि हामी चाहिँ निष्पक्ष छानबिन चाहिँ माग्छौँ.
0: हस्, आइदिनुभयो, आफ्नो विचार राख्नुभयो, धेरै धन्यवाद.
1: हस्, हजुरलाई पनि धन्यवाद,
0: नमस्कार.
2: स्वदेश FM 93.2 MHz.
3: आज हामीसँग स्टुडियोमा हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेता तथा प्रतिनिधि सभा सदस्य सोम शर्मा, नेपाली काङ्ग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य सन्तोष सुब्बा र अधिवक्ता तथा मानव अधिकार कर्मी होमकान्त चौलागाई. आउनुहोस् सुरु गरौँ, जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन्, म यहाँहरू तिनैजनालाई स्वागत गर्न चाहन्छु.
4: धन्यवाद, धन्यवाद, नमस्कार.
3: सोम शर्माजी, सन्तोष सुब्बाजी, होमकान्त चौलागाईजी. सोम शर्माजी, यो सरकार गरिबहरूको सरकार हो नि होइन?
5: गरिब के हो नि,
3: तर गरिबहरूको उठीवास लगाउनु भयो, सुकुम्बासीहरूको भागा भाग छ, बाढीले समस्यामा परेका छन्,
5: त्यही समस्या परेको छन् र त सरकार त्यो ठाउँमा उभिएको छ नि त, गएको छ. र के प्राकृतिक विपत्तिलाई त कसरी रोकेर पनि रोक्न सकिँदैन हजुर, हाम्रो बसमा हुने कुरा पनि होइन, हाम्रो हातमा कुनै हुने कुरा पनि होइन, तर त्यस पश्चात
3: पूर्व तयारी बिना ड्याङ ड्याङ गएर सुकुम्बासी बस्तीमा डोजर त चलाउनु भयो, तर उनीहरूको उचित व्यवस्थापन गर्न सक्नु भएन. हेर्नुहोस् त हालत, एक दिन पानी पर्दाखेरि कुन हालतमा पुगे सुकुम्बासीहरू.
5: त्यस्तो हो, जुन ढङ्गले व्यवस्थापन गरिनु पर्थ्यो या पूर्व तयारी हुनु पर्थ्यो पर्दैन थियो भन्ने प्रश्न हो भने थोरै व्यवस्थापनमा चुकेको हो कि भन्ने कुरामा मेरो आंशिक सहमति रहन सक्छ, तर व्यवस्थापन बिना नै पूर्व योजना बिना नै उहाँहरूलाई सारिएको हो भन्ने तपाईँको प्रश्न हो भने त्यहाँनिर विमति छ. किनकि
3: अनि गरिबहरू बाँच्ने आधार चाहिँ छैन होइन, अब
5: त्यसमा हामी ज्यादै दुखित छौँ. नागरिकले राज्यप्रति जुन विश्वास प्रकट गर्नुपर्ने हो, या राज्यले नागरिकलाई राज्य पनि छ है भनेर विश्वास व्यक्त गर्नुपर्ने हो, त्यो भावना क्रिएट गर्नुपर्ने हो, त्यो नभइरहँदा
3: आजको दिनमा छ चाहिँ कहाँ?
5: जनताको मनमा नै
3: प्रेम प्रसाद आचार्यको आत्मदाह हुँदाखेरि बालन शाहको स्टाटस हेर्नुहोस्, रवि लामी छानेको स्टाटस हेर्नुहोस्, अहिलेको प्रधानमन्त्री राष्ट्रपतिको सभापति
5: आन्सर कम्प्लिटली दिन सक्नु दिन दिनुभयो भने आन्सर मजाले दिन पाउँथेँ मैले. यो धेरै क्वेसन भयो भने राम्रोसँग जवाफ दिनै पाइरहेको छैन. एउटा कुरा सत्य के हो भने नागरिकले जुन विश्वास राज्यप्रति गर्नुपर्ने थियो त्यो विश्वास नगरेको भन्ने हिजो आजका घटनाहरू देखाइरहेका छन्. त्यहाँनिर विश्वास वातावरण तय गर्नुको निमित्त र विश्वास जागृत गराउनुको निमित्त हामीले एकचोटि समीक्षा गर्नै पर्छ. हामी किन विश्वास जागृत गराउन सकिरहेका छैनौँ भन्ने कुरामा समीक्षामा हामी एक्सेप्ट छौँ, समीक्षा गर्न तयार छौँ. तर राज्य गरिबको राज्य होइन, गरिबको सरकार होइन, उठीवास लगाउन खोजेको छ भन्ने प्रश्नमा चाहिँ आपत्ति छ. हामी उठीवास लगाउन खोजेको हो भने नागरिक जलेर अस्पतालमा पुगिरहँदा अहिलेसम्म सम्भवतः जहाँसम्म लाग्छ त्यो नागरिकको उद्धारको निम्ति स्वयं आफै गृहमन्त्री त्यो पनि सडक क्लियर गर्दै एयरपोर्टमा गएर त्यहाँको व्यवस्थापनको निमित्त आफै घटेका घटनाहरू या दृश्यहरू विरलै देखिने गर्छन्. यसर्थ नागरिकका समस्याप्रति ज्यादा चिन्तित छौँ भन्ने कुरा
3: उहाँले संसदको रोस्टमबाट प्रतिपक्षीहरूलाई थ्रेट दिइरहनु भएको छ, धम्की दिइरहनु भएको छ.
5: थ्रेट होइन नि त, उहाँहरूले त्यसलाई स्टन्ट बास्त भनिदिनु भएन नि. नागरिकको नागरिकप्रति चिन्तित भएको र त्यसले गरेका व्यवहारहरूलाई स्टन्टवाज भनिदिने हो भने मानवता कहाँ पुग्छ? मानवताको अगाडि जस्ता स्टन्टवाज जस्ता शब्दहरू साह्रै साना शब्द हुन्, त्यस्ता शब्द प्रयोग नगरिदिनु भएको भए राम्रो हुन्थ्यो।
3: सन्तोष सुब्बाजी, प्रतिपक्षले चाहिँ संवेदनशील विषयमा पनि राजनीतिकरण गर्दैछ होइन? अहिले माइतीघर मण्डलामा हेर्नुहोस्, अन्य ठाउँहरूमा हेर्नुहोस्,
4: अब यसलाई
3: अनि सरकारले गरिरहेको पहल, मन्त्रीले गरिरहेको पहललाई तपाईँहरू स्टन्टबाज भन्नुहुन्छ?
4: अहिले यसलाई यसरी बुझौँ जस्तो लाग्छ मलाई, यो जुन अहिलेको आत्मदाहको जुन घटना भयो, यो घटनाले के प्रतिबिम्बित गर्दैछ भने मुलुकको समसामयिक राजनीतिदेखि लिएर अब हाम्रो बाटो, अबको बाटो, हाम्रो समाज एकदमै तरलताको अवस्थामा पुगेको छ। भादर 23 र 24 गतिको घटना पछाडि परिवर्तनका सङ्केतहरू सँगसँगै केही विसङ्गतिहरू सँगसँगै आएको छ। अब यसलाई राज्य सञ्चालन र मूल राजनीतिलाई ठिक ठाउँमा ल्याउनको लागि व्यवस्थापन गर्ने कुरा भनेको त नीति निर्माण र ऐन कानुन नै हो। ऐन कानुन बनाउने कुरामा गलत अभिप्रायका साथ गलत त्यसको चाहिँ प्रोसिड्युर भयो भने त्यो राजनीति, त्यो कानुन जता पनि जान सक्छ। त्यसैले गर्दाखेरि यो दुई केही घटनाहरूले के देखाउँदैछ भने म उहाँहरूको मृत्युलाई, त्यो आत्मदाहलाई म राजनीतिकरण गर्न चाहन्न, तर के हो कुरा भने
3: तर अहिले गरिरहेछन्, सडक तताइरहेछन्, अशान्त बनाइरहेछन्।
4: यसो भयो, कसैको व्यक्तिगत रूपमा निजी आफ्ना आफ्ना विचारहरू बुझाइहरू हुन सक्छन्, तर समग्रमा मलाई तपाईँले सोध्दै सडकमा होइन, यो के हो भनेर प्रश्न संसदमा गरिरहेकै छ, संस्थागत रूपमा गरेकै छ। अब त्यसको यावत आफ्नो आफ्नो चाहिँ तौर तरिका मार्फत उठाउने कुरा छ, तर कुरा के हो भने किन भयो भनेर सरकारलाई घचघच्याउने कुरामा चाहिँ एकदमै अगाडि पनि अगाडि नै कङ्ग्रेसले प्रश्न गरि नै रहेको छ। र मलाई यो कुरा सिध्याउन दिनुहोस्, कस्तो भने यो कसैले एउटा तर्क राख्छ यो विगतका राज्य सत्ताकै चाहिँ परिणाम हो, कसैले सरकार वर्तमान सरकार के हेरेर बसेका छस् भने, तर यसलाई हेर्ने के हो भने त्यो घटनाक्रमलाई हेर्ने के हो भने कहाँनिर चाहिँ राज्य छैन र कहाँनिर चाहिँ राज्य हुनुपर्छ भन्ने कुरा हो भने इमिडिएटली त्यो घटना हुने बित्तिकै गणेश नेपालीलाई उपचारको लागि गर्ने त्यहाँको प्रक्रियाका कुराहरू हेर्दाखेरि चाहिँ त्यहाँ राज्यको त्यस्तो गम्भीरताका साथ एकदमै नागरिकप्रति उत्तरदायी भएर प्रस्तुत भएको देखिँदैन। त्यो चाहिँ भिजुअलाइज नै छ,
3: भिजुअल नै छ। अस्पताल जानुभयो, बचाउन सकिएन भनेर रोस्टममा गएर रुनुभयो, वहाँ वहाँ
4: होइन, यस्तो राज्य सत्ता कुर्सीमा बसिसकेपछि रुनु, आँसु झार्नु भावनात्मक रूपमा मानवीय संवेदना हुन्छ, होइन, मन्त्रीको पनि हुन्छ, नागरिकको पनि हुन्छ। तर कुरा के हो भने एक्सनमा जानुपर्ने, राज्य सत्ता एक्सनमा जानुपर्छ, राज्य एक्सनमा जानुपर्छ, गृहमन्त्री एक्सनमा जानुपर्छ। हाम्रो मुलुकमा बर्निङ केसमा कुनै पनि त्यस्तो खालको हस्पिटल, व्यवस्थित हस्पिटल नभएको कारणले अरू कुरा के हुनसक्छ? त्यो प्राथमिकतामा राखियो राखिएन, हेर्नुहोस् न, जलिरहेको नागरिक छ, दुईतिर समातेर लगिएको
3: छ, किन
4: राख्दैन?
3: 36
4: वर्षको कुरा गलत छ, किन भन्नुहुन्छ?
3: आग्रह
4: र पूर्वाग्रहमा एउटा मलाई प्रश्न गर्नु कुरा गर्न दिनुहोस् न, आग्रह र पूर्वाग्रह राखियो भने निचोडमा पुगिँदैन, कहाँनिर हो त समस्या? जडमा पुगिँदैन, जडमा पुग्न दिनुहोस्। 35 वर्षमा के भयो भन्ने कुरा त संसदमा हामीले बारम्बार उठाइराखेकै छौँ, हाम्रा कुराहरू भनिराखेका छौँ, तर त्यतातिर नजाउँ। त्यो द्वन्द्व र बिचमा नयाँ सत्ता, नयाँ शक्ति, नयाँ राज्य पार्टीसँग पुराना दलको शक्ति सङ्घर्ष र सत्ता सङ्घर्षको बिचमा घर्षणमा मात्रै हामी बहस केन्द्रित नगर्ने हो, तर मुलुकको समसामयिक समस्या के हो त्यो जडमा सबैजनाले हाते माले गरेर के भन्छ मुलुकको राजनीति अगाडि बढ्नुको कुनै विकल्पै छैन यो नेपालको राजनीतिमा। हजुर,
3: पछिल्लो प्रकरण घटना सुकुम्बासीदेखि लिएर आत्मदाह प्रकरणसम्म आइपुग्दाखेरि सत्ता पक्ष प्रतिपक्ष नागरिक समाजको आँखाले चाहिँ के देख्छ?
6: यहाँले अत्यन्त गम्भीर र सही कुरा पनि उठाउनु भयो। नेपालको राजनैतिक परिवर्तन, आन्दोलन, क्रान्ति र निर्वाचनपछि हर क्रान्तिको लिड गर्ने नेतृत्वलाई जनताले मतदानद्वारा सम्मानित गरेका छन्। पन्ध्र सालमा कङ्ग्रेसलाई गऱ्यो होला, 48 फेरि कङ्ग्रेस, फेरि एमाले, भनेपछि त्यो पञ्चायत फाल्ने आन्दोलनको कारणले गर्दा बिपीलाई दुई तिहाई दियो होला 15 सालमा। फेरि 48 काङ्ग्रेस र वामपन्थीहरू मिलेर बनाए, वामपन्थी र कङ्ग्रेसलाई नै सत्ता र प्रतिपक्ष बनाए। अहिले संयोगले 64 हेर्नुहोस्, 62-63 आन्दोलन सारा हेरेर माओवादीलाई मत दिए, र यो पटक यहाँले अघि नै भन्नुभयो भाद्र 23 र 24 जुन अकल्पनीय घटना घट्यो जसले हाम्रो पार्लियामेन्ट पनि समाप्त भयो, हाम्रा धेरै धरोहरहरू समाप्त भयो, र त्यसको जगमा अहिले निर्वाचन भयो र संसद बनिया छ। त्यो सबै पृष्ठभूमि हेर्दाखेरि जनताले जहिले पनि आशा गरेका छन् राजनीति नेतृत्वप्रति,
3: सम्मान पनि गरेका छन्,
6: तर त्यो जग
3: सरकारले
6: हजुर जनताको मतको कुरा गर्छु र जनताले मत दिँदाखेरि के भने ठुलो अपेक्षा गरे, पुराना दलहरूमा विकृति, विसङ्गेरी, भ्रष्टाचार र पद्लो लुप्ताले चरम सीमा पुग्यो, मानवाधिकार पनि त्यत्तिकै हनन भए, दण्डहीनता पनि त्यत्तिकै भयो, आम नागरिकले महसुस गरेनन् भनेर यो पटक मत आएर एउटा यो निर्वाचनले यो संविधानले भन्नुहोस् न यतिको बहुमती दिँदैन भन्ने कल्पना गरिन्थ्यो, तर 182-183 सिट चाहिँ थियो। त्यसले गर्दा जनताले एउटा सकारात्मक परिवर्तनका साथ मत दिआउन् र सरकारका सुरुवातका दिनका केही कार्यहरू फेरि राम्रा पनि छन्, असल पनि छन्, तर त्यति हुँदाहुँदै पनि यो दुई तिनवटा जुन घटनाक्रमहरू छन्
3: त्यो घटनाक्रमले
6: होइन, घटनाक्रमले दुई तिनवटा चिज चाहिँ छ। अहिले सत्ता पक्ष र प्रतिपक्षले गम्भीरतापूर्वक के हेर्नुपर्छ भने बर्न हस्पिटल अहिलेको अहिले हुँदैन, अहिले गृहमन्त्रीको भूमिका एक्टिभको हिसाबले भन्ने हो भने गृहमन्त्री व्यक्तिगत रूपमा सक्रिय भएको देखियो, वास्तवमा त्यो सकारात्मक कुरो हो, होइन भने कतिपय अवस्थामा हामीले मन्त्रीहरू देखेका छौँ, मन्त्री प्रधानमन्त्री भोलिपल्ट अथवा बेलुकासम्म केही बेखबर हुन्थे, त्यो सकारात्मक पक्ष हो। अहिले म सुदनजीको पनि त्यस अर्थमा व्यक्तिगत रूपमा प्रशंसै गर्छु, तर राज्य
3: संसदको रोस्टममा उभिएर
6: त्यो भन्नु
3: भयो,
6: तर त्यो सबै
3: आलोचना भइरहेछ,
6: सबै कुरामा म समर्थन पनि गर्न सक्दिनँ, उहाँको एक्टिभिजमप्रति अत्यन्त सकारात्मक छ, त्यति हुँदाहुँदै विगतलाई गाली गरेर मात्रै अहिलेको जिम्मेवारीबाट पन्छन हुँदैन, अब जिम्मेवारी पूर्ण भूमिका निर्वाह गर्नुपर्छ। हामी पार्लियामेन्ट राम्रोसँग चल्या देखिरहेको छैन, हेर्नुहोस् यी घटनाहरूलाई, र चाहे सुकुम्बासीको होस्, आम सुकुम्बासीहरूलाई अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्नुपर्ने थियो, नदी किनाराबाट सुरक्षित स्थानमा स्थानान्तरण पनि गर्नुपर्थ्यो, तर त्यसपछिको पनि अगाडिको तयारी पनि कमजोर देखिन्छ, त्यसपछि अहिलेको यो दिनसम्मको जुन लेभलमा हुनु पर्थ्यो नि तदारुकता, सय बुदा सारेर यो जनमत प्राप्त गरेका सरकार र जनतालाई त एकदमै अपेक्षा छ, त्यो अनुकूल जान सक्नु भएको छैन, त्यसले गर्दा अहिलेको अहिले पनि राजसभालाई करेक्सन गर्ने ठाउँ छ, यसलाई प्रतिपक्षलाई र अरूलाई गाली गरेर हुँदैन, विगतमा पनि त्यस्तै भयो, एउटाले अर्कोलाई गाली गर्ने, अर्कोले अर्कोलाई गाली गर्ने, र जनताले अन्तिममा के गर्छन् भने त्यो सबैलाई फेरि चेन्ज गरेर अर्कोलाई ल्याइरहेछन्। यो इतिहास प्रतिपक्ष, सरकार पक्ष, प्रतिपक्ष दुइटैले दिनुपर्छ। अहिले पनि हामीले देखिरहेछौँ संसद सुचारु भइरहेको छैन, हेर्नुहोस् भर्खर मान्यजीले, सन्तोषजीले भन्नुभयो पार्लियामेन्टबाट कति कानुन बनाइराख्नु भएको छ, पार्लियामेन्टका कानुनका बारेमा कति गम्भीरतापूर्वक छलफल भएको छ, भनेपछि इस्युभन्दा नन इस्युमा बढी पार्लियामेन्ट रुमल लिइरहेछ। मानिलिए प्रधानमन्त्री कति दिन आउनु भएनदेखि लिएर 10 यस्ता इस्यु छन् जुन नन इस्युहरू भन्नु, यसले सत्ता पक्ष र प्रतिपक्षलाई समाजमा
3: संसदप्रति
6: उत्तरदायी हुनुपर्छ, प्रधानमन्त्री भनेको संसदले लिडर
3: अभिव्यक्ति
6: होइन, यसलाई तपाईँको जिम्मेवार प्रतिपक्ष जो मेच्योर्ड हो कङ्ग्रेस एमाले यत्रो वर्ष शासन सत्ता चलाएर आयो, पार्लियामेन्टको लिडर प्राइम मिनिस्टरै हो, पार्लियामेन्टले विश्वास नगरेको दिन प्राइम मिनिस्टर जानुहुन्छ, भले त्यो दलको हिसाबले आउँदा अहिले राजसभाको महुबत भएर होला, तर अन्ततो गत्वा के हो भनेदेखि प्रतिपक्षदेखि लिएर सबै, सुरुवातमा प्रधानमन्त्रीज्यूले अत्यन्त सकारात्मक पहल के गर्नुभयो भने सबै निर्वाचित र उसलाई चाहिँ प्रतिनिधि सभाका सदस्यहरूलाई बोलाएर छलफल गर्नुभयो, सत्ता र प्रतिपक्षलाई विभक्त गर्नु भएन, त्यो राम्रो सुरुवात हो, किनभने इलेक्टेड भएर आइसकेपछि सबै बराबर हुने म्यासेज दिनुभयो, तर पार्लियामेन्टप्रति प्रधानमन्त्री उत्तरदायी हुनुपर्छ, सधैँ बोल्नुपर्छ भन्ने छैन, क्रियाशील हुनुहोस् प्रधानमन्त्रीज्यू, तर प्रधानमन्त्री संसदप्रति उत्तरदायी पनि हुनुपर्छ, र कहिलेकाहीँ म प्रतिपक्षलाई पनि आग्रह गर्न चाहन्छु, सरकारले भन्यो कि कुनै प्रतिनिधि मेरो मन्त्री गएर यो कुरालाई भन्छ र म काम गर्छु भन्यो भने तपाईँलाई काम हेर्नुहोस्, पार्लियामेन्टमा कानुन हेर्नुहोस्, अनुहार मात्रै नहेर्नुहोस्। मैले फेरि पनि दोहोऱ्याएर भन्छु, संसदप्रति प्रधानमन्त्री उत्तरदायी हुनैपर्छ र जनताप्रति अन्तत गत उत्तरदायी हुनैपर्छ।
3: तपाईँसँग म एकैछिनपछि आउँछु। सोमजी, सरकार न जनताप्रति उत्तरदायी छ न संसदप्रति उत्तरदायी छ, गरिरहेछ चाहिँ के?
5: यो सरकारको मुख्य जग र बेस भनेको भाद्र 23-24 गते आम नागरिकमा जुन असन्तुष्टि पैदा भएको थियो र असन्तुष्टि सडकमा पोखिएको थियो त्यसलाई सम्बोधन गर्ने पहिलो एजेन्डा छ हामी माझ। र जहाँसम्म लाग्छ भाद्र 23-24 गते त्यो सडकमा दुईवटा कुराको जोरदारसँग माग उठेका थिए। त्यो दुईवटा कुरामा एउटा सुशासन पर्छ र अर्को डेलिभरी पर्छ, राज्यका निकायबाट हुने डेलिभरी। सुशासनसँग पनि जनता
7: सुशासनमा पनि तपाईँहरू चुक्नुभयो, डेलिभरीमा पनि तपाईँहरू चुक्नुभयो।
5: चुक्नु भयो भन्नुभएको छ, चुक्नु भयो कसरी भन्नुहुन्छ? जबकि
7: डेलिभरी भएको भए जनतामा निराशा नभएको भए यस्ता घटना हुन्थे?
5: सुशासनको सवालमा सरकारले शपथ लिएकै दिनमा, सम्भवतः इतिहासमा यस्ता घटना दृश्य विरलै घट्ने गर्दछन्, शपथ लिएकै दिनमा जस जसमाथि प्रश्न उठिरहेका थिए, जस जसलाई कानुनी दायरामा खिच्न पर्ने थियो, त्यो कानुनी दायरामा खिच्नको लागि एक सेकेन्ड पनि विलम्ब भएन। सँगसँगै अहिलेसम्म जस जसलाई प्रधानमन्त्रीको क्याबिनेटसम्म, प्रधानमन्त्रीको किचनसम्म, बेडरुमसम्म एक्सेस छ र उसले राज्य सत्तालाई आफ्नो मुठीमा कब्जा गरेको थियो र उसले चाहे भने सरकार ढल्ने, चाहे भने सरकार रहने भन्ने अवस्थाका केही पात्र, थुप्रै पात्रहरू जसलाई अहिलेसम्म राज्यले दिएको सुविधाभन्दा अतिरिक्त सुविधा लिएर राज्यलाई एउटा पपेट बनाएका थिए, ती पात्रहरू आज
7: त्यो त अहिले पनि रासोपा सरकारले गरेको नियुक्ति हेर्नुस् न, झलझली छ क्या चित्र चरित्र।
5: तपाईले प्लस माइनस गर्नुभयो भने
7: नातावाद, कृपावाद, नेतावाद अहिले पनि चलिरहेछ।
5: मैले सबै कुरालाई तपाईले, सबैको प्रश्न 100% सुशासन कायम गरेको हो त भन्ने प्रश्न गर्नुहुन्छ भने र 100% होइन भन्ने नै जवाफ आउँछ। तर जनताका अभिमतलाई स्वीकार गरेर सुशासनको पक्षमा
7: तपाईँले
5: कहाँनिर प्रश्न उठाउन सक्नुहुन्छ ल भन्नुहोस् त? विगतका
7: जनताको अवस्था हेर्नुहोस्,
5: जनताको अवस्था,
7: सडकमा जानुहोस्
5: माने एउटा कुरामा मलाई दुःख कहाँनिर
7: भने भोलिङ सेन्टरहरूमा जानु
5: रहेको छु। नागरिकले जुन असन्तुष्टि पैदा देखाउनु भएको छ राज्यप्रति, दुःख लागेको छ, जे घटना घटिरहेका छन् पछिल्ला 2-3 दिनमा ज्यादै दुखित छौँ र हामीले स्पष्ट भनेका छौँ हामी सत्ता पक्ष हौँ, त्यसर्थ हामी बाहिर जानुपर्छ, जिम्मेवारबाट मुक्त हुनुपर्छ भनिरहेका छैनौँ। त्यस बापत राज्यको बागडोर सम्हालिरहेको एउटा पार्टी र सत्तासीन दलको सभासद र सांसद भइसकेको हैसियतले हाम्रो पनि ठुलो जिम्मेवारी छ आम नागरिकका सन्तुष्टि र आम नागरिकका समस्या समाधान गर्नको निमित्त। त्यसमा हामी चुकिरहेका छौँ र कसैले राज्यलाई सुनाउनु पर्ने चिज सुन्दैन कि भन्ने डरले आत्मदाहको बाटो रोजिरहेको छ भने हामीले एकचोटि गम्भीर समीक्षा गर्नै पर्छ, हामी तयार छौँ र त्यस बापत जति जिम्मेवारी हामी लिनुपर्ने हो,
7: प्रावधान हेर्नुहोस्। तपाईँहरूको बटम लाइनको कारणले गर्दाखेरि नागरिकहरू आत्मदाह गर्नुपर्ने अवस्थामा छन्।
5: हाम्रो मात्रै कारण भनेर यसरी व्याख्या गरिदिनु भयो भने त्यो गलत व्याख्या हुन्छ।
7: सरकारमा तपाईँहरू हुनुहुन्छ
5: भनेको छ, 4 महिना
7: 182 सिट छ क्या, एकजना मन्त्री बनाउनु भयो स्वतन्त्रलाई, 183 सिट रासोपाको।
5: हाम्रो सरकारको यो राज्यको बागडोर सम्हालिएको हामीले 4 महिना मात्रै भएको छ, भर्खर भर्खर अङ्कुरण लाग्दैछ हाम्रो पार्टी पनि, बल्ल प्रथम महाधिवेशन भएको 1 महिना पनि कम्प्लिट भइसक्यो,
7: अङ्कुरण हुन नपाउँदै पहिलो गाँसमै ढुङ्गा भने जस्तो भइसक्यो।
5: पहिलो गाँसमा ढुङ्गा होइन नि, तपाईँले यसलाई नेगेटिभ न्यारेटिभबाट लिनुभयो भने त्यतातर्फ व्याख्या गर्न सक्नुहुन्छ। र आम अहिले मैले एउटा तपाईँलाई स्पष्ट पार्दै थिएँ, सुशासन र डेलिभरीको सवालमा नागरिकले एकचोटि गएर सोध्नुहोस् त, पहिला यो सरकार बन्नुभन्दा अगाडि राज्यका निकायबाट दिने डेलिभरीहरू र अहिले प्राप्त हुने डेलिभरीमा कति भिन्नता प्राप्त गर्नुभएको छ, कतिको अनुभूति प्राप्त गर्नुभएको छ भन्ने कुरा तपाईँले मेरो मुखबाट ओकल्नै पर्दैन नि। सबै कुराको समाधान खोज्नु भएको छैन,
7: शिक्षा, स्वास्थ्य,
5: सुन्नुहोस् न, सबै
7: कुराको
5: समाधान
7: तिमीहरूलाई
5: 4 महिनामा
7: 3500 रुपैयाँ भनेर 1,00,000 रुपैयाँको सेवा सुविधा लिन पाउँदैन,
5: मैले भन्दै
7: मिल्दैन, दिन सकिँदैन भन्नुभयो तपाईँहरूको अर्थमन्त्री डाक्टर सोनी बाग्लेले।
5: हामीलाई सुन्नुहोस् है, हामीलाई नागरिकले अहिलेसम्म जे जे भए यीबाट हामी असन्तुष्टि छौँ, तिमीलाई हामीले 5 वर्ष दिन्छौँ, 5 वर्षसम्म अहिले जे जे लुप होल छन्, जे जे समस्या छन् समाधान गर भनेर हामीलाई 5 इयर्सको टाइम दिनुभएको छ, भर्खरै हामी 4 महिनामा जाँदैछौँ। 4 महिनामा नै सबै कुराको समाधान तपाईँले हामीबाट खोज्नुभयो भने समाधान पाउन सक्नुहुन्न।
7: तपाईँहरू 5 वर्ष कुर्न तयार हुनुहुन्छ होइन?
4: एकदमै तयार। हामी त 5 वर्ष जस्तो यो अहिलेको थोरै जोडौँ तपाईँले वर्ष र समय सन्दर्भसँग 100 दिनको हनिमुन पिरियड भनियो नि त्यो पनि नभनौँ भन्ने हो मेरो व्यक्तिगत मैले धेरै ठाउँमा भन्ने गरे हुन्छ 100 दिन नगरौँ तर सत्तापक्षले आफै घोषणा गरेको समय हो किनभने 5 वर्ष नै उहाँले मानजीले जुन भन्नुभयो नि 5 वर्ष उहाँहरूलाई हेरौँ तर के हो भने प्रश्न उठि नै रहनुपर्छ सत्तालाई अझ बलियो बनाउन र जनताको नागरिकको काम डेलिभर गर्नको लागि त प्रश्न उठ्नै पर्छ कुरो तपाईँले जहाँबाट उठाउनु हो नि म त्यहाँ केन्द्रित हुन चाहन्छु जुन चाहिँ हिजो आत्मदाहको कुरा भयो अर्को घटना पनि घटिसक्यो होइन यो चाहिँ कहाँनिर यसको समस्या जड के हो भन्ने हो भने हिजोको सत्ता र आजको सत्ता नभनिकन जड खोज्ने हो भने हामी लहर र एउटा भ्रममा दिग्भ्रममा पपुलरिज्मको नाममा नीति ऐनहरू निर्माण गर्न हुँदैन एउटै फर इक्जाम्पल तपाईँलाई ट्राफिक नियमको विषयलाई लिएर ट्राफिक नियम उल्लङ्घन गर्दाखेरिको जरिवाना 50,000 कति कति तोकियो नि अब यसलाई हेर्ने हो र अब यहाँ कानुन वेत्ता पनि हुनुहुन्छ होइन मानव अधिकार कर्मी प्रतिनिधि पनि आउनु भएको छ उहाँलाई पनि थाहा छ अब यो कस्तो भने राज्यद्वारा अभिप्रेरित गरेर दुरोत्साहन मुद्दा पनि भनिन्छ नि कानुनी भाषामा होइन त्यतातिर जान्छ कि भने कानुन लहरमा बन्दैन क्या प्र्याक्टिस चरम प्र्याक्टिस हुन्छ समाजमा अनि त्यस पछाडि अभाव खट्कियो भने ऐनहरू बन्दै जान्छ प्रक्रियागत रूपमा त्यसैले गर्दा
7: कमजोर साबित गर्न पाइन्छ सरकारका मन्त्रीहरू कमजोर साबित गर्न पाइन्छ भनेर तपाईँका सांसदहरू बोलिरहेछन् हेरिरहेछन्
4: गलतलाई गलत भयो भने गलत भयो भन्नु कमजोरी देखाउनु होइन कमजोरी भयो भन्नु दुईटा कुरा फरक छ त्यहाँ सच्चिनुपर्छ भन्ने किनभने अहिले हामीले प्रश्न गऱ्यौँ भने 4 वर्ष 4.5 वर्ष अझै छ होइन सच्चिन सत्ता पक्ष सच्चिन सक्छ किनभने
7: तपाईँहरू चाहिँ काउन्ट डाउन गरिरहनु भएको छैन सरकारको
4: काउन्ट डाउन किन गर्ने हामीलाई जुन यो संविधानको व्यवस्था अनुरूप जिस्टमा एउटा केमा जानुहोस् भने संसदीय अभ्यासमा सत्ता पक्ष जत्तिकै महत्त्वपूर्ण र गम्भीर प्रतिपक्ष हुनुपर्छ प्रतिपक्षको फोरम प्रतिनिधि सभा संसद भनेको त्यहाँ सरकारलाई ल्याएर कटघरामा उभ्याएर प्रश्न गर्न पाउनुपर्ने व्यवस्था हो त्यो त्यस कारणले गर्दाखेरि नेपाली कङ्ग्रेस प्रतिपक्षीय दलको भूमिकामा अटल सङ्ख्याको कुरा छोडिदिनुहोस् विचार र हिजोको सिस्टम पद्धतिलाई अवलम्बन गरेर अगाडि बढ्छ र खबरदारी सदैव गरिरहन्छ खबरदारी गर्नु भनेको विरोध गर्ने भन्ने भाष्य निर्माण गर्न हुँदैन यसको यो एक अर्काको परिपूरक हो यो व्यवस्थाकै परिपूरक हो त्यसले गर्दाखेरि यो बडो संवेदनशील अवस्था छ किनभने हामीले भाद्र 23 र 24 गतिको
7: भन्दै गर्दाखेरि दुई तिहाईले दुर्घटना पनि गराउन सक्छ
4: अभियसली त्यही कुरा हो ठ्याक्कै तपाईँले भने जस्तै हो दुई तिहाईको दम्भ नै नराखौँ हामी कसरी चाहिँ डेलिभर गर्न सक्छौँ राज्यको लागि नागरिकको लागि विगतको धेरै कमजोरीहरू भयो होला होइन हामीले धेरै काम गऱ्यौँ भन्दै गर्दाखेरि पनि राज्य सत्ताको लोलुप्ता र सत्ताप्रतिको आसक्ति हिजोको नेतृत्वसँग थियो भन्ने कुरालाई त आत्मसात गरेर आज यहाँ आएका छौँ हामीले फागुन 21 गतिको निर्वाचनलाई सामना गरेर फेरि यही नयाँ भनिएको ठाउँमा
7: तर नयाँ कसरी भन्ने
4: नयाँ विचारमा भन्ने कि अनुहारमा भन्ने भन्नुहोस् त नयाँ विचारमा भन्ने कि अनुहारमा भन्ने त्यसैले गर्दाखेरि विचार नयाँ बोकौँ हामी नयाँ हुन्छौँ नवीन विचारका साथ सहकार्य गर्न कार्यगत एकता गर्न राम्राका लागि र मुलुक बनाउनका लागि कङ्ग्रेस सदैव तयार छ
7: कङ्ग्रेस आफै किचलोमा फसेको छ
4: कङ्ग्रेस रिफर्म गर्नको लागि त कतिवटा कुरा त यावत समस्याहरू त आउँछ नि त ती समस्याहरूलाई जुधेर सामना गरेर अगाडि निस्किनु नै रिफर्म हो नि
7: होइन अहिले सरकारले जे जस्तो नीति लिइरहेछ नि तपाईँ त अधिवक्ता पनि हुनुहुन्छ कानुनविद नियमित वकालत गर्नुहुन्छ कहाँ कहाँ छ झमेला सुधार्नु पर्ने के
8: सुधार्नु धेरै छ हेर्नुहोस् विगतको म्यान्डेटलाई हेर्ने हो भने कार्यपालिका व्यवस्थापिका न्यायपालिका तिनटै प्रति जनताले जनताको जुन भन्दा विश्वास आस्था हुनु पर्थ्यो आक्रमण गरे हामीले पनि पहिला पनि 5 वर्षको अवधि थियो बिचमै प्रधानमन्त्रीले रिजाइन गरेर त्यो अवस्थाबाट फेरि निर्वाचन गरेर आउनु पऱ्यो हेर्नुहोस् भनेपछि हामीले संविधानमा लेखेको चिजले मात्रै पनि र सांसद सङ्ख्याको आधारले हुँदैन भनेको त्यो अनुभव छ त्यो राम्रो अनुभवबाट खारिएर अहिलेको संसद बनाएको छ म सिटमा फेरि त्यसले गर्दा नम्बर 1 व्यवस्थापिका संसद कानुन बनाउन तल्लिन हुनु पऱ्यो
6: रेकर्ड गर्नुहोस् जनताका भावनाहरू आकांक्षाहरू भएका आकांक्षाका कुराहरू
7: त्यहाँ
6: प्रतिपक्ष र सत्तापक्ष दुवै चुक्या देख्छु
7: पनि म
6: चुक्या देख्छु
7: अव्यवहारिक कानून बनाइराख्छ हैन र अहिले पनि त्यही बहस भइराछ नि त
6: त्यो चुकेको म कहाँ देख्छु
7: भएर वितृष्णा आएको हैन
6: सत्ता पक्षले कानुन ल्याउँछ प्रतिपक्षले नै लान सक्छ कानुन प्राइभेट बिलको रूपमा पनि लान सक्छ त्यति प्राइभेट बिल आएको देखिँदैन उहाँहरू त्यो सिट सङ्ख्याले होला सायद होइन त्यो नभए राष्ट्रिय सभाबाट नै उत्पत्ति हुन सक्छन् कतिपय विधेयकहरू त्यस कारण पार्लियामेन्टलाई पहिला कुरो विधेयक र कानुन बनाउने थलो बनाउनुहोस् कृपया लामो समय अवरुद्ध गरेर विगत हामीले 58 दिन संसद अवरुद्ध भएको पनि देख्यौँ अनेक देख्यौँ त्यहाँ सत्ता पक्ष र प्रतिपक्ष भनेर तपाईँहरू जुन झगडा गर्दै हुनुहुन्छ त्यसले जनमत फेरि आउला कि भन्दै हुनुहुन्छ यसले पार्लियामेन्ट कमजोर हुन्छ म दुवै सत्ता पक्ष र प्रमुख प्रतिपक्षको अहिले मान्यज्यूहरू हुनुहुन्छ त्यो संसदलाई कानुन निर्माण गर्ने थलो बनाउनुहोस् जनताका इच्छा आकाङ्क्षा भावना र तपाईँको धेरै संविधान बमोजिमका बनाउनु पर्ने कानुन बनाउनुहोस् त्यसमा ध्यान दिनुहोस् जनताको कुरा त्यहाँ उठाउनुहोस् तर सांसद अवरोध नगर्नुहोस् सबै सधैँ संसद अवरोध गर्नुभयो भने के हुन्छ भने यो अध्यादेशबाट शासन जान थाल्छ फेरि उ गर्छ र सत्तापक्षलाई पनि जुन बहुमत छ तपाईँहरूको तर बहुमत हुँदाहुँदै कार्यकारिणी जुन कार्य गर्ने हो मैले भने अघि सुदनजीको कुरा गर्दै थिएँ गृहमन्त्री मात्रै एक्टिभ भएर हुँदो रहेछ एउटा तपाईँ गणेश नेपालीजीको जुन दुःखद निधन हुनुको पछाडि तपाईँ देख्नुभयो कि त्यो विक लगाइसकेपछि समातेर उपचार गर्न लाने क्रमकै मानवीयता पनि सिङ्गो कमजोर
7: देखिन्छ
6: अमानवीय देखिन्छ कमजोर देखिन्छ हाम्रा नागरिकहरू अरूकाको जीवनप्रति कुन लेभलमा संवेदनशील छन् भनेपछि समाज पनि संवेदनहीन छ यसमा उहाँहरूले दोषीहरूलाई कारवाही गर्नुपर्छ र तदारुकता गर्नुपर्छ यो देखाउनलाई मात्रै पनि होइन स्टर पनि होइन हामी अपेक्षा गर्छौँ यो सरकारले वास्तवमा भन्ने नै राम्रोसँग खट्नुपर्छ भन्ने जनमत छ उहाँहरू त्यो भन्नु पनि हुन्छ
7: कसको त गृहमन्त्रीले त स्थानीय सरकारको भन्नुभएको छ हिजो पाठ पढाउनु भयो देशमा तीन तहको सरकार छ
5: यसमा हामीले मेरो धारणा के छ भने म अहिले यतिखेर सत्ता पक्षको सांसद भन्दा पनि सार्वभौम सांसदको रूपमा मैले आफ्नो कुराहरू राख्न चाहन्छु हामी एकअर्कालाई कमजोरी देखाएर यो जिम्मेवारीबाट टाढा भाग्ने समय होइन मानवता भन्ने शब्द र मानवता भन्ने भावना यस्तो गम्भीर भावना हो त्योभन्दा माथि न पार्टी हुनसक्छ न सरकार हुनसक्छ न कोही पनि हुनसक्छ त्यसर्थ जे घटना घट्यो त्यो घटनामा केवल सत्तापक्ष सरकार प्रतिपक्ष मात्रै होइन तपाईँहरू पत्रकारको पनि उत्तिकै जिम्मेवारी हुन्छ तपाईँले पनि समाजमा सकारात्मक सन्देश प्रवाह गरिदिन सक्नु भएन भने उनीहरूमा मनोवैज्ञानिक ढङ्गले असर पर्न सक्छ सबभन्दा
7: अहिले सरकारले मन्त्रीले नै हिलो छ्याप्ने काम गरिरहनु भएको छ क्या
5: होइन मैले जिम्मेवारीको कुरा गरेको हामीले एकअर्कालाई जिम्मेवारीबाट हामी भागेर दोष अर्कोलाई थुपाएर हामी भागेर छुट पाउँदैनौँ भन्ने एङ्गलबाट कुरा गरेको र सबभन्दा मलाई अर्को हामी त एउटा विषय छ जुन विषयमा हामी प्रवेशै गरिरहेका छन् अहिलेसम्म त्यो मानवताको विषय भन्ने जुन अस्ति घटना घट्यो घटना घट्दै गर्दा तपाईँले एउटा कुरा कतिको ख्याल गर्नुभएको छ अहिलेसम्म यो विषय यता कता सुनिएको छ खासै चर्चामा आएको छैन हाम्रो समाज कतातर्फ गइरहेको छ म समाजलाई प्रश्न गर्न चाहन्छु यही समाजको व्यक्ति हो म यही समाजको प्राणी भइकन पनि एउटा व्यक्ति आफ्नो शरीरमा दन्दनी आगो बालेर बलेर सडकमा सुतिरहेको छ गुहार मागिरहेको छ ऊ अन्तिम सास फेर्ने चरणमा छ तर वरिपरिका व्यक्तिहरूले मोबाइलमा भिडियो रेकर्ड गरेर बस्नुहुन्छ हेर्नुहोस् त हाम्रो समाज कहाँ पुगेको छ हामीले केवल सरकार मात्र प्रश्न गरिरहेका छौँ गृहमन्त्री सरकार या महानगर मात्र प्रश्न गरिरहेका छौँ हामी सामाजिक व्यक्ति पनि त उत्तिकै जिम्मेवार छौँ नि
7: पहिला प्रश्न गर्ने ठाउँमा हुनुहुन्थ्यो तपाईँहरू अहिले त उत्तरदायी हुने ठाउँमा हुनुहुन्छ क्या
5: उत्तर दिइरहेको छु मैले भनिसके सुरुमै भन्न चाह भनेको
7: थिएँ प्रधानमन्त्रीको स्टेटस आउँदैन प्रधानमन्त्रीको सम्बोधन आउँदैन विगतमा प्रेम प्रसाद आचार्यको सन्दर्भ जोड्नुहोस् न
5: प्रधानमन्त्री
7: हेर्नुहोस् न
5: सुन्नुहोस् न
7: तपाईँको पार्टी सभापति रवि लामिछानेको सन्दर्भ हेर्नुहोस्
5: न रूपमा के भनेको छु भने मलाई अहिले सत्ता पक्षको सांसदको रूपमा बोलिरहेको छैन सार्वभौम सांसदको रूपमा बोलिरहेको छु भन्न मैले प्रश्न भनिसके
7: पश्चात दलको जिम्मेवार सांसद हो
5: म जिम्मेवारी भएर जिम्मेवार ढङ्गले मैले जवाब दिइरहेको छु त्यो घटना बापत जिम्मेवारीबाट नपन्छिकन हाम्रो भागमा पर्ने दोषको सजायको भागेदार हुन हामी तयार छौँ हामी अम्किएका छैनौँ हामी जिम्मेवार भएका छैनौँ
7: आफूले खनेको खाडलमा आफै पर्दै हुनुहुन्छ होइन
5: खाडल होइन यो हामी त खाडल पूर्ण खोजिरहेका छौँ
7: विगतदेखि भदौ 23-24 आजसम्मको दिनमा आइपुग्दाखेरि हेर्नुहोस् न के के भइरहेछ
5: त्यो बिस्तारै अपग्रेड हुँदैछ देशमा एउटा आशा जागृत हुँदैछ विश्वास जागृत हुँदैछ यो सरकार भनेको यस्तो रहेछ है गृहमन्त्री भनेको यस्तो रहेछन् है या राज्य भनेको यस्तो रहेछ है भन्ने कुरा त बिस्तारै जनताले अनुभूतिको स्तरबाट अनुभव गरिरहनु भएको छ नि त. मैले मेरो सत्ता पक्षभन्दा बचाउ गरिरहेको छैन, यो आम नागरिकको मुखार बिन्दुबाट तपाईँले सुन्न सक्नुहुन्छ, उहाँकै प्रतिक्रिया लिन सक्नुहुन्छ.
7: तर तपाईँहरूमाथि लाग्ने आरोप भदौ 23-24 गते तपाईँ आफै पनि जेएनजी आन्दोलनमा सरिक व्यक्ति हो, खराने ग्याङ भन्छन्,
5: होइन यस्तो छ. आरोप प्रत्यारोपको
7: मानव अधिकार आयोगको प्रतिवेदनमा समेत तपाईँलाई दोषी देखाइएको छ.
5: त्यसमा त हाम्रो गम्भीर प्रश्न छ. एउटा राज्यसँग असन्तुष्टि भएर राज्यले गरेका निर्णयलाई म मान्दिनँ, तिमीले सुधार भनेर खबरदारी गर्न गइरहँदा नागरिकको छातीमा जसरी ड्याङ ड्याङ गोली बजारियो, रगताम्य बनाइयो, त्यसको आक्रोशको स्वरूप तिमीले हाम्रा नागरिक मार्ने, आफ्नै नागरिकलाई यस्तो विभत्स हत्या गर्ने भनेर त्यसको विरोध स्वरूप गएका नागरिकहरूलाई सडकमा उभिएकै भरमा, संसद भवन अगाडि टेकेकै भरमा दोषी देखाउने परम्परा,
7: देश जलाउनेहरूको झुन्ड भन्छन् त रासोपालाई.
5: हामी देखाउनेछौँ, हामी देश जलाउने होइन देश बनाउने हो भनेर त्यो प्रमाणित गर्नेछौँ.
7: अहिलेसम्मको अवस्था हेर्दाखेरि, छनक हेर्दाखेरि त देखिँदैन त्यस्तो.
5: जो मान्छे सुतेको हुन्छ नि, सुतेको मान्छेको
7: विषयमा देशमा कस्ता कस्ता अप्रिय घटना घट्न थालिसके.
5: यो घटना मलाई एउटा कुरा के हामीले बुझ्नुपर्ने विषय के जस्तो लाग्छ भने, के यो घटना सरकारबाट घटिएका घटना हुन्? घटना हुनु दुःखद छ, मेरो त्यसमा कति पनि टिप्पणी छैन. हामी त्यसको जिम्मेवारपूर्ण ढङ्गले जिम्मेवारी
7: सरकार अभिभावक हो, सरकारको कारणले जे हुन्छ सरकारको कारणले हुन्छ.
5: घटना घट्यो, प्राकृतिक विपत्ति आए, बाढी आए,
7: व्यक्तिहरूले विपक्षी दलहरूले सरकार चलाउँदाखेरि चाहिँ उनीहरूतिर दोष थोपार्ने, आज चाहिँ पानी माथिको ओभानो भन्न त मिलेन.
5: रचनात्मक सुझावहरू सबैले सबैलाई दिनुपर्छ. हामीले पनि हिजो खबरदारी गरेको हो, आज हामीले स्वयं सत्ता पक्षकै सांसदहरूले पनि सदनबाट सरकारलाई खबरदारी गरिरहनु भएको तपाईँकै आँखाले देखिरहनु भएकै छ होला, यिनै क्यामेराले खिचिरहेकै छ होला. यसर्थ यो नभन्नुहोस् कि सत्ता पक्षको सांसद हो चुपचाप लागेर बस्नु भएको छ भन्ने होइन. हामी
7: एकातिर डोजर बोकी सुकुम्बासी बस्तीतिर, अनि अहिले त सुकुम्बासीहरूले कुम्लो बोकी होल्डिङ सेन्टरतिर.
5: फेरि तपाईँ स्पष्ट पार्न चाहन्छु, हाम्रो इन्टेन्सनमा तपाईँले प्रश्न नगरिदिनुहोस्, हाम्रो इन्टेन्सन रङ छैन, हाम्रो उद्देश्य सही छ. तर कहिलेकाहीँ सही नियतले काम गर्न खोज्दा खोज्दै पनि प्राविधिक त्रुटिहरू हुन्छ,
7: गलत बाटोबाट गएर उद्देश्य प्राप्ति हुँदैन क्या, दुर्घटनामा पर्छ, एक्सप्रेस वे भन्दै गर्दाखेरि हुँदैन.
5: 4 महिना भएको छ गाडी हिँडेको, 5 वर्षसम्म हिँड्न बाँकी नै छ नि, कहाँ गएर
7: एक्सप्रेस वे भन्नुहुन्छ,
5: टुङ्गिन्छ, कहाँ जान्छ,
7: लोकल गाडी जस्तो गर्नुहुन्छ.
5: 4 महिनाको सुरुवाती चरणमा घचाक घुचुक भयो होला गाडी, त्यो घचाक घुचुक भनेको त्यो गाडीको मेन्टेनेन्स गर्नुको निमित्त दिएको समय हो. 4 महिनामा त सबै घचाक कुचुक थियो, अहिलेसम्मको गाडी इन्जिन ध्वस्त थियो, टायर ध्वस्त थियो, सबै पङ्चर थिए, विकराल अवस्था थियो, भित्रको डब्बा जस्तो बनाएको थियो. त्यसलाई रिपेयरिङ गर्ने समयमा छौँ, रिपेयरिङ गर्दा गडाङगुडुङ बडाङगुडुङ अलिकति आवाज आउन सक्छ, यो 4 महिनाको अवधिमा आवाज नै हो. बिस्तारै आवाजहरू घट्दै जान्छ, गाडी राम्रो बन्छ, ब्रेक राम्रो लाग्छ, स्पिड राम्रो लाग्छ, गियर पनि मजाले हाँक्छ, ढुक्क हुनु, समय धैर्यता चाहिँ गरिदिनुहोस्, धैर्य हुनुहोस् तपाईँहरू.
7: सन्तोषी, मलाई एउटा धैर्य गर्न तयार हुनुहुन्छ नि होइन सरकारको एक्सप्रेस वे.
4: ऋषिजी यस्तो, म सत्ता पक्ष हाम्रो माननीयजीको भावनाप्रति उच्च सम्मान गर्छु, तर सत्तामा रहिसकेपछि थोरै कमजोरी भयो भन्न सकि मिल्दैन, त्यही कमजोरीमै प्रश्न उठ्छ होइन. तर सबैभन्दा पहिले त्यो कमजोरी नहुन बेटर हो, किनभने प्रक्रियालाई रचनात्मक रूपमा अगाडि लाने भनेर उत्साहका साथ आएको नयाँ दल नयाँ पार्टी एब्सोल्युट मेजोरिटीमा हुनुहुन्छ, र यहाँ कसैलाई दोष आरोप प्रत्यारोप भन्दाखेरि पनि हामीसँग यति धेरै जनमत प्राप्त यो सत्ता यो सरकारले काम गर्नुपर्ने हुन्छ, र यो यो सरकारको नेतृत्वकर्ताले के बुझ्नु पर्यो भने, त्यो पार्टीले पनि के बुझ्नु पर्यो भने, म यो मुलुककै अभिभावक हो होइन. यसमा सब पक्ष प्रतिपक्ष भन्ने हुन्छ, तर बहसको विषय हुन्छ, विषयगत कुरामा एजेन्डाको कुरामा चाहिँ हामी पक्ष र विपक्ष हुन्छौँ, तर सबैको अभिभावक अहिलेको सरकार हो. त्यसैले गर्दाखेरि अब आशा गरौँ, अघि नै मैले भनिहालेँ, आशा गरौँ, अझै पनि समय छ, उहाँहरूले सुधार गर्नुहुन्छ र कतिवटा कुरामा एकैचोटि हठात्मा गर्न हुँदैन भन्ने कुराहरू पनि बुझ्दै पनि हुनुहुन्छ, तर त्यो पनि नहोस् होइन, प्रारम्भ नै राम्रो ढङ्गले होस् म शुभकामना दिन चाहन्छु. विशेष गरेर अहिलेको यो घटनाकै कुराहरू अघि पनि तपाईँले कोठ्याउनु भयो, यो राज्य सत्ताले गरेको कसले गरेको भन्ने कुरा. अब राज्य सत्ताले होइन भन्दाखेरि भनेर उन्मुक्ति पाउने स्थिति हुँदैन
7: यस्तो
4: हो किन छुट छैन भने त्यहाँको घटनास्थल पुलिस प्रशासनले त्यसलाई चाहिँ एउटा सुरक्षित बनाएर त्यहाँका सबै कुराहरूलाई चाहिँ नियन्त्रणमा लिएर सुरक्षित सेफ ल्यान्ड गर्ने र रेस्क्यु गर्ने काम सरकारको त्यहाँ के कमी कमजोरी भयो भन्ने कुरा जनतामा छर्लङ्गै सबैले अहिले यत्रो मिडिया छ बुझेकै छ देखिएकै छ यति मात्रै सुधार गर्ने भन्ने कुरा हो. अब मानवीय संवेदना सबैसँग हुन्छ मसँग मात्रै होइन मानिजूसँग मात्रै होइन तपाईँसँग मात्रै होइन गृहमन्त्रीसँग मात्रै होइन तर गृहमन्त्रीले एक्सनमा काम गर्ने हो एक्सनमा काम गर्ने भनेको आफै भिजिबल रूपमा इन्भल्भ हुने भन्ने
7: मात्र
4: एकदमै यसो भयो यो त यस्तो भयो. अब पपुलरिजमको कुरा एउटा रह्यो अघि नै उहाँले हाम्रो मानव अधिकार कर्मी मित्रले उहाँले के भन्नुभयो भने संसदभित्र चाहिँ नीति नै बन्दैन भन्नुभयो संसद अवरुद्ध भन्नुभयो होइन संसद अवरुद्ध भएको नभएको उहाँलाई त्यो थाहा छ प्रतिपक्षले नै ओपन गरेको त्यत्रो ठुलो राष्ट्रियताको राष्ट्रिय अस्मिताको मुलुकको अस्मितामाथिको प्रश्न उठ्दै गर्दाखेरि पनि हामीले अवरुद्ध गर्दै गर्दाखेरि पनि संसद केही होइन भनेर प्रधानमन्त्रीले जसरी प्रस्तुति गर्नुभयो त्यो छोडेर हामी संसदको प्राथमिकतालाई संसद जनताको थलो हो भन्ने त्यो त्यसलाई नै हामीले मानेर त्यसको मूल मर्म त्यो हाम्रो हो त्यसले गर्दाखेरि हामीलाई व्यक्तिभन्दा गौड होइन व्यक्ति गौड हो संसद प्रमुख हो यो मुलुकको लागि यो नागरिकको लागि नागरिकका नीति बनाउने मात्रै होइन त्यो थल हो समस्या इन्डिकेट गर्ने थल हो पनि आधिकारिक थल हो त्यो मात्रै होइन डेभलपमेन्टका कुराहरू गर्ने थल हो पनि त्यो हो त्यसैले गर्दाखेरि सबै किसिमका यावत समस्याको समाधान गर्ने छलफल गर्ने सामूहिक रूपमा साझा रूपमा छलफल गर्ने थल हो त्यो पार्लियामेन्ट त्यसैले गर्दाखेरि त्यहाँ सत्ता पनि हुन्छ पक्ष पनि हुन्छ प्रतिपक्ष पनि हुन्छ सबै हुन्छ त्यसैले गर्दा यसलाई यसरी बुझ्नुपर्छ र मानिन्जीले अघि भन्नुभयो अहिलेको राजनीति कतातिर जाँदैछ एकदमै यो डेफ यो गहिराईमा जानुपर्छ. म एउटा कुरा पोजिटिभ मेरो कुरा अहिलेको सत्ता पक्षसँग र अहिलेको परिवर्तनसँग एउटै कुरामा पोजिटिभ छु तर इन्डिकेटहरू अब धीरे धीरे हुँदैछ त्यो नहोस् कामना गरौँ. के चाहिँ छ भन्नुहुन्छ भने जेनेरेसनको कुरामा सक्सेस भइएको छ नयाँ पुस्ता आएको छ नयाँ पुस्ता सबै ठाउँमा एउटा ठाउँमा मात्रै होइन यहाँ राजसभा मात्रै गतिलो हुँदाखेरि अर्को 50% तल भयो भनेदेखि फेरि 50% तल हो त्यस कारणले म्याक्सिमाइज कसरी कति गर्ने त्यसो भन्दाखेरि त कङ्ग्रेस एमाले माओवादी राप्रपा भएका दलभित्रका सबै नागरिक त
7: जबरजस्ती नेतृत्व हस्तान्तरण पुस्तान्तरण भयो त्यही भएर तपाईँहरूलाई अहिले उकुस मुकुस भइरहेको छ होइन पुरानो पुस्ता स्वीकार्ने तयार छैन
4: होइन यसलाई एउटा व्याख्या गरौँ
7: त्यही भएर पनि राष्ट्रपतिसँग जोडेर सरकारसँग जोडेर
4: समसामयिक यो राजनीति मुलुककै राजनीतिको आलोकमा छोडिदिनुहोस् र यसरी तपाईँले भने जस्तै खुल्ला बहस चलिरहोस् निरन्तर यो राजनीतिक यात्रा दोस्रो पुस्ताले हाँकेर अगाडि बढाएको छ यो एउटा सेन्टिमेन्ट्स मिल्छ यो सेन्टिमेन्ट्सलाई बरकरार राखेर होइन हिजो हामीले शासन व्यवस्था बदल्यौँ तर नेतृत्व
7: बदलिएनौँ सरकारको समीक्षा गर्ने अवस्थामै हुनुहुन्न क्या
4: किन
7: पार्टी नै कुन अवस्थामा छ हेर्नुहोस्
4: होइन पार्टी किन तपाईँलाई संख्याको हेडकाउन्ट
7: गाह्रो हुने भइसक्यो
4: सुन्नुहोस् एउटा उत्तर माननीयज्यूको एउटा उत्तर जस्तो मानवीयता हराएको समाज कहाँ जाँदैछ भन्नुहुन्छ हो त्यस कारणले गर्दा हेडकाउन्ट गौण हो विचार प्रवाह हुनुपर्छ दृष्टिकोण सहितको प्रष्ट धारणा सहितको जमात मात्रै भएर हुँदैन विचार सहितको र यो समाजलाई यहाँसम्म डोर्याउँछु भन्ने राजनीति प्रष्ट रूपमा विचार बोकेको एउटा संस्था सङ्गठनले मात्र त्यहाँ त्यो डेस्टिनेसनमा त्यो लक्ष्यमा तपाईँलाई पुर्याउन
7: सक्छ. यस्तो
4: छ मुलुकमा अहिले उहाँहरूले प्रथम महाधिवेशन मार्फत एउटा
7: तपाईँले
4: भनेको
7: भएको राजसपा र गगन थापा नेतृत्वको कङ्ग्रेसको लक्ष्य एउटै हो
4: यस्तो भयो कल्चरको कुरा गर्नुहोस् र त्यहाँका नीतिगत रूपमा अनुमोदन भएको कुरालाई आधार मान्ने हो व्यक्तिका केही कुराको क्रियाकलापलाई ल्याएर हामीले राष्ट्रिय राजनीतिको व्याख्या गर्न मिल्दैन त्यसैले गर्दाखेरि प्रथम महाधिवेशन राजसभाको चितवनको महाधिवेशनलाई हेर्नुभयो भने संवैधानिक समाजवाद भन्नुभएको छ होइन अनि अहिलेको व्यवस्थालाई मान्ने भन्नुभएको छ त्यसले के देखाउँछ भने डेमोक्रेटिक पार्टी उहाँहरू अब चाहिँ लिगलाइज रूपमा अथोराइज रूपमा उहाँहरूले चाहिँ एप्रुभ गरेरै पारित गरेरै आउनुभएको छ त्यस कारणले गर्दाखेरि शङ्का गर्न जरुरी छैन हामी डेमोक्रेटिक नै हौँ होइन राजसभा पनि डेमोक्रेटिक हो नेपाली काङ्ग्रेस पनि डेमोक्रेटिक हो होइन त्यसैले गर्दा यसलाई राजनीतिक रूपमा चाहिँ सैद्धान्तिक रूपमा यसरी बुझ्ने हो र अहिले
7: मानवीयतालाई बचाउने सभापति गगन थापाले तर त्यो जुत्तालाई राम्रोसँगले सदुपयोग गर्न सक्नु भएन?
4: होइन होइन, सदुपयोग होइन, हामी जसरी अहिले तपाईँले प्रश्न हतार गर्दै हुनुहुन्छ, जस्तो म पनि हतार नगरौँ भन्छु राजसभालाई, राजसभाको 100 दिन मात्रै भर्खर
7: कट्दैछ।
4: सुन्नुहोस् न, मैले भनेको विशेष महाधिवेशन सँगसँगै हामी पार्टीलाई रिफर्म गरेर अगाडि बढ्दैछौँ। यो एउटा ठाउँमा एउटा स्वरूप यसले लिँदैछ र आशा गर्नुहोस् हामी नयाँ पुस्ताबाट, नयाँ काङ्ग्रेसबाट, नवीन काङ्ग्रेसबाट पनि एउटा त्यो रक्त सञ्चार हुन्छ, राजनीतिक सञ्चार हुन्छ, नवीन सोचका साथ सञ्चार हुन्छ। त्यस कारणले अनुहार बदलिँदैमा सबै कुरा बदलिँदैन, सोच र चिन्तन बदलेर आउने हो। सर्टिफिकेट त्रिभुवन विश्वविद्यालयले प्रत्येक वर्ष डिग्री गरेका विद्यार्थीहरू जन्माएको र त्यो डिग्री होल्डरहरूलाई गर्नुभयो भयो भने यो मुलुक जिम्मा उहाँहरूलाई दिँदा हुन्छ। तर त्योभन्दा महत्त्वपूर्ण अभाव खट्किएको कुरा राजनीतिमा, नेपाली राजनीतिमा मूल अभाव कहाँ हो भने दृढ सङ्कल्प, जसले यो समाजलाई र यो मुलुकलाई चाहिँ म केही योगदान दिन्छु भन्ने इमान्दारिताका साथ त्यो दृढ सङ्कल्पको अभाव हिजो पनि खट्किएको थियो। त्यसको निरन्तरता अबको नयाँ नेतृत्वले दिन चुक्न हुँदैन भन्ने यति नै कुरा हो। यसलाई साझा रूपमा एजेन्डा बनाएर अगाडि बढ्नुपर्छ भन्ने मेरो आफ्नो तर्क हो।
7: अहिले सरकारले लिएको नीति ऊ हिँडिरहेको बाटो ठिक छ?
8: मेरो सुरुवात एक हिसाबले पोजिटिभ देखिन्छ, किनभने अहिले विगत 4-5 दिनदेखि प्रधानमन्त्रीले के करेक्सनको बाटो हो कि भन्ने देखिन्छ। 100 दिनको हाराहारी पुगिसकेपछि उद्योग वाणिज्य सङ्घदेखि लिएर चाहिँ उद्योग परिसङ्घदेखि लिएर निर्माण व्यवसायदेखि लिएर ऊर्जा उत्पादकहरूसम्मको व्यवसायीकरणलाई भेट्नु भयो, किनभने अहिले यो बिचमा व्यवसायीहरू पनि अत्यन्त त्रसित मुद्रामा थिए कि राज्य कता जाँदैछ, हामीलाई पूर्ण रूपमा पुँजी लगानी नै नहुने, त्यो त्रसित छन्, त्यसबाट मुक्त गर्न जरुरी छ। एउटा कुरा,
7: व्यवसायीहरू अहिले पनि हिरासतमा छन्,
8: त्यसले गर्दा हामी फाइनेन्सियल क्राइमहरू जति छन् नै स्टेट कुन बाटोमा जानुपर्छ भने मुलुकमा पुँजी निजी क्षेत्रले ल्याएन भने मुलुक अगाडि बढ्न सक्दैन, तर पुँजीमा अपराध गर्नेहरूलाई कारवाही पनि सँगसँगै गर्नुपर्छ।
7: होइन,
8: त्यसको केही सङ्केत देखिन्छ
7: प्रतिनिधिको हिसाबले हेर्दै गर्दाखेरि,
8: अहिले हेर सुरुवात चाहिँ गरिरहेको छ, तर त्यो प्रधानमन्त्रीकै बिम्बलाई हेरौँ, एक्सप्रेस भन्नु भयो नि,
7: एक्सप्रेस वे मेरिट,
8: एक्सप्रेस वेमा फेरि धर्मराट पनि हो कि होइन, धर्मराट हो कि भन्ने पनि छ, त्यस कारण एक्सप्रेसै रहोस्। एक्सप्रेस रहनुको लागि सावधानी त्यतिकै जरुरी छ, जति स्पिडमा तपाईँले कुनै साधन चलाउनुहुन्छ नि दुर्घटनाबाट हुने क्षति त्यति बढी हुन्छ। त्यस कारण यसको अर्थ के भने एकदमै कम गतिमा चलाउनुहोस् भन्ने पनि होइन, अपेक्षा चाहिँ तीव्र गतिमा चलाउनु भन्ने छ, तर रुल अफ ल बेसमा रहनु पर्यो। अहिले फेरि पनि गणेश नेपालीको जुन मृत्यु भयो, प्रतिदिन 20 जनाभन्दा बढीले आत्मदाह गर्छन्, आत्महत्या गर्छन्, मैले आत्मदाह भने आत्महत्या गर्छन् होइन, त्यो परिस्थितिलाई निवारण गर्ने दायित्व भने के हो त भन्दाखेरि अहिले सरकारको पनि हो, प्रतिपक्षको
7: पनि
8: हो,
7: स्क्यान्डलमा परिरहेछ।
8: अब जुन हटायो यो नियुक्ति वास्तवमा भन्ने हो भने राष्ट्रपतिले पुष्टि गर्नुपर्नेछ कि हाम्रो सरकार साँच्चै एउटा सक्षम मान्छेहरूलाई र योग्यता क्षमताका आधारमा चाहिँ नियुक्ति हुन्छ भन्ने कुरा प्रमाणित गर्ने कुरा ऊ अहिले परीक्षामा छ, त्यो केही दिनमा रिजल्ट हेरौँ। त्यसै गरी तपाईँको विकासकादेखि लिएर जुन लिन्छु भनेको छ, सुशासनको हकमा केही हदमा र भ्रष्टाचारमा अलिकति डराएको अवस्था छ, तर यसको अर्थ के होइन भने तपाईँलाई मन लागेको मान्छेलाई कारवाही गर्ने हो, विधिसम्मत हुनुपर्छ। अहिले तपाईँ जति पनि पक्राउ परेका मान्छेहरूलाई तपाईँ अन्ततोगत उनी कानुनी दायरामा आएर जेल जान सक्ने अवस्था र प्रमाण सङ्कलन, त्यो चिजतिर तपाईँको चाहिँ जान सकेर प्रमाणित गरेको भए नेपाली जनताले वा वा भन्थे, तर त्यो तपाईँको गरेको होस् या नहोस् प्रतिशोध जस्तो देख्यो भने के हुन्छ? हाम्रो समाज त यसै राजनीतिक रूपमा विभक्त छ, हेर्नुहोस्, साँच्चै भ्रष्टाचार गरेकोलाई समाएको हो नि, होइन सबैलाई समात्छ या समयलाई समात्दैन भन्ने जुन भाष्य निर्माण भएको छ त्यो राजसभाले चिर्न जरुरी छ। र जो मान्छेलाई समात्छ राम्रो अनुसन्धान गर्नुहोस्, टाइम लिनुहोस्, तर जो मान्छेलाई प्रमाणसहित अदालतमा पेस गरिन्छ अदालतले पनि छोड्न नसक्ने अवस्था सिर्जना होस् र यसलाई राजनीतिकरण पनि नगरियोस्। त्यो भयो भने के हुन्छ भने सुशासनको बाटोमा अगाडि
7: जान्छ। काम भइरहेछ नि होइन पछिल्लो समय,
8: अब होइन अदालतको घाँटीको कुरा पनि हेर्नुहोस्, अदालत पनि हिजो दलीय छायामा रह्यो, त्यो दलीय छायाबाट हाम्रो न्यायपालिका पनि स्वतन्त्र भूमिकामा आउनुपर्छ। त्यो स्वतन्त्र भूमिकामा आउनमा त्यही भएर 3 निकायमध्ये अदालतको पनि अलिकति पुनर्संरचना हुन जरुरी छ, अलिकति संशोधन गर्न जरुरी छ, र ती विगतका कार्यशैलीहरू होइन एउटा जागिरको मानसिकतामा होइन,
6: न्याय प्रदान गर्ने न्यायकर्ताको रूपमा हाम्रा न्यायमूर्तिहरूले काम गर्नुपर्छ। विगतका कमजोरी छन् भने हटाएर त्यो तपाईँ त्रुटि सच्याउनुपर्छ। त्यसले गर्दा घाँटी निमोट्यो भन्ने म अहिले चाहन्न, घाँटी निमोट्न पनि सक्दैन। लोकतन्त्रमा तपाईँको चाहिँ के भने न्यायपालिकाको घाँटी निमोट्नु भनेको फेरि आम स्वतन्त्रता नष्ट हुनु हो। त्यो स्वतन्त्रता नष्ट हुँदा सबै व्यक्तिका सबै अधिकार समाप्त हुन्छन्। त्यसले गर्दा त्यो जुडिसियरीलाई पनि तपाईँको चाहिँ जुडिसियरले पनि प्रतिशोध सान्नुहुन्न र जुडिसियरले पनि गम्भीरतापूर्वक तपाईँको त्यो समीक्षा गरेर जानुपर्छ। यस दिशामा अलिकति तपाईँको चाहिँ जुडिसियरीप्रति पनि जुन ऊ गर्न खोजिरहेछ त्यसलाई धेरै नेगेटिभ लिनुपर्छ भन्ने पनि मलाई लाग्दैन।
7: ढिलो गए अवश्य पुगिन्छ, हतार गरे भन्न सकिन्न, यो नीति चाहिँ बिर्सेन हो।
5: बिस्तारै
7: रासोपा दुर्घटनाको दिशातर्फ उद्धत हुँदैछ।
5: बिस्तारै गर्ने नाममा फेरि पछाडि धकल्न चाहँदैनौँ र छिटो जाने नाममा दुर्घटनामा निम्ताउन चाहँदैनौँ। यति कुरा ढुक्क हुनुहोस्, निर्धक्क हुनुहोस्। र तपाईँले अघि एउटा प्रश्न गर्नुभएको थियो जुन नियुक्तिको विवाह सम्बन्धीमा, हामीले भर्खर नियुक्ति गरेका छौँ, केही समय पनि भएको छैन। मलाई ठ्याक्कै एउटा प्रसङ्ग याद आइहाल्यो, मलाई ठ्याक्कै उक्काउनु मन लाग्यो। चर्चित कार्यक्रम जनता जान्न चाहन्छन्। हामी यो कुर्सीमा पहिला ऋषि धमला हुनुहुन्थ्यो, उहाँ निस्किनुभयो, राजनीतिमा जानुभयो, त्यसपछि ऋषि थपलिया हुनुभयो। लागिरहेको थियो ऋषि आफ्नै मान्छे नियुक्ति गर्नुभयो, कहाँ होला र राम्रो, पहिला अस्तिको कहाँ होला र त्यो चमक कहाँ होला र भन्ने किसिमको क्युरियोसिटी खुब थियो। तर आज ऋषि धमलाको कुर्सीमा बसेर तपाईँले उहाँले जुन पिकअप लिनुभएको थियो त्योभन्दा अझ उचाइमा लैजानु भएको छ। हामीले त्यतिखेर तत्कालीन रूपमा तपाईँलाई हेरिरहँदा हुँदैन कि क्या हो, राम्रो हुँदैन कि क्या हो, ऋषि धमला कोठामा ऋषि थपलिया आएर त कहाँ यसको उत्कृष्टता हासिल हुन्छ र भनेर प्रश्न गरिरहेका थियौँ। तर आज हामी सन्तुष्टि छौँ, यसर्थ केही छेडमै हामीले जज नगरिहालौँ, के थाहा भोलि बिहान ऋषि थपलिया जसै गरी नै ऋषि धमलाले नियुक्ति गरेका या मैले बिम्बात्मक प्रयोग गरेको, हाम्रो सरकारले नियुक्ति गरेका व्यक्तिहरूको एउटा प्रगति हेर्न बाँकी छ, कार्यशैली हेर्न बाँकी छ, त्यसपछि प्रश्न गरौँ न। प्रश्न गर्ने त यही प्रतिपक्षको मान्यो चाहिँ यही हुनुहुन्छ, उहाँहरूले कहाँ छोड्नुहुन्छ भने मानव अधिकार कर्मी यही हुनुहुन्छ, उहाँले कहाँ छोड्नुहुन्छ, तपाईँहरू यही
7: हुनुहुन्छ।
5: त्यो भुसको आगो भन्ने शब्दावलीमा मेरो आपत्ति छ, भुसको आगो होइन।
7: कतिसम्म भने सभापतिले चाहेको बेलामा दलको नेता फेर्न सक्नेछ,
5: त्यो त्यसको गलत व्याख्या भएको छ।
7: राष्ट्रपतिको विधानमा हेर्नुहोस्,
5: विधानमा हामी महाधिवेशन
7: जसलाई जे गर्ने पनि छोड्छ,
5: हामी महाधिवेशन प्रतिनिधि हो।
7: तपाईँकै अनुभव विषयमा दृष्टान्त दिँदाखेरि पनि
5: स्पष्ट जवाफ,
7: यस अगाडि केन्द्रीय सदस्य निर्वाचित हुनुभयो, बिचमा फेरि केन्द्रीय सदस्यबाट हटाइनु भयो, आज पुनः फेरि केन्द्रीय सदस्यमा
5: न्यायिक निर्णय त गर्दो रहेछ नि त पार्टीले, विधिसम्मत निर्णय गर्दो रहेछ नि त, कहिले काहीँ इयरहरू नहुने हो र हामी त्यस्तो ठुलो खतरा
7: निलो क्रान्तिमा जे गर्ने पनि छुट्छ छैन है
5: पनि छैन। तर भइरहँदा तपाईँले भनिरहँदा
7: हरियो बसलाई निलो बस बनाउने छुट होला तपाईँहरूलाई
5: होइन,
7: तर देशलाई काम दुर्घटनातिर लैजाने छुट छैन।
5: ह्युमन इरर नै नभइकन काम गर भन्ने आशय हो भने चाहिँ त्यो संसारमा असम्भव कुरा हो। हेर्नुहोस्, ह्युमन इरर हुन्छन्, पोलिटिकल इरर हुन्छन्, तर त्यस पश्चात पनि करेक्सन गरेर अगाडि जान्छौँ कि जाँदैनौँ भन्ने कुरा महत्त्वपूर्ण हो क्या। ह्युमन इरर हुन्छन्, तर इरर भइकन पनि इरर भयो ठिकै छ भनेर त्यसलाई एक्सेप्ट गरेर जाने कि इरर भएछ कमजोरी भएछ भनेर सच्याएर जाने। हामी कमजोरी नजानेर अनजान्न कहिलेकाहीँ कमजोरी हुन्छ, तर कमजोरीलाई यत्तिकै राखेर थाँती राखेर हिँड्दैनौँ, सच्याएर हिँड्छौँ भन्ने
7: दृष्टान्त।
5: कमजोरी स्वीकारेको छ र त आज तपाईँले भर्खर दृष्टान्त दिनुभयो त, मेरै हकमा, केन्द्र सदस्यको हकमा कुरा गर्नुभयो, आज निर्णय भएको छ त, हामीले गरेका कहिले काहीँ भुलचुकहरू सुधार गर्नुपर्छ, गर्छौँ हामी।
7: अपरिपक्वता हेर्नुहोस् न,
5: अपरिपक्वता नभनौँ त्यसलाई, त्रुटिहरू हुन्छन्, हामीबाट त्रुटिहरू नहुने होइन, त्रुटि बिना त हामीले सिक्दा पनि सिक्दैनौँ नि, फेरि सबै कुरा राम्रै भइराख्यो भने त यो देश त छिटै नै कायापलट हुन्छ, त्यो सम्भव हुँदैन। हेर्नुहोस्, बिस्तारै बिस्तारै काम गर्दै जाने हो, त्रुटि हुँदै गर्छन्, त्रुटिलाई सच्याउँदै जाने हो, हामीलाई थाहा हुन्छ नि यो बाटो हिँड्दा फेरि कहाँ पुगिन्छ भन्ने कुरा।
7: अलरेडी पालनको नेतृत्वमा चाहिँ दुर्घटना हुन्छ सरकार,
5: त्यो तपाईँको
7: सडकमा यो नारा
5: त्यो त्यो सडकको
7: बरु रवि लामिछानेलाई बोलाउनु पर्यो छिटै
5: विधानमा लेखेको कुरा के हो भने नीतिगत मार्गदर्शन गर्न सक्नेछन्, मान्नु पर्नेछ भनेका छन्। पार्टी र सरकार भनेको एकअर्काका परिपूरक हुने, हेर्नुहोस्, पार्टी र सरकार एकअर्कासँग अट्याच भएन भने पार्टीको दिशा निर्देश एकातर्फ, पार्टीको विचार एकातर्फ र सरकारको कार्यनीति अर्कोतर्फ हुनसक्छ, त्यसले फेरि अर्को दुर्घटना निम्तन सक्छ। त्यस कारणले गर्दा एक आपसमा समन्वयकर्ताको भूमिका निर्वाह होस्, सामञ्जस्यता होस् भन्ने उद्देश्यको साथमा मात्रै त्यो कलज राखिएको हो र त्यस पश्चात पनि मार्गदर्शन नमान्दैमा मात्रै पनि कहाँ हुन्छ। प्रोसिडर लामो प्रोसिडर छ, केन्द्रीय समिति पार्टीको मूल एउटा निकाय छ, केन्द्रीय निकाय छ, केन्द्रीय समितिबाट पास हुनुपर्छ, विभिन्न छन् अविश्वासको प्रस्ताव आउनुपर्छ, यो प्रोसेसमा गइसके पश्चात मात्रै त्यहाँ जाने हो। भोलि बिहान यसको नियत र यसको उद्देश्य के हो भने कुनै पनि संसद दलको नेता या प्रधानमन्त्री डिक्टेटरसिप नहोस्, अटोक्रेसी नहोस् भन्ने उद्देश्यको साथमा, यो उद्देश्य किन राखियो भने सर्वाङ्ग रूपमा राष्ट्रहितको लागि माथि राखेर

0: त्यसको फन्डामेन्टल के हो त ब्याकग्राउन्ड चाहिँ, नभए हिजो काङ्ग्रेस र एमालेको त्यो त्यसलाई हटाइयो अहिले राष्ट्रपतिलाई ल्याइयो भन्ने खालको त्यो खालको प्र्याक्टिस भयो भने चाहिँ कहाँ पुग्छ भन्ने कुराको चिन्ता मात्रै हो त्यो
1: संविधान संशोधन लगायतको विषयमा तपाईँको सुझाव चाहिँ के छ?
2: संविधान 10 वर्ष भयो, वास्तवमा केही सुझाव बन संविधान संशोधन गर्नुपर्ने छ। तर गम्भीर बहसहरूमा सत्ता पक्षले पार्लियामेन्टका सबै निर्वाचित र अन्य राजनीतिक शक्ति पनि पार्लियामेन्ट बाहिर भएका पनि शक्तिहरूको विश्वास जित्न जरुरी छ। संविधान संशोधन त्यति सजिलो होइन।
1: यहाँहरू तिनैजनालाई समय संवाद र छलफलका लागि धन्यवाद।
2: धन्यवाद, नमस्कार।
3: स्वदेश FM 93.2 MHz।

अनुहार भरे कालो पोतो छन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन। तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छन्।

0: अनुहारमा परिवर्तन आउने छ।
1: माडीवासीहरूका लागि खुसीको खबर,
2: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी। मोबाइल 9849664977 र 9802535212।
4: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
5: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौँ।
4: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
5: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रवासको व्यवस्था,
4: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
5: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
4: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
5: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
4: सम्पर्क नम्बर 9855-73474, 9855-77680 र 9845-33158।
2: सार्वजनिक सुनवाईमा निमन्त्रणा सम्बन्धी माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको जरुरी सूचना।
5: माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको आयोजना तथा स्वदेश एफएमको सहजीकरणमा आर्थिक वर्ष 2082-83 वार्षिक एवं तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनवाई कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना गरिएकोमा यस नगरपालिका भित्रका राजनीतिक दलका प्रतिनिधिहरू, क्रियाशील संघ संस्था तथा समितिहरू, सरकारी तथा गैर सरकारी कार्यालयहरू, बैङ्क, सहकारी लघु वित्त लगायतका वित्तीय संस्थाहरू, स्वास्थ्य संस्था, शिक्षण संस्था, नगरपालिकाका विकास निर्माण एवं दैनिक कार्य सम्पादन तथा गतिविधिहरूमा चासो र सरोकार राख्ने सबै समितिका प्रतिनिधिहरू, टोल विकास संस्था, उपभोक्ता समिति, संचारकर्मी, पत्रकार, बुद्धिजीवी, नागरिक समाज, सुरक्षा निकायका प्रतिनिधि, आम नागरिक, सरोकारवाला निकाय लगायत सम्पूर्ण नगरवासीमा कार्यक्रममा सहभागिताको निम्ति हार्दिक निमन्त्रणा गर्दछौ।
2: मिति यही असार 32 गते बिहिबार, चालु आर्थिक वर्षको अन्तिम दिन। स्थान माडी नगरपालिका नगर कार्यपालिका प्राङ्गण बसन्तपुर चितवन र समय बिहान 10 बजेदेखि।

0: यस समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5359 63 98 550 77 061 र 98 550 77 53।
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4395 580 र 98 550 26 440।
3: It's 9 o'clock. अहिले 9 बजेको छ।
4: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज दिनभर झरी पर्ने, केही ठाउँमा ठूलो वर्षाको सम्भावना। कास्कीमा मोदी खोलाको आकस्मिक बाढीले घर रेस्टुरेन्ट बगायो। लगातारको वर्षा र पहिरोका कारण विभिन्न ठाउँका सडक खण्ड अवरुद्ध। जोखिमपूर्ण क्षेत्रमा यात्रा नगर्न प्रहरीको आग्रह। आदिकवि भानुभक्तको 213 जन्म जयन्ती मनाइँदै नेपाली भाषी रहेका भारत, भुटान, बर्मा लगायतका देशमा पनि कार्यक्रम। युक्रेनमा सरकार पुनर्गठन।

0: गठनको तयारी, प्रधानमन्त्रीदेखि सुरक्षा निकायसम्म फेरबदल हुने र नेपाल भलिबल लिगका लागि 6 जना प्रशिक्षक तय। नेपाल खबरमा अब पूरा खबर। देशका धेरै ठाउँमा गैरातीदेखि नै पानी परिरहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई धेरै ठाउँमा अहिले पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पछिल्लो 3 घण्टामा सिन्धुलीको दुधौलीमा सबैभन्दा धेरै पानी परेको छ। धेरै ठाउँमा आज दिनभर झरी पर्ने र केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडका थोरै ठाउँमा तथा मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई र लुम्बिनी प्रदेशको पहाड र हिमालका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। आज राति, भोलि र पर्सि पनि ठूलो वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। यसैबीच कास्कीको अन्नपूर्ण गाउँपालिका 11 रहेको किमरुङ खोलामा आएको लेदो सहितको आकस्मिक बाढीका कारण मोदी खोलाको जलसतह 81 बढ्दा नदी किनारका घर, रेस्टुरेन्ट तथा सडकमा ठूलो क्षति पुगेको छ। बाढीका कारण प्रसिद्ध पर्यटकीय गन्तव्य घान्द्रुक जाने नयाँ पुल बेरेठाटी घान्द्रुक सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ भने मोदी खोलामा सञ्चालित 4 जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द गरिएको छ। बाढीले अन्नपूर्ण गाउँपालिका 8 र 10 सिमाना सेउली बजारको स्थानीय दिलीप गुरुङको घर र रेस्टुरेन्ट पूर्ण रूपमा क्षति भएको छ। किमरुङ खोलामा आएको लेदो सहितको बाढी मोदी खोलामा मिसिएपछि नदीको बहाव अस्वाभाविक रूपमा बढ्दा सडक कटान हुनका साथै खोलामाथिको झोलुङ्गे पुल समेत बगाएको छ। पुल बगेसँगै अन्नपूर्ण पदमार्गमा हिँड्ने स्थानीय तथा स्वदेशी विदेशी पर्यटकको आवागमन प्रभावित भएको छ। बाढीका कारण नयाँ पुल बिरेठाँटी घान्द्रुक सडक अवरुद्ध हुँदा घान्द्रुक लान्द्रुक लगायत पर्यटकीय क्षेत्रमा जाने 100 गाडी रोकिएका छन्। निरन्तर वर्षा भइरहेकाले तत्काल सडक सञ्चालनमा ल्याउन कठिन हुने प्रहरीको भनाइ छ। प्रहरीले स्थानीय बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन, नदी किनारमा नजान तथा आवश्यक परे सुरक्षित ठाउँमा जान आग्रह गरेको छ। वर्षा र पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। प्रहरीको पछिल्लो सूचना अनुसार कास्कीको मादी गाउँपालिका 2 ज्याम्दीमा रहेको पोखरा ताङतिङ सडक खण्ड गैरातीदेखि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यसै गरी गुल्मीको छत्रकोट गाउँपालिका 3 काउलीमा पहिरो खस्दा मदन भण्डारी राजमार्ग अवरुद्ध बनेको छ। सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका 2 कोदारीमा अरणीको राजमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ। यस्तै रोल्पाको परिवर्तन गाउँपालिका 1 खोलाबाङमा रहेको घोराई रुकुम शहीद मार्ग तथा अर्घाँचीको पाणिनी गाउँपालिका 2 डुडखोलाको सालझण्डी ढोरपाटन सडक खण्ड हिजोदेखि पूर्ण रूपमा अवरुद्ध छ। यस्तै मकवानपुरको थाहा नगरपालिका 8 स्यार्चे डाँडामा कान्ति लोकफत अनि अस्ति शनिबारदेखि पहिरोका कारण बन्द भएको छ। काभ्रे प्लानचोक सिन्धुली जोड्ने खुर्कुट नेपाल थोप कटुन्जेबेसी बिपी राजमार्ग सडक खण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै गएको जेठ 22 गतेदेखि गाडी चलाउन रोक लगाइएको छ। यसैगरी इलामको राजदुवाली क्षेत्रमा पर्ने मेची राजमार्ग पनि अविरल वर्षाका कारण अवरुद्ध भए पनि त्यस क्षेत्रमा वैकल्पिक मार्ग सञ्चालनमा ल्याएको प्रहरीले जनाएको छ। प्रहरीले वर्षा निरन्तर भइरहेकाले पहिरो तथा बाढीको जोखिम भएका सडकमा अनावश्यक यात्रा नगर्न, यात्रा गर्नु अघि सडकको पछिल्लो अवस्था बुझ्न तथा सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। आदिकवि भानुभक्त आचार्यको 213 जन्म जयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा रहेको आदिकवि भानुभक्तको प्रतिमामा माल्यार्पण सहित विशेष कार्यक्रम आयोजना गरिएको छ। विक्रम सम्बत 1871 साल असार 29 गते तनहुँको चुम्दिरगमामा भानुभक्तको जन्म भएको थियो। संस्कृत भाषामा लेखिएको रामायणलाई नेपालीमा प्रस्तुत गरेर भानुभक्तले ठूलो गुण लगाउनु भएको रूपमा उहाँलाई लिइन्छ। उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीको घर घरमा सस्वर लय हालेर पाठ गरिन्छ। भानुभक्तले भाषा, साहित्य र संस्कृति मार्फत महत्त्वपूर्ण काम गरेको मानिन्छ। वधु शिक्षा, प्रश्नोत्तर, भक्तमाला, रामगीता, फुटकर रचना लगायत उहाँका कृति रहेका छन्। नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जोगाउन उहाँले महत्त्वपूर्ण योगदान दिनुभएको छ। भानु प्रतिष्ठान र नेपाली शिक्षा परिषद लगायत सङ्घ संस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गरेका छन्। भानुभक्तको जन्म जयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मा लगायत नेपाली भाषीहरू रहेका ठाउँमा समेत मनाइन्छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू पनि बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ,
1: विद्युतीय उपकरण बन्द गरौ, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ,
2: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौ,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधासहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। श्रम बजार सम्बन्धी तथ्याङ्क अध्यावधि गर्ने उद्देश्यले राष्ट्रिय तथ्याङ्क कार्यालयले देशव्यापी रूपमा चौथो नेपाल श्रम शक्ति सर्वेक्षण सञ्चालन गरेको छ। कार्यालयका अनुसार देशको कुल श्रम शक्ति, रोजगारी तथा बेरोजगारीको अवस्था, श्रमको प्रकृति र श्रम बजारको वास्तविक स्थिति पहिचान गर्ने सर्वेक्षण शुरू गरिएको हो। मौसमी रोजगारीमा हुने उतार चढाव र यसको प्रभाव समेत अध्ययन गर्न गएको फागुनदेखि तथ्याङ्क संकलन शुरू गरिएको छ भने आउँदो फागुनसम्म यो चल्नेछ। राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेका अनुसार सर्वेक्षणमा श्रम गर्ने उमेर समूहका जनसङ्ख्यालाई समेटिँदै आएको छ। बागलुङ जिल्लाको ढोरपाटन र पूर्वी रुकुमको तक्सेरा सिधा सडक सञ्जाल मार्फत जोडिएपछि दुई जिल्लाबीचको आवाजावत सहज बनेको छ। गएको फागुन 16 गते बागलुङको निसेल ढोर हुँदै रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाको मनिष फर्से क्षेत्रमा सडकको ट्र्याक जोडिएसँगै ढोरपाटन तक्सेरा सडक सञ्जालमा आएको हो। नेपालको एकमात्र शिकार आरक्ष रहेको ढोरपाटन क्षेत्रमा लामो समयदेखि रोकिएको सडक निर्माण कार्य ढोरपाटन शिकार आरक्ष कार्यालयबाट अनुमति प्राप्त भएपछि सम्पन्न भएको छ। सडक सञ्चालनमा पछि बागलुङको निसीखोला गाउँपालिका, ढोरपाटन नगरपालिका तथा रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाका स्थानीयलाई आवत जावत र दैनिक उपभोग्य सामग्री ढुवानीमा सहज भएको छ। अब विदेशको खबर। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले देशको प्रशासनिक क्षमता तथा प्रभावकारी बनाउने उद्देश्यसहित सरकारको व्यापक पुनर्गठन गर्ने घोषणा गर्नुभएको छ। यस अन्तर्गत प्रधानमन्त्री युलिया स्विरिन्डेकोलाई पदबाट हटाउने तथा केही प्रमुख कानून प्रवर्तन निकायका प्रमुखहरूलाई पनि परिवर्तन गर्ने प्रस्ताव अघि सारेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। राष्ट्रपति जेलेन्स्कीले प्रधानमन्त्री स्विरिन्डेकोको ठाउँमा कसलाई नियुक्त गर्ने भन्ने बारे भने अहिलेसम्म सार्वजनिक भएको छैन। उहाँले को वर्ष मात्रै उहाँलाई प्रधानमन्त्रीको जिम्मेवारी दिनुभएको थियो। यद्यपि सरकार पुनर्गठनको निर्णयले युद्धकालीन परिस्थितिमा प्रशासनलाई अझ प्रभावकारी र परिणाममुखी बनाउने उद्देश्य राखेको विश्लेषण भइरहेको छ। अब खेल खबर। नेपाल भलिबल लिग एनभिएलको पहिलो संस्करणका लागि सबै 6 फ्रेन्चाइज टोलीका मुख्य प्रशिक्षक छनौट भएका छन्। छनौट भएका 6 मध्ये 3 प्रशिक्षक एभरेस्ट महिला भलिबल लिग सम्हालेका रहेका छन्। सगरमाथा स्म्यारर्सको जिम्मेवारीमा उत्सव खड्का, त्यसै गरी भरत यादवले मधेश वारियर्स, रूपेश कुमार विष्टले खप्तर फाङ्कन्सलाई प्रशिक्षण दिनेछन्। एनभिएलका बाँकी 3 टोली काठमाडौँ रेड्सलाई निपा बहादुर बिके, त्यसै गरी अन्नपूर्ण स्पाइकर किङ्सलाई रमेश केसी र कर्णाली शिवराजलाई चन्द्रबहादुर कुवरले प्रशिक्षण दिने भएका छन्। फ्रेन्चाइजका प्रतिनिधिको उपस्थितिमा प्रशिक्षक बाँडफाँड गरिएको एनभिएलले जनाएको छ। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज दिनभर झरी पर्ने, केही ठाउँमा ठूलो वर्षाको सम्भावना। कास्कीमा मोदी खोलाको आकस्मिक बाढीले घर रेस्टुरेन्ट बगायो। लगातारको वर्षा र पहिरोका कारण विभिन्न ठाउँका सडक खण्ड अवरुद्ध, जोखिमपूर्ण क्षेत्रमा यात्रा नगर्न प्रहरीको आग्रह। आदिकवि भानुभक्तको 213 जन्म जयन्ती मनाइँदै नेपाली भाषी रहेका भारत, भुटान, बर्मा लगायतका देशमा पनि कार्यक्रम। युक्रेनमा सरकार पुनर्गठनको तयारी, प्रधानमन्त्रीदेखि सुरक्षा निकायसम्म फेरबदल हुने र नेपाल भलिबल लिगका लागि 6 जना प्रशिक्षक तय।

अनुहार भरे कालो पोतो छन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै।

0: मुख अति फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: बाढीवासीहरूका लागि खुसीको खबर
2: पानी पर्दा हावाहुरी चल्दा हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ
3: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी मोबाइल 98459064977 र 98020352012
4: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना
5: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ
4: प्रवेश परीक्षा साउन पहिलो साता भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि
5: क्याम्पसका विशेषताहरू टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था
4: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप
5: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन
4: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता
5: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको
4: सम्पर्क नम्बर 98550-73474 98550-77680 र 98455-33158
6: शान्ति र आनन्द
7: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ
8: सर र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी यसो चोकतिर निस्क्यो ट्राफिकले सिर सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ
7: होइन बुहारीसँग किन बिना सेतेमा झगडा गरेछस् खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त
9: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि
5: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ
10: ले वास्तविक सुकुम्बासीको व्यवस्थापन सरकारले गर्ने बताउनु भएको छ हिजो भक्तपुरको खरीपाटीमा रहेको होल्डिङ सेन्टरमा मन्त्रीहरूको टोलीले अनुगमन गरी सुकुम्बासीहरूसँग अन्तर्क्रिया गर्दै गृहमन्त्री गुरुङले सरकारले सबै कुराको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो उहाँले होल्डिङ सेन्टरमा रहेका बालबालिकाहरूलाई विद्यालय जान गाडीको व्यवस्था गरिने खानाको व्यवस्था पनि त्यही हुने र सरकारले सबै समस्या समाधान गर्ने बताउनु भएको छ बेलायत हुँदै आएको अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड इन्फाको तेस्रो संस्करण यस वर्ष नेपालमा आयोजना हुने भएको छ आउँदो साउन 30 गते काठमाडौँ अवार्ड समारोह आयोजना गरिने आयोजक संस्था इन्फा इभेन्ट्स युके र इन्फा नेपालले जनाएको छ अवार्डमा सहभागी चलचित्र मध्य उत्कृष्ट 5 मनोनयन सार्वजनिक गर्न आयोजित कार्यक्रममा अवार्ड निर्देशक मनिष कार्कीले 2082 वैशाख 1 चैत मसान्तसम्म प्रदर्शनमा आएका 40 चलचित्र मध्ये विभिन्न विधामा उत्कृष्ट 5 छनौट भएका कलाकार तथा प्राविधिकहरूलाई प्रमाणपत्र प्रदान गरिएको जानकारी दिनुभयो अवार्डको निर्णायक समितिमा वरिष्ठ अभिनेता हरिहर शर्मा संयोजक तथा अभिनेत्री गौरी मल्ल निर्देशक तथा कलाकार रमेश बुढाथोकी र सम्पादक एवं गीतकार करुण सदस्य रहनु भएको आयोजकले जनाएको छ ठमेल क्षेत्रभित्रका व्यवसायी तथा घरधनीहरूले साझा संस्था ठमेल पर्यटन विकास परिषदको अध्यक्षमा राजुमान डङ्गोललाई निर्वाचित गरेका छन् परिषदको हिजो सम्पन्न चुनावमा डङ्गोलले प्रसय राजभण्डारीलाई पराजित गर्दै गरेको निर्वाचन अधिकृत हरिप्रसाद पङ्गेनीले जानकारी दिनुभयो डङ्गोलले 728 मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्दी राजभण्डारीले 365 मत प्राप्त गर्नुभएको छ

र यस वर्ष 25,000 रुपियाँ राशिको नन्द प्रसाद जानुका स्मृति सम्मान शिक्षा सेवी आत्मा कृष्ण श्रेष्ठलाई प्रदान गरिने भएको छ। नन्द प्रसाद जानुका फाउन्डेसनका अध्यक्ष अजय बाबु शिवाकोटीका अनुसार दोलोखाको शैक्षिक विकासका निम्ति इन्जिनियर श्रेष्ठले गर्नुभएको योगदानको कदर स्वरूप उहाँलाई सम्मान प्रदान गर्ने निर्णय भएको हो। भदौ 4 गते नन्द प्रसाद शिवाकोटीको जन्मजयन्तीका दिन श्री श्रेष्ठलाई सम्मान गरिने भएको छ। निजामती सेवामा लामो समय व्यतीत गर्नुभएका उहाँ सहसचिव पदबाट निवृत्त हुनुभएको हो। बिहान 9 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक। आज दिनभर झरी पर्ने, केही ठाउँमा ठूलो वर्षाको सम्भावना। कास्कीमा मोदी खोलाको आकस्मिक बाढीले घर रेस्टुरेन्ट बगायो। मन्त्रीहरूद्वारा भक्तपुरको खरीपाटीमा रहेको होल्डिङ सेन्टरको अनुगमन, सबै कुराको व्यवस्थापन गर्ने प्रतिबद्धता। र तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड नेपालमा हुने। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। आज र भोलि ठुलो पानी पर्न सक्ने भनिएका क्षेत्रमा आवश्यक सतर्कता अपनाउनुहोला। नमस्कार।

0: सार्वजनिक सुनवाईमा निमन्त्रणा सम्बन्धी माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको जरुरी सूचना।
1: माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको आयोजना तथा स्वदेश एफएमको सहजीकरणमा आर्थिक वर्ष 2082-83 को वार्षिक एवं तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनवाई कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना गरिएकोमा यस नगरपालिका भित्रका राजनीतिक दलका प्रतिनिधिहरू, क्रियाशील संघ संस्था तथा समितिहरू, सरकारी तथा गैर सरकारी कार्यालयहरू, बैंक, सहकारी लघु वित्त लगायतका वित्तीय संस्थाहरू, स्वास्थ्य संस्था, शिक्षण संस्था, नगरपालिकाका विकास निर्माण एवं दैनिक कार्य सम्पादन तथा गतिविधिहरूमा चासो र सरोकार राख्ने सबै समितिका प्रतिनिधिहरू, टोल विकास संस्था, उपभोक्ता समिति, संचार कर्मी, पत्रकार, बुद्धिजीवी, नागरिक समाज, सुरक्षा निकायका प्रतिनिधि, आम नागरिक, सरोकारवाला निकाय लगायत सम्पूर्ण नगरवासीमा कार्यक्रममा सहभागिताको निम्ति हार्दिक निमन्त्रणा गर्दछौ।
0: मिति यही असार 32 गते बिहिबार, चालू आर्थिक वर्षको अन्तिम दिन। स्थान माडी नगरपालिका नगर कार्यपालिका प्राङ्गण बसन्तपुर चितवन र समय बिहान 10 बजेदेखि।
2: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
1: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
2: प्रवेश परीक्षा साउन पहिलो साता।

0: भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
1: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रवासको व्यवस्था,
0: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
1: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
0: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
1: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
0: सम्पर्क नम्बर 98550 73474, 98550 77680 र 98455 33158।
2: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुवर, फोन 98042211343 र 98184293।
1: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
3: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
1: अस्पतालमा उपलब्ध सेवाहरू, बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
3: 24 घण्टा इमर्जेन्सी सेवा,
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
3: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
3: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
1: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
3: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच लिको कार्डियोग्राफी सेवा,
3: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
1: भेन्टिलेटर सेवा,
3: होल बडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
3: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, CMC अगाडि भरतपुर 10 चितवन, फोन 056-518-853, 518-953।
4: अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने, होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
5: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
4: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
6: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
7: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
0: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। केही सातादेखिको खडेरी र पर्याप्त वर्षाको अभावले चिन्तित बनेका मधेसका किसानमा पछिल्ला 2-3 दिनदेखि भइरहेको वर्षाले नयाँ आशा जगाएको छ। समयमै पानी परेपछि धान रोपाईले गति लिन थालेको छ भने आकाशे पानीको भरमा खेती गर्ने किसान पनि खेततर्फ फर्किन थालेका छन्। यसअघि कुलो, नहर, पम्पसेट तथा मोटरबाट सिँचाइ हुने क्षेत्रमा मात्र धान रोपाई भइरहेको थियो, तर वर्षाको अभावले आकाशे पानीमा निर्भर खेत बाँझै थिए। अहिले भइरहेको वर्षाले ती खेतमा समेत रोपाई शुरू गर्ने वातावरण बनेको किसानहरूले बताए। लेहेन्दे खोलामा आइतबार साँझ पानीको सतह बढ्दै लेदो मिसिएको बाढ़ी आउन थालेपछि पूर्व सावधानी स्वरूप 111 मेगावाट क्षमताको रसवागढ़ी जल विद्युत आयोजनाको विद्युत उत्पादन बन्द गरिएको छ। रसवागढ़ी जल विद्युत केन्द्रका प्रमुख सन्तोष अधिकारीका अनुसार प्रभावित जोखिमलाई मध्यनजर गर्दै आइतबार साँझदेखि विद्युत उत्पादन रोकिएको हो। खोलाको अवस्था सामान्य रहेमा सोमबारबाट पुनः विद्युत उत्पादन शुरू गरिने जनाइएको छ। गत वर्ष असार 24 गते लेहेन्दे खोलामा आएको बाढ़ीले आयोजनाको बाँधसहित विभिन्न संरचनामा ठूलो क्षति पुर्याएको थियो। त्यसपछि मर्मत तथा पुननिर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको आयोजनालाई पुनः क्षति पुग्न सक्ने आशंकामा सुरुङतर्फ पानी लैजाने गेट बन्द गरिएको प्राविधिकहरूले बताएका छन्। आदिकवि भानुभक्त आचार्यको 213 जन्म जयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। यसै क्रम राजधानी काठमाडौँमा प्रभात फेरी आयोजना गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा रहेको आदिकवि भानुभक्तको प्रतिमामा पनि माल्यार्पण सहित विशेष कार्यक्रमको आयोजना गरिएको छ। संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भानुवाद सहितको रामायण प्रस्तुत गरेर भानुभक्तले नेपालीलाई ठूलो गुण लगाउनु भएको छ। उहाँले लेखेको रामायण अहिले पनि नेपालीको घर घरमा सस्वर लय हालेर पाठ पढिन्छ। पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृति मार्फत एकीकरण गरेको बताइन्छ। विक्रम सम्वत 1871 असार 29 गते तनहुको चुदिरखामा जन्मिनुभएका भानुभक्तलाई एक सामान्य घाँसीले जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ भनी अर्थी दिएकाले रामायणलाई नेपालीमा रचना गर्न प्रेरित गरेका थिए। त्यसै गरी बधु शिक्षा उनको अर्को प्रसिद्ध कृति हो। प्रश्नोत्तर, भक्तमाला, राम गीता, फुटकर रचना लगायत उनका कृति छन्। नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ। घर घरमा उनले नेपाली भाषामा भावानुवाद गरेको रामायण पाठ गरी भानु जयन्ती मनाउने गरिन्छ। यस अवसरमा भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले आज विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउँदैछन्। भानु प्रतिष्ठान र नेपाली शिक्षा परिषद लगायत संघ संस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गरेका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: एक्सेसरीज। एलजी ले आयो नया एलजी एसेंशियल सीरीज, अब किफायती मूल्य में रेफ्रिजरेटर, वॉशिंग मशीन, एसी को कंप्लीट रेंज, 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई, नागरिकता भए पुग्छ, हर एक घर को खुशी घर घर में एलजी। एलजी, लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। गत असार 25 गते जनकपुरबाट शुरू भएको मिटर ब्याज पीड़ितहरूको न्याय मार्च सोमबार पाँचौं दिनमा प्रवेश गरेको छ। राज्यलाई बिउसाउन र आफ्नो हक अधिकार स्थापित गर्न पैदलै काठमाडौँ हिँडेका उनीहरूले सरकार समक्ष विभिन्न माग अघि सारेका छन्। सयौं संख्यामा रहेका मिटर ब्याज पीड़ितहरू हरेक दिन करिब 20-26 किलोमिटर समय हिँडिरहेका छन्। न्यायको खोजीमा निस्केका उनीहरूले हातमा चुपचाप थमसुक फाँड, अधिकार माग्न काठमाडौँ जान पर्दैन जस्ता नारा लेखेका प्लेकार्ड बोकेका छन्। आफ्नो माग पूरा नभएसम्म यो यात्रा काठमाडौँ नपुगी नरोकिने आयोजकले बताएका छन्। सरकारसँग उनीहरूले मुख्य गरी फर्जी लिखत खारेज गर्न र शक्तिशाली विशेष ऐन निर्माण गर्न माग गरेका छन्। मन्त्री परिषदबाट निर्णय गराएर तमसुक, दृष्टिबन्धक, चिनुवा पास र फर्जी चेक जस्ता सम्पूर्ण अवैध लिखत खारेज गर्नुपर्ने उनीहरूको भनाइ छ। यसैगरी मिटर ब्याज अपराध उन्मूलनको प्रतिबद्धता सहित राजनीति घोषणा गरेर शक्तिशाली ऐन ल्याउन उनीहरूले जोड़ दिएका छन्। पीड़ितले मिटर ब्याज विरूद्ध न्यायाधिकरण गठनको माग समेत अघि सारेका छन्। फर्जी लिखतका आधारमा अदालतमा दर्ता भएका मुद्दा र अदालती प्रक्रियालाई पीड़ित मैत्री बनाउनु पर्ने उनीहरूको माग छ। साहु महाजनले हालेका मुद्दा, पक्राउ पूर्जी स्थगन गर्ने र फैसला भइसकेका मुद्दाको पुनरावलोकन गर्नुपर्ने उनीहरूले बताएका छन्।

साथै पक्राउ परेका पीड़ितलाई क्षतिपूर्ति सहित ससम्मान रिहा गर्न र गृह मन्त्रालय अन्तर्गत अन्तर निकाय निगरानी एकाई गठन गर्न माग गरिएको छ। हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकै साथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
1: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौ भने काम छैन, विदेश जाऊ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
2: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
1: कहाँ गएर के सिप सिकौ भन त अब।
2: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
0: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374 98510-61-356
1: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
2: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
3: माडी नगरपालिका, बसन्तपुर, चितवन।

0: म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाउँ भन्दा नमान्ने होइन। अब बस्छ तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73 09 98 094 46 142 र 98 4 95 95 225।
2: राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
5: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
2: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
5: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
2: सानो लापरवाहीले वन डडेलोको कारण वन, वन्य जन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
5: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98 5 50 92 260 र वेबसाइट chitawannationalpark.gov.np।
6: भिसा फ्री, टिकट सहित दुबईमा रोजगारीका लागि सुवर्ण अवसर।
7: दुबईको प्रतिष्ठित कम्पनी इसादाहा कम्पनीबाट हाउसकिपिङ, क्लिनर, महिला पुरुष 50 जना, सेलरी 40,800 भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही असार 28 गते बिहिबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
6: देवान, मेन पावर, नारायणगढ़ लाइन सोक, सम्पर्क 98 5 50 58 369, 98 4 26 43 211 र 98 142 076 04।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले कसुरदार ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारणका लागि आज पेशी तोकेको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले राय म्याजी सहितका प्रतिवादीलाई दोषी ठहर गरेको थियो। नेपालको फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन 2074 अनुसार 3 वर्षभन्दा बढ़ी कैद हुने मुद्दामा कसुर ठहर भएको 30 दिनभित्र सजाय निर्धारणका लागि छुट्टै सुनवाई गर्नुपर्ने हुन्छ। फौजदारी कार्यविधि अनुसार गम्भीर प्रकृतिका मुद्दामा कसुर ठहर भइसकेपछि सजाय निर्धारणका लागि छुट्टै पेशी तोक्नुपर्ने कानूनी प्रावधान बमोजिम अदालतले असार 29 गतेको लागि समय तोकेको हो। यस प्रकरणमा पूर्व उप प्रधानमन्त्री टोप बहादुर रायबाजी, पूर्व सचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्रीका सुरक्षा सल्लाहकार डाक्टर इन्द्रजित राई मुख्य कसुरदार ठहरिएका छन् भने पूर्व गृहमन्त्री बालकृष्ण खाँड र शरणार्थी नेता टेकनाथ रिजाल सहितका व्यक्तिहरू मतियारका रूपमा दोषी ठहर भएका छन्। अदालतले जिल्ला सरकारी वकिल कार्यालय र प्रतिवादीका कानून व्यवसायहरूलाई समेत सोही मितिको जानकारी दिई सजाय पूर्वको प्रतिवेदन र अन्य आवश्यक प्रक्रिया पूरा गर्न आदेश दिएको छ। बाढ़ी पूर्वानुमान महाशाखाले सोमबार बिहान बाढ़ी पूर्वानुमान बुलेटिन जारी गर्दै देशका विभिन्न जिल्लाका ससाना नदीहरूमा आकस्मिक बाढ़ीको जोखिम रहेको जनाएको छ। महाशाखाका अनुसार आज बिहानसम्मको मापन अनुसार देशका प्रमुख नदीहरू कोशी, नारायणी, बागमती, कडाली, महाकाली र यिनका सहायक नदीहरूको भाव सतर्कता तहभन्दा तलै रहेको छ। यसै गरी कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको भाव पनि अहिले सतर्कता तहभन्दा तल नै रेकर्ड गरिएको छ। तीन दिनको जलसतह तथा बाढ़ीको पूर्वानुमान अनुमान गर्दै महाशाखाले आज असार 29 गते काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे पलाञ्चोक र आसपासका जिल्ला भई बहने केही ससाना नदीहरूमा आकस्मिक बाढ़ीको उच्च जोखिमको सम्भावना रहेको औंल्याएको छ। यसै गरी पाँच थर, इलाम, झापा, मोरङ, सप्तरी, सुनसरी, भोजपुर, शंखासभा, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, तनहु, मकवानपुर, बारा, पर्सा लगायतका जिल्लाहरूमा पनि ससाना नदीहरूमा बहाव बढ़ने सम्भावना छ। यी जिल्लाहरूमा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ। जेएनजी अभियन्ता माजिद अन्सारीले आफूलाई किर्तिपुरको होल्डिङ सेन्टरबाट बिना कारण र बिना पुर्जे किन पक्राउ गरिएको भन्दै सरकारसँग प्रश्न गरेका छन्। शनिबार साँझ प्रहरीले उनी सहित अन्य जेएनजी वारलाई पक्राउ गरेको थियो। पक्राउका क्रममा प्रहरीले लछार पसार गर्दा घाइते भएका अन्सारीको हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ। उपचारका क्रममा सोमबार बिहान अन्सारीले आफूलाई पक्राउ गर्नुको कारण र कानूनी हैसियतबारे गृहमन्त्री तथा प्रहरी प्रमुखसँग जवाब मागेका छन्। मलाई अहिलेसम्म मेरो पक्राउको कारण बारे कुनै जानकारी दिएको छैन, न त मलाई कुनै पक्राउ बुझिने देखाइएको छ। मेरो पक्राउको कानूनी हैसियतबारे पनि कुनै स्पष्टता छैन, अन्सारीले भनेका छन्। के गृहमन्त्री वा प्रमुख प्रहरी प्रमुखज्यूले यो कुरा स्पष्ट पार्न सक्नुहुन्छ कि यी सबै गैर कानूनी कारवाहीहरू किन यति लक्षित तरिकाले म विरुद्ध गरियो, उनले प्रश्न गरेका छन्। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
1: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास
2: आईएमई गरौं।
3: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब बाकी खबर। अरनीको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको कोदारी कुइकोमा सड़क फाँसिँदा तातो पानी नाका पुनः ठप्प भएको छ। भोटेको सिकाउपालिका दुई कोदारी कुइकोमा सड़क फाँसिएपछि नेपाल चीन जोड्ने तातो पानी नाका सोमबार पुनः ठप्प भएको हो। इलाका प्रहरी कार्यालय कोदारीका प्रहरी प्रमुख निरीक्षक केशव केसीका अनुसार आइतबार साँझदेखि परेको अविरल वर्षापछि अरनीको राजमार्ग कोदारीको इकोका करिब 2 मिटर सड़क फाँसिएपछि सवारी आवागमन रोकिएको छ। अहिले पनि पानी परिरहेकाले सड़कमा माथिबाट लेदो बगेकाले काम गर्न समस्या भएको छ। सड़क खुलाउन चरीकुट सड़क डिभिजन कार्यालयले सड़क फाँसिएको स्थानमा गिटी र माटो हाले पनि वर्षाले समस्या भएको प्रहरीले जनाएको छ। वर्षाको समयमा गत वर्ष पनि इको पहिरोमा सड़क फाँसिने पहिरो जाने समस्या भएको थियो। केही साना फोरिलवाला सवारी र मोटरसाइकललाई ठेरेर पहिरो कटाइएको प्रहरीले जनाएको छ। सड़क अवरुद्ध भएपछि चीनबाट भसार प्रक्रिया पूरा गर्न नेपालतर्फ आउँदै गरेका र नेपालबाट चीनतर्फ जाने मालवाहक कन्टेनर रोकिएका छन्। मकनपुरको हेटौडा उपमहानगरपालिका 17 करा खोलाको बाढीले एउटा ट्रक बगाएको छ। चालकले पौडिएर ज्यान जोगाएका छन्। हेटौडा उपमहानगरपालिका 17 स्थित शिवन सिमेन्ट उद्योगबाट चुनढुङ्गा अनलोड गरी फर्किरहेको N7K765 नम्बरको 12 चक्के ट्रकलाई सोमबार बिहान 7:45 बजेतिर बाढीले बगाएको हो। खोला तर्न हुम पाइप राखेर बनाइएको कलभर्ट पानीको बाह बढ्नकै ट्रक बगाएको प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिएका छन्। उनका अनुसार ट्रक चालक चितवनको रत्नगर नगरपालिका 13 का 34 वर्षीय दीपक थिङ पौडेर निस्केका छन्। उनको खुट्टामा सामान्य चोट लागेको छ। हेटौडा उपमहानगरपालिका 6 चौघाडा स्थित एक मेडिकलमा उनको उपचार भइरहेको छ। ट्रकलाई खोलाबाट निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकै साथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: चरणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाऊ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374 98510-61-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा। के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुवर, फोन 98042-21343 र 98184-29230।
3: अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
4: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
3: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
5: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
2: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
0: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।

0: 15 दिनमा भिसा ग्यारेन्टी सहित ओमनमा रोजगारीका लागि सुवर्ण अवसर।
1: ओमानको प्रतिष्ठित अल नाभा होल्डिङ LLC कम्पनीमा अफिस बोय 150 जना, स्यालेरी 100, ORM प्लस खाना बस्न फ्री, हाउसकिपिङ क्लिनर 150 जना, स्यालेरी 90, ORM प्लस खाना बस्न सहित माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। कम्पनीबाट उपलब्ध गरिने सेवाहरू: कर्मचारीको छोराको विवाहमा 100 ORM, कर्मचारीको छोरीको विवाहमा 150 ORM, बाल बच्चा छात्रवृत्ति, कर्मचारीको बच्चाले कक्षा 10-12 वा डिग्रीमा 80% भन्दा बढी ल्याएमा 100 ORM, उत्कृष्ट कर्मचारी पुरस्कार 5 ORM र प्रमाण पत्र, करियर वृद्धि र पदोन्नति गर्ने अवसर, प्रत्येक 2 वर्षमा सिनियरिटीको भत्ता, दीर्घ सेवा पुरस्कार र ओमन भरि निशुल्क उपचार सेवा। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस साउन 3 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ।
2: निशुल्क परामर्शका लागि इन्डो अरब मेन पावर नारायणगढ चितवन
1: 056-49-0034,
2: माडी सम्पर्क 98426-43211, 98142-76-04 र 98550-58369।
3: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
4: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
3: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056-490-959, 98550-60-359 र 98550-67-359।
5: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
0: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000।
5: घडेरीका विशेषताहरू:
0: निर्माणाधीन IOS रिसोर्टको छेउमा रहेको, मेन हाइवेबाट 390 मिटर भित्र, हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको, तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने, प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ, नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर, रोजेर र काटेर लिन मिल्ने, बसन्तपुरमा रहेका नापी मालपोत कार्यालयबाट मात्र 300-400 मिटर दूरीमा अवस्थित।
6: जग्गा धनी सिधा सम्पर्क 98-71-88-254 र 98-456-90-042।

0: यस समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6053 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। 34 जिल्लामा बाढीको जोखिम, सावधानी अपनाउन आग्रह। मेची राजमार्ग अवरुद्ध हुँदा पूर्वका 3 जिल्लाको आवागमन प्रभावित। यस वर्ष अहिलेसम्म देशभर 46% मात्रै धान रोपाई सम्पन्न। गण्डकी प्रदेशमा सबैभन्दा बढी, कोशीमा सबैभन्दा कम रोपाई। सुनचाँदीको भाव आज घट्यो, सुन तोलाको 2,85,200 रुपियाँमा कारोबार। अमेरिकाद्वारा इरानमा थप हवाई आक्रमण, हर्मुज जलमार्गमा जहाजको सुरक्षालाई लिएर आक्रमण गरेको भनाई। र ब्रेन्डम म्याकलम इङ्ल्याण्ड टेस्ट टोलीको मुख्य प्रशिक्षकबाट बर्खास्त। नेपाल खबरमा अब पूरा खबर। आज काठमाडौँ, ललितपुर र भक्तपुर सहित विभिन्न 34 जिल्लामा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार काभ्रे, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, संखुवासभा, दोलखा, रामेछाप र सिन्धुलीमा बाढ़ीको जोखिम छ। त्यसैगरी सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोर्खा, लमजुङ, तनहुँ, मकवानपुर, बारा, पर्सा, रौतहट, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा र कैलालीमा पनि बाढ़ीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ। महाशाखाले बाढ़ीको जोखिम रहेका क्षेत्रमा नदी र खोलामा जलसतह बढ्न सक्ने भएकाले बस्तीमा सावधानी अप्नाउन आग्रह गरेको छ। नदी किनार, होचा भूभाग तथा डुबान हुन सक्ने क्षेत्रमा अनावश्यक आवत जावत नगर्न, मौसम तथा बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्न तथा स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न महाशाखाले आग्रह गरेको छ। निरन्तर वर्षा भइरहेकाले साना नदी तथा खोलामा आकस्मिक बहाव बढ्न सक्ने र केही ठाउँमा डुबान तथा कटानको जोखिम हुन सक्ने महाशाखाले चेतावनी दिएको छ। सम्बन्धित जिल्लाका पालिका, सुरक्षा निकाय तथा विपत्त व्यवस्थापन संयन्त्रलाई आवश्यक पूर्व तयारी तथा सम्भावित विपत्का घटनामा तत्काल उद्धार र राहतका लागि तयारी अवस्थामा रहन महाशाखाले अनुरोध गरेको छ। मकवानपुरको हेटौँडा उपमहानगरपालिका 17 हटियामा रहेको कर्रा खोलामा आएको बाढ़ीले खाली ट्रक बगाएको छ। आज बिहान 7:45 शिवम सिमेन्ट फ्याक्ट्री नजिकै रहेको कर्रा खोलाको कलबर्ट पार गर्ने क्रममा पानीको बहाव बढेपछि ट्रक बगाएको हो। प्रहरीका अनुसार सिमेन्ट फ्याक्ट्रीबाट ढुङ्गा अनलोड गरी फर्कदै गरेको NA7K765 नम्बरको 12 चक्के ट्रक खोलाले बगाएको हो। निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै वैकल्पिक सड़क बन्द भएपछि इलाम, पाँचथर र ताप्लेजुङको आवागमन ठप्प भएको छ। यातायात अवरुद्ध भएसँगै यात्रुले शास्ति पाएका छन् भने मालवाहक गाडीको ढुवानी समेत प्रभावित भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मी भण्डारीका अनुसार इलाम नगरपालिका 9 राजदुवालीमा पुरानै पहिरो थप धसिएर सड़क बगेपछि कुनै पनि प्रकारका गाडी चल्न सकेको अवस्था छैन। डिभिजन सड़क कार्यालय इलामका प्रमुख पवन भट्टराईले वर्षा रोकिएका बेला सड़क मर्मतको काम भइरहे पनि लगातारको पानीले भने काम प्रभावित गर्दै आएको छ। लेन्दे खोलामा हिजो बेलुकी पानीको सतह बढ्दै लेदो मिसिएको बाढ़ी आउन थालेपछि पूर्व सावधानी स्वरूप 111 मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द गरिएको छ। रसुवागढी जलविद्युत केन्द्रका प्रमुख सन्तोष अधिकारीका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै हिजो बेलुकीदेखि नै विद्युत उत्पादन रोकिएको हो। खोलाको अवस्था सामान्य रहेमा आजदेखि फेरि विद्युत उत्पादन शुरू हुने उहाँले बताउनुभयो। गएको वर्ष असार 24 गते लेन्दे खोलामा आएको बाढ़ीले आयोजनाको बाँधसहित विभिन्न संरचनामा ठूलो क्षति पुर्याएको थियो, पछि मर्मतपछि सञ्चालनमा ल्याइएको हो। यस वर्ष धान रोपाईको गति गएको वर्षको तुलनामा सुस्त देखिएको छ। गएको शुक्रबार असार 26 गतेसम्म देशभर कुल धान रोपाई 45.81% मात्रै सकिएको छ। कृषि विभागले सार्वजनिक गरेको विवरण अनुसार गएको वर्ष यही अवधिमा देशभर 59.28% रोपाई भएको थियो। गएको वर्षको तुलनामा यस वर्ष झण्डै 13.5% रोपाई कम भएको विभागको तथ्याङ्कले देखाएको छ। कृषि विभागका अनुसार नेपालमा कुल 13,70,062 हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको यसमध्ये 6,27,566 हेक्टर क्षेत्रफलमा मात्रै रोपाई सकिएको छ। प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै रोपाई गण्डकी प्रदेशमा भएको देखिएको छ भने सबैभन्दा कम
कोशी प्रदेशमा भएको कृषि विभागको प्रतिवेदनमा उल्लेख छ। गण्डकी प्रदेशमा 65.9% क्षेत्रफलमा रोपाई सकिएको छ। धानको मुख्य भण्डार मानिने मधेस र कोशी प्रदेशमा भने यसपालि रोपाईको गति निकै ढिला देखिएको र कोशी प्रदेशमा 31.5% क्षेत्रफलमा मात्रै रोपाई सकिएको छ। कोशीमा 2,76,387 हेक्टर खेतीयोग्य जमिन मध्ये 87,033 हेक्टरमा मात्रै रोपाई भएको कृषि विभागले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनचातीको भाव आज घट्यो, बत्ती अवरुद्ध हुने समस्या समाधान गर्न कर्णालीमा यान्त्रिक क्रेन पठाउने तयारी लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz यतिन्जेल हामीले 34 जिल्लामा बाढीको जोखिम सावधानी अपनाउन आग्रह अहिलेसम्म देशभर 46% मात्रै धान रोपाई सम्पन्न लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सुन चाँदीको भाव आज घटेको छ। हप्ताको दोस्रो कारोबार दिन आज सुन 2,800 रुपियाँले घटेर तोलाको 2,85,200 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। घटेर तोलाको 4,475 रुपियाँमा कारोबार भएको थियो। सरकारले कर्णालीमा विद्युत अवरुद्ध हुने समस्या समाधानका लागि यान्त्रिक क्रेन पठाउने भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले त्यहाँ विद्युत आपूर्तिमा भइरहेको अवरोधलाई समाधान गर्न यान्त्रिक क्रेन पठाउने निर्णय गरेको हो। कर्णालीमा लाइन ट्रिपिङका कारण पटक पटक विद्युत अवरुद्ध हुने समस्या र मर्मत कार्यका लागि आवश्यक यान्त्रिक क्रेन पठाउने निर्णय भएको मन्त्रालयले जनाएको छ। सुर्खेत लगायत कर्णाली प्रदेशकामा लाइन ट्रिपिङका कारण पटक पटक विद्युत अवरुद्ध हुँदै आएको छ र यसको समस्या र मर्मत कार्यका लागि आवश्यक यान्त्रिक क्रेनको अभावबारे जानकारी आएपछि संघीय सरकारले यस्तो पहल गरेको हो। रोजगारीको खोजीमा युवा विदेशीने क्रम बढ़िरहेका बेला पर्वतका देवेन्द्र पराजुली भने गाउँमै राम्रो आमदानी गर्दै आउनु भएको छ। बिहादी गाउँपालिका दुईका पराजुलीले गाउँघरमै बसेर उन्नत भैँसी पालन मार्फत वार्षिक 1,00,000 रुपियाँ आमदानी गर्दै आउनु भएको छ। पराजुलीका लागि अहिले भैँसी पालन नै आमदानीको मुख्य स्रोत बनेको छ। स्थानीय जातका 2-3 भैँसीबाट सुरु भएको व्यवसाय अहिले 5 मुरा जातका उन्नत भैँसी सहित 10 भैँसीमा विस्तार भएको छ। उहाँको फार्मबाट दैनिक 80-100 लिटरसम्म दुध उत्पादन हुने गर्छ। उत्पादन भएको दूध स्थानीय बजारसँगै पर्वतको हुवास, गुल्मीको भुर्तीघाट र स्याङ्जाको वालिङसम्म पुग्ने गरेको छ। अब विदेशको खबर। अमेरिकी सेन्ट्रल कमान्डले इरानका विभिन्न सैन्य लक्ष्यहरूमा नयाँ चरणको हवाई आक्रमण सुरु गरेको जनाएको छ। अमेरिकी सेनाका अनुसार यो सैन्य आक्रमण हर्मुज जलमार्ग हुँदै आउजाउट गर्ने व्यावसायिक जहाज र गैर सैनिक नाविकहरूमाथि इरानले आक्रमण गर्न सक्ने क्षमतालाई कमजोर बनाउने उद्देश्यले गरिएको हो। सेन्ट्रल कमान्डले सामाजिक सञ्जाल एक्स मार्फत हिजो बेलुकीदेखि थप हवाई आक्रमण सुरु गरेको जनाएको छ। अमेरिकी सेनाले जारी गरेको विज्ञप्तिमा अन्तर्राष्ट्रिय जल क्षेत्रमा व्यावसायिक जहाजहरूको सुरक्षित र निर्बाध आवागमन सुनिश्चित गर्नु आफ्नो मुख्य उद्देश्य रहेको उल्लेख गरेको छ। अब खेल खबर। इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड ईसीबीले टेस्ट टोलीका मुख्य प्रशिक्षक बेन्डन म्याककलमलाई पदबाट हटाएको छ। कप्तान बेन स्टोक्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास र कप्तानी छाड्ने घोषणा गरेको 2 हप्तापछि आएको यो निर्णयसँगै इङ्ल्यान्डको चर्चित बाजबल युगको पनि अन्त्य भएको छ। न्युजिल्यान्डका पूर्व कप्तान समेत रहेका म्याककलम इङ्ल्यान्डको सीमित ओभर टोलीका मुख्य प्रशिक्षकका रूपमा निरन्तर रहनेछन्। पछिल्ला कमजोर नतिजा र मैदान बाहिर भएका केही विवादास्पद घटनाका कारण टेस्ट टोलीबाट उनलाई हटाइएको भनिएको छ। क्रिकेट निर्देशक रोब की आफ्नो पदमै रहनेछन्। पुरुष टोलीको समग्र अवस्थाको समीक्षा गरेपछि ईसीबीले म्याककलमलाई टेस्ट टोलीबाट हटाउने निर्णय गरेको खबरमा उल्लेख छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। 34 जिल्लामा बाढीको जोखिम सावधानी अप्नाउन आग्रह। पहिरोका कारण मेची राजमार्ग अवरुद्ध हुँदा पूर्वका 3 जिल्लाको आवागमन प्रभावित। यस वर्ष देशभर अहिलेसम्म 46% मात्रै धान रोपाई सम्पन्न। गण्डकी प्रदेशमा सबैभन्दा बढी, कोशीमा सबैभन्दा कम रोपाई। सुन चाँदीको भाव आज घट्यो। सुन तोलाको 2,85,200 रुपियाँमा कारोबार। अमेरिकाद्वारा इरानमा थप हवाई आक्रमण। हर्मुज जलमार्गमा जहाजको सुरक्षालाई लिएर आक्रमण गरेको भनाई। र ब्रेन्डम म्याककलम इङ्ल्यान्ड टेस्ट टोलीको मुख्य प्रशिक्षकबाट बर्खास्त। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाऊ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
3: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
2: कहाँ गएर के सिप सिकौ भन त अब।
3: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
0: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangad Phone 056-490-374-98510-61-356
2: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
4: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
3: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
4: माडी नगरपालिका, बसन्तपुर, चितवन।

0: भावली मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: तपाईँ उत्कृष्ट तपाईँको विचारलाई तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाटै
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेट अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453872 र 9605068852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल्छ
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9842508240 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइनलाई

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। सरकारले आर्थिक क्षेत्रसँग सम्बन्धित चारवटा ऐन र एक नियमावली खारेज गर्ने गरी प्रतिनिधि सभामा विधेयक दर्ता गराएको छ। कानूनी जटिलता र दोहोरोपना हटाउँदै सार्वजनिक सेवा प्रभावलाई प्रभावकारी बनाउन अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्न बनेको विधेयक 2083 दर्ता गरिएको हो। विधेयकमा प्रादेशिक विकास योजनाहरू ऐन 2013, नेपाली मुद्राको चलन चल्ती बढाउने ऐन 2014, आय टिकट दस्तुर ऐन 2019 र वित्तीय मध्यस्थ को काम गर्ने संस्था सम्बन्धी ऐन 2055 खारेज गर्ने प्रस्ताव गरिएको छ। यस्तै मूल्य अभिवृद्धि कर, आयकर र भन्सार ऐनमा संशोधनको व्यवस्था पनि गरिएको छ। राष्ट्रिय योजना आयोगले मुलुकको आगामी 25 वर्षको दीर्घकालीन विकासका लागि भिजन 2050 निर्माणको प्रक्रिया अघि बढाएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले 16 योजनाको मध्यावधि समीक्षासँगै नागरिक र विज्ञहरूसँग संवाद गरेर यो नयाँ नीति बनाउन लागिएको जानकारी गराउनुभयो। बैठकमा आयोगका सचिव रविलाल पन्थले आयोगसँग अनुगमनपछिको सिफारिस कार्यान्वयन गराउने वा कारवाही गर्ने कानूनी अधिकार नहुँदा राष्ट्रिय गौरवका आयोजनाका समस्या सुधार्न चुनौती थपिएको बताउनुभयो। आयोगले अब 50 करोड रुपियाँ भन्दा माथिका आयोजनालाई प्रोजेक्ट पाइपलाइनमा राखेर प्राथमिकता निर्धारण गर्ने नयाँ पद्धति पनि सुरु गरेको छ। यस्तै उपाध्यक्ष डाक्टर भट्टले बैंक प्रणालीमा रहेको 12 खर्ब रुपियाँ भन्दा बढीको अधिक तरलता र विदेशी विनिमय संचितलाई विकास निर्माणमा लगाउनु पर्नेमा जोड दिनुभएको छ। नेपाल शिक्षक महासंघले आन्दोलनको तयारी थालेको छ। गत असार 25 गते पारित भएको शिक्षा नियमावलीको 10 संशोधनले आम शिक्षक तथा विद्यालय कर्मचारीहरूको माग सम्बोधन गर्न नसकेको भन्दै महासंघले आन्दोलन गर्न लागेको हो। महासंघका केन्द्रीय अध्यक्ष लक्ष्मी किशोर सुवेदीले संशोधित नियमावलीले राहत, बाल विकास करार र निजी विद्यालयमा कार्यरत करिब 1,00,000 स्थायी शिक्षक तथा कर्मचारीको समस्यालाई उपेक्षा गरेको बताउनु भएको छ। मा शिक्षक सरुवामा 3 वर्ष प्रतिबन्ध लगाइएको छ। प्रधानाध्यापक पदलाई कमजोर बनाइएको र शिक्षकहरूको वृत्ति विकासका लागि विशिष्ट श्रेणी सहित 4 श्रेणी कायम गर्ने मागलाई व्यवस्था गरिएको महासंघको आरोप छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: खाए को पैसा सीधे खल्ती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
0: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास
0: आईएमई गरौं
2: आईएमई गरौं
3: कृषि विकास बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरुरी सूचना यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छुटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ कृषि विकास बैंक लिमिटेड मुख्य कार्यालय रामशाह पथ काठमाडौँ

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाकी खबर। विराटनगर स्थित कोशी अस्पताल को स्वामित्वमा रहेको जग्गामा बनाइएका अवैध संरचना भत्काउन थालिएको छ। अस्पताल चोक र देवखोटा चोक क्षेत्रमा आज बिहानैदेखि डोजर चलाएर संरचना भत्काउन शुरू गरिएको हो। सम्भावित अवरोध रोक्न त्यहाँ ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। अस्पतालको जग्गामा नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले स्थायी भवन बनाएर सटरहरू भाडामा लगाएका थिए। गत असार 21 गते गृहमन्त्री र स्वास्थ्य मन्त्रीले स्थलगत अनुगमन गरी सो जग्गा खाली गराउन निर्देशन दिएसँगै अस्पताल प्रशासनले 7 दिने सूचना जारी गरेको थियो। को वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ। जैमिनी नगरपालिका 8 बेल बगरमा आज बिहान लेदो सहितको पहिरो खसेपछि सड़क पूर्ण रूपमा बन्द भएको हो। सड़क बन्द हुँदा बागलुङको दक्षिण क्षेत्रमा चल्ने यातायात ठप्प भएको छ भने वैकल्पिक सड़क नहुँदा यात्रुहरू बीच बाटोमै रोकिएका छन्। प्रहरीका अनुसार अहिले सड़क खुलाउने प्रयास भइरहेको छ। जल तथा मौसम विज्ञान विभागले आगामी 3 दिनसम्म मुलुकका विभिन्न जिल्लाका साना नदीहरूमा आकस्मिक बाढ़ी आउन सक्ने चेतावनी दिएको छ। भक्तपुर, काठमाडौँ, ललितपुर र काभ्रे फ्लान्चोक सहित देशका 30 भन्दा बढी जिल्लाका साना नदीमा बाढ़ीको उच्च जोखिम रहेको विभागका बाढ़ीवेद विनोद पराजुलीले जानकारी दिनुभयो। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। हवस् त, यसका साथै अहिलेलाई नेपाली खबर यति नै। दिउँसो 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: सो लाभली मलाई त अहिलै डोली चढिहालौँ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै किर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घर गोठ निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: तपाईँ उत्कृष्ट तपाईँको विचारलाई तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाटै
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेट अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453872852 र 9605068852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल्छ
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9842508840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
11: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइनलाई

0: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
1: वन्य जन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
0: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ।
1: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
0: सानो लापरवाहीले वन डडेलोको कारण वन वन्य जन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौं।
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98550 92 260 र वेबसाइट चितवन नेशनल पार्क.gov.np।
2: भिसा फ्री टिकट सहित दुबईमा रोजगारीका लागि सुवर्ण अवसर।
1: दुबईको प्रतिष्ठित कम्पनी इसादाहा कम्पनीबाट हाउसकिपिङ, क्लिनर, महिला पुरुष 50 जना, सेलरी 40,800 भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही असार 28 गते बिहिबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
2: देवान, मेन पावर, नारायणगढ, लाइन सोक, सम्पर्क 98550 58 369, 98426 43 211 र 98142 076 04।
3: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्तव्यस्त। म पनि अब विदेशतिर जाने त होला नि।
0: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
3: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
0: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
4: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 056553 6953, 98550 77061 र 98550 77053।

नेपाली रेडियो नेटवर्कको दिउँसो 2 बजेको नेपाली खबरमा उषाकिरणको नमस्कार। रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा शुरू भएसँगै बीपी राजमार्गमा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै सवारी आवागमन अस्थायी रूपमा होल्ड गरिएको छ। रोशी खोलाको जलाधार क्षेत्रमा भइरहेको वर्षाका कारण सम्भावित जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गमा सवारी आवागमन अर्को सूचना नभएसम्मका लागि होल्ड गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोकका प्रमुख रविन कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार सड़क मार्ग सुरक्षित रहेको पुष्टि भएपछि अर्को सूचना जारी गरी आवागमन पुनः सञ्चालन गरिएको जानकारी गराइनेछ। प्रहरीले यात्रु तथा सवारी साधनलाई अनावश्यक यात्रा नगर्न सतर्क रहन र अध्यावधिक जानकारीका लागि प्रहरीको आपतकालीन नम्बर 100 ट्राफिक प्रहरीको नम्बर 103 सम्पर्क गर्न अनुरोध गरेको छ। राष्ट्रिय योजना आयोगले हाल कायम रहेका 27 राष्ट्रिय गौरवका आयोजनाको संख्या घटाएर बढ़ीमा 10 मात्र सीमित गर्न सुझाव दिएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा आयोगका सदस्य सचिव रविलाल पन्तले गौरवका आयोजनाकामा स्पष्ट कानूनी व्यवस्था नहुँदा जग्गा प्राप्तिमा ढिलाइ र निर्माण सामग्रीको अभावका कारण प्रगति हुन नसकेको बताउनुभयो। आयोगले 50% भन्दा बढ़ी काम भइसकेका आयोजनालाई 2 सक्ने र कमजोर आयोजनाहरूलाई सूचीबाट हटाउने रणनीति प्रस्ताव गरेको छ। यस्तै आयोगले मुलुकको आगामी 25 दीर्घकालीन विकासका लागि भिजन 2050 अवधारणामा काम शुरू गरेको छ। नेपाल शिक्षक महासंघले आन्दोलनको तयारी गरेको छ। गत असार 25 पारित भएको शिक्षा नियमावलीको 10 संशोधनले आम शिक्षक तथा विद्यालय कर्मचारीको माग सम्बोधन गर्न नसकेको भन्दै महासंघले आन्दोलन गर्न लागेको हो। महासंघका केन्द्र अध्यक्ष लक्ष्मी किशोर सुवेदीले संशोधित नियमावलीले राहत बाल विकास करार र निजी विद्यालयमा कार्यरत करिब 1,00,000 अस्थायी शिक्षक तथा कर्मचारीको समस्यालाई उपेक्षा गरेको बताउनु भएको हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: एको पैसा सीधे खल्ती वॉलेट मा
1: नेपाल को कुने पनि बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
0: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास
0: आईएमई गरौं
2: आईएमई गरौं आईएमई गरौं
3: यो हो नेपाली रेडियो
4: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
5: अब बाकी खबर निरन्तर

भएको वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ। जैमिनी नगरपालिका 8 बेलबगरमा आज बिहान लेदोसहित पहिरो खसेपछि सड़क पूर्ण रूपमा बन्द भएको हो। सड़क बन्द हुँदा बागलुङको दक्षिण क्षेत्रमा चल्ने यातायात ठप्प भएको छ भने वैकल्पिक सड़क नहुँदा यात्रुहरू बीच बाटोमै रोकिएका छन्। विराटनगर स्थित कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गा मा बनाइएका अवैध संरचना भत्काउन थालिएको छ। अस्पताल चोक र देवकोटा चोक क्षेत्रमा आज बिहानैदेखि डोजर चलाएर संरचना भत्काउन शुरू गरिएको हो। सम्भावित अवरोध रोक्न त्यहाँ ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी भएका 51 दुई पाङ्रे सवारी साधन फेला पारेर सम्बन्धित दलीलाई बुझाएको छ। कार्यालयमा आज आयोजित कार्यक्रममा ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले पछिल्लो एक महिनामा फेला परेका 35 मोटरसाइकल र 16 स्कुटर धनीलाई हस्तान्तरण गर्नुभएको हो। यसका साथै काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अहिले 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

अनुहार भरे कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुख अति फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: 15 दिनमा भिसा ग्यारेन्टी सहित ओमनमा रोजगारीका लागि सुवर्ण अवसर
2: ओमानको प्रतिष्ठित अल नाभा होल्डिङ एलएलसी कम्पनीमा अफिस बोय 150 जना स्यालेरी 100 ओआरएम प्लस खाना बस्न फ्री हाउसकिपिङ क्लिनर 150 जना स्यालेरी 90 ओआरएम प्लस खाना बस्न सहित माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला कम्पनीबाट उपलब्ध गरिने सेवाहरू कर्मचारीको छोराको विवाहमा 100 ओआरएम कर्मचारीको छोरीको विवाहमा 150 ओआरएम बाल बच्चा छात्रवृत्ति कर्मचारीको बच्चाले कक्षा 10-12 डिग्रीमा 80% भन्दा बढी ल्याएमा 100 ओआरएम उत्कृष्ट कर्मचारी पुरस्कार 5 ओआरएम र प्रमाण पत्र करियर वृद्धि र पदोन्नति गर्ने अवसर प्रत्येक 2 वर्षमा सिनियरिटीको भत्ता दीर्घ सेवा पुरस्कार र ओमन भरि निशुल्क उपचार सेवा फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस साउन 3 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ
3: निशुल्क परामर्शका लागि इन्डो अरब मेन पावर नारायणगढ चितवन
4: 056-49-00-34
3: माडी सम्पर्क 98-426-43-211 98-142-76-04 र 98-550-58-369
5: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने रगत आउने दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने फुट्ने पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा
6: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म
5: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका

0: सेन्टरबाट माडीमै पायल फिस्टुलाको ग्यारेन्टेड उपचार।
1: सम्पर्क 98 4 51 31 034 र 97 4 43 43 915।
2: रानी म्युजिक सोलुसन प्रस्तुत गर्दछ

0: हेलो आयन, के छ
1: के हो यार सम्राट? यहाँ खाडीमा गर्मी छ के छ? अरे माडीतिर हाम्रो नेपालमा?
0: हजुर, माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
1: भिडियो अन गर न यार।
0: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
1: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
2: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0556 10 40 र 9852028 40, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
3: सम्बन्ध सधैँभरिलाई साथमै राखौं। टेकमाइन्डलाई
2: सार्वजनिक सुनवाईमा निमन्त्रणा सम्बन्धी माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको जरुरी सूचना।
4: माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको आयोजना तथा स्वदेश एफएमको सहजीकरणमा आर्थिक वर्ष 2082-83 वार्षिक एवं तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनवाई कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना गरिएकोमा यस नगरपालिकाभित्रका राजनीतिक दलका प्रतिनिधिहरू, क्रियाशील संघ संस्था तथा समितिहरू, सरकारी तथा गैर सरकारी कार्यालयहरू, बैङ्क, सहकारी लघुवित्त लगायतका वित्तीय संस्थाहरू, स्वास्थ्य संस्था, शिक्षण संस्था, नगरपालिकाका विकास निर्माण एवं दैनिक कार्य सम्पादन तथा गतिविधिहरूमा चासो र सरोकार राख्ने सबै समितिका प्रतिनिधिहरू, टोल विकास संस्था, उपभोक्ता समिति, संचारकर्मी, पत्रकार, बुद्धिजीवी, नागरिक समाज, सुरक्षा निकायका प्रतिनिधि, आम नागरिक, सरोकारवाला निकाय लगायत सम्पूर्ण नगरवासीमा कार्यक्रममा सहभागिताको निम्ति हार्दिक निमन्त्रणा गर्दछौ।
2: मिति यही असार 32 गते बिहिबार, चालु आर्थिक वर्षको अन्तिम दिन। स्थान माडी नगरपालिका नगर कार्यपालिका प्राङ्गण बसन्तपुर चितवन र समय बिहान 10 बजेदेखि।
5: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
6: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्यादभित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोजभित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
5: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556-90-959, 98-550-60-359 र 98-550-67-359।
7: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
2: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000।
7: घडेरीका विशेषताहरू:
2: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको, मेन हाइवेबाट 390 मिटर भित्र, हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको, तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने, प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ, नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर, रोजेर र काटेर लिन मिल्ने, बसन्तपुरमा रहेका नापी, मालपोत र कार्यालयबाट मात्रै 300-400 मिटर दूरीमा अवस्थित।
8: जग्गा धनी सिधा सम्पर्क 98-71-88-254 र 98-456-90-042।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। लगातारको वर्षापछि बीपी राजमार्गको काभ्रे खण्डमा गाडी चलाउन रोक। कोशी नदीमा पानीको बहावले खतराको तह पार गर्यो। आउँदो 3 दिनसम्म देशका विभिन्न साना नदीमा आकस्मिक बाढीको जोखिम। नयाँ प्रणाली मार्फत राहदानी दिन सुरु। झण्डै 1 करोड नागरिकको विवरण सुरक्षित स्थानान्तरण गरेको विभागको भनाई। राष्ट्रिय गौरवका आयोजना 10 वटामा सीमित गर्न योजना आयोगको सुझाव। जग्गा प्राप्ति, रूख कटानी, मुआवजा निर्धारण र निर्माण सामग्रीको अभाव मुख्य समस्या। भारतीय वैज्ञानिकद्वारा मानव मस्तिष्कको सबैभन्दा विस्तृत नक्सा तयार। स्नायु सम्बन्धी रोगहरू बुझ्न मदत गर्ने। र विश्वकपमा टोलीको संख्या 64 पुर्याउने सम्भावनाबारे छलफल हुने फिफा अध्यक्षको भनाई। नेपाल खबरमा अब पूरा खबर। जिल्ला प्रहरी कार्यालय काभ्रेले बीपी राजमार्गको काभ्रे खण्डमा गाडी आवागमन रोकेको छ। रुसी खोलाको जलाधार क्षेत्रमा वर्षा भइरहेकोले बीपी राजमार्गमा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै गाडी आवागमन स्थायी रूपमा होल्ड गरेको प्रहरीको सूचनामा भनिएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रबिन कार्केका अनुसार सड़क मार्ग सुरक्षित रहेको पुष्टि भएपछि अर्को सूचना निकालेर गाडी आवागमन पुनः सञ्चालन गरेको जानकारी गराइनेछ। यसैबीच कोशी नदीमा पानीको बहावले खतराको तह पार गरेको छ। बिहान 6 बजेतिर 1,31,200 क्युसेक मापन गरेको पानीको बहाव दिउँसो 1,58,000 क्युसेक नआएको छ। अहिले कोशी ब्यारेजका 56 मध्ये 18 वटा ढोका खुल्ला गरिएको छ। खतराको संकेत स्वरूप रातो झण्डा र रातो बत्ती बालिएको छ। यसैबीच जल तथा मौसम विज्ञान विभागले आउँदो 3 दिनसम्म 34 वटा जिल्लाका साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान गरेको छ। नदी तथा खोला आसपास बसोबास गर्नेलाई सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ। अहिले बागमती र गण्डकी प्रदेशका थोरै ठाउँ तथा बाँकी प्रदेश 2 ठाउँमा पानी परिरहेको छ। राहदानी विभागले नयाँ प्रणाली मार्फत सेवा प्रवाह शुरू गरेको छ। विभागले विज्ञप्ति निकालेर काठमाडौँको त्रिपुरेश्वरमा रहेको विभागको कार्यालयमै पासपोर्ट छापेर सेवा प्रवाह थालेको जनाएको छ। विभागका अनुसार केही सेवाग्राहीले आज नयाँ प्रक्रियाबाट छापिएको राहदानी लिइसकेका छन्। नयाँ प्रणालीको स्थिरीकरणको अवधि 3 महिनासम्म रहने भएकाले केही समय सामान्य प्राविधिक समस्या आउन सक्ने भए पनि राहदानी सेवा सहज, नियमित र सुचारू रहने अपेक्षा गरेको विभागको भनाइ छ। विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेसन सफलतापूर्वक सम्पन्न गरी नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणाली मार्फत सेवा सञ्चालनमा ल्याएको जनाएको छ। विभागका अनुसार झण्डै 1 करोड नेपाली नागरिकका राहदानी सम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको छ। नयाँ प्रणालीको शुरूवाती चरणमा राहदानी अत्यावश्यक भएका सेवाग्राहीलाई मात्र आवेदन दिन विभागले अनुरोध गरेको छ। राष्ट्रिय योजना आयोगले राष्ट्रिय गौरवका आयोजनाहरूको संख्या घटाएर बढीमा 10 वटामा सीमित गर्नुपर्ने सुझाव दिएको छ। अर्थ समितिको बैठकमा आयोगका सदस्य सचिव रविलाल पन्थले गौरवका आयोजनामा देखिएका नीतिगत, कानूनी र व्यवहारिक जटिलता औल्याउँदै पुनरावलोकन गर्न सुझाव दिनुभएको हो। अहिले सूचीमा रहेका 27 आयोजनामध्ये 10 वटा मात्र राखी बाँकीलाई रूपान्तरणकारी वा प्राथमिकता प्राप्त आयोजनामा वर्गीकरण गर्न आयोगले सिफारिस गरेको छ। आयोजना ढिलाइको मुख्य कारणका रूपमा जग्गा प्राप्ति, रोग कटानी, मुआवजा निर्धारण, निर्माण सामग्रीको अभाव र निर्माण व्यवसायको कमजोर कार्यक्षमतालाई आयोगले देखाएको छ। 50% भन्दा बढी प्रगति भएका आयोजनालाई पर्याप्त बजेट दिई 2 वर्षभित्र सम्पन्न गर्न र कम प्रगति भएको पुनरावलोकन गर्न आयोगको सुझाव छ। निर्माण सामग्री व्यवस्थापनका लागि छुट्टै कानून बनाउनु पर्ने र 1 ठेकेदारले एउटै आयोजनाको 1 भन्दा बढी प्याकेज पाउन नहुने व्यवस्था गर्नुपर्ने सदस्य सचिव पन्थको भनाइ छ। सार्वजनिक खरिद, वन तथा वातावरण सम्बन्धी कानून बीच सामञ्जस्यता कायम गर्न कानूनी संशोधन आवश्यक रहेको पनि सुझाव छ। दिगो विकास लक्ष्य प्राप्तिका लागि 30 खर्ब रुपियाँ आवश्यक पर्नेमा अहिले 23 खर्बको हाराहारीमा मात्र स्रोत व्यवस्थापन भइरहेको सदस्य सचिव पन्थले बताउनुभयो। कान्तिपुर पब्लिकेशन अनलाइन खबर र हिमालय टेलिभिजनका कार्यालयको प्रवेशद्वारमा अवरोध हुने गरी पार्किङ गरेका गाडी प्रहरीले क्रेन लगाएर हटाएको छ। बिहान 8 बजे अघि नै कार्यालयको आवाज जावत रोकिने गरी विभिषे अवस्थामा छाडेका ती शंकास्पद गाडीलाई प्रहरीले व्हील लक गर्नुका साथै क्रेन लगाएर त्यहाँबाट हटाएको हो। यसैबीच पत्रकारलाई सञ्चार कर्ममा जान अवरोध पुर्याएको भन्दै नेपाल पत्रकार महासंघले घटनाको विरोध गरेको छ। महासंघले विज्ञप्ति निकालेर पत्रकारलाई अवरोध र आतंक सृजना गर्न खोजेको भन्दै चार गृहको सुरक्षा गर्न सरकारसँग माग गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। झापामा प्रहरीले खरबुजाको 39 क्विन्टल बिउ बरामद गरेको छ। भद्रपुर नगरपालिका वडा नम्बर 3 ज्ञानी चोकमा रहेको भीमलाल सुवेदीको घरमा लुकाएर राखेको बिउ बरामद गरेको प्रहरी नायब उपरीक्षक रञ्जन वावालले जानकारी दिनुभयो। उहाँका अनुसार गोप्य सूचनाका आधारमा प्रहरीले हिजो बेलुका छापा मारेको हो। 94 वटा बोरामा 3,920 किलो बरामद गरेर भद्रपुर भन्सारकारले झापामा पठाएको उहाँले जानकारी दिनुभयो। प्रहरीका अनुसार भन्सा छोडेर नेपाल भित्राएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बरामद गरेको बिउको बजार मूल्य प्रति किलो झण्डै 1,600 रुपियाँसम्म पर्ने अनुमान छ। खरबुजाको बिउ बरामद गर्न जिल्ला प्रहरी प्रमुख एसपी वसुन्धरा खड्काको नेतृत्वमा 55 जना प्रहरी परिचालन गरिएको थियो। अब विदेशको खबर। भारतका वैज्ञानिकहरूले मानव मस्तिष्कको सबैभन्दा जटिल भाग ब्रेन स्टेमको अहिलेसम्मकै सबैभन्दा विस्तृत त्रिआयामिक नक्सा तयार पारेका छन्। मद्रासमा रहेको सुधा गोपाल कृष्ण ब्रेन सेन्टरका वैज्ञानिकहरूले एन्कर नामको यो नक्सा कोषीय स्तरसम्म पुर्याएका हुन्। 500 भन्दा बढी तन्तु नमुनाका आधारमा तयार यो नक्सामा 200 भन्दा बढी स्नायुको समूह र स्नायु मार्गहरू पहिचान गरेको छ, जसले एमआरआईमा देखिने सम्पूर्ण मस्तिष्कदेखि एउटा एउटा स्नायु कोषसम्म हेर्न सकिने बनाएको प्रतिवेदनलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ। यो उपलब्धि विज्ञानका लागि ठूलो फड्को मानिएको छ। ब्रेन स्टेमले सास फेर्ने, मुटु धड्कने, निन्द्रा र चेतनालाई नियन्त्रण गर्छ। यसको संरचना अत्यन्त घना भएकाले यसलाई विस्तृत रूपमा नक्साङ्कन गर्न सधैँ चुनौतीपूर्ण रहँदै आएको थियो। विज्ञहरूको अनुसार यो नक्साले पार्किन्सन, स्ट्रोक र अल्जाइमर्स लगायतका स्नायु सम्बन्धी रोगहरू बुझ्न मद्दत गर्नेछ। साथै शल्य चिकित्सकलाई ब्रेन स्टेममा शल्यक्रिया गर्दा थप सुरक्षित बनाउन पनि यसले सहयोग पुर्याउने विश्वास गरिएको छ। अब खेल खबर। विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले 2030 विश्वकपमा सहभागी टोलीको संख्या 64 पुर्याउने सम्भावनाबारे छलफल हुने बताउनु भएको छ। स्विस सञ्चार माध्यम ब्लू बिनसँगको अन्तर्वार्तामा फिफा अध्यक्षले थप 16 टोली थपेर 48 64 पुर्याउने सम्भावनाबारे अहिले चलिरहेको विश्वकप समाप्त भएपछि सम्बन्धित समितिहरूमा अध्ययन र छलफल हुने बताउनुभयो। उहाँका अनुसार विश्वकप आयोजना गर्दा युरोप र दक्षिण अमेरिकालाई मात्र नभई सम्पूर्ण विश्वलाई ध्यानमा राख्नु पर्छ। पर्छ। हरेक देशले विश्वकपमा खेल्ने सपना देख्न पाउनु पर्ने इन्फान्टिनोको भनाइ छ। सन् 1998 देखि 2022 विश्वकपमा 32 टोली सहभागी रहँदै आएका थिए। अहिले चलिरहेको 23 संस्करणको विश्वकपमा पहिलो पटक 48 टोली सहभागी छन्। यद्यपि विश्वकपमा 64 टोली सहभागी हुने प्रस्ताव प्रति सबै पक्ष सहमत भने छैनन्। युरोपेली फुटबल महासंघ UEFA, एसियाली फुटबल महासंघ AFC, उत्तर तथा मध्य अमेरिकी फुटबल महासंघ CONCACAFले यो प्रस्ताव उपयुक्त नहुने बताएका छन्। सन् 2030 विश्वकप सामान्यतया स्पेन, पोर्चुगल र मस्को संयुक्त रूपमा आयोजना गर्नेछन् भने प्रतियोगिताको 100 वर्ष मनाउनका लागि उद्घाटनका 3 खेल अर्जेन्टिना, उरुग्वे र पाराग्वेमा आयोजना हुनेछन्। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। लगातारको वर्षापछि बिपी राजमार्गको काभ्रे खण्डमा गाडी चलाउन रोक, कोशी नदीमा पानीको बहावले खतराको तह पार गर्यो। आउँदो 3 दिनसम्म देशका विभिन्न साना नदीमा आकस्मिक बाढीको जोखिम। नयाँ प्रणाली मार्फत राहदानी दिन सुरु, झण्डै 1 करोड नागरिकको विवरण सुरक्षित स्थानान्तरण गरेको विभागको भनाई। राष्ट्रिय गौरवका आयोजना 10 वटामा सीमित गर्न योजना आयोगको सुझाव। जग्गा प्राप्ति, रुख कटानी, मुआवजा निर्धारण र निर्माण सामग्रीको अभाव मुख्य समस्या। भारतीय वैज्ञानिकद्वारा मानव मस्तिष्कको सबैभन्दा विस्तृत नक्सा तयार, स्नायु सम्बन्धी रोगहरू बुझ्न मदत गर्ने। र विश्वकपमा टोलीको संख्या 64 पुर्याउने सम्भावनाबारे छलफल हुने फिफा अध्यक्षको भनाई।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: साली नदीको शिर,
8: मणिचूडको काख,
7: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
8: शान्ति र आनन्दको अनुभूति,
7: भीडभाडबाट टाढा,
8: सहरबाट नजिकै।
7: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
8: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
9: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841924181। वेबसाइट झुले.com.nt।
10: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
11: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
12: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ। फोन नम्बर 44282042, 44282042।
13: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। प्रसिद्ध केदारनाथको शिर मानिने भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा 1 महिने श्रावणी मेलाको तयारी पूरा भएको छ। श्री विनायक नगरपालिका नम्बर 8 सिपाडोलमा रहेको डोलेश्वरमा 38 दिनसम्म चल्ने श्रावणी मेलाको सम्पूर्ण तयारी पूरा भएको महादेव मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिनुभयो। मेला अवधिभर 3 लाखजनाभन्दा धेरै भक्तजन पुग्ने अनुमान छ। मेलामा पुग्ने दर्शनार्थीको स्वास्थ्यलाई ध्यानमा राखी मन्दिर परिसरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ। मेलालाई व्यवस्थित र सुरक्षित बनाउन CCTV क्यामेरा जडान, लाइन व्यवस्थापनका लागि स्वयंसेवक परिचालन, गाडी व्यवस्थापनलाई विशेष प्राथमिकतामा राखेको वडा अध्यक्ष बस्नेतले बताउनु भयो। केही वर्ष यता डोलेश्वर महादेव मन्दिरमा भारतीय पर्यटकको आवागमन वृद्धि भएसँगै मन्दिर र श्रावणी मेलाको धार्मिक महत्वबारे अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चा हुन थालेको छ। मेलामा हरेक सोमबार र शनिबार धार्मिक गुरूबाट प्रवचन तथा दैनिक रूपमा भजन कीर्तन हुनेछ। काठमाडौँ उपत्यकाका विभिन्न ठाउँ र मितिमा चोरी भएका 51 दुई पाङ्रे गाडी फेला पारी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सुरेश प्रसाद काफ्लेले 36 मोटरसाइकल र 15 स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभयो। एसपी काफ्लेले एक महिनाको अवधिमा 51 दुई पाङ्रे गाडी फेला पारेको बताउनु भयो। उहाँका अनुसार विशेष अभियान सुरु गरेर चोरी भएका मोटरसाइकल र स्कुटरको खोजी तीव्र बनाइएको छ। यातायात व्यवस्था विभागले ट्राफिक जरिवाना र नक्कली लोगो सहितको पर्चा छापेर सामाजिक सञ्जालमा अपवाह फैलाएको पाएको बताएको छ। विभागले विज्ञप्ति निकालेर हुँदै नभएको मोटर यातायात तथा ट्राफिक नियमावली 2074 बमोजिमको ट्राफिक दर रेट हेडिङ गरी विभागको नामबाट जारी भएको भनिएको ट्राफिक जरिवाना सम्बन्धी पर्चा सामाजिक सञ्जालमा फैलिएको भन्दै त्यो सत्य नभएको बताएको हो। फेक सामग्रीको तथ्य प्रमाण र आधारहरूको परीक्षण नगरी लाइक सेयर तथा प्रचार नगर्न विभागले आम नागरिक र सम्बन्धितहरूमा अनुरोध गरेको छ। साथै विद्युतीय कारोबार ऐन 2063 प्रतिलिपि अधिकार ऐन 2059 लगायतका प्रचलित कानुनी व्यवस्थाहरू विपरीतका गतिविधि दण्डनीय हुने स्मरण गर्दै विभागले सचेत गराएको छ। र अनलाइन ठगी तथा क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोगमा 5 प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरीको राम गोपालपुर नगरपालिका 9 सुभाष कुमार मण्डल तथा बंगलादेशी नागरिकहरू रहेका छन्। साइबर ब्युरोबाट खटेको टोलीले उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणबाट बंगलादेशतर्फ प्रस्थान गर्ने क्रममा पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले सामाजिक सञ्जाल फेसबुकमा आकर्षक रोजगारी सम्बन्धी विज्ञापन प्रकाशित गरी कतारमा रहेको कम्पनीमा अन्तर्वार्ता बिना नै प्रत्यक्ष रोजगारी प्राप्त गर्न सकिने भन्ने भ्रामक तथा प्रलोभनपूर्ण प्रचार मार्फत सेवाग्राहीलाई शंकास्पद मोबाइल एप डाउनलोड गर्न लगाई विद्युतीय माध्यमबाट बैंक खातामा रहेको रकम अनधिकृत रूपमा अन्य खाताहरूमा स्थानान्तरण गरी ठगी गरेको खुलेको छ। साथै अनुसन्धानका क्रममा उनीहरूले अनलाइन ठगी र अवैधानिक विनाश मार्फत क्रिप्टो यूएसडीटी कारोबार समेत गर्ने गरेको खुलेको छ। दिउँसो 3 राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। लगातारको वर्षापछि बिपी राजमार्गको काभ्रे खण्डमा गाडी चलाउन रोक। कोशी नदीमा पानीको बहावले खतराको तह पार गर्यो। आउँदो 3 देशका विभिन्न साना नदीमा आकस्मिक बाढीको जोखिम। भक्तपुरको डोलेश्वरमा श्रावणी मेलाको तयारी पूरा। 3 भक्तजन पुग्ने अनुमान। र चोरी भएको 51 मोटरसाइकल र स्कुटर फेला पारी सम्बन्धित भनीलाई हस्तान्तरण। अहिलेलाई 4 भन्ज्याङ भित्रका खबर यति नै। बेलुका 6 नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: Sodai Nispaksha.
1: Swadesh FM 93.2 MHz.

0: Sodai Nispoksha.
1: Suodis FM, Tirana Pithuplo, 2 MHz.

0: भनाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5359 53 98 550 77 061 र 98 550 77 053
1: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4394 443 4395 580 र 98 550 26 440
2: It's 5 o'clock. अहिले 5 बजे को साम.
3: Radio NRN 99.1. समय को ख्याल रखो. 5 बजे.

नेपाली रेडियो नेटवर्कको साँझ 5 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। कालीकोटमा पहिरोले पानी घट्ट पुरिदा दुईजनाको मृत्यु भएको छ। सान्नी त्रिवेणी गाउँपालिका छ काफ्री खोलामा घट्ट माथिबाट आएको पहिरोले पुरिदा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा सो स्थानको धामी गाउँ बस्ने अन्दाजी 46 वर्षीय मन्दिर सावत र 76 वर्षीय लालबहादुर सावत छन्। उनीहरू बिहान काफ्री खोला स्थित पानी

घट्टमा अन्न पिस्न गएका थिए। घट्टमा पिसिरहेको अवस्थामा माथिबाट आएको पहिरोले पुरिँदा घटनास्थलमा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशमा सुविधा सम्पन्न जलन वन उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिनुभएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग भएको छलफलमा उहाँले प्रमुख सरकारी अस्पतालमा रहेका वन वार्डहरूलाई थप बलियो र व्यवस्थित बनाउन भन्नुभएको हो। आगलागी वा दुर्घटनामा परि गम्भीर घाइते भएका बिरामीले समयमै राम्रो उपचार पाउने वातावरण बनाउन उहाँले संघ प्रदेश र अस्पताल बीच सहकारी हुनुपर्नेमा जोड़ दिनुभएको छ। सरकारले जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेको पुनस्थापना र सामाजिक सुरक्षाका लागि ल्याएको विशेष प्याकेज एक हप्ताभित्रै लागू गर्न निर्देशन दिएको छ। गृहमन्त्री सुदन गुरुङले आज सबै मन्त्रालयलाई उक्त प्याकेज सात दिनभित्र कार्यान्वयनमा ल्याउन निर्देशन दिनुभएको हो। लामो गृहकार्यपछि मन्त्रालयलाई यी मागहरू तुरन्त अघि बढाउन भनिएको हो। मन्त्री परिषद कार्यालयबाट स्वीकृत यस कार्यक्रम अन्तर्गत पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्षभित्र जेएनजी स्मारक निर्माणका लागि ठाउँ तोक्नेछ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले संसदमा निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएको छ। सिंहदरबारमा आज संचारकर्मीसँग कुरा गर्दै कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सभामुखले आफ्नो पदीय जिम्मेवारी बुझ्न आवश्यक रहेको बताउनु भएको हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: शक्ति वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी IME काउंटर मार्फत
0: आफन्त को हात हात मा पुर्याउन IME गरौं।
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास IME गरौं।

0: choice. LG ले ले आयो नया LG Essential Series. अब किफायती मूल्य में refrigerator, washing machine, AC को complete range. 10 वर्ष को warranty सहित 0% no cost EMI. नागरिकता भए पुग्छ. हर एक घर को खुशी घर घर में LG. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: अब बाँकी खबर. भूमि समस्या समाधान समिति आयोगले झापाका पाँच जग्गा विहीन सुकुम्बासी परिवारलाई लाल पुर्जा दिएको छ. समितिका अध्यक्ष बलभद्र वास्तोलाका अनुसार झापाको बुद्ध शान्ति गाउँपालिका चारका भूमिहीन परिवारलाई लाल पुर्जा दिएको हो. सरकारले यही असार 18 गते बर्दियाको बडैयाताल गाउँपालिकाबाट यो अभियान सुरु गरेको हो. काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बसमा हुने पाकेटमारी रोक्न प्रहरीले सादा पोसाकमा टोली परिचालन गरेको छ. काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँ भक्तपुर र ललितपुरका विभिन्न रूटमा पाकेटमार समात्ने विशेष अभियान सुरु गरेको हो. बसमा यात्रा गर्ने यात्रुलाई लक्षित गरी पाकेटमारी हुने गरेको जनगुनासो र सूचनाका आधारमा प्रहरीले यो कदम चालेको हो. कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार भक्तपुर, थानकोट, किर्तिपुर, हरिसिद्धि र चक्रपथ गुड्ने सार्वजनिक गाडीहरूमा सादा पोसाकका प्रहरी खटिएका छन्. अवस्था यसका साथै अहिलेका लागि नेपाली रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाली खबर यति नै. 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ. बिदा दिनुहोस्. नमस्कार.

0: मुंगुर पाल्ने घाटै लायो, त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुमै बारो असी त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा अब
1: ल हेर इन्का बुद्धि चाल्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ ल यो विजय प्लेट दाना खुवाऊ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ
2: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ
3: भाडीका लागि आधिकारिक विक्रेता न्यु मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855063172 र 9845512206
2: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
4: माडीवासीहरूका लागि खुसीको खबर
5: पानी पर्दा हावाहुरी चल्दा हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र
6: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकै साथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ
3: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी मोबाइल 9849664977 र 9820235212
7: अब त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमानी होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
8: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वाल पेपर
3: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
6: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
3: प्रोप्राइटर नरेश महतो गीता महतो
5: सम्पर्क 97625073099094446182 र 9841952225

0: सो लभली मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै किर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: तपाईं उत्कृष्ट तपाईंको विचारलाई तपाईंको घर उत्कृष्ट तपाईंको फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाटै
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेट अफिस टेबल अफिस र्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको छ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु विक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453072852 र 9605068852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल्छ
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
11: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइनलाई

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको ज्यान गयो। काठमाडौँ सहित देशका धेरै ठाउँमा वर्षा। आउँदो तीन दिनसम्म साना नदीमा आकस्मिक बाढीको जोखिम।
0: संचार माध्यमका गेट छेकिने गरी शंकास्पद रूपमा पार्किङ गरेका गाडी प्रहरले क्रेन लगाएर हटायो। घटनामा संलग्नहरूलाई कारवाही गर्न सरकारसँग सत्तापक्षी दल राष्ट्रपाको माग। गणेश नेपालीको मृत्युपछि ट्राफिक व्यवस्थापनमा नयाँ बहस।
1: राष्ट्रिय गौरवका आयोजना 10 वटामा सीमित गर्न योजना आयोगको सुझाव। जग्गा प्राप्ति, रुख कटानी, मुआवजा निर्धारण र निर्माण सामग्रीको अभाव मुख्य समस्या। शेयर बजार उच्च दरमा घट्दा नेप्से 2600 भन्दा तल।
0: जापानका 1/4 भन्दा धेरै नगरपालिकामा जनसङ्ख्या 10% भन्दा धेरैले घट्यो। 2024 शक्तिशाली भूकम्पपछि सुजु सहरको जनसङ्ख्या 34% गिरावट।
1: र आइपिएलको टोली चेन्नाईका मुख्य प्रशिक्षक फ्लेमिङ 18 वर्षपछि टोलीबाट अलग।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556-494-333, 4-93-555।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल लुम्बिनी प्रदेशकै उत्कृष्ट आईएसओ सर्टिफाइड यस कलेजमा बीई कम्प्युटर, बीई सिभिल, इन्फर्मेसन एन्ड कम्युनिकेशन, बीसीए र बीबीए कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा साउन 7 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 0825-62-601, 98-578-35-990, 98-578-31-684, 98-512-32-328।
1: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङमा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। कालीकोटमा पहिरोले पुरिँदा दुईजनाको ज्यान गएको छ। सानी त्रिवेणी गाउँपालिका वडा नम्बर 6 काप्री खोलामा रहेको पानी घट्टमा अन्न पिस्न गएका बेला पहिरोमा परेर 46 वर्षका मन्दिर साउद र 76 वर्षका लालबहादुर साउदको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। उनीहरू बिहान 6 बजेतिर अन्न पिस्नका लागि घट्टमा बसिरहेका बेला पहिरोले पानी घट्टसहित पुगेको थियो। घटनाबारे स्थानीय बासिन्दाले दिउँसो 1:30 बजेतिर जानकारी गराएपछि प्रहरी चौकी मेहल मोडीबाट खटेको प्रहरीले शव निकालेको हो।
1: काठमाडौँ उपत्यका सहित देशका धेरै जसो ठाउँमा अहिले वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा र बाँकी प्रदेशका सबै जसो ठाउँमा वर्षा भइरहेको छ। केही ठाउँमा आरी घोप्टे वर्षा भएको छ भने केही ठाउँमा मध्यमसम्मको वर्षा भइरहेको विभागका वरिष्ठ मौसमविद मीन कुमार अरियालले जानकारी दिनुभयो। उहाँले यो क्रम अझै जारी रहने भन्दै आज राति वर्षा थप बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गर्नुभयो। विभागका अनुसार पछिल्लो 24 घण्टामा सबैभन्दा बढी मकवानपुर गढी र म्याग्दीमा समान 121 मिलिमिटर वर्षा मापन भएको छ। सुनसरीमा 117 र उदयपुरमा 106 मिलिमिटर वर्षा भएको मौसमविद अरियालले जानकारी दिनुभयो। काठमाडौँ उपत्यकामा पनि ठूलो पानी परेको छ। सिन्धुली, झापा, सुङ्खासभा, ताप्लेजुङ, सोलुखुम्बु, सिन्धुपाल्चोक, चितवन, नवलपुर, नवलपुर परासी पश्चिम पाल्पा बाँके कैलाली उदयपुर लमजुङ सिन्धुपाल्चोक चितवन लमजुङ खोटाङ बागलुङ पर्वत लगायत जिल्लामा पनि ठूलो पानी परेको छ। अहिले मनसुनको न्यून चापीय रेखा सर्दर स्थान भन्दा केही माथि नेपालको तराई भूभाग नजिक रहेकाले वर्षा भइरहेको मौसमविद अर्यालले बताउनुभयो। आज राति पनि कोशी प्रदेशका पहाड़ी र तराई भूभागका थोरै ठाउँमा आरी घोप्टे वर्षाको सम्भावना छ। वर्षा गराउने मौसमी प्रणाली दिउँसो भन्दा राति बढी सक्रिय हुने सम्भावना रहेको अर्यालले जानकारी दिनुभयो।
0: यसैबीच जिल्ला प्रहरी कार्यालय काभ्रेले बीपी राजमार्ग काभ्रे खण्डमा दिउँसो रोकेका गाडी बेलुकी पख छाडेको छ। रुसी खोलाको जलाधार क्षेत्रमा वर्षा भइरहेकाले बीपी राजमार्गमा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै गाडी आवागमन अस्थायी रूपमा होल्ड गरेको र सुरक्षित महसुस भएर छोडेको तर सचेत हुनुपर्ने जिल्ला प्रहरी कार्यालय काभ्रेले सूचना मार्फत जनाएको छ। यस्तै पहिरोका कारण अवरुद्ध बनेको राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर 8 घण्टापछि सञ्चालनमा आएको छ। करिडोरको बागलुङ खण्ड अन्तर्गत जैमिनी नगरपालिका 8 बेलबगरमा बिहान लेदो सहितको पहिरो झर्दा सड़क अवरुद्ध बनेको थियो। यसैबीच प्रहरीले काठमाडौँ उपत्यकाबाट हेटौँडा जोड्ने 2 सड़क खण्डमा गाडी चलाउन रोक लगाएको छ। अविरल वर्षापछि सड़कका विभिन्न भागमा पहिरो तथा खोला नदीको बहाव बढेका कारण मकवानपुर प्रशासनले काठमाडौँ र ललितपुरबाट हेटौँडा जोड्ने सड़क खण्डमा गाडी चलाउन रोक लगाएको हो। प्रशासनका अनुसार हेटौँडा टिङ्गन बागमती ललितपुर सड़क अन्तर्गत चौघडा क्षेत्रमा आज बेलुका 5 बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि गाडी चलाउन रोक लगाएको छ। यस्तै हेटौँडा भैँसे भीमफेरी देउराली सिस्नेरी काठमाडौँ सड़क अन्तर्गत चेकीटोल हेटौँडा क्षेत्रमा पनि आज बेलुका 5 बजेदेखि असार 30 गते बिहान 5 बजेसम्म गाडी चलाउन रोक लगाएको छ। यसैबीच कोशी नदीमा पानीको बहावले खतराको सतह पार गरेको छ। पानीको बहाव दिउँसो 158,000 क्युसेक नागेपछि खतराको संकेत स्वरूप रातो झण्डा सहित रातो बत्ती बालिएको छ।
1: काठमाडौँको त्रिपुरेश्वरमा रहेको राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएपछि ज्यान गुमाएका गणेश नेपालीको अन्त्येष्टि भएको छ। मृतकका परिवारले आज जिल्ला प्रहरी वृत्त कालीमाटीमा जाहेरी दर्ता गराएपछि शव बुझेर पशुपति आर्यघाटमा अन्त्येष्टि गरेका हुन्। जाहेरीमा कसैलाई पनि प्रतिवादी किटान गरिएको छैन। काठमाडौँ महानगरपालिकाका नगर प्रहरीले मोटरसाइकलमा हुइलक लगाएपछि घटना भएको थियो। यसअघि हिजो नेपालीका परिवार र सरकारबीच सहमति भएको थियो। सहमति अनुसार घटनाको सत्य तथ्य छानबिन गर्न पूर्व न्यायाधीशको नेतृत्वमा उच्च स्तरीय छानबिन समिति गठन गरिने भएको छ।
0: कान्तिपुर पब्लिकेशन अनलाइन खबर .com र हिमालय टेलिभिजनका कार्यालयको प्रवेशद्वारमा अवरोध हुने गरी पार्किङ गरेका गाडी प्रहरले क्रेन लगाएर हटाएको छ। बिहान 8 बजेदेखि नै कार्यालयको आवाज जावत रोकिने गरी बिबारिसी अवस्थामा छाडेका ती शंकास्पद गतिविधिका गाडीलाई प्रहरले व्हील लक गर्नुका साथै क्रेन लगाएर त्यहाँबाट हटाएको हो। कार्यालय गेटमा अरू गाडी आवाजात गर्न नमिल्ने गरी गाडी पार्किङ गरी अवरोध गरिएको पाइएको हो। अनलाइन खबरमा 12C 85 नम्बरको गाडी, हिमालय टिभीमा 12C 1255 नम्बरको गाडी र कान्तिपुर मिडिया ग्रुपको गेटमा 12P01034C 84 नम्बरको गाडी पार्क गरेर चालक भएका थिए। बिहान 7 बजेतिर मास्क र कालो चस्मा लगाएका व्यक्तिले गाडी पार्क गरी भागेका सम्बन्धी सञ्चार माध्यमका सुरक्षा गार्डले बताएका छन्। गेट छोपिने गरी कान्तिपुरमा पार्क गरेको गाडी रवि जयसवालले प्रयोग गरिरहेको खुलेको कान्तिपुरले जनाएको छ। जयसवाल सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागका मनोनित सदस्य रहेका छन्। यसैबीच पत्रकारलाई सञ्चार कर्ममा जान अवरोध पुर्याएको भन्दै नेपाल पत्रकार महासंघले घटनाको विरोध गरेको छ। महासंघले विज्ञप्ति निकालेर पत्रकारलाई अवरोध र आतंक सृजना गर्न खोजेको भन्दै सञ्चार गृहको सुरक्षा गर्न सरकारसँग माग गरेको छ। महासंघले सञ्चार माध्यमको गेट अगाडि आवाज जावत बन्द गर्नुमा सरकारकै भूमिका हुन सक्ने निष्कर्ष पनि निकालेको छ। यसैबीच कांग्रेस सभापति गगन थापाको घरको गेट अगाडि पनि शंकास्पद बिबारिसे गाडी भेटिएको छ। बिहान 7 बजे नै छोडेको गाडी थापाको घरबाट मोटरसाइकल समेत निस्कन नमिल्ने गरी राखिएको थियो। प्रहरीले बेलुकी पख मात्रै गाडी हटाएको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रेस स्वतन्त्रता माथिको कुनै पनि प्रकारको अतिक्रमण अस्वीकार्य रहेको जनाएको छ। बिहान कान्तिपुर पब्लिकेशन र अनलाइन खबर लगायत सञ्चार गृहका गेट अगाडि शंकास्पद गाडी पार्किङ गरी अवरोध सृजना गरिएको घटनापछि विज्ञप्ति निकालेर रासोपाले यो प्रतिक्रिया जनाएको हो। पार्टीका महामन्त्री विपिन कुमार आचार्यले निकाल्नु भएको विज्ञप्तिमा यस्ता गतिविधि सञ्चार कर्मीलाई मनोवैज्ञानिक त्रासमा पार्ने उद्देश्यले गरिएको भन्दै लोकतान्त्रिक मूल्य मान्यता विपरीत रहेको औलाउनु भएको छ। रासोपाले आफूलाई सधैँ पूर्ण प्रेस स्वतन्त्रता र स्वतन्त्र पत्रकारिताको पक्षमा उभिएको दल रहेको दावी रहेको दावी गर्दै यस्ता कदमको घोषणा गरेको छ। विज्ञप्तिमा नेपाल सरकार, गृह मन्त्रालय र सुरक्षा निकायलाई घटनाको तत्काल र निष्पक्ष छानबिन गरी दोषी पहिचान गर्न र संचार माध्यमको सुरक्षा सुनिश्चित गर्न आग्रह गरिएको छ। साथै सम्पूर्ण संचार जगतलाई त्रास नमानी पेसा निर्वाह गर्न अपील गर्दै संचारकर्मीको सुरक्षामा सधैँ खडा रहने प्रतिबद्धता रासोपाले दोहोर्याएको छ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा ट्राफिक व्यवस्थापन र जरिवाना बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: घरेलु सामानहरु घर ल्याएर त हेर्नुस् तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ बेचर अप्लायन्सेस बेचरको बानी लाग्छ
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ यतिन्जेल हामीले कालीकोटमा पहिरोमा पुरेर दुईजनाको ज्यान गयो काठमाडौँ सहित देशका धेरै ठाउँमा वर्षा आउँदो तीन दिनसम्म साना नदीमा आकस्मिक बाढीको जोखिम काठमाडौँको त्रिपुरेश्वरमा रहेको राहदान विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएपछि ज्यान गुमाएका गणेश नेपालीको अन्त्येष्टि संसार माध्यमका गेट छेकिने गरी शंकास्पद रूपमा पार्किङ गरिएका गाडी प्रहरीले क्रेन लगाएर हटायो घटनामा संलग्नहरूलाई कार्यवाही गर्न सरकारसँग सत्तापक्षी दल राष्ट्रपाको माग लगायतका खबर प्रस्तुत गरे
2: अब बाँकी खबर प्रधानमन्त्री बालेन्द्र शाहले सातवटै प्रदेशमा सुविधा सम्पन्न वन उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिनुभएको छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बिहान स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँगको छलफलका क्रममा उहाँले प्रमुख सरकारी अस्पतालमा वन वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अघि बढाउन निर्देशन दिनुभएको हो प्रधानमन्त्री शाहले गम्भीर प्रकृतिका ज्वलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न संघ प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच आवश्यक प्रभावकारी समन्वय गर्न सुझाव दिनुभयो उहाँले गुणस्तरीय प्रभावकारी तथा नागरिक मैत्री स्वास्थ्य सेवा सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै अस्पतालमा सरसफाई सेवा प्रवाहमा सुधार डिजिटल प्रविधिको प्रयोग र सुशासनको प्रभावकारी कार्यान्वयन गर्न पनि ध्यान आकर्षण गराउनुभयो
1: केही दिन अघि राहदानी विभाग अघि आत्मदाह गरेका गणेश नेपालीको घटनापछि नेपालको ट्राफिक व्यवस्थापन र नियमन प्रणालीमाथि फेरि प्रश्न उठेको छ मोटरसाइकलमा व्हील लक गरिएपछि भएको घटनाले नगर प्रहरी र ट्राफिकको अधिकार क्षेत्र जिम्मेवारी र जवाबदेहिताबारे बहस सर्किएको छ कानूनी रूपमा ट्राफिक व्यवस्थापनको अधिकार यातायात व्यवस्था विभागको भए पनि कार्यान्वयन विभिन्न निकायमा बाँडिएको देखिन्छ जसले समन्वय र जिम्मेवारीमा अन्यल सृजना गरेको पाइन्छ यस्तो अवस्थामा नियम पालना गराउन कार्यवाही मात्र पर्याप्त हो वा वैकल्पिक व्यवस्थापन पनि राज्यको दायित्व हो हामीले नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल ठकुरलाई सोधेका छौँ
3: कारवाही र दण्डले मात्रै अपराध नियन्त्रण हुने भएको भए जुन व्यक्तिबाट हुने कमी कमजोरी छन् या गल्तीहरू छन् त्यसमा नियन्त्रण हुने भएको भए त्यो जानी जानी गर्ने जुन बदमासी छ नि त्यसमा नियन्त्रण हुने भएको भए दुनियाँमा कुनै पनि अपराध हुन्थेन होला हरेक देशमा ऐन कानुनले केही न केही व्यवस्था गरेको छ तर नेपालमा हामीले के गर्न खोज्यो भनेपछि एक्सट्रिममा जरिवाना गरेपछि अब कमी कमजोरी छ त्यो चाहिँ नियन्त्रण हुने जुन सोचेका छौँ नि त्यो चाहिँ इन्टायरली गलत हो
2: जसरी कारवाही गर्नुपर्ने हो त्यस अनुसारको पूर्वाधार पनि हुनुपर्छ भन्ने चौतर्फी आवाज उठिरहेको छ सडक संकेत अथवा भनौँ पार्किङ व्यवस्था जस्ता पूर्वाधार चाहिँ अहिले कस्तो अवस्थामा छन् र यिनको अभावमा चाहिँ कडाईले मात्र के परिणाम दिन्छ
3: हरेक कुरा अलग अलग निकायको जिम्मेवारीमा छन् होइन प्रहरी भनेको खालि ट्राफिक व्यवस्थापन मात्रै गरिदिँदाखेरिको समस्या हो अब ट्राफिक लाइट एउटाको जिम्मामा होला सडक एउटाको जिम्मामा छ विभिन्न निकायको विभिन्न जिम्मा हुँदाखेरि के हुन्छ भनेपछि एक अर्कामा समन्वय नहुँदाखेरि एउटा निकायको थाप्लो मात्रै आउँदाखेरिको समस्या पनि हो एउटा एजुकेसनको कुराहरू पनि छ र तपाईँले ड्राइभिङको लागि बाटोमा आउने मान्छेलाई पनि तपाईँले कसरी तयार गरेर राख्नु भएको छ त्यो अर्कै निकायले फेरि दिन्छ त्यसलाई होइन र अर्को जुन तपाईँले भन्नुभयो अब जस्तै न्यू रोडमा जान्छु त्यत्रो महँगो गाडी किनेको छु त्यत्रो महँगो मैले ट्याक्स तिर्छु होइन र पैसा तिरेर पनि म काहीँ पार्किङ गर्न खोज्छु भनेपछि त्यसको व्यवस्थापन छैन सरकारले के हो भनेपछि यी जम्मै व्यवस्थापन गर्ने र जुन एउटै काम पनि विभिन्न निकायमा छरेका छन् नि त्यसलाई पनि एउटा ठाउँमा कसरी लिएर आउने र ऐन नियमका कुराहरू पनि जुन मैले अघि गरेँ तपाईँको यी सबै कुरालाई एक ठाउँमा राखेर बहस गर्ने हो कि अगाडि बढ्ने हो कि त्यो चाहिँ सोच्नु जरुरी छ जस्तो लाग्छ मलाई
2: नियम पालनालाई प्रोत्साहन गर्न चाहिँ विशेष गरी सरकारले चाहिँ कस्ता उपाय अपनाउनु पर्छ
3: लाइसेन्स लिएको मान्छेलाई ट्राफिक सेन्सको बारेमा कतिको जानकारी छ त्यो त तयारी गर्ने जिम्मेवारी त कुनै निकायको छ नि त होइन र त्यो पछि के हुन्छ भनेपछि बाटोमा लिएर आइसकेपछि त्यो बाटोमा भएका ट्राफिक साइनहरूले चिन्छ कि चिन्दैन त्यो पनि चिन्दैन यदि चिन्छ कि चिन्दैन एउटा कुरा भयो र अर्को कुरा तपाईँको बाटोमा त्यो साइनहरू छन् कि छैनन् र बाटोमा लागेको साइनको अर्थ के हो त्यो पनि थाहा छैन व्यक्तिहरूलाई क्या त्यसले गर्दाखेरि यो के हो भने यी कुराहरू जम्मै महत्त्वपूर्ण कुराहरू यिनीहरू हुन् कि यो सबभन्दा ठुलो समस्या भने कि मलाई के लाग्छ भने ट्राफिक सेन्सकै समस्या हो ट्राफिक सेन्स भन्दाखेरि जो बाटोमा निस्किन्छन् तिनीहरूलाई ट्राफिकको सेन्स जगाइदिने र जुन अघि तपाईँले भन्नु पूर्वाधार लगाएको कुराहरू एकदमै कुरा यसो व्यापक छ कि एरिया तर हामीहरूले के छ सानो ठाउँमा मात्रै राखेर बहस गरिरहेछौँ र यही घटनाले मात्रै पनि हामीले सिख लिने हो भनेपछि ट्राफिकको जुन व्यापकता छ नि यो सबै कुरालाई लिएर सरकारले अगाडि सोच्न जरुरी छ मलाई नगर प्रहरी सशस्त्र प्रहरी नेपाल प्रहरी यिनका आफ्ना जिम्मेवारी ऐनले तोकेको छ। डिमार्केसन लाइन त क्लियर गर्नुपर्छ नि। यो मैले किन भनेको भने तपाईँलाई हरेक ऐन नियमले जिम्मेवारी हरेक निकायको तोकेछ, तर एक अर्काको ऐन नियममा ट्रेस पास गर्ने र एक अर्काको नियममा आएर खेल्न खोज्ने जुन एउटा बानी छ नि, त्यसले गर्दा अहिलेसम्म त के छ एउटा यो घटना भयो, भविष्यमा कुनै ठुलो घटना भयो भने अचम्मै नमाने पनि हुन्छ फेरि।
2: अब यसमा आम नागरिकको भूमिका के, सम्बन्धित निकायहरूको सरकारवाला निकायहरूको भूमिका चाहिँ कस्तो हुन्छ?
3: सबभन्दा पहिला त सरकार निकायवालाको हो, त्यसलाई एउटा निकायले जिम्मेवारी लिने गरी कसरी अगाडि बढाउने, जुन हामीले गर्यौँ नि, अब बाटो एउटाको छ, रङ एउटाको छ, ट्राफिक एउटाको छ, बत्ती एउटाको छ, व्यवस्थापन एउटाले गरिरहेछ, यसलाई कसले जिम्मा लिने एउटा त्यो गर्नु पर्यो। र अर्को नागरिकको जिम्मेवारी के हो भनेपछि, तपाईँले गाडीमा बसिसकेपछि गाडीमा ब्रेक पनि हुन्छ है, गाडीमा खालि एक्सिलेटर मात्रै छैन है, बाटोमा हिँड्दाखेरि मान्छेहरू पनि हिँड्छन् है, अरूहरू पनि हिँड्छन् है, त्यतातिर नागरिकहरू सचेत हुने त्यतातिर भयो होइन। र अर्कोतिर सरकारको के हो भनेपछि, खालि दण्ड सजाय गरेर मात्रै ठिक हुँदैन कि, सुविधा पनि दिउँ, एजुकेट पनि गरौँ होइन, त्यसले गर्दा सबैको दायित्व छ यसमा।
1: उहाँ हुनुहुन्थ्यो नेपाल प्रहरीका पूर्व प्रहरी नायक महानिरीक्षक हेमन्त मल्ल ठकुरी। नेपाल दर्पणमा खबरकै सिलसिला, राष्ट्रिय योजना आयोगले राष्ट्रिय गौरवका आयोजनाहरूको संख्या घटाएर बढीमा 10 वटामा सीमित गर्नुपर्ने सुझाव दिएको छ। अर्थ समितिको बैठकमा आयोगका सदस्य सचिव रवि लाल पन्थले गौरवका आयोजनामा देखिएका नीतिगत, कानूनी र व्यवहारिक जटिलता औल्याउँदै पुनरावलोकन गर्न सुझाव दिनुभएको हो। अहिले सूचीमा रहेका 27 आयोजना मध्ये 10 वटा मात्र राखी बाँकीलाई रूपान्तरणकारी वा प्राथमिकता प्राप्त आयोजनामा वर्गीकरण गर्न आयोगले सिफारिस गरेको छ। आयोजना ढिलाइको मुख्य कारणका रूपमा जग्गा प्राप्ति, रुख कटानी, मुआवजा निर्धारण, निर्माण सामग्रीको अभाव र निर्माण व्यवसायको कमजोर कार्यक्षमतालाई आयोगले देखाएको छ। 50% भन्दा बढी प्रगति भएका आयोजनालाई पर्याप्त बजेट दिई 2 वर्षभित्र सम्पन्न गर्न र कम प्रगति भएकाको पुनरावलोकन गर्न आयोगको सुझाव छ। निर्माण सामग्री व्यवस्थापनका लागि छुट्टै कानून बनाउनु पर्ने र एक ठेकेदारले एउटै आयोजनाको एकभन्दा बढी प्याकेज पाउन नहुने व्यवस्था गर्नुपर्ने सदस्य सचिव पन्थले बताउनुभयो। सार्वजनिक खरिद, वन तथा वातावरण सम्बन्धी कानूनबीच सामञ्जस्यता कायम गर्न कानूनी संशोधन आवश्यक रहेको पनि उहाँले सुझाव दिनुभएको छ। दिगो विकास लक्ष्य प्राप्तिका लागि 30 खर्ब रुपियाँ आवश्यक पर्नेमा अहिले 23 खर्बको हाराहारीमा मात्र स्रोत व्यवस्थापन भइरहेको सदस्य सचिव पन्थले बताउनुभयो।
2: हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 30.60 अङ्कले घटेर 2570.18 बिन्दुमा झरेको छ। नेप्सी झण्डे 8 महिना यताकै न्यून बिन्दुमा झरेको हो। यसअघि गएको मङ्सिर 4 गते नेप्सी 2560 बिन्दुमा थियो। आज सबै समूहको उपसूचक घटेकोमा व्यापार समूह 2.30 तथा होटल तथा पर्यटन र जलविद्युत समूह झण्डे 2% ओह्रालो लागेको छ। आज नेप्सी घटे पनि कारोबार रकम भने बढेको छ। गएको शुक्रबार 6.86 अर्ब कारोबार भएकोमा आज 368 वटा कम्पनीका 4.17 करोड खित्ता सेयर 7.46 अर्ब रुपियाँमा किनबेच भएको छ। यो कारोबार रकम झण्डै 2 महिना यताकै धेरै हो। यसअघि गएको वैशाख नौ गते 7.81 अर्ब रुपियाँको सेयर किनबेच भएको थियो।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
6: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
5: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
6: थप जानकारी का लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-696, 4110-696।
7: स्वस्थ जीवन का लागि आयुर्वेद अपनाओ।

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। राहदानी विभागले नयाँ प्रणाली मार्फत सेवा प्रवाह शुरू गरेको छ। विभागले विज्ञप्ति निकालेर काठमाडौँको त्रिपुरेश्वरमा रहेको विभागको कार्यालयमै पासपोर्ट छापेर सेवा प्रवाह थालिएको जनाएको छ। विभागका अनुसार केही सेवाग्राहीले आज नयाँ प्रक्रियाबाट छापिएको राहदानी लिइसकेका छन्। नयाँ प्रणालीको स्थिरीकरणको अवधि 3 महिनासम्म रहने भएकाले केही समय सामान्य प्राविधिक समस्या आउन सक्ने भए पनि राहदानी सेवा सहज नियमित र सुचारू रहने अपेक्षा गरेको विभागको भनाइ छ। विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेसन सफलतापूर्वक सम्पन्न गरी नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणाली मार्फत सेवा सञ्चालनमा ल्याएको जनाएको छ। विभागका अनुसार झण्डै 1 करोड नेपाली नागरिकका राहदानी सम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको छ। नयाँ प्रणालीको शुरूवाती चरणमा राहदानी अत्यावश्यक भएका सेवाग्राहीलाई मात्र आवेदन दिन विभागले अनुरोध गरेको छ।
0: झापामा प्रहरीले खरबुजाको 39 क्विन्टल बिउ बरामद गरेको छ। भद्रपुर नगरपालिका वडा नम्बर 3 रहेको भीमलाल सुवेदीको घरमा लुकाएर राखेको बिउ बरामद गरेको प्रहरी नायब परीक्षक रञ्जन अवाले जानकारी दिनुभयो। उहाँका अनुसार गोप्य सूचनाका आधारमा प्रहरीले हिजो बेलुका छापा मारेको हो। 94 बोरामा 3,920 किलो बिउ बरामद गरेर भद्रपुर भन्सार कार्यालय झापामा पठाएको उहाँले जानकारी दिनुभयो। प्रहरीका अनुसार भन्सार सलेर नेपालभित्र आएको प्रारम्भिक अनुसन्धानबाट खोलेको छ। बरामद गरेको बिउको बजार मूल्य प्रति किलो झण्डै 1,600 रुपियाँसम्म पर्ने अनुमान छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो 11 महिनामा मेलन सिड शीर्षकमा झण्डै 19,000 टन खरबुजा तरबुजाको बिउ आयात भएको छ, जसको मूल्य 3,06 करोड रुपियाँ भन्दा बढी छ। गएको आर्थिक वर्षको त्यही अवधिमा 595 टन अर्थात 14 करोड रुपियाँ बराबरको मात्रै आयात भएको थियो। भारतमा प्रतिबन्ध रहेकाले विभिन्न देशबाट नेपालमा ल्याएर भारततर्फ तस्करी भइरहेको हुन सक्ने प्रहरीको अनुमान छ। खरबुजाको बिउ बरामद गर्न जिल्ला प्रहरी प्रमुख एसपी वसुन्धरा खड्काको नेतृत्वमा 55 जना प्रहरी परिचालन गरिएको थियो। उच्च तहको कमाण्ड र ठूलो जनशक्ति परिचालन भएपछि स्थानीय रूपमा चासो बढेको थियो, तर बरामद कार्यमा जोखिम नभई ठूलो परिमाणको बिउ बोक्नका लागि मात्रै धेरै प्रहरी खटिएका डीएसपी अवाले बताउनुभयो।
1: उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा गायत्री कटुवाल भण्डारी निर्वाचित हुनुभएको छ। स्वतन्त्र उम्मेद्वारका रूपमा चुनावमा प्रतिस्पर्धा गर्नुभएकी भण्डारीले विभिन्न राजनैतिक दलको समर्थन प्राप्त प्रतिद्वन्दी नवराज काफ्रेलाई 15 मतले पराजित गर्नुभएको हो। उहाँ उद्योग वाणिज्य संघ इटहरीको पहिलो महिला अध्यक्ष पनि बन्नुभएको छ। इटहरीमै व्यवसाय मार्फत स्थापित भण्डारीले 758 मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी काफ्रेले 743 मत प्राप्त गर्नुभयो।
0: कैलालीका नदीमा पानीको सतह बढ्न थालेपछि डल्फिनको चहल पहल बढेको छ। कर्णालीका सहायक नदी अन्तर्गत टिकापुर र भजनी नगरपालिका क्षेत्रका विभिन्न नदीमा डल्फिन देखिन थालेका हुन्। संरक्षण कर्मी भोजराज ढुङ्गानाले नदीमा जलस्तर बढेसँगै बच्चा हुर्काउन आउने डल्फिन देखिन थालेका बताउनुभयो। टिकापुर छात्र भजनी नगरपालिका 8 मोहना र पथरैया नदीको दोभानमा डल्फिन नियमित देखिन थालेका छन्। कर्णालीका सहायक नदी मोहना पथरैया काँडा र कान्द्रा लगायत क्षेत्रमा हरेक वर्ष मनसुनका बेला डल्फिन देखिने गर्दछन्। नेपाल र भारतका विभिन्न नदी प्रणालीमा बसोबास गर्ने डल्फिन मनसुन अवधिभर कर्णालीका सहायक नदीमा बस्ने र झण्डै 3 महिनापछि पुनः कर्णाली नदीतर्फ फर्कने गरेको संरक्षण कर्मी ढुङ्गानाले जानकारी दिनुभयो। डल्फिनका मुख्य आहारा माछा घोङ्गी तथा लेउ हो। त्यहाँ प्लाटिनिस्टा ग्याङ्गेटिका प्रजातिको डल्फिन नेपालसँगै भारत पाकिस्तान र बङ्गलादेशमा मात्र पाइने दुर्लभ जलचर रहेको छ।
1: नेपाल दर्पणमा अब विदेशको खबर। जापानका 1/4 भन्दा धेरै नगरपालिकामा 5 वर्षको अवधिमा जनसङ्ख्या 10% भन्दा धेरैले घटेको छ। सन् 2020 देखि 2025 को अवधिमा 1/4 भन्दा धेरै नगरपालिकामा जनसङ्ख्या 10% भन्दा धेरैले घटेको जापानी समाचार संस्था क्याओदो न्यूजले जनाएको छ। समाचार अनुसार यस्तो गिरावट भएका नगरपालिकाको संख्या अघिल्लो 5 वर्षको तुलनामा झण्डै दोब्बर भएको छ। सन् 2015 देखि 2020 247 नगरपालिका यस श्रेणीमा रहेकामा सन् 2020 देखि 2025 यो संख्या बढेर 477 पुगेको छ। सबैभन्दा धेरै जनसङ्ख्या गिरावट मध्य जापानको इसिकावा प्रिफेक्चरमा रहेको सुजु सहरमा देखिएको छ। सन् 2024 को शक्तिशाली भूकम्पपछि त्यहाँको जनसङ्ख्या 34% घटेको खबरमा उल्लेख छ। उत्तर पूर्वी जापानका इवाते र अकिता तथा पश्चिमी जापानको कोची प्रिफेक्चरका आधा भन्दा धेरै नगरपालिकामा पनि जनसङ्ख्या 10% भन्दा धेरैले घटेको पाइएको छ। विज्ञहरूले तीव्र जनसङ्ख्या घट्दै जाँदा सार्वजनिक सेवा, स्थानीय अर्थतन्त्र र सामुदायिक संरचनामा नकारात्मक असर पर्ने चेतावनी दिएका छन्। उनीहरूले जापानको तीव्र जनसङ्ख्यिक परिवर्तनलाई सम्बोधन गर्न प्रभावकारी नीतिको आवश्यकता रहेको बताएका छन्। 243 नगरपालिकामा जनसङ्ख्या वृद्धि भएको देखिए पनि धेरैजसो क्षेत्रमा जनसङ्ख्या घट्ने प्रवृत्ति जारी रहेको र केवल जन्मदर बढाएर मात्रै यो समस्या समाधान गर्न कठिन हुने विश्लेषणमा उल्लेख छ।
0: नेपाल दर्पणमा अब खेल खबर। इन्डियन प्रिमियर लिग आइपिएलको टोली चेन्नई सुपर किङ्सका मुख्य प्रशिक्षक स्टेफेन फ्लेमिङ 18 वर्षपछि टोलीबाट अलग भएका छन्। चेन्नई र फ्लेमिङले आपसी सहमतिमा अलग हुने निर्णय गरेका हुन्। आइपिएलको पहिलो संस्करण सन् 2008 खेलाडीका रूपमा चेन्नईमा आबद्ध भएका स्टेफेन फ्लेमिङले सन् 2009 मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए। फ्लेमिङको प्रशिक्षणमा चेन्नईले 5 आइपिएल उपाधि र 2 च्याम्पियन्स लिग टी20 प्रतियोगिता जित्यो। यस्तै फ्लेमिङको नेतृत्वमा चेन्नई 12 प्लेअफमा पुग्यो भने कृतिमानी 10 आइपिएलको फाइनल खेल्न सफल भयो। चेन्नईकी मालिक रूपा गुरुनाथले स्टेफेन फ्लेमिङले टोलीको पहिचान निर्माणमा अतुलनीय योगदान दिएको बताएकी छन्। यस्तै फ्लेमिङले चेन्नईमा बिताएको समय आफ्नो प्रशिक्षण कालकै सबैभन्दा अविस्मरणीय अध्याय भएको उल्लेख गरेका छन्।
1: र विश्वकप फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले सन् 2030 विश्वकपमा सहभागी टोलीको संख्या 64 पुर्याउने सम्भावनाबारे छलफल हुने बताउनु भएको छ। स्विस सञ्चार माध्यम ब्लुविन सँगको अन्तर्वार्तामा फिफा अध्यक्षले थप 16 टोली थपेर 48 पुर्याउने सम्भावनाबारे अहिले चलिरहेको विश्वकप समाप्त भएपछि सम्बन्धित समितिहरूमा अध्ययन र छलफल हुने बताउनुभयो। उहाँका अनुसार विश्वकप आयोजना गर्दा युरोप र दक्षिण अमेरिकालाई मात्र नभई सम्पूर्ण विश्वलाई ध्यानमा राख्नुपर्छ। हरेक देशले विश्वकपमा खेल्ने सपना देख्न पाउनुपर्ने इन्फान्टिनोको भनाइ छ। सन् 1998 2022 विश्वकपमा 32 टोली सहभागी हुँदै आएका थिए। अहिले अमेरिका, क्यानाडा र मेक्सिकोमा संयुक्त रूपमा चलिरहेको 23 संस्करणको विश्वकपमा पहिलो पटक 48 टोली सहभागी छन्।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: कालीकोटमा पहिरोमा पुरिएर 2 ज्यान गयो। काठमाडौँ सहित देशका धेरै ठाउँमा वर्षा। आउँदो 3 साना नदीमा आकस्मिक बाढीको जोखिम।
0: सञ्चार माध्यमका गेट छेकिने गरी शङ्कास्पद रूपमा पार्किङ गरेका गाडी प्रहरले प्लेन लगाएर हटायो। घटनामा संलग्नहरूलाई कारवाही गर्न सरकारसँग सत्तापक्ष दल राष्ट्रपतिको माग। गणेश नेपालीको मृत्युपछि ट्राफिक व्यवस्थापनमा नयाँ बहस।
1: राष्ट्रिय गौरवका आयोजना 10 सीमित गर्न योजना आयोगको सुझाव। जग्गा प्राप्ति, रुख कटानी, मुआवजा निर्धारण र निर्माण सामग्रीको अभाव मुख्य समस्या। शेयर बजार उच्च दरमा घट्दा नेप्से 2600 बिन्दु भन्दा तल।
0: जापानका 1/4 भन्दा धेरै नगरपालिकामा जनसङ्ख्या 10% भन्दा धेरैको गिरावट। सन् 2024 शक्तिशाली भूकम्पपछि सुजु सरको जनसङ्ख्या 34% घट्यो।
1: र आइपिएलको टोली चेन्नईका मुख्य प्रशिक्षक फ्लेमिङ 18 टोलीबाट अलग।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। यात्रा गर्दा सडकको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।
2: तपाईको समुदायको अनि तपाईको सरोकारको
3: खबर, तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
4: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर। स्वदेश खबर।

रोमानियामा रहेका माडीवासी युवाहरूले माडी चितवन समाज एकता समाज रोमानिया गठन सञ्चार माध्यमका गेटमा गाडी पार्किङ गर्नेलाई कार्यवाही गर्न सरकारसँग राजसभाको माग राष्ट्रिय गौरवको आयोजना 10 वटामा सीमित गर्न सुझाव भ्रष्टाचार मुद्दामा सफाई पाएसँगै नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीको पुनर्वहाली प्रधानमन्त्री बालेनद्वारा वन उपचार केन्द्र विस्तार गर्न निर्देशन देशैभर 37,000 भन्दा बढी जननका बिरामी नीति र निर्देशिका कागजमा मात्रै सीमित र 24 घण्टाको अवधिमा विपदका घटना साजनाको मृत्यु पति पत्नीलाई गोली हानी डकैती गरेको अभियोगमा 3 जना पक्राउ। नमस्कार, माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। खबर विस्तारमा, वैदेशिक रोजगारीका लागि हाल पूर्वी युरोपियन देश रोमानियामा रहेका माडीवासी युवाहरूले माडी चितवन एकता समाज रोमानिया गठन गरेका छन्। रोमानियामा रहेका प्रवासी माडीवासीहरूलाई एकताबद्ध बनाउने र परियायको सहयोग गर्ने उद्देश्यले डिलीराम आचार्यको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको हो। समितिको उपाध्यक्षमा लोकनाथ अधिकारी, सचिवमा राम सुनारको साध्यक्षमा प्रबद्ध अधिकारी रहनु भएको छ। यस्तै सदस्यहरूमा सागर बराल, विनय महतो, सुजन वाग्ले, गोपाल वाग्ले, प्रकाश राणाभाट, मनिष बराल र निशान अधिकारी रहनु भएको छ। समाजको सल्लाहकारमा रोशन वाग्ले, प्रमोद चापागाई, रामचन्द्र केसी, ध्रुव चालिसे र प्रवीण सुवेदी रहनु भएको छ। नवनिर्वाचित कार्य समितिले प्रवासमा रहेर पनि माडीको कला, संस्कृति, भाषा तथा पहिचानको संरक्षण र प्रबन्धन गर्दै रोमानियामा रहेका माडीवासीहरूबीच आपसी सद्भाव, भाइचारा र सहयोगको भावना अभिवृद्धि गर्ने प्रतिबद्धता जनाएको छ। समाजले आगामी दिनमा सामाजिक, सांस्कृतिक तथा परोपकारी गतिविधिहरू मार्फत प्रवासी माडीवासीलाई थप संगठित बनाउने अपेक्षा गरिएको छ। चितवनको व्यवसायी केशरराज कडेलले आफ्ना पूर्व कर्मचारी दीपक राज कडेलले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका आरोपहरू पूर्ण रूपमा आधारहीन, तथ्यहीन तथा आफ्नो र कम्पनीको प्रतिष्ठामा आँस पुर्याउने उद्देश्यले लगाएको बताएका छन्। सोमबार जारी प्रेस विज्ञप्ति मार्फत कडेलले तथ्य प्रमाण र कानूनी प्रक्रियाका आधारमा विषयको निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्। विज्ञप्ति अनुसार दीपक राज कडेल 2078 साल फागुनसम्म 29 महिनासम्म कम्पनीमा कार्यरत रहेका थिए। उनले 2078 साल चैत्र 25 गते कम्पनी समक्ष पेश गरेको लिखित विवरणमा तलब तथा अन्य दायित्व बापत कम्पनीले आफूलाई ₹66,72,789 भुक्तानी गर्नुपर्ने उल्लेख गरेका थिए। सोही दिन कम्पनीले उनलाई ₹7,00,000 चेक उपलब्ध गराएको र त्यसपछि ₹59,72,789 बाँकी रहेको विवरणमा उल्लेख गरिएको केशवराजले जनाएका छन्। कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ अध्यक्षको नियुक्तिसँगै कर्मचारीको 3 महिनाको तलब सहित अन्य खर्चको भुक्तानी सुरुवात गरिएको छ। गत चैत्र 20 गतेदेखि रिक्त रहेको पद अध्यक्ष पदमा यही असार 19 गते डाक्टर योगेन्द्र प्रसाद सिंहले अध्यक्षले कार्यभार सम्हाल्नु भएसँगै रोकिएको भुक्तानी थालिएको हो। अस्पतालका कार्यकारी निर्देशक डाक्टर उमेश नेपालका अनुसार अध्यक्षको अभावमा तलब भत्ता र नियमित गर्नुपर्ने भुक्तानी रोकिएको थियो। कार्यकारी निर्देशक समेत रिक्त भएपछि उपनिर्देशक नेपाललाई कार्यकारीको जिम्मेवारी प्रदान गरिएको छ। निरन्तरको वर्षामा पनि मुगली नारायणगढ सडक खण्डमा सवारी आवागमन सञ्चालनमै रहेको छ। सडक डिभिजन कार्यालय भरतपुरले आज एक सूचना जारी गर्दै उक्त सडक खण्डमा सवारी चलिरहेको जानकारी दिनुभएको हो। सो क्षेत्रमा अहिले लगातार पानी परिरहेको छ। वर्षायामको समय भएकाले उक्त सडक खण्डमा पहिरो खस्ने जोखिम उच्च रहेको भन्दै सडक डिभिजन कार्यालयले यात्रु तथा सवारी चालकहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ। देश खबरमा अब केही राष्ट्रिय खबरहरू। राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाले विभिन्न सञ्चार माध्यमका कार्यालय बाहिर शंकास्पद रूपमा सवारी साधन पार्किङ गरिएको घटनाप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ। सोमबार विज्ञप्ति जारी गर्दै राजसपाले सञ्चार माध्यम र सञ्चारकर्मीलाई मनोवैज्ञानिक दबावमा राख्ने उद्देश्यले गरिएका त्यस्ता गतिविधि लोकतान्त्रिक मूल्य मान्यता विपरीत रहेको उल्लेख गरेको छ। राजसपाले राज्यको चौथो अङ्गका रूपमा रहेका सञ्चार माध्यम र पत्रकारले निर्भीक रूपमा काम गर्न पाउने वातावरण सुनिश्चित हुनुपर्नेमा जोड़ दिएको छ। कुनै पनि बहानामा प्रेस स्वतन्त्रता गर्ने, संचार गृहमा त्रासको वातावरण सिर्जना गर्ने र स्वतन्त्र पत्रकारितालाई संकुचित पार्ने गतिविधि स्वीकार्य नहुने पार्टीको भनाइ छ। नेपाली काङ्ग्रेसका सभापति गगन थापाको रातो पुलिसस्थित निवास अगाडि शंकास्पद रूपमा पार्किङ गरिएको गाडी सोमबार प्रहरीले क्रेनको सहायताले हटाएको छ। स्थानीय अनुसार बीएससी 9575 नम्बरको गाडी सोमबार बिहान करिब 7:30 बजेदेखि थापाको निवास अगाडि पार्किङ गरिएको थियो। लामो समयसम्म गाडी धनी सम्पर्कमा नआएपछि प्रहरीले क्रेन बोलाएर गाडी हटाएको हो। काङ्ग्रेस सभापति गगन थापाको घर अगाडि पनि शंकास्पद पार्किङ
गाडीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले साथै प्रदेशमा सुविधा सम्पन्न वर्ण उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलका क्रममा उहाँले प्रमुख सरकारी अस्पतालमा वर्ण वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अगाडि बढाउन निर्देशन दिनुभयो। राष्ट्रिय योजना आयोगले राष्ट्रिय गौरवका आयोजनाहरूको संख्या घटाएर बढीमा 10 वटामा सीमित गर्नुपर्ने सुझाव दिएको छ। अर्थ समितिको आजको बैठकमा आयोगका सदस्य सचिव र बिलाल पन्थले गौरवका आयोजनामा देखिएका नीतिगत कानूनी र व्यावहारिक जटिलता औल्याउँदै पुनरावलोकन गर्न सुझाव दिनुभएको हो। अहिले सूचीमा रहेका 27 आयोजनामध्ये 10 वटा मात्रै राखी बाँकीलाई रूपान्तरणकारी वा प्राथमिकता प्राप्त आयोजनामा वर्गीकरण गर्न आयोगले सिफारिस गरेको छ। आयोग आयोजना ढिलाइको मुख्य कारणका रूपमा जग्गा प्राप्ति, रोक कटानी, मुआवजा निर्धारण, निर्माण सामग्रीको अभाव र निर्माण व्यवसायको कमजोर कार्यक्षमतालाई आयोगले देखाएको छ। नेपाल दूरसञ्चार कम्पनी लिमिटेड नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदमा संगीता पहाड़ी अर्याल पुनर्वहाली हुनुभएको छ। भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाई पाएपछि पहाड़ी पुनः आफ्नो जिम्मेवारीमा फर्किनु भएको हो। संचार तथा सूचना प्रविधि मन्त्रालयको गत असार 26 गतेको मन्त्री स्तरीय निर्णय अनुसार पहाड़ीको निलम्बन फुकुवा गरी उनलाई टेलिकममा पुनर्वहाली गरिएको हो। यसअघि लागेको आरोपका कारण उनी निलम्बनमा परेकी थिइन्। सिंहदरबारको दक्षिण गेटमा धरनामा बसेका 2 महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पानीमा भिज्दै निहारिका सिंह राजपूत र बिनु कठायत धरनामा बसेका थिए। सिंहदरबार प्रवेश गर्न खोजेका उनीहरूलाई प्रहरीले मापदण्ड अनुसारको पास नभएको भन्दै रोकेको थियो। गृह मन्त्रालयमा गएर आफ्ना समस्या राख्न पाउनुपर्ने उनीहरूको माग छ। आवश्यक समन्वयका लागि 2 जनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँको एकजना अधिकृतले बताउनुभयो। निरन्तर वर्षाका कारण हेटौडा काठमाडौँ जोड्ने सड़क सवारी आवागमन रोकिएको छ। गैरातीदेखि कविरल वर्षाका कारण बाढ़ी र पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले कुलेखानी काठमाडौँ सड़क कान्ति लोकपथमा सवारी सञ्चालनमा रोक लगाएको हो। जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमबार सूचना जारी गर्दै ती 2 मुख्य सड़क खण्डमा सवारी साधन सञ्चालन रोकिएको जनाएको छ। प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त हुनुभएको छ। मन्त्री परिषदको यस असार 24 गतेको निर्णय अनुसार उहाँलाई सोमबार नियुक्त गरिएको हो। नवनियुक्त अध्यक्ष श्रेष्ठले आज सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिर सिन्हाबाट नियुक्ति पत्र ग्रहण गर्नुभयो। त्यस्तै नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे पनि नियुक्त हुनुभएको छ। देशका विभिन्न स्थानमा भएका 55 विपदका घटनामा परि पछिल्लो 24 घण्टामा 7 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार बुलेटिन अनुसार यस अवधिमा सर्पदंश, बाढ़ी र पहिरोका कारण मानवीय क्षति भएको हो। प्राधिकरणको विवरण अनुसार सर्पदंशबाट 3 जना, बाढ़ीबाट 2 जना, पहिरोबाट 2 जना गरी 7 जनाले ज्यान गुमाएका छन्। यी विभिन्न घटनामा परि 19 जना घाइते भएका छन्। नगरपालिका 15 स्थित पद्मोदय पब्लिक नमूना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचन बिथोल्ने उद्देश्यले शिक्षा अधिकृतको शरीरमा मोबिल सर्कने वडा सदस्य पक्राउ परेका छन्। पक्राउ पर्नेमा घोराई उपमहानगरपालिका 15 का वडा सदस्य 42 वर्षीय उत्तम बुढा थोकी रहेका छन्। कालीकोटमा पानी घटनामा पिठो पिस्न गएका 2 जनाको पहिरोमा परिमृत्यु भएको छ। मृत्यु हुनेमा सानी त्रिवेडी गाउँपालिका 6 का लालबहादुर साउद र मन्दिर साउद रहेका छन्। सानी त्रिवेडी गाउँपालिकाका उपाध्यक्ष पार्वती सिंहका अनुसार सोहीवडाको भुवारी पाटा भन्ने ठाउँमा रहेको पानी घट्टामा उनीहरू सोमबार पिठो पिस्न गएका थिए। 81 माथिबाट पहिरो आएर घटनासहित उनीहरू पुरिएको प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यकाको विभिन्न ठाउँबाट चोरी भएका मोटरसाइकल र स्कुटर ट्राफिक प्रहरीले खोजी गरेर धनीलाई हस्तान्तरण गरेको छ। सोमबार उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी सुरेश काफ्लेले अनुसन्धानबाट फेला परेका 2 पाङ्ग्रे सवारी साधन सम्बन्धी धनीलाई हस्तान्तरण गर्नुभएको हो। पछिल्लो 1 महिनाको अवधिमा 51 2 पाङ्ग्रे सवारी साधन फेला पारिएको एसएसपी काफ्लेले बताउनुभयो। स्थानीय सोनमा गाउँपालिका 3 खखना गाउँमा गत जेठ 20 गते पति पत्नीलाई गोलीहानी डकैती गरेको अभियोगमा 3 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सम्सी गाउँपालिका 6 का 21 वर्षीय अप्रोच शेष, 24 वर्षीय शेष बारिक र गौशाला नगरपालिका 5 का क्रिस कुमार मेस्तर रहेको प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले बताउनुभयो। पक्राउ परेका 3 जना सहितको डाका समूहले स्थानीय रामविश्वास यादवको घरमा सुतिरहेका उनकी छोरी किरण यादवलाई खुट्टामा गोलीहानी, ज्वाई ईश्वर नारायण यादवलाई दाहिने हातमा 1 गोली

परेका छन्। शाखाका अनुसार कोशीमा 3,993, मधेसमा 6,005, बागमतीमा 14,366, गण्डकीमा 2,767, लुम्बिनीमा 6,402, कर्णालीमा 1,978 र सुदूरपश्चिममा 1,927 जना जलनसम्बन्धीका बिरामीको उपचार भइरहेको छ। माडीको अधिकतम तापक्रम 30 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 28 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 2 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 89% मापन गरिएको छ। रोमानियामा रहेका माडीवासी युवाहरूले माडी चितवन एकता समाज रोमानिया गठन सञ्चार माध्यमका गेटमा गाडी पार्किङ गर्नेलाई कारवाही गर्न सरकारसँग रासपाको माग। राष्ट्रिय गौरवको आयोजना 10 वटामा सीमित गर्न भ्रष्टाचार मुद्दामा सफाई पाएसँगै नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा गीता पहाडीको पुनर्वहाली। प्रधानमन्त्री बालिनद्वारा वन उपचार केन्द्र विस्तार गर्न निर्देश। देशभर 37,000 भन्दा बढी जलनका बिरामी नीति र निर्देशिका कागजमा मात्रै सीमित। र 24 घण्टाको अवधिमा विपदका घटनामा 7 जनाको मृत्यु। पतिलाई गोली हानी डकैती गरेका अभियोगमा 3 जना अवस्थ। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु।

হরগাজি, মাংসি, শ্বশুর আনি মাছ।

मेरा साले नाने मदत चीमे या फासुराले मा छेव आने ना दाउले गुणा राउने हो क्या दाउले गुणा राउने हो एशो गरो ना छेशे या मासेर माथा राउने

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 056-5359-6053 98-550-7071 र 98-550-7053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-2640
3: It's 7 o'clock अहिले 7 बजेको छ।

0: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। सातै प्रदेशमा सुविधा सम्पन्न वर्ण उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन। देशका केही स्थानमा आज राति भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह। मीडिया काउन्सिल र आम संचार विधेयकको मस्यौदामा छलफल अगाडि बढाइएको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको भनाई र बंगलादेशमा भारी वर्षाका कारण कम्तीमा 51 जनाको मृत्यु।
1: भ्रामक एसएमएस तथा फिक्सिङ लिङ्क सम्बन्धी महत्वपूर्ण सूचना।
2: हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिङ्कमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
1: अत नेपाल टेलिकम पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शंकास्पद लिंक प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिंक प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिकको वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
2: ग्राहकहरूका लागि महत्वपूर्ण सुझावहरू।
1: अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्नुहोस्।
2: ओटिपी, पासवर्ड, पिन, सीभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
1: बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
2: शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
1: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशमा सुविधा सम्पन्न वर्ण उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलका क्रममा उहाँले प्रमुख सरकारी अस्पतालमा वर्ण वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अघि बढाउन निर्देशन दिनुभएको हो। प्रधानमन्त्री शाहले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न संघ प्रदेश र सम्बन्धित स्वास्थ्य संस्था बीच आवश्यक प्रभावकारी समन्वय गर्न सुझाव दिनुभयो। प्रधानमन्त्री शाहले विपन्न, असहाय तथा आर्थिक रूपमा कमजोर नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न निजी अस्पतालले बहिरंग ओपीडी सेवाको कम्तीमा 10% सेवा सहुलियतपूर्ण रूपमा उपलब्ध गराउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिनुभयो। देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा मात्रै वर्षा भएको जनाउँदै अन्य प्रदेशका अधिकांश नभएको जनाउँदै प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको उल्लेख गरिएको छ। ती क्षेत्रमध्ये केही ठाउँमा भारीदेखि अति भारीसम्म वर्षा भएका छन् भने केही क्षेत्रहरूमा मध्यमसम्मको वर्षा भइरहेको विभागका वरिष्ठ मौसमविद मीन कुमार अरियालले जानकारी दिनुभयो। उहाँले यो क्रम अझै जारी रहने भन्दै आज राति वर्षा थप बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गर्नुभयो। पानी परेका कारण देशका विभिन्न ठाउँमा सड़क अवरूद्ध हुन सक्ने भएकाले आफूहरू तयारी अवस्थामा रहेको सड़क विभागले जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
3: आइतबारदेखि नै देशभर अधिकांश भागमा बादल लागेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा मधेश र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम र भारी वर्षा भइरहेको मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभिन्न प्रदेशका केही स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका मौसमविद विनु महर्जन।
4: कोशी प्रदेशका पहाड र तराई भूभागका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। साथै बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मध्य प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षासम्म हुने सम्भावना रहेको छ। भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना भोलिको लागि अलिक कम हुन्छ। अधिकांश बादल लाग्ने र भारीदेखि धेरै भारी वर्षा हुने क्रम भोलि भन्दा पर्सि चाहिँ कम हुँदै जानेछ। केही योजना बनाउँदै हुनुहुन्छ, कतै ट्राभल गर्दै हुनुहुन्छ भने विभागको आधिकारिक न्युज फलो गर्नुहोला, अलिकति सतर्कता पनि अप्नाउनु होला भन्ने सबैमा अनुरोध गर्न चाहन्छु। चाहन्छु।
3: वर्षाका कारण राष्ट्रिय राजमार्गका विभिन्न स्थानहरूमा बाढी तथा पहिरो आउने, यातायातहरू अवरुद्ध हुने तथा यात्रुहरूलाई असहज हुन सक्ने अवस्थालाई मध्यनजर गरी समस्या समाधानका लागि सबै तयारी गरिएको सड़क विभागले जनाएको छ। सड़क विभागले आफूसँग भएका 277 वटा हेभी इक्विपमेन्टहरू मध्ये 155 वटालाई विगतमा पनि बाढी तथा पहिरोका कारण बढी क्षति पुग्ने गरेका राजमार्गका नजिक पर्ने गरी 140 स्थानमा परिचालन गरिएको जनाएको छ। बाँकी रहेका 122 वटा हेभी इक्विपमेन्टहरू आवश्यकताका आधारमा परिचालन गरिने सड़क विभागका प्रवक्ता इन्जिनियर श्याम बहादुर खड्काले जानकारी दिनुभयो।
5: वर्षाको यो अवस्थालाई ध्यान दिएर देशैभरिका त्यस्ता हाइवेहरू जहाँ चाहिँ धेरै जसो पहिरो गएर यातायात अवरुद्ध हुन्छन् त्यस्ता स्थानहरू पहिचान गरेका छौँ र 140 वटा स्थानमा 155 वटा हेभी इक्विपमेन्टहरू पहिरो जाने बित्तिकै त्यहाँ चाहिँ अपरेटर सहित स्ट्यान्ड बाई छन् र उनीहरू तुरुन्तै मोबिलाइज गरेर त्यहाँको ल्यान्ड स्लाइडलाई तुरुन्तै क्लियर गरेर यातायात चाहिँ सुचारू गराउने किसिमले राखेका छौँ।
3: यात्रुहरूको सहजताका लागि कुन कुन राजमार्गका कुन कुन स्थानमा सड़कको अवस्था कस्तो छ भन्ने जानकारीका लागि विभागको कल सेन्टर र वेबसाइटबाट बुझ्न सकिने पनि विभागले जनाएको छ। कर्णाली मेची बीपी राजमार्गका कतिपय स्थानमा पहिरोका कारण सड़क अवरुद्ध भएकाले छिटो भन्दा छिटो पहिरो पछ्याउने गरी विभागले उपकरणहरू परिचालन गरिरहेको जनाएको छ। सड़क विभागका प्रवक्ता इन्जिनियर श्याम बहादुर खड्का
5: विगतदेखि नै क्रोनिक रूपमा गइरहेका स्लाइड भइरहेका त्यस्ता ठाउँको नजिक हुने गरेर हामीले चाहिँ इक्विपमेन्टहरू मोबिलाइज गरेका छौँ। कतिपय ठाउँमा सड़क अवरुद्ध चाहिँ भइराखेका छन् र हामीले चाँडो भन्दा चाँडो चाहिँ सुचारू गराउने किसिमले मेन रिसोर्स हो इक्विपमेन्ट हो कम भन्दा कम अवरुद्ध होस् भन्ने किसिमले परिचालन गरेका छौँ।
3: आइतबारदेखि देशका विभिन्न स्थानमा भइरहेको भारी वर्षा मंगलबारदेखि भने बिस्तारै कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वर्षा भइरहेकाले मौसमको जानकारी लिएर मात्र यात्रा थाल्दा सुरक्षित रहन सकिन्छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
0: कालीकोटमा पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ। जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका 6 काप्री खोलामा पहिरो जाँदा पुरिएर दुईजनाको मृत्यु भएको हो। आज दिउँसो पानी घट्टमा पिठो पिस्न गएका बेला पहिरो जाँदा पुरिएर सान्नी त्रिवेणी 6 धामी गाउँका 46 वर्षीय मन्दिर साउद र 76 वर्षीय लालबहादुर साउदको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध बनेको राष्ट्रिय गौरवको आयोजना काली गण्डकी करिडोर 8 घण्टापछि सञ्चालनमा आएको छ। करिडोरको बागलुङ खण्ड अन्तर्गत जैमिनी नगरपालिका 8 वेलबगरमा आज बिहान लेदो सहितको पहिरो झर्दा सड़क अवरुद्ध भएको थियो। निरन्तर वर्षा र लेदो सहितको पहिरो बगिरहेकाले सड़क खुलाउन समय लागेको प्रहरीले जनाएको छ। आदिकवि भानुभक्त आचार्यको 213 जन्म जयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। भानु जयन्तीको अवसरमा भानु प्रतिष्ठानले आज नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा सभामुख डोल प्रसाद अरियालले भानुभक्तले रामायणलाई नेपाली भाषामा अनुवाद गरेर नेपाली आम नेपालीलाई धर्म दर्शन नीति र आदर्शको सहज पहुँच उपलब्ध गराउनु भएको बताउनुभयो। सभामुख अरियालले आधुनिक प्रविधि विश्वव्यापी प्रतिस्पर्धा र बदलिँदो सामाजिक संरचनाबीच नेपाली भाषा संस्कृति र पहिचानलाई जोगाउनु र उन्नत बनाउनु सबैको सामूहिक जिम्मेवारी भएको बताउनुभयो। भानु जयन्तीकै अवसरमा नेपाली शिक्षा परिषद र भानु माध्यमिक विद्यालयले आज आयोजना गरेको कार्यक्रममा परराष्ट्र मन्त्री शिशिर खनालले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषाको माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रूपमा एकताबद्ध बनाएको बताउनुभयो। राष्ट्र मन्त्री खनालले भाषाका माध्यमबाट नेपाललाई संसारभर जोड्ने काम भानुभक्तले गर्नुभएको उल्लेख गर्नुभयो। राहदानी विभागले आजदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणाली मार्फत सेवा सञ्चालनमा ल्याएको छ। डाटा माइग्रेशन स्थानान्तरणको क्रममा करिब 1 करोड नेपाली नागरिकको राहदानी सम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा सारिएको विभागले उल्लेख गरेको छ। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 माथिको दफावार छलफलका क्रममा विधि विज्ञान प्रयोगशालाको काम कर्तव्य अधिकार र नमूना परीक्षणका सम्बन्धमा छलफल भएको छ। छलफलमा भाग लिँदै सांसदहरूले सञ्चालक समितिले प्रयोगशाला सम्बन्धी विज्ञताका लागि अन्तर्राष्ट्रिय तालिममा पठाउन सक्ने व्यवस्था विधेयकमा थपिनुपर्ने, नमूना परीक्षणको रिपोर्ट सम्बन्धित पक्ष दिइसकेपछि पनि गोपनीयता कायम राखिनुपर्ने र नमूना परीक्षण योग्य नमानिएसम्म उक्त क्षेत्र सुरक्षित राखिनुपर्ने गरी प्रावधानहरू संशोधन गर्न सुझाव राख्नुभयो। नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले मुलुकलाई केन्द्रमा राखेर प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका रूपमा रचनात्मक र सक्रिय भूमिका निर्वाह गर्ने बताउनु भएको छ। पार्टी संसदीय दलको कार्यालयमा आज पत्रकारहरूसँगको छलफलमा उहाँले मुलुकलाई केन्द्रमा राखेर सत्तापक्षलाई पनि संसद र जनताप्रति उत्तरदायी बनाउनेमा सकारात्मक भूमिका निर्वाह गर्ने बताउनुभयो। संसदीय समितिलाई अनिर्णयको बन्दी बन्न नदिन पनि सबै प्रतिपक्षी दललाई समेटेर नेपाली कंग्रेस अघि बढ्ने नेता आङदेम्बेको भनाइ छ। कंग्रेस प्रमुख सचेतक वासना थापाले संसदको प्रभावकारिताका लागि दलले यस्ता छलफललाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिमा मधेस प्रदेशको खानेपानी सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदनको मस्यौदामाथि छलफल भएको छ। सिंहदरबारमा आज बसेको समिति बैठकमा सांसदहरूले मधेस प्रदेशमा खानेपानी सरसफाई तथा शौचालय व्यवस्थापन सम्बन्धी जनचेतना चुरे क्षेत्रको दोहन नियन्त्रण र चुरे क्षेत्रमा वृक्षारोपणलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। सांसदहरूले मधेस प्रदेशका जनप्रतिनिधिहरूले स्थानीय तहसम्म पुगेर जलस्रोत व्यवस्थापनको नियमित अनुगमन गर्नुपर्ने र जलस्रोतको दीर्घकालीन संरक्षणका लागि स्थानीय समुदायलाई आवश्यक सुझाव तथा सचेतना प्रदान गर्नुपर्नेमा जोड़ दिनुभयो। बैठकमा समितिका सचिव डाक्टर रोजनाथ पाण्डेले मस्यौदा प्रतिवेदनमा पुनर्भरण क्षेत्रको संरक्षणका लागि भू उपयोग नियन्त्रण मार्फत चुरे शिवालिक क्षेत्रको संरक्षण बोरिङका लागि इजाजत पत्रको प्रावधान लागू गर्ने तथा संवेदनशील क्षेत्रमा भूमिगत पानी निकाल्न सीमा तोक्ने व्यवस्था समावेश गरिएको जानकारी दिनुभयो। नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ चयन नियुक्त हुनुभएको छ। यही असार 24 गतेको मन्त्री परिषदको निर्णय अनुसार उहाँहरूलाई नियुक्त गरिएको हो। नियुक्ति पत्र प्रदान गर्नुहुँदै संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले दुवै संस्थाका नवनियुक्त अध्यक्षहरूलाई बधाई दिनुहुँदै परिणाममुखी काम गर्न निर्देशन दिनुभयो। उहाँले पुराना कानूनलाई समयानुकूल परिमार्जन गर्दै लैजान लागिएको उल्लेख गर्दै मिडिया काउन्सिल विधेयक र आम संचार विधेयकको मस्यौदामाथि छलफल अगाडि बढिसकेको जानकारी दिनुभयो। सरकारले सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिएपछि कैलाली स्थित सरकारी कार्यालयहरूबाट आम नागरिकले छिटो छरितो एवं सहज रूपमा सरकारी सेवा सुविधा पाउन थालेका छन्। जनतासँग प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालयबाट सहज रूपमा सेवा पाउन थालेको सेवाग्राहीहरू बताउँछन्। धनगढीबाट संवाददाता जगत साउदको रिपोर्ट।
6: जनतासँग प्रत्यक्ष सरोकार राख्ने जिल्ला प्रशासन कार्यालय भूमि सुधार तथा मालपोत कार्यालय यातायात व्यवस्था कार्यालयबाट पछिल्ला दिनमा सेवा गराईले सहज रूपमा सेवा सुविधा पाउन थालेको बताइन्छ। शासकीय सुधारका 100 कार्यसूची अन्तर्गत सरकारी सेवामा प्रभावकारी कार्य सम्पादनमा जोड दिएको यातायात व्यवस्था कार्यालय यति बेला प्रविधि मैत्री र जनमैत्री सेवा प्रवाहमा सक्रिय भएको देखिन्छ। विगतमा सेवा गराईहरूको अव्यवस्थित भिडभाडसँगै बिचौलियाको चलखेल हुने गरेको यातायात व्यवस्था कार्यालयमा पछिल्लो समय टोकन सिस्टम सुविधा सम्पन्न सेवा गराई कक्ष निर्माण तथा सेवाको प्रकृति अनुसार छुट्टा छुट्टै भवनबाट सेवा पाउने व्यवस्था गरिएको छ। यातायात व्यवस्था कार्यालयमा विगतका वर्षमा सेवा सुविधा लिन आउँदा विभिन्न समस्या झेल्नु परेको बताएका सेवा गराईहरूले यसपालि सहज रूपमा सेवा पाएको भन्दै खुसी व्यक्त गरेका छन्।
7: अहिले यातायात कार्यालयमा सेवा लिने कुराहरूमा अलि राम्रो भएको छ, किनभने टोकन सिस्टमहरूले गर्दा मान्छेहरूले लामो समय बस्नुपर्ने स्थिति छैन।
8: पहिला चाहिँ उभिराख्नु पर्थ्यो, लाइन लागेर चाहिँ गरे एकदमै गाह्रो हुन्थ्यो भने अहिले पनि मजाले बसेर फ्यानमा चाहिँ सेवा चाहिँ लिन सकियो।
9: नवीकरण गर्न आएको पहिला भन्दा त धेरै छिटो भइरहेछ।
6: अहिले यातायात व्यवस्था कार्यालयमा बिचौलियाको प्रवेश निषेध गरिएको छ भने कार्यालयबाट बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ। सेवा गराईले छिटो छरितो एवं सहज रूपमा सेवा पाउन सक्ने गरी जनशक्ति खटन पटन गरिएको छ। यातायात व्यवस्था कार्यालय धनगढीका प्रमुख भुवन जोशी।
10: हामीले सहज रूपमा सेवा प्रदान गर्न सक्ने प्रयास गरिएको छ, त्यसका निम्ति हाम्रो जनशक्तिहरू पूर्ण रूपमा परिचालन भएका छन्। टोकन प्रणाली पनि सुरुवात गरेका छौँ। कार्यालयले प्रदान गर्ने जसुकै खबर पनि निशुल्क रूपमा हामी प्रदान गरिएका छन्। सकेसम्म भित्रैबाट सम्पूर्ण सेवा दिने प्रयास हाम्रो भएको छ।
6: जनतासँग प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालयको काम कारवाही तथा सेवा प्रवाह बारे स्थानीय प्रशासनबाट बेला बखत छट्के अनुगमन भइरहेको सरकारी अधिकारीको भनाइ छ। सरकारी सेवा प्रवाहलाई छिटो छरितो एवं सहज बनाउन आवश्यक स्रोत साधन तथा जनशक्तिको व्यवस्थापन आवश्यक देखिन्छ। जगत साउद, रेडियो नेपाल, धनगढी।
0: अब अन्तर्राष्ट्रिय समाचार। बङ्गलादेशमा भारी वर्षाका कारण कम्तीमा 51 जनाको मृत्यु भएको छ। भारी वर्षाका कारण गएको बाढी पहिरोमा परि राजधानी ढाका लगायत विभिन्न भागमा हजारौं मानिस विस्थापित भएका अधिकारीहरूले बताएका छन्। मृत्यु हुनेमा धेरैजसो कोक्स बजार क्षेत्रका रहेका छन्, जहाँ अधिकांश रोहिङ्ग्या शरणार्थीहरूको बाहुल्यता रहेको छ। धेरै खोला नाला रहेको बङ्गलादेशमा मनसुनका बेला बाढीजन्य विपदले सताउने गरेको छ। हाल जलवायु परिवर्तनका कारण पनि भारी वर्षा र बेमौसमी वर्षाका कारण बङ्गलादेश प्रभावित भएको मौसमविदहरूले जनाएका छन्। थाइल्याण्डको राजधानी बैंकक स्थित एक पबमा हिजो मध्यरातमा भएको भीषण आग लागीमा कम्तीमा 28 जनाको मृत्यु भएको छ भने 63 जना घाइते भएका छन्। घाइते मध्ये 25 जनाको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ। आग लागि बैंककको उत्तरी क्षेत्रमा रहेको ना लार्ड पराव पबमा भएको हो। स्टेज नजिकै रहेको सर्किट ब्रेकरबाट धुवा निस्किएपछि विस्फोट भएको र केही क्षणमै बाक्लो धुवा तथा आगो पब भर फैलिएको थियो। त्यसपछि मानिसहरू बाहिर निस्कन खोज्दा भागदौड मचिएको थियो। प्रारम्भिक उद्धार टोलीले सार्वजनिक गरेको दृश्यमा पबको मुख्य प्रवेशद्वारबाट ठूलो आगो र बाक्लो कालो धुवा निस्किरहेको तथा मानिसहरू ज्यान जोगाउन भागिरहेको देखिएको थियो। अब आर्थिक समाचार बालिका मादिनबाट।
11: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
12: सरकारले कर्णालीमा विद्युत अवरुद्ध हुने समस्या समाधानका लागि यान्त्रिक क्रेन पठाउने भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलमा कर्णालीमा विद्युत आपूर्तिमा भइरहेको अवरोधलाई समाधान गर्न यान्त्रिक क्रेन पठाउने निर्णय गरेको हो। मन्त्री श्रेष्ठ 2 साता अघि 3 प्रदेशका 5 जिल्लाको स्थलगत अनुगमनमा जाँदा सुर्खेत लगायत कर्णाली प्रदेश लाइन ट्रिपिङका कारण पटक पटक विद्युत अवरोध हुने समस्या र मर्मत कार्यका लागि आवश्यक यान्त्रिक क्रेनको अभावबारे जानकारी प्राप्त भएको थियो। उक्त निर्णयसँगै सेवा अवरोध हुँदा अन्य प्रदेशबाट उपकरण ल्याउनु पर्ने बाध्यता कम भई विद्युत मर्मत तथा सेवा प्रवाह थप छिटो, सहज र प्रभावकारी हुने मन्त्री श्रेष्ठको भनाइ छ। पर्वतको बिहादी गाउँपालिका 2 बर्राचौर निवासी देवेन्द्र पराजुलीले उन्नत जातको भैँसी पालनबाट मासिक 1 लाख भन्दा बढी आमदानी गर्दै आउनु भएको छ। रोजगारीको खोजीमा हजारौं नेपाली युवा विदेशतर्फ लागिरहेका बेला 40 वर्षीय पराजुलीले भने गाउँमै बसेर कृषि र पशुपालनबाट सम्मानजनक आमदानी गर्न सकिने उदाहरण प्रस्तुत गर्नु भएको छ। स्थानीय जातका 2-3 वटा भैँसीबाट शुरू भएको उहाँको व्यवसाय अहिले 5 वटा मुर्रा जातका उन्नत भैँसी र अन्य स्थानीय जातका गरी 10 वटा भैँसीसम्म पाल्दै आउनु भएको छ। दैनिक 80-100 लिटरसम्म दूध उत्पादन हुने फार्मबाट स्थानीय बजारसँगै हुवास, गुल्मीको पूर्तिघाट र स्याङ्जाको वालिङसम्म पुग्ने गरेको छ। भैँसीको दूधको माग उच्च भएकाले बजारको अभाव नभएको पनि उहाँले बताउनु भयो। कास्की जिल्लाको मोदी खोलामा आएको बाढीले पक्की सड़क बगाउँदा पर्यटकीय गाउँ घान्द्रु घुम्न गएका पर्यटक अलपत्र परेका छन्। कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर 8 र 10 को सीमा स्याउली बजार नजिक मोदी खोलाले सड़क बगाएपछि अहिले नयाँ पुल बिरे ठाँटी घान्द्रुक सड़कमा यातायात बन्द भएको छ। अन्नपूर्ण गाउँपालिका 11 स्थित किमरुङ खोला थुनिएपछि आएको बाढीका कारण उर्लिएको मोदी खोलाले सड़क बगाउँदा ग्रामीण पर्यटनको केन्द्र घान्द्रुकसँगको सड़क सम्पर्क टुटेको थियो। सड़क बन्द हुँदा घान्द्रुक घुम्न गएका पर्यटक अलपत्र परेका छन्। पैदल यात्राका लागि समस्या नभए पनि सवारी साधनमा गएका पर्यटक घान्द्रुकमै रोकिएका हुन्। घान्द्रुक पर्यटन व्यवसाय समितिका कोषाध्यक्ष कृष्ण गुरुङले 3 दिन बिदा मनाउने सिलसिलामा घान्द्रुक पुगेका 300 जना पर्यटक अहिले सड़क बगाएपछि त्यहाँ रोकिनु परेको जानकारी दिनुभयो।
0: अब खेल समाचार अझै बमबाट।
13: फिफा विश्वकप फुटबलमा सेमी फाइनलका खेल बुधबारबाट सुरु हुँदैछन्। पहिलो खेलमा दुई युरोपेली राष्ट्रहरू स्पेन र फ्रान्स फिफा विश्वकपमा 20 वर्षपछि आफ्ने सामने हुन लागेका छन्। त्यस्तै दोस्रो सेमी फाइनलमा भने अर्जेन्टिना र इङ्ल्यान्डले प्रतिस्पर्धा गर्दैछन्। विश्वकपमा फ्रान्स र स्पेन पछिल्लो पटक जर्मनीमा भएको सन् 2006 विश्वकपमा खेलेका थिए। उक्त खेलमा फ्रान्स 3-1 विजयी भएको थियो। अन्तिम 16 खेलमा स्पेनलाई हराएको फ्रान्सले फाइनलसम्मको यात्रा तय गरेको थियो। उपाधि भिडन्तमा इटालीसँग पेनाल्टी सुटआउटमा पराजित फ्रान्स उपविजेतामा सीमित भएको थियो। विश्वकपको मञ्चमा दुई राष्ट्रबीच यो नै पछिल्लो तथा पहिलो भिडन्त रहेको थियो। समग्र अन्तर्राष्ट्रिय फुटबलमा भने दुई देशबीच 38 खेल भएको छ, जसमा स्पेन 18 र फ्रान्स 13 खेलमा विजयी हुँदा 7 खेल बराबरीमा सकिएको छ। स्पेन र फ्रान्स बीच पछिल्लो वर्षको जुन 6 भएको नेसन लिगको सेमी फाइनलमा खेल भएका थिए। सो खेलमा स्पेनले 5-4 नतिजा आफ्नो पक्षमा पारेको थियो। दोस्रो सेमी फाइनलमा भने अर्जेन्टिना र इङ्ल्यान्डले प्रतिस्पर्धा गर्दैछन्। लामो अन्तर्राष्ट्रिय करियरमा मेसीले पहिलो पटक इङ्ल्यान्डको सामना गर्न लागेका हुन्। विश्वकप इतिहासमा अर्जेन्टिना र इङ्ल्यान्ड बीच हालसम्म 5 भेट भएको छ। सन् 1962 पहिलो भेटमा इङ्ल्यान्ड विजयी भएको थियो भने 1966 पनि अर्जेन्टिनालाई हराउँदै इङ्ल्यान्डले विश्वकप उपाधि जितेको थियो। सन् 1986 विश्वकपमा डिएगो म्याराडोनाको चर्चित ह्यान्ड अफ गड गोल र शताब्दीको उत्कृष्ट गोलको मद्दतमा अर्जेन्टिनाले इङ्ल्यान्डलाई पराजित गर्दै अन्ततः विश्वकप उपाधि जितेको थियो। सन् 1998 विश्वकपमा डेभिड बेहाङ रातो कार्ड पाएपछि पेनाल्टी सुटआउटमा इङ्ल्यान्ड प्रतियोगिताबाट बाहिरिएको थियो। त्यसको 4 वर्षपछि सन् 2002 विश्वकप समूह चरणमा बेक्याम्पकै पेनाल्टी गोलको मद्दतमा इङ्ल्यान्डले 1-0 जित निकाल्दै त्यसको बदला लिएको थियो। सन् 2005 भने यी दुई फुटबल महाशक्ति बीच कुनै पनि अन्तर्राष्ट्रिय खेल भएको छैन।
0: अब मौसम। आज राति कोशी बागमती र गण्डकी प्रदेशको हिमाली भूभागको केही स्थान र लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। कोशी र बागमती प्रदेशको पहाड़ी र तराई भूभागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाका साथै गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागको 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 27.6 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस, वर्षा 15.2 मिलिमिटर। काठमाडौँको अधिकतम 26.5 डिग्री सेल्सियस, न्यूनतम 21.7 डिग्री सेल्सियस, वर्षा 56 मिलिमिटर। पोखराको अधिकतम 28.2 डिग्री सेल्सियस, न्यूनतम 24 डिग्री सेल्सियस, वर्षा 10.5 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 34.7 डिग्री सेल्सियस, न्यूनतम 24 डिग्री सेल्सियस, वर्षा 2.9 मिलिमिटर। दिपालको अधिकतम 36.5 डिग्री सेल्सियस, न्यूनतम 25.8 डिग्री सेल्सियस, वर्षा 0.1 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। साथै प्रदेशमा सुविधा सम्पन्न वर्ण उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन। देशका केही स्थानमा आज राति भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह। मीडिया काउन्सिल र आम संचार विधेयकको मस्यौदामा छलफल अगाडि बढाइएको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाको भनाइ। र बंगलादेशमा भारी वर्षाका कारण कम्तीमा 51 जनाको मृत्यु। साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
14: राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
15: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
14: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ।
15: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
14: सानो लापरवाहीले वन डडेलोको कारण वन वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
15: थप जानकारी का लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन फोन 98550 92260 र वेबसाइट chitwannationalpark.gov.np
16: फ्री टिकट सहित दुबई में रोजगारी का लागि सुवर्ण अवसर
17: दुबई को प्रतिष्ठित कंपनी ईसादाहा कंपनी हाउसकीपिंग क्लीनर महिला पुरुष 50 जना सैलरी 40,800 भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरंत संपर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कंपनी को प्रतिनिधिबाट यही असार 28 गते बिहीबार चितवन को होटल रेड कार्पेट में हुँदैछ।
16: देवान मेन पावर नारायणगढ़ लाइन सोक संपर्क 98550 58369 98426 43211 र 98142076704 15 दिन में भिसा ग्यारेन्टी सहित ओमन में रोजगारी का लागि सुवर्ण अवसर
17: ओमान को प्रतिष्ठित अल नाभा होल्डिंग LLC कंपनी में अफिस बॉय 150 जना सैलरी 100 ORM प्लस खाना बस्न फ्री हाउसकीपिंग क्लीनर 150 जना सैलरी 90 ORM प्लस खाना बस्न सहित माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरंत संपर्क गर्नुहोला। कंपनीबाट उपलब्ध गरिने सेवाहरू कर्मचारी को छोरा को विवाह में 100 ORM कर्मचारी को छोरी को विवाह में 150 ORM बाल बच्चा छात्रवृत्ति कर्मचारी को बच्चा ले कक्षा 10-12 डिग्री में 80% भन्दा बढी ल्याएमा 100 ORM उत्कृष्ट कर्मचारी पुरस्कार 5 ORM र प्रमाण पत्र करियर वृद्धि र पदोन्नति गर्ने अवसर प्रत्येक 2 वर्षमा सिनियरिटी को भत्ता दीर्घ सेवा पुरस्कार र ओमन भरी निशुल्क उपचार सेवा। फाइनल अन्तर्वार्ता कंपनी को प्रतिनिधि द्वारा फेस टू फेस साउन 3 गते आइतबार चितवन को रेड कार्पेट होटल में हुँदैछ।
16: निशुल्क परामर्श का लागि इंडो अरब मेन पावर नारायणगढ़ चितवन 056-49-00-34 माड़ी संपर्क 98426-43211 98142-076-04 र 98550-58369
18: SNP कंपनी कार्यालय को अत्यंत जरूरी सूचना
19: कंपनी N2063 बमोजिम दर्ता भएका कंपनी को म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कंपनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन SNP कंपनी को कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
18: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 056-490-959 98550-60359 र 98550-67359।
20: अब त म तिमीसँग 1 बस्दिन 2 बस्दिन 4 बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानि होइन, अब बस तिमी एक्लै। म गए रिस उठ्ने।
21: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
14: तपाईको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
20: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
14: ग्रुप राइटर नरेश महतो, गीता महतो।
17: सम्पर्क 97625-73089 98074-46182 र 98491-95225।
22: हेलो
23: हेलो बुढी, के छ खबर?
22: ठिकै छ, चलेकै छ।
23: ल भिडियो अन गर त, तलाई हेरम।
22: भिडियो अनै छ त, देख्नु भएन र?
23: खै देखिन त, मैले त नेट स्लो भयो क्या हो?
22: माडीको नेट यस्तै त हो नि।
14: सेवाका
16: लागि माडी सम्पर्क 056-50-10-40 र 98452-02-28-40 साथै 24 घन्टा हटलाइन नम्बर 01-597-00-86
14: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ। टेकमाइललाई निःशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाईको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण भरी माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा कृषि शाखा प्रमुख माडी नगरपालिका।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। चौबीस घण्टामा 55 विपदका घटनामा 8 मृत्यु, बाढ़ी पहिरोले ठाउँ ठाउँका सड़क अवरूद्ध, सयौं प्रभावित। आज काठमाडौँ सहित 34 जिल्लामा बाढ़ीको जोखिम।
1: सो क्षेत्रका साना तथा ठूला नदीमा चाहिँ बहाव बढ़िसकेको, लेभल बढेको हुनाले चाहिँ राति चाहिँ अझै लेभल बढ्न सक्ने हुनाले चाहिँ सतर्क हुन आह्वान गरेका छौँ।
0: साथै प्रदेशमा सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापना गर्ने सरकारको तयारी, बीमा दावीमा ढिलाइ वा अनियमितता भए प्रमाण सहित उजुरी गर्न प्राधिकरणको आग्रह, शंकास्पद पार्किङ प्रकरणमा दलहरू सहित पत्रकार महासंघको आपत्ति, दोषीमाथि कड़ा कार्यवाहीको माग।
2: राज्य सत्ता नै प्रेसलाई त्रसित बनाउने, पत्रकारलाई त्रसित बनाउने र आफ्नो अभिष्ट या आफ्नो आलोचनात्मक चाहिने मिडियाहरूलाई चाहिँ चासमा राखेर सेन्सरसिपतिर लाने अभ्यासमा लागेको जस्तो देखियो।
0: एमाले उपाध्यक्ष पौडेललाई थप 3 हिरासतमा राख्न अनुमति, इलाममा सड़क भासिदा, 3 जिल्लाको झापासँगको सड़क सम्पर्क विच्छेद, ललितपुर महानगरले करमा विशेष छुट घोषणा।
3: दलित अपाङ्ग भएका व्यक्तिहरूको समूह, व्यक्ति तथा महिला समूहद्वारा सञ्चालित व्यवसायको हकमा चालु आर्थिक वर्ष 2083-84 व्यवसाय दर्तामा 50% छुट हुनेछ।
0: र बैंककको एक रेस्टुराँमा भीषण आगलागीमा 27 मृत्यु, 22 गम्भीर घाइते। फिफा विश्वकप फुटबल फाइनलमा पुग्न मध्यराती फ्रान्स र स्पेन बीच खेल हुँदै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: संचार माध्यम र राजनीतिक नेतृत्वको निवास अगाडि शंकास्पद रूपमा सवारी साधन छाडिनु सामान्य घटना होइन, यसले सुरक्षा संयन्त्रको संवेदनशीलतामाथि गम्भीर प्रश्न उठाएको छ। लोकतन्त्रमा असहमति व्यक्त गर्ने अधिकार सुरक्षित भए पनि त्रास र मनोवैज्ञानिक दबाव सिर्जना गर्ने कुनै पनि गतिविधि स्वीकार्य हुन सक्दैन। घटनाको निष्पक्ष, पारदर्शी र शीघ्र छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउनु राज्यको दायित्व हो। प्रेस स्वतन्त्रता र नागरिक सुरक्षामाथिको विश्वास कायम राख्न सरकारको प्रभावकारी कदम अपरिहार्य छ। अब खबर सन्तोषी रावलबाट।
5: गएको 24 घण्टामा बाढ़ी पहिरो लगायत मौसमी विपदमा परेका 8 मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिका विभिन्न प्रकारका 55 विपदका घटनामा 8 मृत्यु भएको हो। पहिरोमा परेर 3 मृत्यु भएको हो भने बाढ़ीमा परेर 2 मृत्यु भएको हो। यस्तै सर्पको टोकाईबाट 3 मृत्यु भएको प्राधिकरणले जनाएको छ। कालीकोटको सान्ने त्रिवेणी नगर गाउँपालिका 6 स्थित बुहारी पाटामा पानीघट्टमा पिठो पिस्न गएका लालबहादुर साउद र मन्दिर साउदको अचानक आएको बाढीमा पुरेर मृत्यु भएको छ। पहिरोले घट्टा समेत बगाएको थियो। घटनापछि स्थानीयवासी र प्रहरीले उद्धार प्रयास गरेका थिए। जाजरकोटको भेरी नगरपालिका 2 पहिरोले अस्थायी टहरा पुरिदा 67 जयशीला शाहको घटनास्थलमै मृत्यु भएको प्राधिकरणका प्रवक्ता शान्ति महतले भन्नुभयो।
6: ज्वर आजको गर्दाखेरि चाहिँ हिजोको चाहिँ घाइते 6 र घर क्षति 4 थियो भने आज थप 29 चाहिँ मैले यहाँलाई भने जस्तो चाहिँ 2 मृत्यु भएको छ भने 2 घाइते हुनुभएको। त्यस गरी प्राधिकरणले चाहिँ हामीले मनसुन कमान्ड पोस्ट पनि 24 सञ्चालनमा नै छ। हामीले केही सेला हेर्दाखेरि चाहिँ रेड अलर्ट नै जारी भइसकेको अवस्था चाहिँ छैन, येल्लोसम्म थियो 1-2 स्थानहरूमा। त्यसमा कोअर्डिनेसन गरेर हामीले सिडिओ र सम्बन्धित पालिकाहरूसँग समन्वय गरेर सेक्रेटरीहरूसँग समन्वय गरेर उहाँहरूलाई चाहिँ फिल्डमा खटिसक्नु भएको अवस्था छ भने हामीले अहिले सिचुएसन रुमबाट चाहिँ सबै 70 जिल्लामा चाहिँ नदीका भावहरूदेखि लिएर कति पानी परेको छ, कुन कुन ठाउँमा कस्तो चाहिँ इन्सिडेन्टहरू भइरहेको छ भन्ने कुराहरू चाहिँ एकदमै 24 निगरानीमा रहेका छौँ र त्यही अनुसार चाहिँ उहाँसँग सम्बन्धित निकायसँग समन्वय गरेर सेक्युरिटीहरूलाई चाहिँ ठाउँ ठाउँमा परिचालन पनि गरिरहेको छ।
5: प्राधिकरणका अनुसार सबैभन्दा धेरै 20 पहिरो, 13 बाढीका घटना भएका छन्। यसैबीच बागलुङको ढोरपाट नगरपालिका 2 घरको पर्खाल भत्किँदा 5 आशिष भण्डारीको मृत्यु भएको छ। आशिष आँगनमा खेलिरहेका बेला पर्खालले च्यापेको प्रहरीले जनाएको छ। कास्कीमा मोदी खोलामा आएको बाढीले नयाँ पुल भिरे ढाँटी कान्द्रुक सडक बगाएपछि कान्द्रुक पुगेका करिब 100 पर्यटक अलपत्र परेका छन्। स्थानीय तहले वैकल्पिक कच्ची सडक मर्मत गरेर यात्रुलाई सुरक्षित रूपमा बाहिर निकाल्ने प्रयास गरिरहेको जनाएको छ। बागलुङको जैमिनी नगरपालिका 8 बेलडाँडमा लेदो सहितको पहिरो खस्दा काली गण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ। निरन्तर पहिरो झरिरहेकाले सडक खुलाउन कठिनाई भइरहेको स्थानीय प्रशासनले जनाएको छ। यस्तै रसुवाको लेन्दी खुलामा लिदो सहितको बाढी आएपछि पूर्व सावधानी स्वरूप 111 मेगावाट क्षमताको रसुवा गढी जल विद्युत आयोजनाको विद्युत उत्पादन बन्द गरिएको छ। सम्भावित क्षति रोक्न सुरुङमा पानी लैजाने गेट पनि बन्द गरिएको छ। साथै भोटे कोशी नदीको बहाव बढेपछि रसुवा गढी भन्सार यार्डका सवारी साधन सुरक्षित स्थानमा सारिएको छ। प्रशासनले नदी किनारमा नजान र जोखिमयुक्त सडक प्रयोग नगर्न आग्रह गरेको छ। इलाममा दुई दिनदेखिको वर्षाले मेची राजमार्ग अन्तर्गत गोलाखर्क राज दुवाली सडक खण्ड भासिदा सबै प्रकारका सवारी साधनको आवागमन बन्द भएको छ। वैकल्पिक सडकका डाइभर्सन पनि बाढीले बगाएपछि इलाम पाँच थर र ताप्लेजुङको जापासँगको सडक सम्पर्क विच्छेद भएको छ। यता निरन्तर वर्षा र पहिरोको जोखिमलाई ध्यानमा राख्दै मुगलिङ सडक खण्डमा सडक अत्याधिक सडक सतर्क भएर मात्र यात्रा गर्न सडक डिभिजन कार्यालयले आग्रह गरेको छ। काभ्रे प्लान्चोको रोसी क्षेत्रमा पानीको बहाव बढ्ने सम्भावनाका कारण बीपी राजमार्गमा सवारी साधनको आवागमन केही समयका लागि रोकिएको छ। यसैबीच बाढी पूर्वानुमान महाशाखाले आज काठमाडौँ ललितपुर र भक्तपुर सहित देशका 34 जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ। निरन्तर वर्षाका कारण साना तथा मझौला नदी खोलामा जलसतह बढ्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। शाखाका अनुसार काभ्रे पाँचथर इलाम झापा मोरङ सुनसरी सप्तरी भोजपुर सोमखसवा दोलखा रामेछाप सिन्धुली सिन्धुपाल्चोक रसुवा नुवाकोट धादिङ गोर्खा लमजुङ तनहुँ मकवानपुर बारा पर्सा रौतहट चितवन काठमाडौँ ललितपुर भक्तपुर नवलपरासी पूर्व नवलपरासी पश्चिम पाल्पा कास्की पर्वत म्याग्दी स्याङ्जा र कैलालीमा बाढीको मध्यम जोखिम रहेको छ। सिआइएनसँग कुरा गर्दै शाखाका बाढी विज्ञ सौहार्द जोशीले भन्नुभयो,
7: खोलाहरूमा चाहिँ बहाव धेरै बढेर चाहिँ अहिले चाहिँ अलिक सतर्क हुने अवस्था देखिन्छ। त्यसै गरी आज राति चाहिँ पूर्व पूर्वी क्षेत्र कोशी प्रदेशको पूर्वी पहाडी क्षेत्र तथा बागमतीको पहाडी क्षेत्रमा चाहिँ भारी वर्षासम्म मध्यमदेखि भारी वर्षा हुने हुनाले अनि अहिले नै चाहिँ सो क्षेत्रका साना तथा ठुला नदीमा चाहिँ बहाव बढिसकेको लेभल बढेको हुनाले चाहिँ राति चाहिँ अझै लेभल बढ्न सक्ने हुनाले चाहिँ हामीले चाहिँ बागमतीदेखि पूर्व बागमती प्रदेश तथा कोशी प्रदेशका पहाडी विशेष गरी पहाडी क्षेत्रमा चाहिँ सतर्क हुन आह्वान गरेका छौँ। यसै गरी हाम्रो
5: काठमाडौँका प्रमुख सञ्चार गृह र नेपाली काङ्ग्रेसका सभापति गगन थापाको निवास अगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरेपछि सुरक्षा चासो बढेको छ। प्रहरले सबै गाडी हटाएर घटनाबारे अनुसन्धान शुरू गरेको छ। आज बिहान अनलाइन खबर कान्तिपुर पब्लिकेशन र हिमालय टेलिभिजनको गेट अगाडि गाडी पार्किङ गरी प्रवेशमै अवरोध गरिएको थियो। त्यसपछि रातोपुल स्थित गगन थापाको निवास अगाडि पनि गाडी लामो समयसम्म छोडिएको भेटिएको थियो। स्थानीयका अनुसार गाडी राखेर चालक अन्य सवारीमा गएको देखिएको थियो। यस घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण जनाउँदै सञ्चार गृहमा अवरोध र त्रास सिर्जना गर्ने प्रयास भएको भन्दै दोषीको पहिचान गरी कडा कारवाही गर्न सरकारसँग माग गरेको छ। सिआइएनसँग कुरा गर्दै महासंघका महासचिव रामप्रसाद दाहालले भन्नुभयो,
8: प्रमुख सञ्चार माध्यमहरूको गेटमा चाहिँ शङ्कास्पद हिसाबले चाहिँ गाडीहरू टेर्स्याएर आतंकित बनाउने, मिडिया हाउसलाई पनि आतंकित बनाउने र पत्रकारलाई पनि आतंकित बनाउने र उनीहरूको गतिविधिहरूमा अवरोध गर्ने सिर्जना गर्ने जुन काम भएको छ त्यो चाहिँ अत्यन्तै निन्दनीय आपत्तिजनक र खेद गर्ने छ। जुन यस प्रकृतिको घटना चाहिँ हाम्रो मिडियामा पहिला भएको थिएन तर अहिले चाहिँ पछिल्लो चोटि प्रहरीको अनुसन्धानले पनि यसमा कतिपय सत्ताधारी दलका मान्छेको गाडी भन्ने
2: पनि आइरहेछ। यसले चाहिँ राज्य सत्ता नै प्रेसलाई त्रसित बनाउने, पत्रकारलाई त्रसित बनाउने र आफ्नो अभिष्ट या आफ्नो आलोचनात्मक चाहिने मिडियाहरूलाई चाहिँ चासमा राखेर सेन्सरसिपतिर लाने अभ्यासमा लागेको जस्तो देखियो। त्यसले गर्दा यसले चाहिँ नेपालको अहिलेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता भन्नु, सूचनाको हकको कुरा गर्नु, संचारको हकको कुरा गर्नु, यो सबै चिजहरू मानवहरूलाई चाहिँ भत्काएर प्रेसलाई कमजोर बनाउने अभ्यास गरेको जस्तो देखिन्छ।
5: प्रारम्भिक अनुसन्धानमा केही गाडी व्यक्ति बैंक तथा अटो कम्पनीको नाममा दर्ता रहेको खुले पनि ती गाडी एउटै उद्देश्यले किन र कसले कहाँ छाड्यो भन्ने अझै स्पष्ट भएको छैन। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी नरेश सुवेदीले गाडीको धनी चालक र ती ठाउँमा राखिनुको कारणबारे अनुसन्धान भइरहेको सिआइएनसँग बताउनुभयो।
9: पार्किङ गरेर छोडिएको पाँचवटा गाडीहरू क्रेनको सहायताले उपत्यका ट्राफिक प्रहरी कार्यालयमा ल्याइएको छ। यातायात व्यवस्था विभागसँग समन्वय गरेर गाडीको धनी वा चालकको पहिचान गर्नेतर्फ चाहिँ हामीले काम गरिरहेका छौँ।
5: प्रधानमन्त्री बालेन्द्र शाहले गम्भीर जलन भएका बिरामीलाई समयमै उपचार उपलब्ध गराउन साथै प्रदेशमा सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापना गर्ने योजना अघि बढाउन निर्देशन दिनुभएको छ। बीमा दावी भुक्तानीमा ढिलाइ, अनियमितता वा अन्य समस्या भए नेपाल बीमा प्राधिकरणले प्रमाण सहित उजुरी गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। प्राधिकरणका अनुसार केही बीमा कम्पनी कर्मचारी तथा बीमा सर्वेसरले कानून र व्यावसायिक आचार संहिता विपरीत काम गरेको गुनासो बढेपछि यस्तो सूचना जारी गरिएको हो। गलत विवरण तयार गर्ने, तथ्य लुकाउने, पक्षपातपूर्ण मूल्याङ्कन गर्ने वा अनुचित लाभ लिने व्यक्तिमाथि बीमा ऐन 2079 अनुसार कार्यवाही गरिने जनाएको छ। त्यस्तै ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि विभिन्न कर तथा सेवा शुल्कमा विशेष छुट र सहुलियतको व्यवस्था गरेको छ। महानगर प्रमुख श्री बाबु महर्जनले नवौ नगरसभाबाट पारित नीति कार्यक्रम र बजेट सार्वजनिक गर्दै करदातालाई प्रोत्साहन गर्ने उद्देश्यले छुटेको व्यवस्था गरिएको जानकारी दिनुभयो। विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौं पटक म्याद थप गरेको छ। विशेष अदालतका न्यायाधीश

0: क्षतिमा 27 जनाको मृत्यु भएको छ भने 22 जना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार आग लागि बैंकको क्लोकप्रिय चातु चौक क्षेत्रमा राखिएको एक बारमा आग लागि भएको थियो। आगो तीव्र रूपमा फैलिँदा विद्युत आपूर्ति अवरुद्ध भएको र बार धुवाले भरिएपछि भागाभाग मचेको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियो हरूमा आगोबाट जोगिन ग्राहकहरू अत्यधिक बाहिर भागिरहेको, कतिपयको लुगा समेत आगोले समातेको देखिन्छ। अब खेल खबर। फिफा विश्वकप फुटबल अन्तर्गत आज मध्यराति फ्रान्स र स्पेन बीच खेल हुनेछ। दुवै टोली फाइनलमा पुग्न दबावमा खेल्नेछन्। खेल मध्यराति पाउने 1 बजे हुनेछ। दुई टोली विश्वकपमा दावेदार मानिन्छन्। फ्रान्सले 2 र स्पेनले 1 पटक विश्वकप जितेका छन्। इङ्ल्याण्ड र अर्जेन्टिनाको खेल पर्सि 31 गते बुधबार मध्यराति पाउने 1 बजे हुनेछ। विश्वकपको फाइनल खेल साउन 3 गते आइतबार राति पाउने 1 बजे अमेरिकामा हुनेछ।
1: शंकास्पद गाडी पार्किङ पछि सुरक्षा चुनौतीको बहस।
2: हामीले ठूलो संघर्षबाट स्थापना गरेको लोकतान्त्रिक शासन प्रणाली र लोकतान्त्रिक शासन प्रणालीमा जनताको अधिकार माथिको यो ठूलो हस्तक्षेप हो।
1: घटनाको निष्पक्ष छानबिनको चौतर्फी माग रिपोर्ट सँगै वर्खे विपद रोकथाम र उद्धारमा स्थानीय तहको रणनीति लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक सहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कुलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेसन एन्ड ल समूहमा भर्ना खोल्यो।
5: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फुटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
6: सम्पर्क 01-5121-708, 01-5431-443 पाटन हाई स्कुल पाटन ढोका ललितपुर।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। काठमाडौँका केही संचार माध्यम र कांग्रेस सभापति थापाको निवास अगाडि शंकास्पद रूपमा सवारी साधन छाडिएपछि सुरक्षा संवेदनशीलता र अभिव्यक्ति स्वतन्त्रताको विषय एकैसाथ बहसमा आएको छ। घटनालाई लिएर सत्तापक्षदेखि प्रतिपक्षसम्मका राजनैतिक दलले निष्पक्ष छानबिनको माग गरेका छन्। लोकतान्त्रिक समाजमा विरोधका नाममा त्रास सिर्जना गर्ने यस्ता गतिविधिले सुरक्षा व्यवस्था, प्रेस स्वतन्त्रता र नागरिकको मनोविज्ञानमाथि गम्भीर प्रश्न उठाएको विश्लेषण भइरहेको छ।
5: नेपालमा निजी संचार माध्यमहरू कान्तिपुर टेलिभिजन, हिमालयन टेलिभिजन र अनलाइन खबर सहित नेपाली काँग्रेसका सभापति गगन कुमार थापा र भाटबटिनी सुपर मार्केटको मुख्य प्रवेश गेटमा व्यवहारिसी अवस्थामा सवारी साधन छोडिएपछि यस विषयमा सर्वत्र चासो बढेको छ। अज्ञात व्यक्तिले अचानक गेटमा सवारी राख्दै बाहिरिएपछि केही समय त्रासको माहौल पनि सृजना भएको थियो। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संचार माध्यमका मुख्य गेटमा सवारी साधन पार्किङ गरिएको घटनाको निष्पक्ष छानबिनको माग गरे कांग्रेस महामन्त्री गुरु घिमिरे।
2: हामीले ठूलो संघर्षबाट स्थापना गरेको लोकतान्त्रिक शासन प्रणाली र लोकतान्त्रिक शासन प्रणालीमा जनताको अधिकार माथिको यो ठूलो हस्तक्षेप हो। यो कुराले लोकतान्त्रिक जुन जनताको अधिकार नैसर्गिक अधिकारलाई कुण्ठित गर्छ र यसले चाहिँ निर्वाध रूपबाट संचार माध्यमहरूले जस्तो कि हाम्रो सभापतिकै घर अगाडि पनि गाडी तेर्स्याइयो, राजनीतिक दलको नेतृत्व अथवा आम जनतालाई चाहिँ नै उनीहरूको चाहिँ नैसर्गिक अधिकार माथिको लोकतान्त्रिक

0: नागरिक अधिकार माथिको यो ठुलो हस्तक्षेप हो।
1: नेकपा एमाले यस्ता गतिविधिले नागरिकमा भय र असुरक्षा फैलाउने काम गरेको भन्दै प्रेस स्वतन्त्रता र लोकतान्त्रिक अधिकारमाथि दबाब सृजना गर्न खोजिएको आरोप लगाएको छ। एमाले नेता महेश बर्तौलाले दुई तिहाईको बलियो सरकारलाई पनि प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने अधिकार नभएको तर्क गर्नुभयो।
2: राज्य कमजोर छ भन्ने कुराको एउटा महत्वपूर्ण यो उदाहरण हो। राज्य दबाबदेही छैन, उत्तरदायी छैन, विधिको शासनको पक्षमा आवाज उठाउनेहरूका विरुद्धमा काहीँ न काहीँ एउटा संगठित गिरोहहरू कुनै न कुनै रूपबाट परिचालित छन् र त्यसको संरक्षण काहीँ न काहीँ राज्यको तर्फबाट वा राज्यले वातावरण क्रिएट गरेका कारणले गर्दा यो भइरहेको छ भन्ने देखिन्छ। यो निकै दुःखद छ।
1: नेपाल कम्युनिस्ट पार्टी नेकपाका सचेतक युवराज दुलालले यस घटनाको तत्काल र निष्पक्ष छानबिनको माग गर्दै यस्ता गतिविधिले समाजमा अनावश्यक त्रास बढाएको टिप्पणी गर्नुभएको छ।
3: प्रारम्भिक रूपमा अनुमान गर्दाखेरि राज्य संरक्षित गुण्डाहरूद्वारा भएको बुझिन्छ। यो अरूले त्यस्तो गर्दैन, यसमा जे भइराखेका छ सधैँ सुनियोजित ढङ्गबाट भइराखेका छ र यसलाई मैले भने राज्यद्वारा संरक्षित कुनै शक्तिद्वारा यो कार्य भइराखेको छ भन्दा अनुपयुक्त हुँदैन। अहिले देखेको प्रारम्भिक कुरा यही नै हो।
1: कतिपयले सरकारको नेतृत्व सम्हालिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टीबाट यस्ता गतिविधि भएको हो कि भन्ने आशंका गरिरहेका बेला रासुपाले भने घटनाको निष्पक्ष छानबिनको माग गरेको छ। विभिन्न संचार माध्यमका कार्यालय बाहिर शंकास्पद रूपमा सवारी साधन पार्किङ गरेको घटनाप्रति गम्भीर ध्यानकर्षण जनाउँदै संचार माध्यम र संचार कर्मीलाई मनोवैज्ञानिक दबावमा राख्ने उद्देश्यले गरिएका यस्ता गतिविधि लोकतान्त्रिक मूल्य मान्यता विपरीत रहेको रासुपाको ठहर छ। रासुपाका नेता गणेश पराजुलीले भन्नुभयो,
4: पार्टीसँग जोडिएर कसैले यसमा चर्चा गरिराखेको हो भनेदेखि र पार्टीसँग जोडिएर कसैले पार्टीका नेताहरूले कसैले गरेको छ भने अनुसन्धान पछि अपराध कर्म रहेछ भने कार्यवाहीको दायरामा लिएर आउनु भनेर त विज्ञप्ति जारी गरिसकेको हुँदै गर्दा पार्टीले के भन्ने के नभन्ने भन्ने कुरै रहेन र स्पष्टसँग राज्यले यतिखेर त्यस्तो घटना किन भएको छ अनुसन्धान गर्ने र कुनै गलत आशय सेट गरिएको रहेछ भने कार्यवाहीको दायरामा ल्याउने भन्ने त स्पष्ट छँदैछ त। कानुन छँदै छ नि, कानुनी राज्यमा सधैँ कानुन माथि हो नि होइन र अन्य कुरा पार्टीले के भन्छ या के भन्दैन भन्ने कुरै रहेन।
1: लोकतन्त्रमा बोल्न पाउने विरोध गर्न पाउने अधिकार सबै नागरिकमा छ, तर कुनै प्रयोजनका लागि गरिने यस्ता विरोधका शैलीले समाज कता जाँदैछ भन्ने चिन्ता र चासोको बहस बनेको छ। सन्तोष गन्धर्व, CIN, काठमाडौँ।
5: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। वर्खी विपद सामना गर्न स्थानीय सरकारको पूर्व तयारी,
6: भोसेको हकमा अध्ययन गरेका छौँ र त्यो अनुसारले केही बस्तीहरूलाई हामीले जोखिम ठाउँहरू हामीले तोकेका छौँ, जोखिम ओडाहरू तोकेका छौँ होइन।
5: विपद व्यवस्थापनमा स्थानीय सरकारको भूमिका र तयारी बारे विशेष सामग्री लगायतका सामग्री बाँकी नै छन्। CIN को साझा खबर सुन्दै गर्नुहोला।
7: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
9: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
10: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक, शक्तिशाली 4 एंटीना मा वाइड कवरेज, 5G स्ट्रेंथ, लो लेटेंसी, रॉ फास्ट स्पीड, सबै अस्त्र को शक्ति बोकी को 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया मा, साथ मा IPTV मात्र 250 प्रति महीना। बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुने छन्। क्लासिक टेक छोयो कि चल्यो।
11: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
12: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
13: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
12: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
14: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
15: कार्यक्रम साझा आवाज,
12: लैङ्गिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
16: महिला किसानका संघर्ष,

0: सपना र सफलताका कथा।
1: प्रोप्राइटर मधुमायाजी जी पढे हैन, प्रोप्राइटर बनेछु। हेर्नुस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
2: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देशैभर
3: तपाईकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि।
4: पसिनाको सम्मान, समानताको अभियान,
5: कार्यक्रम साझा आवाज।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
7: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। वर्षा सुरु भएसँगै सरकारले विपद प्रति कार्यका लागि तयारी अवस्थामा रहन देशैभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको छ। त्यस अनुसार स्थानीय तहले पनि आवश्यक समन्वय र तयारी गरिरहेका छन्। स्थानीय सरकारले विपदको जोखिमबाट बस्नका लागि गर्न सक्ने तयारीका बारेमा साथी लील प्रकाश सन्ले सल्यानको वाक्चोर नगरपालिकाका प्रमुख जनक राज गौतमसँग कुराकानी गर्नुभएको छ।
8: पहिरोले बाटोहरू रोक्ने होइन, बाटोहरू रोकियो भने कृषि उत्पादनहरूलाई मार्केटसम्म लिन नसकिने, बिरामीहरूलाई हस्पिटलसम्म लिन नसकिने, विद्यार्थीहरूलाई विद्यालयसम्म पुर्याउन नसकिने, यो जोखिमलाई तपाईँको हामीले प्रतिकारको रूपमा सुधार कसरी गर्न सकिन्छ भन्ने सन्दर्भमा हामी स्ट्यान्ड बाई बागचोर नगरपालिकाका साधन औजारहरू र हाम्रो यो स्टाफहरू कर्मचारीहरूलाई हामीले स्ट्यान्ड बाई राख्छौँ। गत वर्ष पनि हामीले तपाईँको बाटोहरू कुनै दिन पनि दिनभर रोकिएनन् र यो वर्ष पनि 1 घन्टा तपाईँको यात्रुहरूले दुःख नपाउने गरेर खुलाउने प्रयास गर्छौँ। काम गर्नका निमित्त सबै उहाँको असल कर्म भयो भने भोलि राजनीति हिसाबले हामीलाई अप्ठ्यारो होला, बाँकी कामहरूका निमित्त अप्ठ्यारो होला भन्ने मनमा सोचे पनि तर मुखले तपाईँको व्यवहारले उहाँले गर्न सक्नुहुन्न। यहाँ सबै दलहरूको क्रियाशील पार्टीहरूको पनि मलाई सहयोग छ, यहाँ सबै जनप्रतिनिधिहरूको पनि सहयोग छ, सबै कर्मचारीहरूको पनि सहयोग छ र यहाँका तपाईँको नागरिकहरूको पनि सहयोग छ। मलाई लाग्छ सबै बाटोहरू खुल्ला हुन्छ र त्यो अनुसारले हामी अगाडि बढेका छौँ।
9: यो जोखिममुक्त बस्तीहरूको बारेमा कुनै अध्ययन अनुसन्धान नगरपालिकाले गरेको अथवा गर्ने योजना बनाएको केही छ कि छैन?
8: अब यसमा तपाईँको दुईटा हकमा भोसेको हकमा अध्ययन गरेका छौँ र त्यो अनुसारले केही बस्तीहरूलाई हामीले जोखिम ठाउँहरू हामीले तोकेका छौँ, जोखिम ओडाहरू तोकेका छौँ होइन। जस्तै शारदाको करिडोर होइन, यो बाढी पहिरो खोलाको कुरा छ, यसमा पनि हामीले के तोकेका छौँ। सोही अनुसार बर्खामा कसैले पानी खानका निमित्त अभाव नहोस् भनेर हामीले पहिले नै हामीले प्लास्टिक यो पोलिथिन पाइपहरू खरिद गरेर राखेका छौँ। कुनै बस्तीहरू तपाईँको घरहरू नबगोस् भनेर तार जालीहरू हामीले स्टक गरेका छौँ। कुनै कारणले विपदका कारणले घरबार विहीन हुन नपरोस् भनेर हामीले बाँकी बजेटको पनि विपद व्यवस्थापनको लागि हामीले बजेट पनि व्यवस्थापन गरेर एउटा कोष स्थापना गरेर जति बेला पनि कार्य सम्पादन गर्नका निमित्त जटिलताहरू नआओस् भनेर कार्यविधि बनाएर बजेट बनाएर कोष स्थापना गरेर हामी रेडी भएर बसेका छौँ। मलाई लाग्छ हाम्रो आँखाले देखेन, हाम्रो कानले सुनेन र हाम्रो कार्यालयसम्म त्यो अनुसारको खबर आएन भने हामी त केही गर्न सक्दैनौँ। कुरा आयो भनेपछि हामी 24 घन्टाभित्र रिजल्ट आउने गरेर कार्य सम्पादनको थालनी गरेका छौँ।
9: त्यो खबर आओस् भन्नको लागि संरचना अथवा त्यो खालको के त्यस्तो व्यवस्था गर्नुभएको छ? सिधै फोन गर्नुपर्ने हो कि अथवा सामाजिक सञ्जालहरू अथवा विभिन्न अरू माध्यमको प्रयोग गरेर यस्तो समस्या भयो विपदको भन्ने बारेमा यहाँका नागरिकले जानकारी दिन सक्छन् नगरपालिकालाई?
8: वडा स्तरीय विपद समिति पनि छ, नगरपालिका स्तरीय विपद समिति पनि छ, जिल्ला स्तरीय तपाईँको विपद समिति पनि छ, नगर प्रहरीको टिम छ, नेपाल प्रहरीको टिम छ होइन, यहाँ तपाईँको झन्नै 65 जना जनप्रतिनिधिज्यूहरू हुनुहुन्छ होइन। उहाँहरूले तपाईँको सबै बस्तीहरूमा तपाईँको कतै न कतै पहुँच पुग्ने गरेर हाम्रो तपाईँको जनशक्तिहरू छ। सोही अनुसारले हामीले झन्नै यही नगरपालिकाभित्र 69 जनाको दरबन्दी छ, 541 जना शिक्षकहरू हुनुहुन्छ। हामीलाई यो कार्यालयसम्म जोड्नका निमित्त अब यस्तो सोसल मिडिया छ, जसरी पनि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ उहाँहरूले, कुनै न कुनै माध्यमबाट हामी कहाँ तपाईँको त्यो खबर आउँछ र त्यो अनुसारले हामीले कार्य सम्पादनको लागि तयारी गर्छौँ।
9: जस्तो नेपाल प्रहरी अथवा स्थानीय प्रशासनसँग पनि यो विपदको पूर्व तयारीको बारेमा बर्खा लाग्नुभन्दा अगाडि नै त्यस्तो संवाद छलफल बैठकहरू भए गरेको र त्यो भएकै कारणले समयमै त्यसको लागि प्रतिकार्यमा उत्रिन सफल भएको त्यस्तो अनुभव विगतको 4 वर्षले केही छ कि छैन?
8: पटक पटक जिल्ला विपद व्यवस्थापन समिति जो तपाईँको सिडिओको अध्यक्षतामा हुन्छ त्यसमा हामीले

0: तपाईँको जिल्ला भर ओभरअलमा हामीले नीतिगत निर्णय गर्छौँ भने यो पालिकाको हकमा हामीले यो आफैमा पनि कोभिडका कारणले एउटा थिलो थिलो परेको यो बागचौर नगरपालिका झन् नै हामी कहाँ कोभिडका कारणले 12 जना केही नागरिक र केही हाम्रो कार्यालयभित्र कार्य सम्पादन गर्ने कर्मचारी हामीले गुमाउनु पर्यो होइन, उहाँहरूलाई पनि म सदा सुमन अर्पण गर्न चाहन्छु। र त्यो पछाडि एउटा मुना जस्तो पलाइराखेको यो नगरपालिका समृद्धिका दृष्टिकोणले अगाडि बढेको यो नगरपालिका यो वर्ष पनि हामी कहाँ झन्नै झन्नै अविरल वर्षाका कारणले केही कृषि उत्पादनमा होइन केही तपाईँको हाम्रो बाटोहरू पूर्वाधारका क्षेत्रमा नोक्सान बेहोर्न पर्यो। हामीले नोक्सान बेहोर्न पर्दै गर्दाखेरि पनि हामीले पटक पटक हामीले मिटिङ राख्यौँ र कसरी सहज बनाउन सकिन्छ होइन कसरी यसलाई तपाईँको व्यवस्थापन गर्न सकिन्छ भन्ने सोच बनाएर नीतिगत निर्णय मात्रै होइन बजेटमा पनि कसरी जोड्न सकिन्छ भनेर हामी अगाडि बढेका छौँ।
1: 24 घण्टामा 55 विपदका घटनामा 8 जनाको मृत्यु भएको छ। बाढ़ी पहिरोले ठाउँ ठाउँका सड़क अवरूद्ध र सयौं प्रभावित भएका छन्। आज काठमाडौँ सहित 34 जिल्लामा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान शाखाले जनाएको छ। नदी किनारका वासिन्दालाई उच्च सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्। साथै प्रदेशमा सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापना गर्ने सरकारको तयारी छ। बीमा दावीमा ढिलाइ वा अनियमितता भए प्रमाण सहित उजुरी गर्न प्राधिकरणले आग्रह गरेको छ। शंकास्पद पार्किङ प्रकरणमा दलहरू सहित पत्रकार महासंघको आपत्ति, दोषीमाथि कड़ा कार्यवाहीको माग गरिएको छ। एमाले उपाध्यक्ष पौडेललाई थप 3 दिन हिरासतमा राख्न अनुमति दिएको छ। इलाममा सड़क भाँसिँदा 3 जिल्लाको झापासँगको सड़क सम्पर्क विच्छेद भएको छ। ललितपुर महानगरले करमा विशेष छूटको घोषणा गरेको छ। र बैंकको एक रेस्टुरेन्टमा भीषण आगलागीमा 27 जनाको मृत्यु भएको छ भने 22 जना गम्भीर घाइते भएका छन्। फिफा विश्वकप फुटबल फाइनलमा पुग्न मध्यराती फ्रान्स र स्पेन बीच खेल हुँदैछ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 30 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार।

0: सानो शक्ति परिचालन।
1: राष्ट्र बैङ्कको नयाँ तथ्याङ्क अनुसार महँगी दोब्बर बढ्यो। 11 महिनामा 21.20 अर्ब रेमिटेन्स भित्रियो।
0: मिडिया हाउस बाहिर सवारी राखेर तर्साउन खोजेको आरोप। लोकतन्त्रमाथि कै प्रहार भएको काङ्ग्रेस एमालेको ठहर।
1: युक्रेनी राष्ट्रपति जेलेन्स्की पेरिस भ्रमणमा, युरोपेली नेताहरूसँग भेटवार्ता गर्ने। ट्रम्प र नेतान्याहुको आकस्मिक मृत्यु हुन सक्ने चेतावनी।
0: र 2030 विश्वकपमा 64 टोली खेल्ने सम्भावना, फिफाद्वारा अध्ययन सुरु।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
1: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। कालीकोटमा पहिरोमा पुरिएर 2 मृत्यु भएको छ। सान्नी त्रिवेणी गाउँपालिका 6 काप्री खोलामा पहिरो जाँदा पुरिएर 2 मृत्यु भएको हो। आज दिउँसो 1:30 बजे पिठु पिस्न घट्टमा गएका बेला पहिरोले पुरिएर धामी गाउँका 46 वर्षीय मन्दिर साउद र 76 वर्षीय लालबहादुर साउदको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख हिमबहादुर खत्रीले जानकारी दिनुभयो। उहाँका अनुसार घटना भएको स्थान प्रहरी चौकी मेहलमुडीबाट 10 किलोमिटर टाढा रहेको जनाइएको छ।
0: अविरल वर्षापछिको बाढी पहिरोका कारण देशका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार आज साँझ 6 बजेसम्म काठमाडौँ उपत्यका कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै सडक पूर्ण वा आंशिक रूपमा अवरुद्ध छन्। ललितपुरको कान्ति लोकपथ, 5 थरको मध्यपहाडी लोकमार्ग, कास्कीको पोखरा ताङतिङ सडक, अर्घाखाँसीको सालझण्डी ढोरपाटन सडक, गुल्मीको मदरमण्डारी राजमार्ग र कालीकोटको करिडोर तथा हुम्ला र कालीकोटका कर्णाली करिडोर र कर्णाली राजमार्ग पूर्ण रूपमा बन्द छन्। भोजपुरको मध्यपहाडी लोकमार्ग, इलामको मेची राजमार्ग, सिन्धुपाल्चोकको अरणीको राजमार्ग र कास्कीको नयाँ पुल घान्द्रुक सडक भने एकतर्फी वा वैकल्पिक मार्ग मार्फत सञ्चालनमा छन्। बागमती प्रदेशमा सम्भावित बाढी र पहिरोको जोखिमका कारण बीपी राजमार्ग, कान्ति लोकपथ र हेटौँडा काठमाडौँ सडक खण्डमा पनि सवारी सञ्चालनमा रोक लगाइएको छ। प्रहरीका अनुसार सम्बन्धित निकायहरूले पहिरो पन्छ्याउने र सडक सञ्चालनमा ल्याउने काम गरिरहेका छन्। यात्रामा निस्किनु अघि सम्बन्धित जिल्लाको ट्राफिक प्रहरी कार्यालय वा राजमार्ग प्रशासनसँग सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न पनि प्रहरीले अनुरोध गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रात्रिकालीन समयमा हुन सक्ने भारी वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाएको जनाएको छ। प्राधिकरणका अनुसार विपद आइपरेको खण्डमा तत्काल उद्धार तथा राहत कार्यका लागि 3 सुरक्षा निकायका 26,000 भन्दा बढी जनशक्तिलाई कार्ययोजना बमोजिम फिल्डमा परिचालन गरिएको छ। खोज, उद्धार र राहतका सामग्रीहरू मुलुकका विभिन्न स्थानमा तयारी अवस्थामा राखिएको जनाइएको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महतले तराई तथा डुबानको उच्च जोखिममा रहेका बस्तीका नागरिकहरूलाई सुरक्षित र खुल्ला स्थानमा सार्न स्थानीय पालिकाहरूसँग निरन्तर समन्वय भइरहेको बताउनुभयो। काठमाडौँ महानगरपालिका सहित विभिन्न जोखिमयुक्त क्षेत्रका पालिकाहरूले सरकारी विद्यालय तथा सुरक्षित भवनहरूको पहिचान गरी पूर्व तयारी अवस्थामा राखेका उहाँले जानकारी दिनुभयो।
3: डुबानका क्षेत्रकामा व्यक्तिहरूलाई चाहिँ उच्च स्थानमा, सुरक्षित स्थानमा र अलिकति खुल्ला स्थानमा सार्ने विषय चाहिँ सम्बन्धित स्थानीय पालिकाको जिम्मेवारीभित्र छ। त्यसमा हामीले समन्वय गर्ने र के कसरी गर्न सक्ने भन्ने विषयमा चाहिँ उहाँहरूलाई सपोर्ट चाहिँ गरिरहेका छौँ। त्यहाँका सम्बन्धित पालिकाहरूले चाहिँ सरकारी स्कुल भवनहरू होइन, त्यसपछि अलिकति सुरक्षित ठाउँहरू उच्च ठाउँमा चाहिँ राख्नको लागि चाहिँ उहाँहरूले तयारी अवस्थामा राख्नुपर्छ।
1: गणेश नेपालीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। आत्मदाहको प्रयासपछि ज्यान गुमाएका मुगुका गणेश नेपालीको चार दिनपछि आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो। गत बिहिबार त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका नेपालीको वीर अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको थियो। चार दिनपछि गणेशको परिवारले प्रहरी वृत्त कालीमाटी पुगेर प्रहरीमा जाहेरी दिएको छ। हिजो मात्र नेपालीको परिवार र प्रशासन बीच नौ बुधे सहमति भएको थियो। तीनजना महानगर प्रहरीलाई सोधपूछका लागि नियन्त्रणमा लिइएको भए पनि उनीहरू छुटिसकेका छन्। यो घटनाको छानबिन गर्न काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरीमा कार्यरत डीआईजी गोविन्द थपलियाको कमाण्डमा पाँच सदस्यीय समिति बनाइएको छ।
0: गणेश नेपाली आत्मदाह प्रकरणपछि काठमाडौँ महानगरपालिकाका नगर प्रहरी नियमित रूपमा सड़कमा आउन छाडेपछि न्युरोड लगायतका क्षेत्रमा फुटपाथ अतिक्रमण गर्ने क्रम बढेको छ। नेपालीको निधनपछि सड़कमा नगर प्रहरीको उपस्थिति उल्लेख्य रूपमा घट्दा फुटपाथ अस्तव्यस्त बनेको हो। उक्त घटनापछि आक्रमण वा सुरक्षा जोखिम बढ्न सक्ने भन्दै नगर प्रहरी नियमित सड़क ड्युटीमा नखटिएको हो। नगर प्रहरी सड़कमा कम देखिन थालेपछि काठमाडौँका न्युरोड सहित विभिन्न स्थानमा फुटपाथ व्यापारीले फेरि सड़क पेटीमै व्यवसाय गर्न खोज्दा जनजीवन प्रभावित बनेको छ। फुटपाथमा व्यापार बढ्दा पैदल यात्रीलाई हिँड्न सकस भएको छ। यसले सवारी आवागमन प्रभावित हुनुका साथै ट्राफिक जाम समेत बढेको स्थानीयले गुनासो गरेका छन्। पछिल्लो केही दिन यता अव्यवस्थित पार्किङ समेत बढेको देखिएको छ। सहकर्मी दिनेश जोशीले काठमाडौँ महानगर प्रहरी प्रमुख विष्णु प्रसाद जोशीलाई तपाईँहरू कहिले सड़कमा फर्किनुहुन्छ भनेर सोध्नु भएको छ।
4: छिटै आउँछौँ, हामी तयारी गर्दैछौँ, आन्तरिक छलफल चलिरहेको सकिन्छ होला, सम्भवत हामी छिटै आउँछौँ।
5: किन सडकमा महानगर प्रहरी आउन नसकेको
4: हो? हिजो अस्तिको घटनाले लिएर अब केही कुराहरू पूर्व तयारी कसरी आगामी दिनमा परिष्कृत भएर जाने भन्ने छलफल त गर्नुपर्ने हुन्छ। त्यही भएर
5: सुरक्षाका कुराहरू पनि गरिराखेका थियो, अब प्रहरी नै असुरक्षित हुने अवस्था आएको हो?
4: सुरक्षा त्यस्तो भन्ने होइन, हेर्नुहोस् काहीँ विपदको उद्धार कार्यमा जाँदा त सेफ्टी फर्स्ट भन्ने कुराहरू आउँछ होइन, त्यस्तो खासै असुरक्षा महसुस गरेको होइन। अब थप केही पूर्व तयारीहरू, बर्सातको सिजन पनि लाग्यो, हरेक कुराहरू भन्ने छलफल चले हो।
5: विभिन्न ठाउँमा फुटपाथमा व्यापार पनि हुन थाले छ, मानिसहरूको दैनिक जीवन नै अस्तव्यस्त हुने अवस्था आयो नि होइन?
4: यसो छ, हेर्नुहोस् धरेराको निशुल्क पार्किङमा मान्छे छ, क्षेत्र क्षेत्रमा सबैतिर तैरिना छ, नजिकबाट हेरिरहेका छौँ। त्यही हो, हामी सडकमै ओर्लेर नहटाएको मात्रै हो, हामी नजिक हेरिरहेछौँ।

0: न्याय माग्न खोज्दा गृहमन्त्री सुदन गुरुङले भेट नदिएको भन्दै निहारीका राजपूत र बिनु यादवले सिंहदरबारको दक्षिण गेटमा धरना दिएका छन्। निषेधित क्षेत्रमा धरना बसेपछि उनीहरूलाई प्रहरीले लगत्तै गेट अगाडिबाट हटाएको थियो। वर्षातका बेला राजपूत र बिनुले सिंहदरबार बाहिर सरकारको विरोधमा सड़कमा बसेका थिए। बलात्कारको आरोप लगाउँदै शिवराज श्रेष्ठलाई मुद्दा हालेकी निहारीका र शिवबीच 2079 साल माघ 17 गते जिल्ला अदालत धनुषाका न्यायाधीश ब्रजेश प्याकुरेलको रोहोभरमा मिलापत्र भएको थियो। त्यसपछि आफूले पाउनुपर्ने क्षतिपूर्ति पनि नपाएको भन्दै उनीहरू पटक पटक आन्दोलन गर्दै आएका छन्।
1: प्रहरीले जेन्जी अभियन्ता माजिद अन्सारीलाई कुटपिट गरी नियन्त्रणमा लिएको घटनामा राष्ट्रिय मानवाधिकार आयोगमा उजुरी परेको छ। आयोगका सूचना अधिकारी पवन कुमार भट्टका अनुसार जेन्जी मुभमेन्ट अलायन्सले आज उजुरी दिएको हो। अलायन्सले गत शनिबार किर्तिपुरको होल्डिङ सेन्टरमा खटिएर अन्सारीमाथि कुटपिट गर्ने प्रहरी टोली प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयबाट समन्वय गरी पठाएको प्रतिनिधि बताउने ओजस्वी थापा विरूद्ध उजुरी दिएको हो। उजुरीमा संविधानमा उल्लेखित मानवाधिकारको उल्लङ्घन गरेको दावी गरिएको सूचना अधिकारी भट्टले जानकारी दिनुभयो।
0: नेपाल राष्ट्र बैंकले यस वर्षको जेठ महिनामा महँगी झण्डै दोब्बरले बढेको जनाएको छ। राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्षको जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति 5.22% पुगेको छ। अघिल्लो वर्ष सोही महिना यस्तो मुद्रास्फीति 2.72% मात्र थियो। यद्यपि आर्थिक वर्ष 2082-83 को 11 महिनाको औसत मुद्रास्फीति भने 2.89% सीमित भएको छ। अघिल्लो वर्ष सोही अवधिमा औसत मुद्रास्फीति 4.24% थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थको तुलनामा गैर खाद्य तथा सेवा समूहको महँगी बढी देखिएको छ। राष्ट्र बैंकका अनुसार खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति 4.95% रहँदा गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति 5.37% पुगेको छ। अघिल्लो वर्ष यी समूहको मुद्रास्फीति क्रमशः 0.54 र 3.94% मात्र थियो। चालू आर्थिक वर्षको 11 महिनामा 21.20 खर्ब रुपियाँ बराबर रेमिटेन्स भित्रिएको छ। यो आप्रवाह गत आर्थिक वर्ष सोही अवधिको तुलनामा 38.2% धेरै रहेको राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकका अनुसार जेठ महिनामा मात्रै 2.3 करोड रेमिटेन्स भित्रिएको छ। यसअघि वैशाखमा कृतिमानी रकम रेमिटेन्स भित्रिएको थियो। सोही महिना 2.57 करोड रेमिटेन्स आएको थियो। राष्ट्र बैंकका अनुसार 2082 जेठमा 1.76 करोड रेमिटेन्स भित्रिएको थियो।
1: विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई अनुसन्धानका लागि 5 पटक म्याद थप गरेको छ। अदालतले आज पौडेललाई अनुसन्धानका लागि 5 पटक हिरासत म्याद थप गरेको हो। विशेष अदालतका न्यायाधीश द्वय नारायण प्रसाद पौडेल र उमेश कोइरालाको इजलासले आज 3 दिनको म्याद थप गरेको विशेष अदालतले जनाएको छ। उपाध्यक्ष पौडेलमाथि सम्पत्ति शुद्धिकरण विभागले सम्पत्ति शुद्धिकरण अर्थात् मनी लाउन्डरिङ मुद्दामा अनुसन्धान गरिरहेको छ। पौडेललाई सम्पत्ति शुद्धिकरण विभागको पत्रका आधारमा असार 8 गते सुर्खेतबाट पक्राउ गरेको थियो। त्यस यता उनलाई 4 पटक विशेष अदालतबाट म्याद लिएर न्यायिक हिरासतमा अनुसन्धान गरिरहेको विभागले जनाएको छ।
0: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: ब्याङ्क खाता सञ्चालन तथा बन्द गर्दा लाग्ने शुल्क सम्बन्धी व्यवस्थाबारे जानकारी राखौं। नेपाल राष्ट्र ब्याङ्कबाट क, ख र ग वर्गका ब्याङ्क तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन 2082 को इजाजत प्राप्त निर्देशन नम्बर 20 को बुँदा नम्बर 6 मा समावेश व्यवस्थाहरू सुनौ। ब्याङ्क तथा वित्तीय संस्थाले खाता खोल्दा, चेक जारी गर्दा, गुड फर पेमेन्ट चेक समेत चेकको स्टप पेमेन्ट गर्दा, मौज्दात प्रमाणित गर्दा, ब्यालेन्स सर्टिफिकेट, खाता सञ्चालन गर्दा, खाता बन्द गर्दा, स्टेटमेन्ट दिँदा, विप्रेषण रकम खातामा जम्मा गर्दा, एबीबीएस लगायतका सेवा प्रदान गर्दा ग्राहकबाट कुनै किसिमको सेवा शुल्क लिन पाइँदैन। तर ग्राहकले कुनै एक अवधिको स्टेटमेन्ट एक पटक भन्दा बढी माग गरेको अवस्थामा न्यूनतम शुल्क लिन बाधा पुगेको मानिँदैन। ग्राहकको निष्क्रिय खाता सक्रिय गराउँदा कुनै शुल्क लिन पाइँदैन। कुनै पनि अवस्थामा रहेको खाताको रकम न्यूनतम मौज्दात भन्दा कम भएका कारणले रकम कट्टा गरी मौज्दात घटाउन पाइँदैन। साथै न्यूनतम मौज्दात बापत राखिएका रकममा समेत तोकिएको ब्याज प्रदान गर्नुपर्छ। अहिले भनिएका बाहेकका अवस्थामा ग्राहकसँग लिनुपर्ने शुल्क सम्बन्धमा ग्राहकलाई पूर्ण जानकारी गराउनुपर्छ। नेपाली मुद्रामा विद्युतीय कार्डहरू जारी गर्दा सुरुमा लिइने शुल्क बाहेक त्यस्तो कार्डको अवधि समाप्त

0: जेलसम्म नवीकरण शुल्क लिन पाइँदैन। सचेत ग्राहक, सुरक्षित बैंकिङ। नेपाल राष्ट्र बैङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np। वित्तीय ग्राहक संरक्षण इकाइको सम्पर्क नम्बर 01-5719-605।
1: गुणस्तरीय प्लम्बिङको
2: मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका UPVC प्रोडक्टहरू लेड फ्री, UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवनभरको।
4: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
5: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
6: सम्पत्ति छानबिन आयोगले बहालवाला न्यायाधीश, पूर्व न्यायाधीश र नेपाली सेनाका अधिकारी बाहेक राजनीतिक तथा सार्वजनिक पदमा रहेका पदाधिकारीको सम्पत्ति छानबिन यथावत रहेको स्पष्ट पारेको छ। आयोगले आज एक सूचना जारी गर्दै बहालवाला न्यायाधीश, पूर्व न्यायाधीश र नेपाली सेनाका अधिकारी बाहेक राजनीतिक तथा सार्वजनिक पदमा रहेका पदाधिकारीको सम्पत्ति छानबिन यथावत रहेको स्पष्ट पारेको हो। सर्वोच्च अदालतले गत शुक्रबार दिएको अन्तरिम आदेशपछि थप अन्यल उत्पन्न भएपछि आयोगले यसबारे आज प्रष्टीकरण दिएको हो। गत वैशाख 2 को नेपाल सरकारको निर्णय अनुसार सार्वजनिक जिम्मेवारीको पदमा रहेका राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरण संकलन र छानबिन गर्न यो आयोग गठन गरिएको थियो। तर यसको गठन संविधान र कानून विपरीत रहेको भन्दै अधिवक्ता डाक्टर प्रेमराज सिलवाल समेतका तर्फबाट सर्वोच्च अदालतमा उत्प्रेषण परमादेशको रिट दायर गरिएको थियो। यो रिटमाथि सुनवाई गर्दै सर्वोच्च अदालतले गत शुक्रबार अन्तरिम आदेश जारी गरिएको थियो। आयोगले सर्वोच्च अदालतको अन्तरिम आदेशमा बहालवाला न्यायाधीश र नेपाली सेना, पूर्व न्यायाधीश, सेनाका पूर्व अधिकृत तथा सैनिक ऐन बमोजिम कार्यवाही भएका व्यक्तिहरूको हकमा मात्र सम्पत्ति विवरण पेश गर्न बाध्य नपार्न, पेश भइसकेको विवरणमाथि छानबिन नगर्न र कुनै पनि कानुनी कार्यवाहीका लागि सिफारिस नगर्न नगराउन भनिएको बताएको छ। अन्यको हकमा छानबिन जारी रहने आयोगले जनाएको छ।
5: काठमाडौँका विभिन्न सञ्चार माध्यमका कार्यालय अगाडि शङ्कास्पद रूपमा सवारी साधन पार्किङ गरिएको घटनाप्रति राजनैतिक दल र पत्रकार संगठनहरूले गम्भीर आपत्ति जनाउँदै निष्पक्ष छानबिन तथा दोषीमाथि कारवाहीको माग गरेका छन्। तिनकुने स्थित कान्तिपुर पब्लिकेसन, मध्य बानेश्वर स्थित हिमालय टेलिभिजन र नयाँ बानेश्वर स्थित अनलाइन खबरका कार्यालय अगाडि अज्ञात व्यक्तिले गाडी छाडेर हिँडेपछि कर्मचारीको आवतजावतमा अवरोध भएको थियो। सूचना पाए लगत्तै प्रहरीले क्रेनको सहायताले ती सवारी साधन हटाउँदै घटनाबारे अनुसन्धान शुरू गरेको जनाएको छ। भाट भटेनी बिजुली बजार अगाडि तथा नेपाली कंग्रेसका सभापति गगन थापाको निवासको गेटमा पनि यस्तै ढंगले सवारी साधन पार्किङ गरिएको थियो। थापाले आफ्नो घरमा गाडी छोडेर जाँदा प्रशासनकै मान्छे देखेको दावी गर्नु भएको छ।
6: घटनाप्रति सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी राजसभा सहित विपक्षी दलले विरोध जनाएका छन्। राजसभाले विज्ञप्ति जारी गरी संचार माध्यमलाई त्रसित बनाउने गतिविधिको भर्सना गरेको छ। पार्टीले निष्पक्ष छानबिन, संचारकर्मी तथा संचार गृहको सुरक्षा र पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चित गर्न सरकारसँग माग गर्दै संचारकर्मीलाई कुनै पनि दबाव वा त्रासमा नपारी सत्य तथ्यमा आधारित पत्रकारितालाई निरन्तरता दिन आग्रह गरेको छ। प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसले पनि संचार माध्यमका मुख्य गेटमा सवारी साधन पार्किङ गरिएको घटनाको निष्पक्ष छानबिनको माग गरेको छ। यस्तै नेकपा एमाले विभिन्न संचार माध्यमका कार्यालयको मूल गेटमै शङ्कास्पद रूपमा गाडी पार्किङ गरी पत्रकार तथा संचारकर्मीहरूलाई आतंकित पारिएको भन्दै आपत्ति जनाएको छ। त्यसअघि नेपाल पत्रकार महासंघले कडा निन्दा गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कानूनी कार्यवाहीको माग गरेको थियो। संसदीय समितिले सरकारलाई मीडियालाई त्रसित बनाउनेमाथि कार्यवाही गर्न ध्यान आकर्षण गरेको छ। आज बसेको प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानवाधिकार समितिले मिडिया हाउसहरूको गेटमा गाडी पार्किङ गरी अवरोध सिर्जना गरेको घटनाको सम्बन्धमा सरकारको ध्यान आकर्षण गरेको हो।
5: यातायात व्यवस्था विभागले सामाजिक सञ्जालमा भाइरल भएको ट्राफिक जरिवाना सम्बन्धी फर्जी प्रचारप्रति गम्भीर ध्यान आकर्षण भएको जनाएको छ। सामाजिक सञ्जालमा लगातार फैलिरहेको मोटर यातायात तथा ट्राफिक नियमावली 2074 बमोजिमको जरिवाना दर रेट सहितको पर्चा पूर्ण रूपमा नक्कली र आधारहीन रहेको विभागले स्पष्ट पारेको छ। विभागका अनुसार ट्राफिक जरिवाना सम्बन्धी विषयमा नयाँ सवारी तथा यातायात व्यवस्था सम्बन्धी ऐन जारी नभएसम्मका लागि पुराना कानूनी व्यवस्थाहरू नै कार्यान्वयनमा रहनेछ। सवारी तथा यातायात व्यवस्था ऐन 2049 र सवारी तथा यातायात व्यवस्था नियमावली

0: 2054 बमोजिम नै ट्राफिक जरिवाना निर्धारण हुने भएकाले तिनै कानूनी आधारलाई मात्र मानेर सचेत रहन विभागले सबैमा आग्रह समेत गरेको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशमा सुविधा सम्पन्न वर्ण उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलका क्रममा उहाँले प्रमुख सरकारी अस्पतालमा वर्ण वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अगाडि बढाउन निर्देशन दिनुभएको हो। प्रधानमन्त्री शाहले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न सङ्घ प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच आवश्यक प्रभावकारी समन्वय गर्न सुझाव दिनुभयो। उहाँले गुणस्तरीय प्रभावकारी तथा नागरिक मैत्री स्वास्थ्य सेवा सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै अस्पतालमा सरसफाई, सेवा प्रवाहमा सुधार, डिजिटल प्रविधिको प्रयोग र सुशासनको प्रभावकारी कार्यान्वयन गर्न पनि ध्यान आकर्षण गराउनुभयो।
0: राहदानी विभागले नयाँ प्रणाली मार्फत राहदानी वितरण सुरु गरेको छ। आज परराष्ट्र मन्त्री शिशिर खनालले नयाँ प्रणाली मार्फत ओस्कर गुरुङ र निमेष शाहीलाई राहदानी वितरण गरेर उक्त कार्यको शुभारम्भ गर्नुभएको हो। यसअघि 15 वर्षदेखि फ्रान्सेली कम्पनी आइडिमियाले नेपालको पासपोर्ट छाप्दै आएकोमा अब जर्मन कम्पनीले छापेका पासपोर्ट बजारमा आएका छन्। नेपालको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेसन सफलतापूर्वक सम्पन्न गरी नयाँ राहदानी सेवा सञ्चालनमा ल्याइएको विभागले जनाएको छ। करिब 1 करोड नेपाली नागरिकका राहदानी सम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको मन्त्री खनालले जानकारी दिनुभयो। उहाँले हाललाई सुचारू गरेको प्रविधि परीक्षण पश्चात सही रहेको बताउनुभयो। यदि कुनै समस्या सिर्जना भए समाधानका लागि सरकारी निकाय तयारी अवस्थामा रहेको जानकारी दिनुभयो।
2: हाललाई मूल रूपमा अहिले जुन प्रविधि छ त्यसको हामीले सबै परीक्षण गर्दाखेरि प्रविधि एकदम ठिक ठाउँमा देखिन्छ, तर प्रक्रियागत केही समस्याहरू हुन सक्छन् भन्ने चाहिँ हाम्रो बुझाइ छ। नयाँ प्रणालीमा गएको कारणले यत्रो ठुलो डेटा माइग्रेसन नयाँ सिस्टम हुँदै गर्दा केही न केही सामान्य प्राविधिक चुनौती आउन सक्छन्, तर त्यसका बावजुद पनि पासपोर्ट विभाग परराष्ट्र मन्त्रालय चाहिँ स्ट्यान्ड बाईमा छ र त्यसलाई समाधान गर्दै हामी अगाडि बढ्छौँ।
1: राष्ट्रिय योजना आयोगले राष्ट्रिय गौरवका आयोजनाहरूको संख्या घटाएर अधिकतम 10 वटामा सीमित गर्नुपर्ने सुझाव दिएको छ। अर्थ समितिको आजको बैठकमा आयोगका सदस्य सचिव रविलाल पन्थले राष्ट्रिय गौरवका आयोजनामा देखिएका नीतिगत, कानूनी र व्यवहारिक जटिलताहरू औँल्याउँदै आयोजनाहरूको पुनरावलोकन गर्न सुझाव दिनुभएको हो। आयोगले गौरवका आयोजनाहरूको संख्या बढीमा 10 सीमित गरी बाँकीलाई रूपान्तरणकारी वा प्राथमिकता प्राप्त आयोजनामा वर्गीकरण गर्न सिफारिस गरेको छ। साथै निर्माण सामग्रीको सहज आपूर्तिका लागि छुट्टै कानून निर्माण गर्नुपर्ने र एक निर्माण व्यवसायले एउटा प्याकेजभन्दा बढी ठेक्का नपाउने गरी कानूनी व्यवस्था गर्नुपर्ने बताउनुभयो।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।

Jackets bonus pal. साइट मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: प्रभु महालक्ष्मी बाटै जीवन बीमा गरौं।
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.com बाट पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। आज

0: शेयर बजार करिब 8 महिनाकै न्यून बिन्दुमा झरेको छ। आज बजार परिसूचक नेप्से 30 अङ्क घटेसँगै 2570 अङ्क कायम भएको छ, जुन गत मङ्सिर 4 गते यताकै न्यून हो। बजारमा उच्च गिरावट आउँदा कारोबार रकम भने बढेको छ। गत शुक्रबार 6.86 अर्ब कारोबार भएकोमा आज 7.46 अर्ब भएको हो। आज 22 कम्पनीको मूल्य बढ्दा 249 घट्यो भने 4 स्थिर रह्यो। आज सबै समूहगत सूचक घटेका छन्।
1: प्रहरीले अवैध लागु औषध खैरो हिरोइन कारोबार गर्ने एक गिरोहलाई पक्राउ गरेको छ। प्रहरीको लागु औषध नियन्त्रण ब्युरोको टोलीले लागु औषध कारोबार गर्ने काठमाडौँ नागार्जुनका 27 वर्षीय मनिष श्रेष्ठ, 21 वर्षीय रोहित महर्जन र काठमाडौँ महानगरपालिका 16 20 वर्षीय सम्भव बस्नेतलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो। पक्राउ परेका मनिष यसअघि पनि लागु औषध मुद्दामा 7 महिना कैद भुक्तान गरी 1,00,000 धरोटीमा छुटेका व्यक्ति हुन्।
0: भक्तपुर जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ। जिल्लाभित्र रहेका सम्पूर्ण बालबालिका अर्थात् 10,743 बालबालिकाले सम्पूर्ण खोप पूरा गरेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो। जिल्ला जनस्वास्थ्य कार्यालयले मध्यपुर ठिमीमा आयोजना गरेको कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरेर प्रमाणपत्र दिनुभएको छ।
1: पछिल्लो पटक कालीकोटमा एचआईभी संक्रमितको संख्या 75 पुगेको छ। कालीकोट स्थित एन्टी रेट्रोभाइरल थेरापी एआरटीका अनुसार अन्यत्र जिल्लाबाट यहाँ बसाई आएका एचआईभी संक्रमितको संख्या 18 रहेको छ। हालसम्म एचआईभी संक्रमितको कुल दर्ता संख्या 75 रहेको छ।
0: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की फ्रान्स को पेरिस पुग्नु भएको छ। युक्रेनी राष्ट्रपति जेलेन्स्की रुस विरुद्ध समर्थन जुटाउन आज पेरिस पुग्नु भएको हो। उहाँले युरोपेली नेताहरूसँग भेटवार्ता गर्नुहुने भएको छ। बैठकमा युक्रेनको हवाई सुरक्षा र युद्धको आगामी रणनीतिबारे छलफल हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। पेरिसमा रहँदा उहाँले रुसको आक्रमण विरुद्ध युक्रेनलाई सहयोग गरिरहेका करिब 2 दर्जन युरोपेली नेतासँग कुराकानी गर्नुहुनेछ। रुस युक्रेन युद्ध अहिले 5 वर्षमा प्रवेश गरेको छ।
1: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको आकस्मिक मृत्यु हुन सक्ने इरानले चेतावनी दिएको छ। अमेरिकी सिनेटर लिन्जी ग्राहमको आकस्मिक निधनपछि इरानका केही सरकार निकट सञ्चार माध्यमले ट्रम्प, नेतान्याहु तथा अन्य वरिष्ठ अमेरिकी र इजरायली अधिकारीलाई लक्षित गर्दै कडा चेतावनीपूर्ण सामग्री प्रकाशित गरेका हुन्। ती प्रकाशनले अमेरिकाको तनाव थप चर्किन सक्ने संकेत समेत गरेका छन्। इरानी दैनिक हाम सहरीले आफ्नो पहिलो पृष्ठमा आकस्मिक मृत्युका लागि तयार हुनुहोस् शीर्षक प्रकाशित गर्दै ट्रम्प, अमेरिकी रक्षा मन्त्री पीट हेक्सेथ, प्रधानमन्त्री नेतान्याहु तथा अन्य अधिकारीको तस्विरसँगै ग्राहमको मृत्युको सन्दर्भ जोडेको छ। अर्को इरानी पत्रिका भातान ए इम रोजले ग्राहमलाई इरान विरुद्ध अमेरिकाको कडा नीतिका प्रमुख समर्थक मध्ये एक भन्दै उनको अचानक बिरामी परेर मृत्यु भएको उल्लेख गरेको छ। यसैबीच इरानी सरकारी सञ्चार माध्यमका एक समाचार वाचकले ग्राहमको मृत्युबारे टिप्पणी गर्दै इरान विरोधी अमेरिकी सिनेटर नरक पठाइएको भन्दै सार्वजनिक रूपमा प्रतिक्रिया जनाएका छन्।
0: नेपाल परिवेशमा अब खेल समाचार। विश्व फुटबलको
2: विश्वकप फुटबल विशेष।
0: विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् 2030 विश्वकपलाई 64 टोलीसम्म विस्तार गर्ने सम्भावनाबारे अध्ययन गर्ने भएको छ। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले 48 टोलीबाट थप 16 टोली समावेश गर्ने विषय सम्बन्धित समितिहरूमा छलफल हुने बताएका छन्। इन्फान्टिनोले एक अन्तर्वार्ताका क्रममा विश्वकपलाई अझ समावेशी बनाउन टोली संख्या बढाउने विकल्पबारे विचार गर्न सकिने बताएका हुन्। उनले विश्वकप केवल युरोप र दक्षिण अमेरिकाका लागि नभई सम्पूर्ण विश्वका राष्ट्रहरूको प्रतियोगिता हुनुपर्नेमा जोड दिए। प्रत्येक राष्ट्रलाई विश्वकपमा भाग लिने सपना देख्न अनुमति दिनुपर्ने इन्फान्टिनोको भनाइ थियो। सन् 1998 2022 विश्वकपमा 32 टोली सहभागी हुँदै आएका थिए। हाल अमेरिका, क्यानाडा र मेक्सिकोमा जारी 2026 विश्वकप पहिलो पटक 48 टोलीको ढाँचामा आयोजना गरिएको हो। इन्फान्टिनोले 48 टोलीको ढाँचालाई सफल प्रयोगको रूपमा व्याख्या गर्दै सबै महादेशका टोलीहरूले प्रतिस्पर्धात्मक प्रदर्शन गरेको बताए। सन् 2030 विश्वकप उरुग्वे, अर्जेन्टिना, पाराग्वे, स्पेन, पोर्चुगल र मोरक्कोमा संयुक्त रूपमा आयोजना हुनेछ।
1: हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: अविरल वर्षाले देशभर जनजीवन प्रभावित, मुख्य राजमार्ग अवरुद्ध, तीनवटै सुरक्षा निकायका 26,000 भन्दा बढी जनशक्ति परिचालन,
1: राष्ट्र बैंकको नयाँ तथ्याङ्क अनुसार महँगी दोब्बर बढ्यो, 11 महिनामा 21 खर्ब 20 अर्ब रेमिटेन्स भित्रियो,
0: मिडिया हाउस बाहिर सवारी राखेर तर्साउन खोजेको आरोप, लोकतन्त्रमाथिकै प्रहार भएको काङ्ग्रेस एमालेको ठहर,
1: युक्रेनी राष्ट्रपति जेलेन्स्की पेरिस भ्रमणमा, युरोपेली नेताहरूसँग भेटवार्ता गर्ने, ट्रम्प र नेतान्याहुको आकस्मिक मृत्यु हुन सक्ने चेतावनी,
0: र 2030 विश्वकपमा 64 टोली खेल्ने सम्भावना, फिफाद्वारा अध्ययन सुरु।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। कृष्ण र माधव बिदा हुन्छौ। नमस्कार। थाहा संचार नेटवर्कबाट

0: सार्वजनिक सुनवाईमा निमन्त्रणा सम्बन्धी माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको जरुरी सूचना।
1: माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको आयोजना तथा स्वदेश एफएमको सहजीकरणमा आर्थिक वर्ष 2082-83 वार्षिक एवं तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनवाई कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना गरिएकोमा यस नगरपालिकाभित्रका राजनीतिक दलका प्रतिनिधिहरू, क्रियाशील संघ संस्था तथा समितिहरू, सरकारी तथा गैर सरकारी कार्यालयहरू, बैङ्क, सहकारी लघु वित्त लगायतका वित्तीय संस्थाहरू, स्वास्थ्य संस्था, शिक्षण संस्था, नगरपालिकाका विकास निर्माण एवं दैनिक कार्य सम्पादन तथा गतिविधिहरूमा चासो र सरोकार राख्ने सबै समितिका प्रतिनिधिहरू, टोल विकास संस्था, उपभोक्ता समिति, संचारकर्मी, पत्रकार, बुद्धिजीवी, नागरिक समाज, सुरक्षा निकायका प्रतिनिधि, आम नागरिक, सरोकारवाला निकाय लगायत सम्पूर्ण नगरवासीमा कार्यक्रममा सहभागिताको निम्ति हार्दिक निमन्त्रणा गर्दछौ।
0: मिति यही असार 32 गते बिहिबार, चालु आर्थिक वर्षको अन्तिम दिन। स्थान माडी नगरपालिका नगर कार्यपालिका प्राङ्गण बसन्तपुर चितवन र समय बिहान 10 बजेदेखि।
2: त्यहाँबाट फेरि माछा पाल्ने, त्यसमा पनि घाटै लायो, चुर्नुमै बारो असि त्यहाँ आएर अहिले चाहिँ कुखुरा पालेको, त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा अब।
3: ल हेर इन्का बुद्धि, चाल्ने पनि तरिका पाल्नलाई, के खुवाउँछौ? ल यो विजय प्लेट दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
4: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
1: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 9855-63172 र 9852-12200।
4: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
1: राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
0: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
1: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
0: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
1: सानो लापरवाहीले वन डडेलोको कारण वन, वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
0: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 9855-92260 र वेबसाइट chitwannationalpark.gov.np।
1: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
0: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
1: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।

0: स्वदेश एफएम 93.2 मेगाहर्ज
1: पर्याप्त अनुभव छ। वैज्ञानिक एलेक्स सैमसन यो घटनाक्रम बीच कंगोका स्वास्थ्य अधिकारीहरूले थप दुई प्रान्तमा इबोला फैलिएको बताएका छन्। होर्मुज स्ट्रेट पार गर्ने कोशिश गरिरहेका दुईटा जहाजमाथि इरानले चेतावनी स्वरूप गोली चलाएको त्यहाँको सरकारी टेलिभिजनले जनाएको छ। उक्त महत्वपूर्ण जलमार्गमाथिको नियन्त्रणको विषयमा तेहरान र वाशिङटन बीच तनाव बढ़िरहेका बेला आज उक्त घटना भएको बताइएको छ। गत महिना उक्त जलमार्ग पुनः खोल्ने र युद्ध अन्त्य गर्ने उद्देश्यले भएको प्रारम्भिक सम्झौता कमजोर बन्दै जाँदा आक्रमण प्रत्याक्रमणको नयाँ चरण बीच तेलको मूल्य फेरि बढेको छ। आफ्नो पछिल्लो टिप्पणीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले सम्भवतः होर्मुज स्ट्रेटलाई नियन्त्रणमा लिन सक्ने बताएका छन्। थाइल्याण्डको ब्याङ्कक स्थित एउटा बारमा भएको आगलागीमा कम्तीमा 27 जनाको मृत्यु भएसँगै प्रहरीले सम्भावित लापरवाहीको विषयमा अनुसन्धान गरिरहेको छ। उक्त घटनामा दर्जनौं मानिस घाइते भएका छन् र तिनीहरूमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। प्रहरीले बारभित्रका टेबलहरूले बाहिर निस्कने आकस्मिक मार्गहरू अवरुद्ध गरे नगरेको जाँचिरहेका हुन्। पछिल्ला वर्षहरूमा थाइल्याण्डका बारहरूमा घातक आगलागीका धेरै घटना भएका छन्। यमनको राजधानी सना स्थित विमानस्थलमा विस्फोट भएका विवरणहरू आएका छन्। उक्त विमानस्थल हुथीहरूको नियन्त्रणमा थियो। अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकारको रक्षा मन्त्रालयले इरानी विमान अवतरण हुन नदिन आफ्ना सशस्त्र बलहरूले धावन मार्गलाई निशाना बनाएको जनाएको छ। हुथीहरूलाई इरानको समर्थन छ भने एडेनबाट सञ्चालन हुने यमनी सरकारलाई साउदी अरबको समर्थन छ। र चीनको सबैभन्दा प्रतिष्ठित साहित्यिक पुरस्कारहरू मध्येको लु सुन पुरस्कारका लागि एकजना डेलिभरी बाइक राइडर र एकजना व्यापारी पनि मनोनयनमा परेका छन्। कुनसानमा विद्युतीय मोटरसाइकल मार्फत खाना डेलिभरी गर्ने वाङ जिविङ आफ्ना अर्डरहरूका बीचमा र ट्राफिक संकेतहरूमा रोकिएका समयमा रचना गरेका

0: कविताहरूका लागि मनोनयनमा परेका हुन्। त्यसै गरी युयाओ शहरको एउटा पसलबाट दैनिक जीवनलाई नियालेर लेखिएका आफ्ना निबन्धहरूका लागि चेन हुई पनि मनोनयनमा परेकी हुन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा तपाईलाई पुनः स्वागत छ। सम्पत्ति छानबिन आयोगले सर्वोच्च अदालतले गत साता दिएको अन्तरिम आदेशपछि पूर्व न्यायाधीश, पूर्व सैन्य पदाधिकारी र संवैधानिक आयोगका पूर्व पदाधिकारी बाहेकको सम्पत्ति छानबिन गर्ने कामलाई निरन्तरता दिने जनाएको छ। अदालतको आदेश आज महान्यायाधिवक्ताको कार्यालय मार्फत प्राप्त भएपछि यी तीन निकायका पूर्व पदाधिकारी बाहेक सबै राजनीतिक र उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरण संकलन गर्नेदेखि छानबिन गरेर कार्यवाही सिफारिस गर्नेसम्मको कामलाई यथावत राखिने आयोगले निर्णय गरेको हो। गत शुक्रबार सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ छानबिन आयोगका काम कार्यवाही रोक्न अन्तरिम आदेश दिएपछि आयोगले अब के गर्छ भन्ने अन्यल देखिएका बेला आज उसको यस्तो निर्णय आएको हो। सुनौ एउटा रिपोर्ट। उक्त आदेशले केही विशिष्ट श्रेणीका पदाधिकारीहरूको हकमा रोक लगाए पनि अन्य राजनीतिक तथा सार्वजनिक पदमा रहेका व्यक्तिहरूको हकमा छानबिनको कामलाई नरोकेको निष्कर्ष निकाल्दै आयोगले आज सूचना जारी गरेको प्रवक्ता गणेश केसीले बताए। बीबीसीसँग बोल्दै उनले भने,
2: आदेशलाई सम्मान गर्दै आयोगले पूर्व न्यायाधीशहरू, पूर्व सेनाका अधिकारीहरू र पूर्व संवैधानिक निकायका पदाधिकारीहरूको सम्पत्ति विवरण संकलन गर्ने, छानबिन गर्ने र कारवाहीको सिफारिस गर्ने विषयमा अहिले थाँती राखेर अन्यको हकमा यथावत काम कारवाहीहरू अगाडि बढाउने भन्ने आयोगले निर्णय गरेको छ।
1: सर्वोच्चको आदेशले खास गरी संविधानको धारा 239 उपधारा 1 र 2 सम्बन्धित पदाधिकारीहरूलाई मात्र संरक्षण दिएको देखिएको जनाएको छ। यी विशिष्ट समूह बाहेकका अन्य राजनीतिक पदाधिकारी र कर्मचारीहरूको हकमा भने छानबिन गर्ने कार्यमा अदालतले रोक नलगाएको आयोगले निर्णय गरेको हो। आफूले छानबिन गर्न पाउने व्यक्तिहरूबारे जानकारी दिँदै फेरि आयोगका प्रवक्ता केसी,
3: सबै राष्ट्र सेवा कर्मचारीहरू द्वितीय श्रेणीका राष्ट्र सेवा कर्मचारीदेखि मुख्य सचिवसम्म बहालवाला र पूर्व राष्ट्र सेवकहरू, त्यसै गरी राजनैतिक नियुक्ति पाएका पदाधिकारीहरू र निर्वाचित राजनैतिक पदाधिकारीहरू, त्यसमा गाउँपालिकाको उपाध्यक्षदेखि लिएर पूर्व प्रधानमन्त्रीसम्म यो छानबिनको विवरण बुझाउनेमा पर्नुहुन्छ। उहाँहरूको विवरणमा आयोगले विवरण संकलन गर्ने, छानबिन गर्ने र कारवाहीको सिफारिस गर्ने पूर्ववत अवस्थामै जानुपर्छ भनेर आयोगले चाहिँ निर्णय गरेर आयोग अगाडि बढेको।
1: अदालतको अन्तरिम आदेश यसरी आफै व्याख्या गरेर छानबिनको कामलाई निरन्तरता दिने निर्णय गर्न मिल्छ कि मिल्दैन? वरिष्ठ अधिवक्ता पूर्णमान साक्य भन्छन्,
4: त्यो आदेशको फेरि फर्दर सर्वोच्चले व्याख्या गर्ने हुँदैन। त्यसलाई त अब सम्बन्धित निकाय र अङ्गहरूले, यो निकायहरूले नै त्यसको कन्टेक्स्ट बुझेर कार्यान्वयन गर्ने, केही मिलेमा पनि फेरि
1: सर्वोच्च अदालतले रिटमा उठाइएका विषय निरूपण गर्न वकिलहरूको छाता संगठन नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका तर्फबाट 2-2 अधिवक्तालाई अदालतका सहयोगीका रूपमा एमिकस क्युरीलाई राय दिन पठाउन भनेको छ। अब अर्को विषय। जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो र आज देशका विभिन्न ठाउँमा भारी वर्षादेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ। प्राधिकरण र विभागले भारी वर्षासँगै आकस्मिक बाढी, पहिरो, भूक्षय, गेग्रान बहाव तथा शहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ्ने भएकाले पूर्व तयारी गर्न र उच्च सतर्कता अपनाउन समेत अनुरोध गरेको छ। यसै सन्दर्भमा हामीले प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कोइरालालाई सम्पर्क गरी सुरुमा तपाईहरूले यस्तो सतर्कता अपनाउन भनिरहँदा सरकारका तर्फबाट चाहिँ विपदले निम्त्याउने घटनाको क्षति कम गर्न के काम भइरहेको छ भनेर सोधेका छौँ।
5: आज पनि राति अलिकति भारी वर्षा हुने भन्ने छ, अनि त्यो हिसाबले हामीले चाहिँ त्यो राजमार्गहरू जुन जुन ठाउँमा भारी वर्षा हुने भन्ने छ र जहाँ जहाँ अलिकति पहिरोको जोखिम छ त्यो ठाउँहरूमा हामीले समन्वय गरेर त्यहाँ सम्बन्धित प्रमुख जिल्ला अधिकारीज्यूहरूले त्यो नोटिस निकालेर यातायात चाहिँ आज बेलुकाको लागि बन्द भनेर गरिदिइसक्नु भएको छ। विगतको हाम्रो लास्ट इयरको अनुरोध पनि त्यस्तै रह्यो। यो वर्षामा पहिरो चाहिँ जाने ठाउँमा गइहाल्दो रहेछ, अनि गाडी हिँडेको बेलामा त्यो रेस्क्यु सर्च एन्ड रेस्क्युमा चाहिँ अलिक बढी नै लाग्ने र धनधरको क्षति भइहाल्ने हुँदा यो चाहिँ अवरुद्ध गरियो भने, बाटै अवरुद्ध गरिदियो भने मान्छे राति आज जान पाएन भने

0: ठ्याक्कै त्यो हाइएको जोखिमहरू कम हुँदो रहेछ भन्ने हो। अनि त्यसै गरी यो अलिकति भन्न बाढीको लेभल बढेर कतिपय ठाउँमा डुबान हुने अवस्था हुन्छ, त्यसमा हामीले सबै पालिका प्रमुख जीवहरूलाई अब बढी जसो अब त्यो सुरक्षा निकाय पनि पुग्न अलिकति टाइम लाग्ने हुन्छ होइन त्यसको त्यो ठाउँमा, अनि उहाँहरूलाई एलर्ट भएर राखेको छ र पालिकाबाट तुरुन्तै हामीलाई खबर गर्नु, हाम्रो सुरक्षा निकायहरू चाहिँ तुरुन्तै उक्त ठाउँमा पुग्छ र यो सर्च एन्ड रेस्क्यूको काम गरिहाल्छ अनि उहाँहरूलाई ल्याएर सेफ सेल्टरमा राख्ने भन्ने खालको त्यस्तो व्यवस्था गरिएको छ।
1: भनेपछि मानवीय अथवा भौतिक क्षति हुन नदिन चाहिँ यातायातै अवरुद्ध गर्ने खालको मात्रै हो कि अरू पनि केही छ? त्यसले त फेरि सर्वसाधारणलाई असहज पनि बनाउला।
0: यो जनधनको क्षति गर्नलाई यातायात अवरुद्ध त भइहाल्यो, किनभने आज कम्तीमा हामीले रातिको आजको यात्रा नगरिदिनु भने नै हो होइन, भोलिदेखि त फेरि मौसम सहज भएपछि फेरि खुलिहाल्छ, अनि त्यसमा कतिपय ठाउँहरूमा चाहिँ अब एम्बुलेन्सहरू कति कति ठाउँमा अड्केको भन्ने हुन्छ नि, त्यस्तो बेलामा चाहिँ हाम्रो सुरक्षा निकायले समन्वय गरेर त्यो स्थिति हेरेर उहाँहरूलाई चाहिँ पास गराउने भन्ने खालको त्यस्तो व्यवस्था गरेका छौँ। अनि अन्य उपायहरू भनेको चाहिँ त्यही अब कहीँ कतै भन्नु अब सर्च एन्ड रेस्क्यु गर्नु पर्यो, डुबान पर्यो भने एलर्ट अवस्थामा बस्ने र उहाँहरूलाई तुरन्त रेस्क्यु गरेर ल्याउने भन्ने खालको त्यो मेकानिजम छ क्या त्यहाँ।
1: हजुर, यस्तो अवस्था चाहिँ अब भोलि बिहानसम्मका लागि मात्रै चिन्ताजनक हो त्यसो भए?
0: भोलि दिउँसोसम्म हो, अनि भोलि दिउँसो पछि चाहिँ क्रमशः सुधार हुने भन्ने हामीले अहिलेसम्म प्राप्त जानकारी त्यस्तै खालको छ। बिचमा अहिले बेलुका एक दुईवटा रिभर चाहिँ अलिकति त्यो हाई एलर्ट जस्तो पहेँलो रातो देखाउने अवस्थामा पुगिसकेका थियो, फेरि भर्खर अहिले पनि हामी त्यो रिभर रात हेरिरहेछौँ, त्यसमा चाहिँ त्यो फेरि झरेर फेरि हरियोमा आइसक्यो, अब रातिको स्थिति हेरौँ अब कस्तो हुन्छ भन्ने हो।
1: अहिलेसम्म अब यो पालि मनसुन पनि ढिला गरी सुरु भयो, यो मनसुन सुरु भए यता बाढी पहिरोका घटनाले कतिको मानवीय तथा भौतिक क्षति भएको देखिएको छ? तथ्याङ्क कस्तो?
0: त्यो मानवीय क्षति र भौतिक क्षतिको हामीले तथ्याङ्क त दुईजना तिनजना यस्तो घटनाहरू आइरहेछ अहिलेसम्म चाहिँ, अब त्यो पनि कस्तो भने एकदम अब भनौँ जाँदा जाँदै पहिरोमा परेर ढ्याकै गयो मानिसको मृत्यु भइहाल्यो भने त त्यसमा त के गर्न सकिने हुन्छ होइन, त्यस्तो खालको हुन्छ। तर के भने हामी चाहिँ त्यो अहिलेको अवस्थामा हेली लगायत अन्य सम्पूर्ण तयारी अवस्थामा छ, त्यो नेपाली सेनाले हेली पनि स्ट्यान्ड बाई राखेको छ, कहीँ कतै खबर आयो भने सम्बन्धित जिल्लाको सिडो साहेब मार्फत खबर आयो भने हामीले तुरुन्तै भएर हेली रेस्क्यु गर्नेसम्म प्रबन्ध मिलाएको छ हामीले, कहीँ बाटो अवरुद्ध हुँदाखेरि भन्दा त्यस्तो खालको प्रबन्धहरू छ। अब गृह मन्त्रालय एलर्ट बसिरहेछ अहिलेसम्म।
1: प्रत्येक वर्ष हामीले कुरा गर्दाखेरि विपद जोखिम न्यूनीकरण प्राधिकरण स्वयं गृह मन्त्रालय नै होइन सबैले त्यहाँ अधिकारीहरूले चाहिँ हामीले सबै खालको व्यवस्था गरिरहेको छौँ, यो त्यस्ता घटना भइहाल्यो भने उद्धार गर्न राहतका लागि हुनै नदिन भन्ने खालको आउँछ, तर प्रत्येक वर्ष घटना पनि घटिरहन्छ, कहाँनिर त्यो तालमेल नमिलेर हुने?
0: यसो चाहिँ यो तालमेल नमिल्यो भनेको चाहिँ त्यो विपदको बेलामा विपद व्यवस्थापनको लागि सबैजनाको ध्यान आकृष्ट हुने, अनि बाँकी रहेको जुन नौ महिनामा जुन बेलामा विपद पर्दैन त्यो बेलामा विपद जोखिम न्यूनीकरणको काम चाहिँ सम्बन्धित मन्त्रालय विभाग सबैले यो जोखिम न्यूनीकरणको काम गर्नुपर्छ भन्ने हाम्रो सैद्धान्तिक अवधारणा पनि छ, त्यही बमोजिम कानुन पनि हामीले बनाएका छौँ। तर त्यो जोखिम न्यूनीकरणको पाटोमा कम काम भएको कारणले गृह मन्त्रालयले विपद व्यवस्थापनको काम अहिले बढी गर्नु परिरहेको छ क्या, त्यसैले सम्बन्धित सबै मन्त्रालयहरूले जस्तै अब भन्नु अब सडकले सडकको हिसाबले जोखिम न्यूनीकरण गर्ने, पहिरोको पहिरोकोले जोखिम न्यूनीकरण गर्ने, त्यो नेपाल सरकार कार्य विभाजन नियमावली बमोजिम सबैको आफ्नो आफ्नो जिम्मेवारी छ नि, त्यो जिम्मेवारीमा जोखिम न्यूनीकरणको हिसाबले काम गरिदिनु भएको भए अलिकति यो हामीले यो विपदको रिस्पोन्स गर्ने काममा अलिकति कम लाग्नु पर्थ्यो भन्ने हो।
1: मेरो मन्त्रालयमा मैले चाहिँ गरिरहेको छु, बाँकी मन्त्रालयमा अरूले चाहिँ गरेनन् भने जस्तो
0: होइन, अरूले पनि गर्नु भएको छ, कामहरू त भइरहेको छ, तर के भने जोखिमलाई न्यूनीकरण गर्ने तर्फको कामहरू अलिकति कम भएको छ कि भन्ने जस्तो हाम्रो बुझाइ हो क्या।
1: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कोइराला। अब अन्तिममा देश बाहिरको एउटा खबर। ब्रिटेनका नियामक निकायहरूले प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा देखिएको पछिल्लो इबोला प्रकोप नियन्त्रण गर्न नयाँ खोपको मानव परीक्षणलाई स्वीकृति दिएका छन्। 8 साता अघि इबोलालाई विश्व स्वास्थ्य संकट घोषणा गरिएसँगै अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरू उक्त खोपको विकासमा जुटेका थिए। यो घटनाक्रम बीच कङ्गोका स्वास्थ्य अधिकारीहरूले थप 2 प्रान्तमा इबोला फैलिएको बताएका छन्। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
2: यो इबोला भाइरसको बुन्डीबुग्यो प्रजाति विरुद्ध विकास भइरहेका चार खोप मध्ये एउटा हो, तर मानव परीक्षणको चरणमा पुगेको भने यो पहिलो खोप बनेको छ। सिरम इन्स्टिट्युट अफ इन्डियाले भविष्यको सम्भावित उपयोगका लागि उक्त खोपको 60 करोड भन्दा बढी मात्रा उत्पादन गरिसकेको बताइएको छ। कङ्गोका स्वास्थ्य अधिकारीहरूले बढी जनघनत्व भएको उत्तर पूर्वी सहर किसाङ्गानी सहित थप 2 प्रान्तमा इबोला फैलिएको बताएका बेला खोपको मानव परीक्षणलाई स्वीकृति दिइएको हो। सोपो र छिमेकी ओएलए प्रान्तमा पनि इबोला फैलिएको अधिकारीहरूले बताएका हुन्। यसले प्रकोप अझ गम्भीर बन्दै गएको संकेत गरेको छ। स्वास्थ्य अधिकारीहरूको अनुसार समुदाय स्तरमा फैलिएको संक्रमण नै प्रकोप निरन्तर बढिरहनुको प्रमुख कारण हो।
1: यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: சுதேச FM 93.2 MHz.
1: यो रेडियो नेपाल हो. राति 9 बजेको समाचारमा स्वागत छ. म निर्मला भट्ट. शुरूमा प्रमुख समाचार. सातै प्रदेशमा सुविधा सम्पन्न वर्ण उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन. देशका केही स्थानमा आज राति भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह. निरन्तरको वर्षाका कारण हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै मुगलिङ नारायणगढ सड़क खण्ड र कान्ति लोकपथमा सवारी आवागमन अनिश्चितकालका लागि बन्द. आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको अवसरमा विभिन्न कार्यक्रमको आयोजना र बंगलादेशमा भारी वर्षाका कारण कम्तीमा 51 जनाको मृत्यु. अब समाचार विस्तारमा. प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशमा सुविधा सम्पन्न वर्ण उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिनुभएको छ. प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलका क्रममा उहाँले प्रमुख सरकारी अस्पतालमा वर्ण वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अघि बढाउन निर्देशन दिनुभएको हो. प्रधानमन्त्री शाहले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न संघ प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच आवश्यक प्रभावकारी समन्वय गर्न सुझाव दिनुभयो. प्रधानमन्त्री शाहले विपन्न असहाय तथा आर्थिक रूपमा कमजोर नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न निजी अस्पतालले बहिरङ्ग ओपिडी सेवाको कम्तीमा 10% सेवा सहुलियतपूर्ण रूपमा उपलब्ध गराउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिनुभयो. निरन्तर वर्षाका कारण हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै मुगलिङ नारायणगढ सड़क खण्डमा सवारी साधन चलाउन रोक लगाइएको छ. जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार जोखिमलाई मध्यनजर गरेर मुगलिङ नारायणगढ सड़क खण्डमा हालका लागि सवारी साधन चलाउन रोक लगाइएको हो. सड़क डिभिजन भरतपुरका अनुसार मुगलिङ नारायणगढ सड़क खण्ड अन्तर्गत तुइन खोलामा सड़कमाथिबाट निरन्तर ढुङ्गा झरिरहेका कारण सड़क दुईतर्फी अवरुद्ध बनेको छ. यसै गरी मकवानपुर हुँदै काठमाडौँ प्रवेश गर्ने दुई मार्गमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले पनि जोखिमको कारण देखाउँदै सवारी आवागमनमा रोक लगाएको छ. हेटौडा ललितपुर जोड्ने कान्ति लोकपथमा सवारी आवागमन अनिश्चितकालका लागि बन्द गरिएको छ. यस्तै भीमफेदी देउराली कुलेखानी सिस्नेरी सड़क आज साँझबाट भोलि बिहानसम्मका लागि सवारी आवागमनमा रोक लगाइएको हो. हिजो रातिदेखि परेको अविरल वर्षाका कारण मकवानपुर जिल्लाका विभिन्न स्थानमा बाढी पहिरो तथा खोला नालामा पानीको बहाव बढेकाले विभिन्न सड़क खण्डहरू अवरुद्ध भएका कारण सड़क यातायात प्रभावित भई उच्च जोखिमको अवस्था सिर्जना भएको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो. यस्तै हेटौडा भैंसे भीमफेदी देउराली सिस्नेरी काठमाडौँ सड़कमा पनि 12 घण्टाका लागि यातायात सञ्चालनमा रोक लगाइएको सूचनामा उल्लेख छ. यात्रुको सुरक्षा तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले भन्दै मकवानपुर प्रशासनले सम्बन्धित सबै निकाय यातायात व्यवसायी चालक तथा सर्वसाधारणलाई सड़क मार्गमा तोकिएको स्थान तथा समय पश्चात सवारी साधन सञ्चालन नगराउन तथा सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ. सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीमा आज यो वर्षकै सबैभन्दा ठूलो बाढी आएको छ. नुनथर स्थित बागमती नदीमा अवस्थित

0: पधेरा दोभान जलमापन केन्द्रका अनुसार आज मध्याह बाह्र बजेको मापन अनुसार बागमती नदीको जलसतह यो वर्षकै सबैभन्दा धेरै 3.90 मिटर मापन भएको छ। आज अपरान्ह 4 बजे भने जलसतह घटेर 3.30 मिटर मापन भएको जल तथा मौसम विज्ञान विभागको पधेरा दोभान जलमापन केन्द्रमा कार्यरत जलमापन सहायक राजु पाटा मगरले बताउनुभयो। सोमबार दिउँसोदेखि पानी पर्न रोकिएपछि बागमती नदीमा पानीको सतह पुनः घट्न थालेको छ। वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध बनेको राष्ट्रिय गौरवको आयोजना काली गण्डकी करिडोर 8 घण्टापछि सञ्चालनमा आएको छ। करिडोरको बागलुङ खण्ड अन्तर्गत जैमिनी नगरपालिका 8 बेलबगरमा आज बिहान लेदो सहितको पहिरो झर्दा सड़क अवरुद्ध भएको थियो। देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा मात्रै र अन्य प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको उल्लेख छ। ती क्षेत्रहरूमध्ये केही ठाउँमा भारीदेखि अति भारीसम्म वर्षा भएको छ भने केही क्षेत्रहरूमा मध्यमसम्मको वर्षा भइरहेको विभागका वरिष्ठ मौसमविद मीन कुमार अडियालले जानकारी दिनुभयो। उहाँले यो क्रम अझै जारी रहने भन्दै आज राति वर्षा थप बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गर्नुभयो। पानी परेका कारण देशका विभिन्न ठाउँमा सड़क अवरुद्ध हुन सक्ने भएकाले आफूहरू तयारी अवस्थामा रहेको सड़क विभागले जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
1: आइतबारदेखि नै देशभर अधिकांश भागमा बादल लागेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम र भारी वर्षा भइरहेको मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभिन्न प्रदेशका केही स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका मौसमविद विनु महर्जन।
2: कोशी प्रदेशका पहाड र तराई भूभागका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। साथै बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मध्य प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका 1-2 स्थानमा भारी वर्षासम्म हुने सम्भावना रहेको छ। भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना भोलिको लागि अलि कम हुन्छ। अधिकांश बादल लाग्ने र भारीदेखि धेरै भारी वर्षा हुने क्रम भोलि भन्दा पर्सि चाहिँ कम हुँदै जानेछ। केही योजना बनाउँदै हुनुहुन्छ, कतै ट्राभल गर्दै हुनुहुन्छ भने विभागको आधिकारिक न्युज फलो गर्नुहोला, अलिकति सतर्कता पनि अपनाउनु होला भन्ने सबैमा अनुरोध गर्न चाहन्छु।
1: वर्षाका कारण राष्ट्रिय राजमार्गका विभिन्न स्थानहरूमा बाढी तथा पहिरो आउने, यातायातहरू अवरुद्ध हुने तथा यात्रुहरूलाई असहज हुन सक्ने अवस्थालाई मध्यनजर गरी समस्या समाधानका लागि सबै तयारी गरिएको सड़क विभागले जनाएको छ। सड़क विभागले आफूसँग भएका 277 वटा हेभी इक्विपमेन्टहरू मध्ये 155 वटालाई विगतमा पनि बाढी तथा पहिरोका कारण बढी क्षति पुग्ने गरेका राजमार्गका नजिक पर्ने गरी 140 स्थानमा परिचालन गरिएको जनाएको छ। बाँकी रहेका 122 वटा हेभी इक्विपमेन्टहरू आवश्यकताका आधारमा परिचालन गरिने सड़क विभागका प्रवक्ता इन्जिनियर श्याम बहादुर खड्काले जानकारी दिनुभयो।
3: वर्षाको यो अवस्थालाई ध्यान दिएर देशैभरिका त्यस्ता हाइवेहरू जहाँ चाहिँ धेरै जसो पहिरो गएर यातायात अवरुद्ध हुन्छन् त्यस्ता स्थानहरू पहिचान गरेका छौँ र 140 वटा स्थानमा 155 वटा हेभी इक्विपमेन्टहरू पहिरो जाने बित्तिकै त्यहाँ चाहिँ अपरेटर सहित स्ट्यान्ड बाई छन् र उनीहरू तुरन्तै मोबिलाइज गरेर त्यहाँको ल्यान्ड स्लाइडलाई तुरन्तै क्लियर गरेर यातायात चाहिँ सुचारू गराउने किसिमले राखेका छौँ।
1: यात्रुहरूको सहजताका लागि कुन कुन राजमार्गका कुन कुन स्थानमा सड़कको अवस्था कस्तो छ भन्ने जानकारीका लागि विभागको कल सेन्टर र वेबसाइटबाट बुझ्न सकिने पनि विभागले जनाएको छ। कर्णाली, मेची, बीपी राजमार्गका कतिपय स्थानमा पहिरोका कारण सड़क अवरुद्ध भएकाले छिटो भन्दा छिटो पहिरो पछ्याउने गरी विभागले उपकरणहरू परिचालन गरिरहेको जनाएको छ। सड़क विभागका प्रवक्ता इन्जिनियर श्याम बहादुर खड्का।
3: विगतदेखि नै क्रोनिक रूपमा गइरहेका स्लाइड भइरहेका त्यस्ता ठाउँको नजिक हुने गरेर हामीले चाहिँ इक्विपमेन्टहरू मोबिलाइज गरेका छौँ। कतिपय ठाउँमा सड़क अवरुद्ध चाहिँ भइराखेका छन् र हामीले चाँडो भन्दा चाँडो चाहिँ सुचारू गराउने किसिमले मेन रिसोर्स हो, इक्विपमेन्ट हो, कम भन्दा कम अवरुद्ध होस् भन्ने किसिमले परिचालन गरेका छौँ।
1: आइतबारदेखि देशका विभिन्न स्थानमा भइरहेको भारी वर्षा मंगलबारदेखि भने बिस्तारै कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वर्षा भइरहेकाले मौसमको जानकारी लिएर मात्र यात्रा थाल्दा सुरक्षित रहन सकिन्छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
0: कालीकोटमा पहिरोमा पुरिएर 2 जनाको मृत्यु भएको छ। जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका 6 काप्री खोलामा पहिरो जाँदा पुरिएर 2 जनाको मृत्यु भएको हो। आज दिउँसो पानी घट्टमा पिठो पिस्न गएका बेला पहिरो जाँदा पुरिएर सान्नी त्रिवेणी 6 धामी गाउँका 46 वर्षीय मन्दिर साउद र 76 वर्षीय लालबहादुर साउदको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। आदिकवि भानुभक्त आचार्यको 213 जन्म जयन्ती आज देश तथा विदेशमा

0: विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। भानु जन्म जयन्तीको अवसरमा भानु प्रतिष्ठानले आज नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा सभामुख डोल प्रसाद रियालले भानुभक्तले रामायणलाई नेपाली भाषामा अनुवाद गरेर आम नेपालीलाई धर्म दर्शन नीति र आदर्शको सहज पहुँच उपलब्ध गराउनु भएको बताउनुभयो। भानु जयन्तीकै अवसरमा नेपाली शिक्षा परिषद र भानु माध्यमिक विद्यालयले आज आयोजना गरेको कार्यक्रममा परराष्ट्र मन्त्री शिशिर खनालले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषाको माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रूपमा एकताबद्ध बनाएको बताउनुभयो। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 माथिको दफावार छलफलका क्रममा विधि विज्ञान प्रयोगशालाको काम कर्तव्य अधिकार र नमूना परीक्षणका सम्बन्धमा छलफल भएको छ। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिमा मधेसको खानेपानी सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदनको मस्यौदामाथि छलफल भएको छ। सिंहदरबारमा आज बसेको समिति बैठकमा सांसदहरूले मधेस प्रदेशमा खानेपानी सरसफाई तथा शौचालय व्यवस्थापन सम्बन्धी जनचेतना, चुरे क्षेत्रको दोहन नियन्त्रण र चुरे क्षेत्रमा वृक्षारोपणलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन खिमिरे र प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त हुनु भएको छ। यही असार 24 गतेको मन्त्री परिषदको निर्णय अनुसार उहाँहरूलाई नियुक्त गरिएको हो। नियुक्ति पत्र प्रदान गर्नुहुँदै संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले दुवै संस्थाका नवनियुक्त अध्यक्षहरूलाई बधाई दिनुहुँदै परिणाममुखी काम गर्न निर्देशन दिनुभयो। उहाँले पुराना कानूनलाई समयानुकूल परिमार्जन गर्दै लैजान लागेको उल्लेख गर्दै मीडिया काउन्सिल विधेयक र आम संचार विधेयकको मस्यौदामाथि छलफल अगाडि बढ़िसकेको जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
1: हेलो,
2: के गर्दैछौ?
1: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
2: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
1: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
2: अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
1: मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो। एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
3: अब रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। बंगलादेशमा भारी वर्षाका कारण कम्तीमा 51 जनाको मृत्यु भएको छ। भारी वर्षाका कारण गएको बाढी पहिरोमा परि राजधानी ढाका लगायत विभिन्न भागमा हजारौं मानिस विस्थापित भएका अधिकारीहरूले बताएका छन्। मृत्यु हुनेमा धेरैजसो कोक्स बजार क्षेत्रका रहेका छन्, जहाँ अधिकांश रोहिङ्ग्या शरणार्थीहरूको बाहुल्यता रहेको छ। हाल जलवायु परिवर्तनका कारण पनि भारी वर्षा र बेमौसमी वर्षाका कारण बंगलादेश प्रभावित भएको मौसमविदहरूले बताएका छन्। थाइल्याण्डको राजधानी ब्याङ्कक स्थित एक पबमा हिजो मध्यरातमा भएको भीषण आगलागीमा कम्तीमा 28 जनाको मृत्यु भएको छ भने 63 जना घाइते भएका छन्। घाइते मध्ये 25 जनाको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ। स्टेज नजिकै रहेको सर्किट ब्रेकरबाट धुवाँ निस्किएपछि विस्फोट भएको र केही क्षणमै बाक्लो धुवाँ तथा आगो पबभर फैलिएको थियो। अब आर्थिक समाचार बालिका मादेनबाट।
4: सरकारले कर्णालीमा विद्युत अवरुद्ध हुने समस्या समाधानका लागि यान्त्रिक क्रेन पठाउने भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलमा कर्णालीमा विद्युत आपूर्तिमा भइरहेको अवरोधलाई समाधान गर्न यान्त्रिक क्रेन पठाउने निर्णय गरेको हो। मन्त्री श्रेष्ठ 2 साता अघि 3 प्रदेशका 5 जिल्लाको स्थलगत अनुगमनमा जाँदा सुर्खेत लगायत कर्णाली प्रदेश लाइन ट्रिपिङका कारण पटक पटक विद्युत अवरोध हुने समस्या र मर्मत कार्यका लागि आवश्यक यान्त्रिक क्रेनको अभावबारे जानकारी प्राप्त भएको थियो। उक्त निर्णय सँगै सेवा अवरोध हुँदा अन्य प्रदेशबाट उपकरण ल्याउनु पर्ने बाध्यता कम भई विद्युत मर्मत तथा सेवा प्रवाह थप छिटो सहज र प्रभावकारी हुने मन्त्री श्रेष्ठको भनाइ छ। पर्वतको बिहादी गाउँपालिका 2 बर्राचौर निवासी देवेन्द्र पराजुलीले उन्नत जातको भैँसी पालनबाट मासिक 1 लाख भन्दा बढी आमदानी गर्दै आउनु भएको छ। रोजगारीको खोजीमा हजारौं नेपाली युवा विदेशतर्फ लागिरहेका बेला 40 वर्षीय पराजुलीले भने गाउँमै बसे बसेर कृषि र पशुपालनबाट सम्मानजनक आमदानी गर्न सकिने उदाहरण प्रस्तुत गर्नुभएको छ। स्थानीय जातका दुई तीनवटा भैँसीबाट सुरु भएको उहाँको व्यवसाय अहिले पाँचवटा मुर्रा जातका उन्नत भैँसी र अन्य स्थानीय जातका गरी दसवटा भैँसीसम्म पाल्दै आउनु भएको छ। दैनिक

0: 80 देखि 100 लिटरसम्म दूध उत्पादन हुने फार्मबाट स्थानीय बजारसँगै हुवास गुल्मीको पूर्तिघाट र स्याङ्जाको वालिङसम्म पुग्ने गरेको छ। भैँसीको दूधको माग उच्च भएकाले बजारको अभाव नभएको पनि उहाँले बताउनुभयो। कास्की जिल्लाको मोदी खोलामा आएको बाढीले पक्की सड़क बगाउँदा पर्यटकीय गाउँ घान्द्रु घुम्न गएका पर्यटक अलपत्र परेका छन्। कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर 8 र 10 को सीमा स्याउली बजार नजिक मोदी खोलाले सड़क बगाएपछि अहिले नयाँ पुल बिरे ठाँटी घान्द्रुक सड़कमा यातायात बन्द भएको छ।
1: अब खेल समाचार अझै बमबाट।
2: फिफा विश्वकप फुटबलमा सेमी फाइनलका खेल बुधबारबाट सुरु हुँदैछन्। पहिलो खेलमा दुई युरोपेली राष्ट्रहरू स्पेन र फ्रान्स फिफा विश्वकपमा 20 वर्षपछि आम्ने सामनी हुन लागेका छन्। त्यस्तै दोस्रो सेमी फाइनलमा भने अर्जेन्टिना र इङ्ल्यान्डले प्रतिस्पर्धा गर्दैछन्। विश्वकपमा फ्रान्स र स्पेन पछिल्लो पटक जर्मनीमा भएको सन् 2006 को विश्वकपमा खेलेका थिए। उक्त खेलमा फ्रान्स 3-1 विजयी भएको थियो। अन्तिम 16 को खेलमा स्पेनलाई हराएको फ्रान्सले फाइनलसम्मको यात्रा तय गरेको थियो। उपाधि भिडन्तमा इटालीसँग पेनाल्टी सुटआउटमा पराजित फ्रान्स उपविजेतामा सीमित भएको थियो। विश्वकपको मञ्चमा दुई राष्ट्रबीच यो नै पछिल्लो तथा पहिलो भिडन्त रहेको थियो। समग्र अन्तर्राष्ट्रिय फुटबलमा भने दुई देशबीच 38 खेल भएको छ, जसमा स्पेन 18 र फ्रान्स 13 खेलमा विजयी हुँदा 7 खेल बराबरीमा सकिएको छ। स्पेन र फ्रान्स बीच पछिल्लो वर्षको जुन 6 मा भएको नेसन लिगको सेमी फाइनलमा खेल भएका थिए। सो खेलमा स्पेनले 5-4 नतिजा आफ्नो पक्षमा पारेको थियो। दोस्रो सेमी फाइनलमा भने अर्जेन्टिना र इङ्ल्यान्डले प्रतिस्पर्धा गर्दैछन्। लामो अन्तर्राष्ट्रिय करियरमा मेसीले पहिलो पटक इङ्ल्यान्डको सामना गर्न लागेका हुन्। विश्वकप इतिहासमा अर्जेन्टिना र इङ्ल्यान्ड बीच हालसम्म 5 पटक भेट भएको छ। सन् 1962 पहिलो भेटमा इङ्ल्यान्ड विजयी भएको थियो भने 1966 पनि अर्जेन्टिनालाई हराउँदै इङ्ल्यान्डले विश्वकप उपाधि जितेको थियो। सन् 1986 को विश्वकपमा डिएगो म्याराडोनाको चर्चित ह्यान्ड अफ गड गोल र शताब्दीको उत्कृष्ट गोलको मद्दतमा अर्जेन्टिनाले इङ्ल्यान्डलाई पराजित गर्दै अन्ततः विश्वकप उपाधि जितेको थियो। सन् 1998 को विश्वकपमा डेभिड बेहाङ रातो कार्ड पाएपछि पेनाल्टी सुटआउटमा इङ्ल्यान्ड प्रतियोगिताबाट बाहिरिएको थियो। त्यसको 4 वर्षपछि सन् 2002 को विश्वकप समूह चरणमा बेक्ह्यामकै पेनाल्टी गोलको मद्दतमा इङ्ल्यान्डले 1-0 जित निकाल्दै त्यसको बदला लिएको थियो। सन् 2005 भने यी दुई फुटबल महाशक्ति बीच कुनै पनि अन्तर्राष्ट्रिय खेल भएको छैन।
1: खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आज राति कोशी बागमती र गण्डकी प्रदेशको हिमाली भूभागको केही स्थान र लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। कोशी र बागमती प्रदेशको पहाड़ी र तराई भूभागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाका साथै गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागको 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सातै प्रदेशमा सुविधा सम्पन्न वर्ण उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन। निरन्तर वर्षाका कारण हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै मुगलिङ नारायणगढ सड़क खण्ड र हेटौडा ललितपुर जोड्ने कान्ति लोकपथमा सवारी आवागमन अनिश्चितकालका लागि बन्द। देशका केही स्थानमा आज राति भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह। र बंगलादेशमा भारी वर्षाका कारण कम्तीमा 51 जनाको मृत्यु। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
1: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
0: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
1: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
0: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
1: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
0: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
1: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
0: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
2: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
3: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
2: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
4: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
1: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
0: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542। 15 दिनमा भिसा ग्यारेन्टी सहित ओमनमा रोजगारीका लागि सुवर्ण अवसर।
5: ओमानको प्रतिष्ठित अल नाभा होल्डिङ LLC कम्पनीमा अफिस बोय 150 जना, स्यालेरी 100 ORM प्लस खाना बस्न फ्री, हाउसकिपिङ क्लिनर 150 जना, स्यालेरी 90 ORM प्लस खाना बस्न सहित माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। कम्पनीबाट उपलब्ध गरिने सेवाहरू, कर्मचारीको छोराको विवाहमा 100 ORM, कर्मचारीको छोरीको विवाहमा 150 ORM, बाल बच्चा छात्रवृत्ति, कर्मचारीको बच्चाले कक्षा 10-12 वा डिग्रीमा 80% भन्दा बढी ल्याएमा 100 ORM, उत्कृष्ट कर्मचारी पुरस्कार 5 ORM र प्रमाण पत्र, करियर वृद्धि र पदोन्नति गर्ने अवसर, प्रत्येक 2 वर्षमा सिनियरिटीको भत्ता, दीर्घ सेवा पुरस्कार र ओमन भरि निशुल्क उपचार सेवा। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस साउन 3 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ।
6: निशुल्क परामर्शका लागि इन्डो अरब मेन पावर नारायणगढ चितवन
5: 056-49-0034,
6: माडी सम्पर्क 98426-43211, 98142-76-04 र 98550-58369।
5: सार्वजनिक सुनवाईमा निमन्त्रणा सम्बन्धी माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको जरुरी सूचना।
1: माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको आयोजना तथा स्वदेश एफएमको सहजीकरणमा आर्थिक वर्ष 2082-83 वार्षिक एवं तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनवाई कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना गरिएकोमा यस नगरपालिकाभित्रका राजनीतिक दलका प्रतिनिधिहरू, क्रियाशील संघ संस्था तथा समितिहरू, सरकारी तथा गैर सरकारी कार्यालयहरू, बैङ्क, सहकारी लघु वित्त लगायतका वित्तीय संस्थाहरू, स्वास्थ्य संस्था, शिक्षण संस्था, नगरपालिकाका विकास निर्माण एवं दैनिक कार्य सम्पादन तथा गतिविधिहरूमा

0: भोलि घटा कथा जाने हो
1: अब को जान्छ चिट टाढा तँलाई थाहा छैन नयाँ मिल खुलेको नजिक पनि छिटो पनि सबैजना उतै जाने भने हा म पनि जाने हो तेरो पो
0: हे नकरा त

0: 92.2 MHz
1: अब पहिलो पृष्ठका कथामा चलायमान हुन नसके पनि बाह्य क्षेत्र भने थप बलियो बन्दै गएको छ। वैदेशिक रोजगारीमा गएका युवाले पठाएको विप्रेषणले मुलुकको अर्थतन्त्रलाई धानेको छ। पोहोरको तुलनामा रेमिटेन्स पाउने 6 खर्ब रुपियाँले बढेको छ। चालू आर्थिक वर्ष 2082-83 11 महिना जेठ मसान्तसम्म विप्रेषण आप्रभारले नयाँ कीर्तिमान कायम गर्दै 21.20 अर्ब रुपियाँ पुगेको छ। रेमिटेन्स आप्रभा पोहोरको सोही अवधिको तुलनामा 5.86 अर्ब रुपियाँले बढेको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको 11 महिनाको देशको वर्तमान आर्थिक र वित्तीय स्थिति प्रतिवेदन अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रभा 38.2% बढेको हो। गत आर्थिक वर्ष 2081-82 सोही अवधिमा विप्रेषण आप्रभा 15.6% मात्रै वृद्धि भएको थियो। गत आर्थिक वर्षको 11 महिनामा विप्रेषण आप्रभा 15.34 अर्ब रुपियाँ थियो। एक वर्षमा करिब 5.86 अर्ब रुपियाँ भन्दा बढी थप विप्रेषण भित्रिएको छ। जेठमा मात्र 2.39 अर्ब रुपियाँ विप्रेषण भित्रिएको राष्ट्र बैंकले जनाएको छ। गत वर्षको जेठमा यस्तो रकम 1.76 अर्ब रुपियाँ थियो। विप्रेषण वृद्धिले विदेशी मुद्रा संचित बढाउन आयात धान्न र बाह्य क्षेत्र स्थायित्व कायम गर्न महत्वपूर्ण योगदान दिएको छ। पछिल्लो समय नेपालको अर्थतन्त्रको प्रमुख आधार नै विप्रेषण बनेको छ। विप्रेषण वृद्धिको प्रत्यक्ष प्रभाव विदेशी विनिमय संचितमा देखिएको छ। 2082-83 मसान्तमा 26.77 अर्ब रुपियाँ बराबर रहेको कुल विदेशी विनिमय संचित 83 जेठ मसान्तमा 40.3% बढेर 37.55 अर्ब रुपियाँ पुगेको छ। अमेरिकी डलरमा समेत संचित बढेको छ। 82-83 मसान्तमा 19.50 अर्ब अमेरिकी डलर रहेको संचित 2083 जेठ मसान्तमा 24.68 अर्ब अमेरिकी डलर पुगेको छ। विदेशी विनिमय संचित पर्याप्ततामा पनि सुधार देखिएको छ। राष्ट्र बैंकका अनुसार बैंकिङ क्षेत्रसँग रहेको संचितले 22.5 महिनाको वस्तु आयात र 19.2 महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्था बनेको छ। गत वर्षको तुलनामा संचितको अनुपात पनि बढेको छ। रेमिटान्स पाउने 6 खर्ब बढ्यो। चालू आर्थिक वर्षको 11 महिनामा भित्रियो 21.20 अर्ब शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
2: यस्तै प्रसंगको समाचार आजको आर्थिक अभियान दैनिकमा छापिएको छ। चालू आर्थिक वर्षको 11 महिना विदेशी लगानी दोब्बर भित्रियो शीर्षकमा समाचार छ। रेमिटेन्सको समाचार पछि यो विदेशी लगानी भित्रिएको सम्बन्धी समाचार। चालू आर्थिक वर्ष 2082-83 नेपालमा आएको प्रत्यक्ष वैदेशिक लगानी एफडिआईमा उल्लेख्य वृद्धि भएको देखिएको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको 11 महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार सो अवधिमा इक्विटीको रूपमा देशमा भित्रिएको वैदेशिक लगानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दोब्बर भन्दा धेरै छ। चालू आर्थिक वर्षको 11 महिनामा भित्रिएको विदेशी लगानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा 106.2% बढेर 22.83 अर्ब रुपियाँ बराबर पुगेको छ। केन्द्रीय बैङ्कका अनुसार गत आर्थिक वर्षमा नेपालमा 11.07 अर्ब रुपियाँ बराबर लगानी भित्रिएको थियो। उद्योग विभागले विदेशी लगानी प्रतिबद्धताको तथ्याङ्क राख्दछ। नेपाल राष्ट्र बैङ्कले भित्रिएको विदेशी लगानीको विवरण सार्वजनिक गर्ने गर्दछ। उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको 11 महिनामा उसले 914 परियोजनाका लागि 47.61 करोड रुपियाँ बराबरको विदेशी लगानी स्वीकृत गरेको छ। विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन 2075 दफा 5 अनुसार उद्योगको जाय जथा वा सेयर खरिद गरी विदेशी लगानी गर्न सक्ने व्यवस्था गरिएको छ। उक्त दफामा भनिएको छ, विदेशी लगानीकर्ताले नेपालमा स्थापना भएको कुनै पनि उद्योगको जाय जथा वा तोकिएको 100% सेयर खरिद तोकिएको प्रतिशतसम्मको सेयर खरिद गरी विदेशी लगानी गर्न सक्नेछ। यस्तै सोही दफाको दफा नम्बर सोही ऐनको दफा नम्बर 4 विदेशी लगानीकर्ताले एकल वा संयुक्त रूपमा विदेशी लगानी गर्न सक्ने भनिएको छ। चालू आर्थिक वर्षको 11 महिनामा विदेशी लगानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा 106.2% बढेर 22.83 अर्ब रुपियाँ बराबर पुगेको छ। आजको अभियान दैनिकमा खबर छापिएको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार र सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोभा बीच असमझदारी बढ्दै गएको छ। गत फागुन 21 गते भएको प्रतिनिधि सभा चुनावबाट झण्डै 2/3 सीट जितेको रासोपाले पार्टीका तत्कालीन वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा चैत 13 गते सरकार गठन भएको थियो। गठनको केही समयसम्म सरकार र पार्टीबीचको सम्बन्ध ठिकठाक ढंगले चले पनि पछिल्ला केही दिनदेखि सरकारका काम कारवाहीप्रति पार्टीभित्रबाट चर्को असन्तुष्टिका स्वरहरू सार्वजनिक हुन थालेका छन्। अर्कोतर्फ गठनको मधुवास पूरा हुँदासम्म सरकार र सरकारको नेतृत्व गरिरहेको दल रासोपा बीच सार्वजनिक रूपमै देखिने गरी असमझदारी बढेको छ। मुख्य गरी पार्टी सभापति रवि लामिछाने सरकार र प्रधानमन्त्रीका पछिल्ला केही कदम र निर्णयले रुष्ट बन्नु भएको छ। सुकुम्बासीलाई हठात विकल्प विनय वासस्थानबाट उठाउने कदम र पासपोर्ट छपाईमा प्रधानमन्त्री बालेन्द्रको सचिवालयबाट भएको अनावश्यक हस्तक्षेप प्रति लामिछाने रुष्ट बनेका छन्। प्रधानमन्त्री बालेन्द्र सभापति लामिछानेसँग भेट गर्न निवासमा पुगेको विषय चर्चाको विषय बन्न पुगेको छ। सामान्यतया प्रधानमन्त्री बालेन्द्रले अहिलेसम्म अरूलाई भेट्न निस्कने गर्नुभएको छैन। काठमाडौँ महानगरपालिकाको मेयर हुँदादेखिको बालेन्द्रको प्रवृत्ति अरूलाई भेट्न जाने होइन। रासोपाको वरिष्ठ नेताको हैसियतमा विगतमा उहाँको अभ्यास पनि सभापतिलाई भेट्ने भन्दा पनि बोलाउने थियो। त्यसैले आइतबार सभापति लामिछानेलाई भेट्न बुढानीलकण्ठ पुगेको विषयले चर्चा पाएको हो। रासोपाकी नेताहरूको बुझाइमा अहिले प्रधानमन्त्री बालेन्द्रले चारवटा विषयमा दबाव महसुस गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्रले सरकार विरूद्ध सड़कको विरोध, गणेश नेपालीको आत्मदाह र त्यसपछि सड़कमा पोखिएको आक्रोश पनि प्रधानमन्त्रीको टाउको दुखाईको विषय बनेको छ। पार्टीभित्रको समीकरण र सरकार गठनको छोटो अवधिमै सत्तारूढ दलका सांसदहरूले सदनमा शुरू गरेको सरकारको विरोध पनि प्रधानमन्त्रीको टाउको दुखाईको विषय बनेको छ। पासपोर्ट छपाईको ठेक्का रद्द गराएर फ्रान्सेली कम्पनीलाई ठेक्का दिलाउन बालेन्द्रको सचिवालयका असीम शाह, विवेक मिश्र र माधव खनाल लागेको सार्वजनिक भएको थियो। असार 1 गते परराष्ट्र सचिव अमृत कुमार राई र अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई सहितका आयुक्तलाई प्रधानमन्त्री कार्यालयमै बोलाएर बन्धक बनाइएको विषयले पनि निकै चर्चा पाएको थियो। सुकुम्बासी व्यवस्थापनमा भएको लापरवाहीका कारण सरकार र पार्टीको साग गिरेको भन्दै सभापति रविले प्रधानमन्त्री बालेन्द्रसँग चासो राख्नु भएको छ। सुकुम्बासी समस्या समाधान नहुँदा संसदमा दैनिक कुरा उठिरहेको र आफूले पनि प्रश्नको सामना गर्नु परेको रविको भनाइ छ। पासपोर्ट छपाएका क्रममा राज्यका अङ्कबीच द्वन्द सृजना हुने काम भएको बारेमा रविले बालेन्द्रसँग गम्भीर चासो राख्नु भएको छ भने संविधान संशोधन बहस पत्र तयारीका लागि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाह नेतृत्वको समितिबाट मूलधारका राजनीतिक दल बाहिरिएको बारेमा समेत रविले प्रधानमन्त्रीसँग चासो राख्नु भएको छ। सभापति लामिछानेले राखेको चासोमा प्रधानमन्त्री बालेन्द्रले सुकुम्बासी समस्या हल हुने दिशामै रहे पनि कर्मचारीहरूको एउटा पंक्ति अनि स्थानीय तहबाट पर्याप्त सहयोग नपाएको बताउनु भएको छ। समाधान गर्न बाँकी सुकुम्बासीबाट सूचीकरण लगायत काममा जति सक्दो छिटो समन्वय गर्ने प्रधानमन्त्रीको आश्वासन थियो। त्यस्तै प्रधानमन्त्री बालेन्द्र र सभापति लामिछानेबीच सरकारका केही मन्त्रीको कार्य सम्पादन र अर्थमन्त्री डाक्टर सोडिङ वाग्लेको भूमिकाबारे पनि गम्भीर समीक्षा भएको बताइएको छ। अर्थमन्त्रीकै कारण शेयर बजार समस्याग्रस्त बनेको, पुँजी निर्माण भन्दा वैदेशिक ऋणमा बढी जोड़ दिएको तथा अर्थतन्त्रमा उत्साह ल्याउने खालको बजेट ल्याउन नसकेको विषयमा प्रधानमन्त्रीले सभापति लामिछानेसँग असन्तुष्टि जनाउनु भएको जनाइएको छ। धितोपत्र बोर्डको अध्यक्षमा गोपाल प्रसाद भट्ट नियुक्तिको विषयमा पनि प्रधानमन्त्री असन्तुष्ट रहेको बताइएको छ। सरकार र सत्तारूढ दलबीच बढ्दो असमझदारी, चौतर्फी प्रश्नले घेरिएपछि रवि निवासमा बालिन शीर्षकमा हिमाली टाइम्समा यो खबर छ।
2: गत शुक्रबारको प्रतिनिधि सभा बैठकमा नेपाली काँग्रेसकी सचेतक बासना थापाले मुगुका गणेश नेपालीको आत्मदाह र उपचारका क्रममा भएको उनको मृत्युबारे सरकारसँग जवाब मागिन्। लिखित मन्तव्य राख्दै थापाले सरकारको निरीहतामाथि प्रश्न गरेकी थिइन्। के राज्य यति निरीह र असफल भइसकेको हो? आफ्ना कुरा सुनाउन नागरिकले आफ्नै शरीरमा आगो लगाएर मर्नुपर्ने अवस्था आएको हो? आकस्मिक समय मागेर थापाले करिब 4 मिनट लिखित भनाइ राखे लगत्तै काङ्ग्रेसकै अर्की सांसद सीता थापाले पनि सोही विषयमा लिखित भाषण पढिन्। थपलिया र थापाले उठाएको विषय मात्र होइन, बाँकी र शब्दावलीहरू समेत हुबहु मिलेका थिए। यद्यपि यो विषयमा थापाले एउटै विषय धेरै सांसदहरूले उठाउँदा शब्दावली पनि मिल्न गएको स्वीकारेकी छन्। उनले मध्याहसँग भनिन्, 3-4 जनाले नै त्यो विषयलाई उठाउने भन्ने सल्लाह बमोजिम नै बोलेका हौ। हाम्रो स्क्रिप्ट एउटै होइन, एउटै विषयमा बोल्दा शब्दहरू दोहोरिनु स्वाभाविकै हो। तर दुवैजनाले बोलेका केही शब्दहरू मात्रै जोडेर ट्रोल बनाइयो। आफूले सभामुखसँग समय मागेर 5 मिनट बोलेर हिँडेको, तर अर्की सांसद सीता थपलेलाई 2 मिनट मात्रै बोलेको र एउटै स्क्रिप्ट नभएको उनको दावी छ। संसदको रेकर्ड हेर्दा थापा र थपलियाले बोलेको विषय एउटै वाक्य र शब्दावली समेत दोहोरिएको पाइएको छ। थापाले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सुकुमासीको समस्या राज्यको भूमिका लगायतका विषयमा राज्य किन निरह बनेको भनेर प्रश्न प्रधानमन्त्री बालेन्द्रलाई गरेकी थिइन्। सांसद थपलियाले पनि सोही प्रश्न दोहोऱ्याएकी थिइन्। आफ्नै दलको सचेतकले बोलिसकेको विषय दोहोऱ्याएर उनले समय खर्च मात्र गरेनन्, झन्डै एउटै स्क्रिप्ट पढेर सुनाइन्। थापा र थपलिया मात्र होइन, यसपटक प्रतिनिधि सभामा अधिकांश सांसदले लेखेरै पढ्ने गरेका छन्। चर्चित सेलिब्रिटी, पिएचडी, वकिल, अभियन्ता, पूर्व विशिष्ट कर्मचारीबाट पहिलो पटक संसदमा पुगेका सांसदहरू लेखेर ल्याएका स्क्रिप्ट पढ्छन्, त्यो पनि अशुद्ध भइरहेको छ। त्यस्ता सांसदहरूमा रासोपाका सांसद बढी छन् भने पुरानो दलका नयाँ सांसदहरूले पनि यही शैली अप्नाइरहेका छन्। रासोपाका रजनी श्रेष्ठ, अनुष्का श्रेष्ठ, आशिका तामाङ, श्रद्धा कुँवर, पुरुषोत्तम यादव, रीमा विश्वकर्मा, सागर ढकाल, ज्वाला सङ्ग्रौला, विश्वराज पोखरेल, डाक्टर ओजस्वी शेरचन, प्रभा ढकाल, रचना खतिवडा, रन्जु दर्शना, रहवर अन्सारी, डाक्टर ललित कुमारी, समीक्षा बास्कोटा, सृष्टि भट्टराई, केपी खनाल लगायत अधिकांश सांसदले लेखेरै पढ्ने गरेका छन्। नयाँ संसद स्क्रिप्टेड अभिव्यक्ति शीर्षकमा आजको मध्याह्न दैनिकमा मुख्य खबर छापिएको छ।
1: विभिन्न संचार माध्यमका कार्यालय अगाडि शंकास्पद गाडी राखेर तर्साउने प्रयास भएको छ। अनलाइन खबर, हिमालय टेलिभिजन र कान्तिपुर मिडिया हाउसका कार्यालय अगाडि सोमबार बिहान शंकास्पद गाडी पार्किङमा राखेर तर्साउने प्रयास भएको हो। ती गाडीहरू कार्यालय प्रवेशमा अवरोध गर्ने गरी पार्किङ गरिएको थियो। एकै समयमा उस्तै तरिकाले पार्किङ गरिएको थियो। कार्यालय अगाडि शंकास्पद तरिकाले गाडी पार्किङ गरिएपछि मिडिया हाउसहरूले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि तीनवटै मिडिया हाउस अगाडि राखिएका गाडी प्रहरीले क्रेन लगाएर उठाएको थियो। शंकास्पद कारलाई प्रहरीले बग्गी खानामा लगेको छ भने शंकास्पद गाडीलाई कार्यालयमा ल्याएर छानबिन गर्ने र सत्य तथ्य पत्ता लगाउने जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी तथा प्रवक्ता पवन भट्टराईले बताएका छन्। लोकतन्त्रमाथिको ठाडो प्रहार भएको एमाले बताएको छ भने दुईवटा गाडी व्यक्तिको र एउटा बैंकको नाममा रहेको समेत खुलासा भएको छ। मिडिया हाउस अगाडि मात्र होइन, काठमाडौँको अनाम नगर स्थित भाट भटेनीमा पनि शंकास्पद गाडी राखिएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न संचार माध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारी साधनहरू शंकास्पद रूपमा राखिएको र यस सम्बन्धमा आम संचार माध्यममा प्रकाशित समाचारहरूप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ। महामन्त्री विपिन आचार्यले सोमबार विज्ञप्ति जारी गर्दै मिडियालाई मनोवैज्ञानिक दबावमा राख्ने आशयले गरिएका यस्ता शंकास्पद र रहस्यमय गतिविधि लोकतान्त्रिक मूल्य मान्यताको ठाडो उल्लङ्घन भएको जनाइएको छ। कुनै पनि बहानामा सूचना तथा संचार स्वतन्त्रता हनन गर्ने, संचार गृहहरूमा त्रासको वातावरण सृजना गर्ने र चौथो अङ्गलाई संकुचित पार्न खोज्ने जुनसुकै प्रवृत्तिका अवाञ्छित क्रियाकलाप किमार्थ स्वीकार्य नभएको विज्ञप्तिमा उल्लेख गरिएको छ। यता रासोपाका पूर्व केन्द्रीय सदस्य मधुसूदन ढकालले भने अव्यवस्थित पार्किङले कति गाह्रो पर्न सक्छ भनेर सांकेतिक जानकारी दिन विभिन्न संचार माध्यमका गेट अगाडि गाडी राखिएको हुन सक्ने बताएका छन्। संचार माध्यमको गेटमा शंकास्पद रूपमा गाडी पार्किङ गरेको घटनाको छानबिन गरी कारवाही गर्न नेपाल पत्रकार महासंघले पनि माग गरेको छ। सो कार्यले संचार माध्यममा आतंक सृजना भएको महासंघको ठहर छ। त्यस्तै नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफ्नो घर अघि सवारी साधन राखेर आफूलाई तर्साउने प्रयास गरिएको आरोप लगाउनु भएको छ। उहाँले गाडी राख्ने व्यक्ति प्रशासनकै सवारीमा गएको जानकारी आफूले पाएको दावी गर्दै यसमा सरकारकै संलग्नता रहेको आशंका समेत व्यक्त गर्नु भएको छ। थापाले आफू पहिले बस्ने घर रहेको स्थानको प्रवेशद्वारमा बिहान करिब 7 बजे दुईजनाले गाडी ल्याएर राखेको बताउनुभयो। स्थानीयले दिएको जानकारी अनुसार गाडी राख्ने व्यक्ति प्रशासनको गाडी चढेर गएको उहाँको भनाइ थियो। थापाले सरकारले आलोचना गर्ने र प्रश्न उठाउनेहरूको आवाज दबाउने प्रयास गरिरहेको आरोप समेत लगाउनु भएको थियो।
2: यसैबीच कान्तिपुर पब्लिकेशन, अनलाइन खबर र हिमालय टेलिभिजन सहित विभिन्न सञ्चार गृहको गेट अगाडि सोमबार शंकास्पद रूपमा पार गरिएका गाडीलाई उपत्यका ट्राफिक प्रहरीले अनधिकृत पार्किङको कसुरमा जरिवाना गराएर छाडेको छ। सम्बन्धित गाडीका धनीले सम्पर्क गरेपछि चिट काटेर छाडिएको ट्राफिक प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेश काफले